0: खबर।
1: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
0: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
1: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारवाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455936984।
0: के तपाईँ एसईई पछि स्वास्थ्य क्षेत्रमा भविष्य बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो कैलपाल हस्पिटल एन्ड कलेज नेपालगंज बाँकेमा 2083 सालका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
1: सिटी भिटी अन्तर्गत सञ्चालन हुने स्वास्थ्य शिक्षा कार्यक्रमहरूमा अध्ययन गरी दक्ष र सफल स्वास्थ्य कर्मी बन्ने अवसर अहिले नै प्राप्त गर्नुहोस्।
0: हाम्रा कार्यक्रमहरू सर्टिफिकेट इन जेनरल मेडिसिन एचए, डिप्लोमा इन डायग्नोस्टिक रेडियोग्राफी डीआरटी, सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, डिप्लोमा इन फार्मेसी, सर्टिफिकेट इन अफ्थाल्मिक साइन्स।
1: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशाला, सुविधा सम्पन्न आफ्नै भवन भएको हस्पिटल, बेस्ट प्राक्टिकल ट्रेनिङ, 100% प्राक्टिकल ओरिएन्टेड लर्निङ, सहज तथा किफायती शुल्क संरचना, मैत्रीपूर्ण तथा सहयोगी शैक्षिक वातावरण।
0: स्वास्थ्य क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहने विद्यार्थीका लागि कैलपाल हस्पिटल एन्ड कलेज भरपर्दो गन्तव्य बनेको छ।
1: सम्पर्क कैलपाल हस्पिटल एन्ड कलेज, सुर्खेत रोड, नेपालगंज बाँके। सम्पर्क नम्बर 081-534-017, 081-536-275। स्वास्थ्य क्षेत्रमा सफल भविष्य निर्माणको सही आधार।
2: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाऊँ न खाजा खान।
3: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
3: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
4: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
2: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ, सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-498-40।
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ। सूचना।
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
4: सम्पर्क सेवा कर्णाली अस्पताल प्राली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-85-56-455।
0: सूचना
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
0: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
1: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
0: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय विजयनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत।
5: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्री वाटर पनि आफै हाल्नुहुन्छ।
6: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफाउनुहुन्छ।
7: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा 100 वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
6: यो सोलर बलियो र भरपर्दो छ।
8: हाम्रो बाबाले मानिकेल सुरक्षितबाट जानुभएको।
9: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जनचेतना अभियान, सहयोगी मानिकेज ऊर्जा सुर्खेत, फोन नम्बर 083-522-360।
0: भर्ना खुल्यो
4: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जिहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
4: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-59-960 र 97-678-84-566।
10: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर
0: ल दाई किन चिन्ता मान्नुहुन्छ नि। तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु कस्तो।
1: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, MP3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
0: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
1: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98-585-40-719 र 98-585-51-715। सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
0: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ संस्थाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी

0: 100 देखि 15,000 सम्म फोटो फ्रेमहरू साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
0: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ, बुद्ध पथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
2: एसई सकियो, अब रमाइलो शुरू भयो।
3: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
3: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
2: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
4: नेपाल टेलिकम, राष्ट्रको संचार।
5: सबैको मान सुने
4: रेडियो भेरी FM।
6: एक्सट्रीम एनर्जी ड्रिंक, टाइम चेक, अहिले ठीक 6 बजेको छ।
7: Extreme energy drink. Taste the difference. Feel the energy.

0: नमस्कार तथा सुप्रभात। ताया कैरनमा तपाईलाई साथी सम्झना महर्जन सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। ताया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल जेठ 25 गते सोमबार, सन् 2026 जून 8 तारीक, अधिक जेठ कृष्ण पक्षको अष्टमी तिथि।
2: काया कैरन का साथमा
1: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
1: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: संसदमा अध्यादेश पेश भएको 4 हप्ता बितिसक्दा पनि स्वीकृत प्रक्रिया अघि बढाइएन, विधेयक नै लैजाने तयारी।
0: भारतसँगको सीमा विवादमा नेपालको अडान यथावत, डिजिटल साझेदारीमा नयाँ फड्को, नेपाल र भारतका व्यक्तिगत खाताबाट प्रत्यक्ष भुक्तानी शुरू।
1: सरकारले विद्यालय शिक्षामा अरबौं खर्च गरे पनि कक्षा एकमै रोकिन्छन् 16% विद्यार्थी। देशभर स्वास्थ्य संस्थामा 1,00,000 जनशक्ति आवश्यक, दरबन्दी बल्ल 34,000।
0: बेरूतमा इजरायलले आक्रमण गरेपछि उत्तरी इजरायलतर्फ इरानको मिसाइल आक्रमण, मध्य पूर्वमा तनाव थप चर्कियो, दुवै पक्षलाई संयम बन्न ट्रम्पको आग्रह।
1: र एसियाली खेलकुद छनौट प्रतियोगिताको उपाधिका लागि आज नेपालले हङकङसँग खेल्ने।
3: नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिनभन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालय मा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेरुडे मिरमिरे लघु वित्त वित्तीय संस्था लिमिटेड।
4: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु

0: सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: काया कैरनमा अब खबरको सिलसिला। सरकारले प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा 8 अध्यादेश पेश गरेको 4 हप्ता बितिसक्दा पनि त्यसको स्वीकृति प्रक्रिया अघि बढ़ाइएको छैन। अध्यादेश स्वीकृत भएपछि प्रतिस्थापन विधेयक अघि बढ़ाउनु पर्नेमा सरकार भने नयाँ विधेयक संसद लैजाने छलफल गरिरहेको खबर आजको कान्तिपुरले लेखेको छ। मन्त्री परिषदको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख 22 जारी गरेका 8 अध्यादेश वैशाख 28 संसदमा पेश गरिएको थियो। त्यसपछि अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेश गर्नुपर्ने थियो, तर त्यसका लागि प्रक्रिया नै अघि बढ़ाइएको छैन। प्रतिनिधि सभाले आउँदो असार 15 लागि ल्याएको संसदीय क्यालेण्डरमा पनि अध्यादेश स्वीकृत गर्ने विषय समावेश छैन। सदनमा पेश भएको 60 दिनभित्र दुवै सदनबाट अध्यादेश पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण गरिएपछि स्थायी ऐनमा रूपान्तरित हुने संवैधानिक व्यवस्था छ। संविधानको धारा 114 उपधारा 2(क)मा अध्यादेश दुवै सदनले स्वीकार नगरे स्वत निष्क्रिय हुने व्यवस्था छ। संसदको पहिलो बैठकमा पेश भएको 60 दिनभित्र कुनै निर्णय नभए पनि अध्यादेश स्वत निष्क्रिय हुन्छ। त्यसैले कुनै प्रक्रियामा लगिएन भने पनि असार 26 पछि अध्यादेश स्वत निष्क्रिय हुनेछ। संसद बैठकमा विपक्षीहरूको अवरोध चलिरहेकाले सरकार र संसद दुवै बजेट सम्बन्धी विधेयक पारित गराउने दबावमा छन्। सरकारले संसदमा बजेट सम्बन्धी विधेयकमा राम्रोसँग छलफल हुन नसकेको, राष्ट्रिय सभामा विपक्षी दलले अस्वीकृतिको प्रस्ताव दर्ता गरेको, अध्यादेश ल्याउनुको उद्देश्य पूरा भएको जस्ता कारणले स्वीकृत प्रक्रिया अघि नबढ़ाइएको एक मन्त्रीले बताएका छन्। अध्यादेशका लागि प्रतिस्थापन विधेयक पेश गर्नुको सट्टा सिधै संसद सचिवालयमा विधेयक दर्ता गर्ने सहज बाटो बारे छलफल भइरहेको ती मन्त्रीले जानकारी दिएका छन्।
6: सत्तारूढ़ रासोपाको जिल्ला र पालिका अधिवेशन चलिरहँदा मधेसका अधिकांश जिल्लामा विवाद देखिएको छ। अधिवेशन सम्बन्धी कतिपय विवाद केन्द्रीय कार्यालयसम्म आइपुगेका छन्। बाराका कार्यकर्ताले हिजो केन्द्रीय कार्यालयमै प्रदर्शन गरेका थिए। रासोपाले अस्ति र हिजो जिल्ला अधिवेशन गर्ने कार्यसूची बनाएको थियो। मधेसमा भने विवादका कारण जिल्ला अधिवेशन भएको छैन। मधेस प्रदेशका अधिकांश जिल्लाका वड़ा वा पालिकामा विवाद देखिएको रासोपा नेताहरू बताउँछन्। रासोपा प्रवक्ता मनिष झाका अनुसार मधेस प्रदेशका 50% पालिकाले मात्रै अधिवेशन पालिकाको मात्रै अधिवेशन भएको छ। रासोपाका अनुसार हालसम्म 4,250 समिति गठन भएका छन्। यसै गरी 516 पालिकामा पनि नेतृत्व चयन भएको छ। अस्ति 38 र हिजो 27 जिल्लाको अधिवेशन गर्ने कार्यसूची थियो, तर केही जिल्लामा अधिवेशन रोकिएको छ। कान्तिपुरमा खबर छ।
5: परराष्ट्र मन्त्री शिशिर खनालको 3 भारत भ्रमणले नेपाल भारत सम्बन्धलाई नयाँ राजनीतिक तथा आर्थिक दिशातर्फ उन्मुख गराउने संकेत दिएको छ। एकातिर नेपालले लिपुले, कालापानी र लिम्पिया धुरा जस्ता संवेदनशील सीमा विवादमा आफ्नो स्पष्ट राष्ट्रिय अडान दोहोर्याएको छ भने अर्कोतर्फ कृत्रिम बुद्धिमत्ता एआई, डिजिटल प्रणाली, ऊर्जा, व्यापार र लगानीका क्षेत्रमा सहकार्य विस्तार गरेर सम्बन्धलाई भविष्यतर्फ केन्द्रित गर्ने प्रयत्न गरिएको छ। नयाँ दिल्लीमा भ्रमणको अन्तिम दिन भारतीय संचार माध्यमहरूसँगको अन्तर्क्रियामा परराष्ट्र मन्त्री खनालले नेपालसँग परामर्श नगरी भारत र चीनबीच लिपुलेखसँग सम्बन्धित कुनै पनि सहमति वा समझदारी हुन नसक्ने स्पष्ट पार्नुभयो। नेपालको भूभागसँग सम्बन्धित विषयमा नेपाललाई व्यवस्था गरेर गरिने कुनै पनि निर्णय स्वीकार्य नहुने उहाँको भनाई थियो। उहाँले लिपुलेख, कालापानी र लिम्पियाधुरा नेपालको ऐतिहासिक भूभाग हो भन्ने नेपालको स्थापित अडान पुनः दोहोर्याउनु भएको खबर आजको अन्नपूर्ण पोस्टले छापेको छ। यसैबीच भारतमा रहेका नेपालीले अब सिधै खाता मार्फत नेपालमा पैसा पठाउने पाइने भएका छन्। परराष्ट्र मन्त्री खनालको भारत भ्रमणका क्रममा भएको पीटूपी क्रस बोर्डर रियल टाइम ट्रान्जेक्सनको उद्घाटन भएसँगै भारतबाट नेपालमा र नेपालबाट भारतमा रहेको व्यक्तिगत खातामा सिधै रकम जम्मा गर्न पाउने व्यवस्था भएको हो। 2080 सालमा नेपाल र भारतबीच अन्तर सीमा भुक्तानी सम्झौता भएको थियो। त्यही सम्झौता अन्तर्गत यो सेवा शुरू गरिएको छ। भारतको युनिफाइड पेमेन्ट इन्टरफेस र नेपालको नेशनल पेमेन्ट इन्टरफेसलाई अन्तर आबद्ध गरी यो सेवा शुभारम्भ भएको हो। यो सम्झौताबाट भारतमा रहेका नेपाली श्रमिक, विद्यार्थी तथा व्यवसायीले त्यहाँको आफ्नो खाताबाट नेपाल रहेको आफ्नो वा अरू नेपालीको खातामा रकम जम्मा गर्न पाउने व्यवस्था भएको नेपाल क्लियरिङ हाउसका अध्यक्ष तथा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक हेमप्रसाद नेउपानेले जानकारी दिनुभयो। यसअघि भारतबाट रकम पठाउन रेमिट्यान्स कम्पनी मार्फत पठाउने व्यवस्था थियो। गोर्खापत्रमा खबर छ।
6: सरकारले विद्यालय शिक्षामा वर्षेनी अरबौं रूपियाँ खर्च गर्ने गरे पनि कक्षा एकमा भर्ना भएका मध्ये 16% विद्यार्थी त्यही कक्षामा रोकिने गरेको सरकारी तथ्याङ्कले देखाएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रको तथ्याङ्क अनुसार कक्षा एकमा भर्ना भएका 100 जना विद्यार्थी मध्ये अहिले पनि कक्षा दुईमा पुग्दा 80 जना मात्रै बाँकी रहने गरेका छन्। जसमध्ये औसतमा 16 जनाले कक्षा दोहोर्याउँछन् भने 4 जनाले पढ़ाई छाड्ने गरेका छन्। सरकारी नीति अनुसार अहिले पनि कक्षा एकदेखि 3 सम्म 100% निरन्तर मूल्यांकन प्रणाली लागू भइरहेको छ। सामान्यतया यो प्रणाली अवलम्बन गर्दा विद्यार्थी कक्षामा अनुत्तीर्ण हुँदैनन्। तर पनि यति धेरै विद्यार्थी एउटै कक्षामा दोहोरिनुले विद्यालय शिक्षामा हाल गरिएको लगानी र विद्यार्थीको मूल्यांकन प्रणालीमाथि प्रश्न उठेको छ। तथ्याङ्क अनुसार कक्षा दोहोर्याउनेमा छात्र भन्दा छात्रा केही धेरै छन्। पढ़ाई छाड्नेमा भने छात्रा भन्दा छात्र केही बढ़ी देखिन्छन्। विद्यालय तहमा कक्षा दोहोर्याउने दर कक्षा एक पछि कक्षा आठमा धेरै छन्। यो कक्षामा 12.6% विद्यार्थीले कक्षा दोहोर्याउँछन्। शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक अर्ण प्रसाद न्यौपाने प्रारम्भिक बाल विकास केन्द्रमा राम्रोसँग नपढ़ी कक्षा एकमा भर्ना भएका कारण दोहोर्याउने दर उच्च रहेको बताउनुहुन्छ। अहिले 4 वर्ष पूरा भएका बाल बालिकालाई न्यूनतम 1 वर्ष प्रारम्भिक बाल विकास केन्द्रमा राख्नुपर्ने व्यवस्था छ। गोर्खा पत्रमा खबर छ।
5: कायाकैरनमा सुर्तीजन्य पदार्थमा करको विषयमा कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
7: बालापन उमेरले छिक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग भी प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर जहाँ हुन्छ खुशीको बास। एशियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुशीको बास।
8: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रम सम्मत 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले संसदमा अध्यादेश पेश भएको 4 हप्ता बितिसक्दा पनि स्वीकृत प्रक्रिया अघि बढ़ाइएन, विधेयक नै लैजाने तयारी, रासोपाको जिल्ला र पालिका अधिवेशन चलिरहँदा मधेसका धेरै जिल्लामा विवाद, भारतसँगको सीमा विवादमा नेपालको अडान यथावत, डिजिटल साझेदारीमा नयाँ फड्को, नेपाल र भारतका व्यक्तिगत खाताबाट प्रत्यक्ष भुक्तानी शुरू, सरकारले विद्यालय शिक्षामा अरबौं खर्च गरे पनि कक्षा एकमै रोकिन्छन् 16% विद्यार्थी लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। सरकारले 35 वर्षपछि स्वास्थ्य सेवामा 977 दरबन्दी थपेको छ, जबकि नागरिकलाई सहसेवा दिन देशभरका सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा 1,00,000 जनशक्ति आवश्यक छ। अहिले 2048 स्वास्थ्य नीति अनुसार 33,480 दरबन्दी छ, जुन आवश्यक जनशक्तिको 1/3 मात्र हो। सरकारले संघीय पुल अन्तर्गत हालै 977 दरबन्दी थप्ने निर्णय गरेको छ। यसअघि पुलमा 831 दरबन्दी कायम छन्। थपिएका दरबन्दीमा लोकसेवा मार्फत पूर्ति गर्ने सरकारको योजना छ। पछिल्लो पटक स्वीकृत दरबन्दीमा पदपूर्ति हुँदा पनि देशभर स्वास्थ्यको कुल दरबन्दी 34,457 मात्रै पुग्छ। नयाँ दरबन्दीले ठूला अस्पतालहरूमा केही राहत दिए पनि समग्र स्वास्थ्य जनशक्ति अभावको ठूलो खाडल पूर्ण सक्दैन। स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका 33,480 दरबन्दीमा संघ अन्तर्गत 3,480 मात्रै छन्। पुल दरबन्दी अन्तर्गत हालै थपिएको 977 समेत गर्दा संघ अन्तर्गत 4,457 दरबन्दी पुग्छ। पुल दरबन्दी भनेको स्वास्थ्य मन्त्रालयले आवश्यकताका आधारमा संघीय अस्पतालहरूमा खटाउन सक्ने जनशक्ति हो। यसै गरी प्रदेशमा 7,000 र स्थानीय तहमा 23,000 दरबन्दी रहेको स्वास्थ्य मन्त्रालयको भनाई छ। नयाँ पत्रिकामा देशभर स्वास्थ्य संस्थामा 1,00,000 जनशक्ति आवश्यक, दरबन्दी बल्ल 34,000 शीर्षकको खबर छ।
1: फेरि पनि स्वास्थ्यकी प्रसंग। बजेट मार्फत सरकारले सुर्तीजन्य पदार्थमा 10% कर बढ़ाएको भने पनि 3-4% मात्र बढ़ेको विज्ञहरूले बताउँदै आएका छन्। विश्व स्वास्थ्य संगठनले सुर्तीजन्य पदार्थमा 75% कर लगाउनु पर्ने भनेको छ। छिमेकी देश भारतमा 55% भन्दा बढ़ी नै कर लागिएको छ, तर नेपालले 10% भन्दा कम कर लगाउँदा यसले पार्ने प्रभाव र सरकारले गर्नुपर्ने प्रयासका बारेमा नेपाल विकास अनुसन्धान प्रतिष्ठानका अध्यक्ष तथा सुर्तीजन्य पदार्थ नियन्त्रण कार्यक्रमका अनुसन्धान संयोजक डाक्टर जयकुमार गुरूङसँग हामीले कुरा गरेका छौं।
3: सुर्तीजन्य पदार्थ यस्तो पदार्थ हो जसको चाहिँ हेल्थलाई यसको फाइदा सधैँ छैन, फाइदा हुँदै नहुने कुरा, यसलाई चाहिँ ट्याक्सले नियन्त्रणै गर्नुपर्छ। मानिसको बिहेभियर चेन्जसँग सम्बन्धी भएको हुनाले र यसलाई ट्याक्सबाट नियन्त्रण गर्ने संयन्त्र विश्वभरि जुन राम्रो छ, अभ्यास छ, अब यसलाई पनि बढ़ाएर डब्ल्यूएचओले रिकमेण्ड गरेकै हाराहारीमा पुर्याइयो भने चाहिँ यसले नियन्त्रण गर्न सक्छ भन्ने हाम्रो पनि आर्गुमेन्ट रहेको छ। तर त्यो चाहिँ हामीले अपेक्षा गरे अनुसार भएन, पहिले पनि थिँदै थिएन, त्यो भएको हुनाले अलिकति यसपालि सम्बोधन हुन्छ कि भन्ने आशा गरेको थियौं, त्यो पनि यसपालि रहेन।
2: बजेटमा र आर्थिक विधेयकमा जुन फरक आइरहेछ नि, बजेटमा 10% सुतिजन्य पदार्थमा, आर्थिक विधेयकमा 3-4%, अलिकति अझ हामीले बुझाउन सकेनौं कि।
3: अब एउटा त बजेट भाषण र विधेयकमा ऐनमा आउने कुराहरू फरक हुनु चाहिँ हुँदैन, त्यो चाहिँ गलतै भयो, त्यसलाई चाहिँ करेक्सन गर्नुपर्छ गभर्मेन्टले। उहाँहरूले चाहिँ यो भन्सार होइन बाहिरबाट आउने आयात हुने चुरोटको हिसाब गरे हो कि भन्ने मलाई लाग्छ, होइन त्यो पनि प्रश्न हुन बाँकी नै छ। अब त्यो बाहिरबाट आउने चुरोट अथवा चाहिँ सुतिजन्य पदार्थको कुरा गर्ने हो भने त्यो चाहिँ हिसाब किताब गर्नुको केही अर्थ हुँदैन, किनभने बाहिरबाट आउने चुरोटको प्रतिशत चाहिँ एकदमै कम हो। कर प्रष्ट हुनु पर्यो, यो चाहिँ 10% भनेको भए 10% हुनु पर्थ्यो ऐनमा पनि, त्यो पनि भएन र 10% आफैमा चाहिँ पर्याप्त होइन, 20-25 त मिनिमम पनि हुन पर्थ्यो होइन।
2: अबको 5 वर्षमा चाहिँ जुन खालको जनस्वास्थ्यमा अहिले नसर्ने रोगहरूको भयावह स्थिति छ, त्यो रोक्नको लागि चाहिँ कति प्रतिशत कर बढ़ाएर कस्ता खालका कार्यान्वयनहरू चाहिँ गर्न जरूरी छ?
3: 5 वर्ष भने ठ्याक्क एसडीजी सस्टेनेबल डेभलपमेन्ट गोलको एउटा हाम्रो रिभ्यू गर्ने पनि बेला हुन्छ। त्यसमा चाहिँ अब यसको हरेक विकासको क्षेत्रहरूमा यो रणनीतिक योजनाहरू समीक्षा गर्नुपर्ने बेला पनि हो र त्यतिखेर राखेर चाहिँ अहिलेदेखि काम गर्ने हो भने हामीले केही न केही एचिभ गर्न सक्छौ। 75% नसकिएला तर कति सकिन्छ त त्यो गर्न पर्यो। हामीले चाहिँ एउटा क्रमशः इभल्भ गराउँदै विस्तारै बढाउँदै लाने, कम्तीमा नै भारतको बराबर बनाउनुहोस् भनेर भनेको छौ। 58% छ यसपालि।
2: प्रयोगकर्तालाई चाहिँ तपाईँले बुँदागत रूपमा सुझाव दिनु पर्दाखेरि चाहिँ के सुझाव दिनुहुन्छ?
3: पहिलो त प्रयोगकर्ताले सामान्य रूपमा नलिउ, यो एकदमै घातक हुने क्यान्सर, फोक्सोमा क्यान्सर भयो भने उसको नियमित दैनिक खर्चले भ्याउँदैन। हेर्नुहोस्, सामान्य परिवार थियो भने उसले उसको गरिबीमा चाहिँ ठेलेको अवस्था छ क्या, पुस्ता जेनेरेसन किलियरको रूपमा यो देखिराखेको छ। हामीले यो कुराहरूलाई मध्यनजर राखेर उपभोगलाई कम गरौं अथवा उपभोग गर्दै नगरौं।
1: नेपाल विकास अनुसन्धान प्रतिष्ठानका अध्यक्ष तथा अनुसन्धानकर्ता डाक्टर जयकुमार गुरूङसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिउँदो नेपालमा सुन्न सकिन्छ। फेरि खबरको शीर्षिका, कर्जा माग बढ़न नसकेका कारण वर्षभर औसतमा 10 खर्ब भन्दा बढ़ी ऋण योग्य रकम, अधिक तरलता रहेको अवस्थामा पनि चालू आर्थिक वर्षमा वित्तीय र बीमा क्षेत्र 9.1% विस्तार हुने प्रक्षेपण गरिएको छ। यो वृद्धि दर गएको आर्थिक वर्षको तुलनामा 1.61% बिन्दुले बढ़ी हो। बैंकमा निक्षेप तथा ऋण प्रवाहमा भएको वृद्धि र निर्जीवन बीमा तथा जीवन बीमाको नवीकरण बीमा शुल्क प्रिमियम संकलन बढ़ने देखिएकाले गएको वर्षभन्दा यस वर्ष वित्तीय र बीमा क्षेत्रको वृद्धि दरमा सुधार हुने अनुमान रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी एवं प्रवक्ता ढुनीराज लामिछानेले बताउनु भएको खबर कान्तिपुरले लेखेको छ। काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: यही जेठ 30 गते शनिबारको दिन
5: सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा ब्रिनोज कान उपचार केन्द्र फुलटेग्रा नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झाद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
6: विशेषज्ञ डाक्टरद्वारा जाँच हुने समस्याहरू, नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइरोइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
5: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ।
6: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन नम्बर 0385219987, मोबाइल नम्बर 98580506696।
7: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।
8: सूचना,
9: तपाईहरूकै चिर परिचित न्यू सुर्खेत मेडिकल स्टोर्समा यही जेठ 30 गते वरिष्ठ टाउको नसा तथा मानसिक रोग विशेषज्ञ प्रोफेसर डाक्टर मोहन बेलवासेद्वारा सशुल्क चेक जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
8: डाक्टरद्वारा दिइने सेवाहरू टाउको दुख्ने, निन्द्रा नलाग्ने, नसा तथा लागू पदार्थ सेवन गर्ने, मन आस्तिने, मनमा धेरै कुरा खेल्ने, आत्महत्याको सोच या प्रयास गर्ने, धेरै भीडभाडमा बस्न मन नलाग्ने, धेरै रिस उठ्ने, छटपटी हुने र बरबराउने,
9: साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्ने, बात रोग तथा नसा रोग विशेषज्ञ डाक्टर गणेश तिवारीद्वारा सशुल्क बिरामी चेक जाँच गरिन्छ।
8: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर्स तथा सुर्खेत स्वास्थ्य पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली वीरेन्द्र नगर छ सुर्खेत, मंगलगढ़ी चोकबाट 300 मिटर उत्तर तर्फ। सम्पर्क फोन नम्बर 0385215599 र मोबाइल नम्बर 98484139117।
2: हुन सक्नुहुन्न। केहीलाई टेक्स्ट म्यासेज पठाउनुहुन्छ तर केहीसँग उहाँ सांकेतिक भाषामै कुरा गर्नुहुन्छ। शुरूआती दिन सुन्दरका लागि सहज भने थिएनन्। मानिसहरू के काम पाएर के गर्ला र भन्थे त धेरै त उहाँको सांकेतिक संवादलाई व्यवस्था गर्थे। त्यस्ता व्यवहारले उहाँको मन कटक्क खाएको छ तर सुन्दर आफै केही गर्नुपर्छ र गर्न सक्छु भन्नेमा ढुक्क हुनुहुन्थ्यो। अहिले उहाँ काठमाडौँको एक रेस्टुराँमा सेफ हुनुहुन्छ। दुई वर्षदेखि उहाँ राइड सियर चालकका रूपमा काम गरिरहनु भएको छ। यस्तो व्यस्तता बीच पनि फुर्सद निकालेर रील्स र ब्लग समेत बनाउनुहुन्छ उहाँ। यति बेला सामाजिक सञ्जालमा उहाँको कामको प्रशंसा पनि भइरहेको छ। कान्तिपुरमा खबर छ।
1: अब विदेशको खबर। इजरायलले लेबनानको राजधानी बेरूतको दक्षिण क्षेत्रमा हवाई आक्रमण गरेपछि इरानले उत्तर इजरायलतर्फ मिसाइल आक्रमण गरेको छ। यसले मध्य पूर्वमा भइरहेको तनावलाई थप चर्काएको छ। अधिकांश मिसाइलहरू इजरायलको हवाई प्रतिरक्षा प्रणालीले नष्ट गरेको दावी गरिएको छ। इरानी आक्रमणको केही घण्टा अघि इजरायलले बेरूतको दहीय क्षेत्रमा रहेको हिजबुल्ला लक्षित हवाई आक्रमण गरेको थियो। अमेरिकाको मध्यस्थतामा भएको युद्ध विराम सम्झौतापछि लेबनानको राजधानीमा भएको यो पहिलो ठूलो आक्रमण हो। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार दुईवटा आवासीय भवनमा गरिएको आक्रमणमा कम्तीमा दुईजनाको ज्यान गएको छ भने महिला र बाल बालिका सहित 20 जना घाइते भएका छन्। हिजबुल्लाले इजरायली भूमितर्फ गोलाबारी गरेपछि त्यसको जवाब स्वरूप आक्रमण भएको इजरायली पक्षले प्रतिक्रिया दिएको छ। हिजबुल्लाले भने युद्ध विरामको बारम्बार उल्लंघन गर्दै आएको इजरायल विरूद्ध जवाफी कार्यवाही स्वरूप इजरायली सैन्य अड्डा र सैनिकहरूलाई लक्षित गरेर रकेट प्रहार गरेको जनाएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै पक्षलाई संयम बन्न आग्रह गर्नु भएको बीबीसीले जनाएको छ। पछिल्ला घटनाले इजरायल इरान र हिजबुल्ला बीचको द्वन्द्व थप फैलिने चिन्ता बढ़ेको छ। विश्लेषकहरूका अनुसार बेरूतमाथिको पछिल्लो आक्रमणले अमेरिकाले मध्यस्थता गरेको युद्ध विराम कमजोर बनाएको छ।
2: अब खेल खबर। एसियाली खेलको छनौट प्रतियोगिताको उपाधिका लागि आज नेपाल र हङकङ बीच प्रतिस्पर्धा हुँदैछ। खेल सिंगापुरको नेशनल क्रिकेट मैदानमा नेपाली समय अनुसार दिउँसो 12:15 शुरू हुनेछ। नेपालले सेमी फाइनलमा ओमानलाई 8 विकेटले हराउँदै फाइनलमा पुगेको हो। यता दोस्रो सेमी फाइनलमा हङकङले मलेसियालाई 6 विकेटले पराजित गर्दै फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो। नेपाल र हङकङ बीच अहिलेसम्म 14 अन्तर्राष्ट्रिय प्रतिस्पर्धा भएका छन्। जसमध्ये नेपालले 7 खेल जितेको छ भने हङकङ 5 खेलमा विजयी भएको छ। 2 खेल नतिजा विहीनमा सकिएको छ। यसअघि आजै तेस्रो स्थानका लागि मलेसिया र ओमान बीच बिहान 7:15 प्रतिस्पर्धा हुँदैछ। लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएको नेपाल उपाधि जित्ने लक्ष्य सहित आज मैदानमा उत्रनेछ। नेपालसँगै मलेसिया, हङकङ र ओमान एसियाली खेलकुदको लागि छनौट भइसकेका छन्।
1: काया कैरनमा अब केही खबर संक्षेपमा। गैराती कोशी र गण्डकी प्रदेशका केही ठाउँमा मध्यम वर्षा भएको छ। कोशीको इलाम र संखुवासभा तथा गण्डकीको कास्की, कोर्खा, तनहुँ लगायतका ठाउँमा पानी परेको हो। अबका केही दिन पनि तराईमा गर्मी बढ़ने तथा पहाड़ी र हिमाली क्षेत्रमा पानी पर्ने मौसम पूर्वानुमान महासंघले जनाएको छ। आज र भोलि मध्य प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही ठाउँमा तातो दिन हुने सम्भावना छ। यस्तै कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागमा बदली भई एक दुई ठाउँमा मेघगर्जन, चट्याङ सहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
2: मकै उत्पादनको समयमा आएको हावाहुरी र वर्षा तथा उत्पादनपछि मूल्य घट्दा झापाका किसान दोहोरो मर्कामा परेका छन्। अहिले धमाधम मकै उठाउने सिजन भए पनि किसानलाई दोहोरो चिन्ता थपिएको छ। फागुन अन्तिम सातादेखि चैत दोस्रो सातासम्म आएको हावाहुरी र असिना सहितको वर्षाले मकैमा क्षति पुर्याउँदा र उत्पादनपछि मूल्य नपाउँदा किसान समस्यामा परेका हुन्।
1: मध्य पूर्वमा चलिरहेको युद्धका कारण सम्भावित आपूर्ति संकटलाई मध्यनजर गर्दै खाना पकाउने ग्यास आधा सिलिण्डर मात्र बिक्री गर्ने व्यवस्था हालसम्म कायम रहँदा उपभोक्ता, उद्योगी तथा विक्रेता मारमा परेका खबर नागरिक दैनिकले लेखेको छ।
2: 7% सरकारी लगानी रहेको उदयपुर सिमेन्ट उद्योगले 14 लाखको बोरा किन्न नसक्दा 6 करोड़ बराबर मूल्यको सिमेन्ट र क्लिंकर गोदाममै नष्ट हुने अवस्थामा पुगेको छ। 55,000 बोरा प्याकिङ गर्न पुग्ने सिमेन्ट र 27,000 बोरा सिमेन्ट उत्पादन गर्न पुग्ने क्लिंकर गोदाममै थन्किएको हो। उद्योग व्यवस्थापनका अनुसार 5,000 बोरा प्रयोग गर्ने नमिल्ने भएको र बाँकी पनि केही महिनामै नष्ट हुने हालतमा छ।
1: सरकारले खानी तथा खनिज पदार्थ सम्बन्धी पुरानो कानून खारेज गर्दै नयाँ विधेयक प्रस्ताव गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले खानी तथा खनिज पदार्थ सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न विधेयकको मस्यौदा सार्वजनिक गर्दै सरकारवालासँग सुझाव माग गरेको छ।
2: सैनिक सेवा नियमावली 2069 संशोधन गर्दै नियमावली संशोधन मार्फत भर्नादेखि निवृत्ति भरणसम्मका प्रावधान हेरफेर गरिएको छ। जेठ पाँचमा बसेको मन्त्री परिषदले स्वीकृत गरेको नियमावली गएको बिहिबार राजपत्रमा प्रकाशित भएसँगै कार्यान्वयनमा गएको छ।
1: र विश्वको अग्रणी आतिथ्य कम्पनी म्यारियट इन्टरनेशनल इंक र नेपालको सबैभन्दा ठूलो बहुराष्ट्रिय व्यापारिक समूह चौधरी ग्रुपको हस्पिटालिटी शाखा सीजी हस्पिटालिटी ग्लोबल बीज काठमाडौँमा दुईवटा अल्ट्रा लग्जरी होटल द रिटुज कार्ल्टन काठमाडौँ र द वेस्टिन काठमाडौँ सञ्चालन गर्ने सम्झौता भएको छ। काया कैरनमा अब पालो उखानको
2: बढ्न नसके पनि अर्न सक्नुपर्छ।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
2: संसदमा अध्यादेश पेश भएको चार हप्ता बितिसक्दा पनि स्वीकृत प्रक्रिया अघि बढ़ाइएन, विधेयक नै लैजाने तयारी।
1: भारतसँगको सीमा विवादमा नेपालको अडान यथावत, डिजिटल साझेदारीमा नयाँ फड्को, नेपाल र भारतका व्यक्तिगत खाताबाट प्रत्यक्ष भुक्तानी शुरू।
2: सरकारले विद्यालय शिक्षामा अरबौं खर्च गरे पनि कक्षा एकमै रोकिन्छन् 16% विद्यार्थी। देशभर स्वास्थ्य संस्थामा 1,00,000 जनशक्ति आवश्यक, दरबन्दी बल्ल 34,000।
1: बेरूतमा इजरायली आक्रमण गरेपछि उत्तरी इजरायलतर्फ इरानको मिसाइल आक्रमण, मध्य पूर्वमा तनाव थप चर्कियो, दुवै पक्षलाई संयम बन्न ट्रम्पको आग्रह।
2: र एसियाली खेलकुद छनौट प्रतियोगिताको उपाधिका लागि आज नेपालले हङकङसँग खेल्ने।
1: र अन्त्यमा आजको कार्टुन, आज हामीले गजब सभा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। हप्तै पछि फेसबुकमा केही न केही लेख्ने बानी भएका प्रधानमन्त्रीसँग यो कार्टुन सम्बन्धित छ। यहाँ एकजना मान्छे प्रधानमन्त्री कार्यालय पुगेका छन् अनि कार्यालयमा रहेका कर्मचारी जस्ता मान्छे ती मान्छेलाई भन्दैछन्, रमिता हेर्न आरे, यहाँ आउने हो त, फेसबुक हेर्नु नि। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।
10: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
11: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड हड्डी नसा बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
10: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
11: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र, प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
12: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: कर्णालीमा वर्षेनी 20,000 मेट्रिक टन खाद्यान्न अभाव 28% घरदूरीले आवश्यक पर्ने पर्याप्त खाद्य वस्तु उपभोग गर्न नपाएको तथ्याङ्क
1: कर्णाली प्रदेश अस्पतालमा ठूलो संख्यामा चिकित्सक र कर्मचारी अभाव सेवा प्रवाहलाई सहज बनाउने गरी योजना बनाएको अस्पताल प्रशासनको दावी
0: दैलेखमा तीव्र रूपमा भइरहेको वन क्षेत्र र सार्वजनिक जग्गाको दोहन रोक्ने सर्वपक्षीय बैठकको निर्णय अतिक्रमित संरचना तत्काल हटाउने सहमति
1: र एसियन गेम्स पुरूष खण्डको फाइनल खेलमा आज नेपाल र हङकङ खेल्दै
0: हिमाल पहाड तराई जोड्छौ सबैलाई बिहानको भेरी खबरबाट ढिलु रावत र टेकराज केसीको नमस्कार तपाईँ हामीलाई रेडियो भेरी .com.mp हाम्रो पात्रो .com मोबाइल एप्लिकेशनका साथै दैलेखको रेडियो मातृभूमि रेडियो हाम्रो समावेशी जाजरकोटको रेडियो हाम्रो पाइला तथा बर्दियाको रेडियो टाइगर सम्वाद एफएम र रेडियो गेरुवा एफएमबाट पनि सुनिरहनु भएको छ
1: अब खबर विस्तारमा कर्णाली प्रदेशमा वर्षेनी करिब 20,000 मेट्रिक टन खाद्यान्न अभाव हुने गरेको सरकारी तथ्याङ्क छ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले तयार पारेको खाद्यको तथ्याङ्क अनुसार कर्णाली प्रदेशमा वर्षेनी 19,116 मेट्रिक टन खाद्यान्न अपुग हुने गरेको छ प्रदेशको सुर्खेत दैलेख सल्यान र रूकुम पश्चिम खाद्यान्न बचत हुने जिल्लामा पर्दछन् भने बाँकी 6 जिल्लामा नागरिकले उत्पादन गरेको खाद्यान्नले वर्षभर खान पुग्दैन पेटभर खाना नपाउनु उत्पादन भएको वस्तुलाई मिलाएर खान नजानु लगायतका कारण कर्णालीले भोकमरीको समस्या झेल्दै आएको छ खाद्यान्न अभावका कारण कुपोषण र पुटकुपन लगायतका पोषण सम्बन्धी समस्याहरू पनि डरलाग्दो अवस्थामा रहेको छ कृषि तथा पशुपक्षी विकास मन्त्रालयले समग्रमा प्रदेशका 28% घरधुरीले आवश्यक पर्ने पर्याप्त खाद्य वस्तु उपभोग गर्न नपाएको बताएको छ यी मध्ये 8% घरधुरीले अति न्यून मात्रामा खाद्य वस्तु उपभोग गरेका छन् प्रदेशको योजना आयोगले सार्वजनिक केही वर्ष पहिला गरेको असल खानपान पुस्तिका अनुसार प्रदेशका हिमाली जिल्लामा गम्भीर खाद्य असुरक्षित जनसंख्या लगभग 23% हाराहारीमा रहेको छ यसमा कम स्थानीय कृषि उत्पादन तथा उत्पादकत्व आय आर्जनमा मुख्य स्रोतको कमी र खाने बानी व्यवहार तथा सरसफाईको कमी जस्ता तथ्यहरू पाइएको उल्लेख गरेको छ यस्तै 79 पालिकाहरू रहेको कर्णालीमा पालिकाहरूमा कम्तीमा 20% बढ़ीमा 72% गरीबी रहेको विश्व बैंकले गरेको अध्ययनमा पाइएको छ कालीकोटका 8 हुम्लाका 5 जुम्लाका 5 र रोल्पाका 1 गरी 19 पालिकाहरूमा 51% सम्म गरिबी रहेको छ यस्तै कालीकोटका 8 हुम्लाका 5 जुम्लाका 1 मुगुका 1 गरी 15 पालिकाहरूमा 49% खाद्य गरिबी रहेको छ पुड्कोपनाको तथ्यलाई खेलाउँदा सबैभन्दा धेरै पुड्कोपना दैले मुगु डोल्पा हुम्ला जुम्ला र कालीकोटमा रहेको छ यी जिल्लामा 56-60% पुड्कोपना रहेको पाइएको छ तथ्याङ्क अनुसार कर्णालीमा समग्र 36% पुड्कोपना ख्याउटेपन 44% तथा कमतल भएका 18% रहेका छन् 5 वर्ष मुनिका बालबालिकामा रक्तअल्पता 40% रहेको छ प्रदेश सरकारले मुख्यतया सड़क सञ्जालको विस्तारसँगै खेती प्रणालीमा सुधार आउनु र खाद्य सुरक्षाको विषय आम रूपमा जनचेतना हुनुलाई पनि खाद्य सुरक्षाको अवस्थाको सुधार भएको बताए पनि यसको यकिन तथ्याङ्क भने छैन खाद्य सुरक्षा व्यवस्था अवस्थाको नियमित अनुगमन गर्ने पद्धतिको अभावका कारण खाद्य सुरक्षा के कति सुधार भए भन्न नसकिने अवस्था रहेको पाइएको छ
0: कर्णाली प्रदेशको सबैभन्दा ठूलो अस्पताल प्रदेश अस्पतालले ठूलो संख्यामा चिकित्सक र कर्मचारी अभावका बीच सेवा प्रवाह गर्दै आएको छ हिजो अस्पतालले आयोजना गरेको पत्रकार भेटघाट तथा अन्तर्क्रिया कार्यक्रममा अस्पतालले दरबन्दी अभावका बीच सेवा प्रवाह गर्दै आएको जानकारी दिएको हो अस्पतालका निर्देशक डाक्टर गणेश थापाले ठूलो संख्यामा दरबन्दी अभाव हुँदा पनि सर्वसुलभ सेवा प्रवाह गरिरहेको बताउनुभयो विगतदेखि नै अस्पतालमा दरबन्दीका चिकित्सक छैनन् तर उत्कृष्ट सेवा प्रदान गर्ने प्रयास गर्दै आएको बताउँदै निर्देशक थापाले यही दरबन्दी अभावलाई टार्न प्रदेश सरकारले अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने योजना अगाडि सारेको बताउनुभयो अस्पताल प्रतिष्ठानको रूपमा स्तरोन्नति हुँदा अहिले जस्तो दरबन्दी सिर्जना गर्न समस्या नहुने र प्रतिष्ठान हुँदा विशेषज्ञ चिकित्सकहरू अस्पतालमा व्यवस्थापन गर्न सहज हुने उहाँको भनाइ छ प्रदेश अस्पतालमा स्वीकृत दरबन्दीका झण्डै 100 चिकित्सक सहितको जनशक्ति अभाव छ प्रदेश लोकसेवा आयोगलाई पनि दरखास्त आह्वान गरिदिन पटक पटक अस्पतालले आह्वान गर्दै आएको उहाँले आग्रह गर्नुभएको छ उहाँले बताउनु भएको छ। प्रदेश अस्पतालमा 150 बेडको लागि 325 जनाको स्वीकृत दरबन्दी हो, तर अहिले अस्पतालमा 300 शैयाको रूपमा सञ्चालन रहेको छ। अस्पतालका प्रशासन प्रमुख अनिता गेवालीले अस्पतालमा स्वीकृत 325 दरबन्दी भए पनि हाल 192 जनाको मात्रै पदपूर्ति रहेको बताउनुभयो, बाँकी 100 जनाको दरबन्दी रिक्त छ। यद्यपि अस्पतालमा हाल अस्थायी अस्पताल व्यवस्थापन समिति र करार सेवामा गरेर कुल 540 जना चिकित्सक सहितका जनशक्ति कार्यरत रहेका छन्। 300 बेडमा अस्पताल स्तरोन्नति भएपछि अस्थायी करारमा जनशक्ति व्यवस्थापन गरेर सेवा प्रवाह गर्नु परेको हो। अस्पतालमा रिक्त 100 जनशक्ति मध्ये 11 अर्थात विशेषज्ञ चिकित्सकको 13 दरबन्दी रिक्त छ। यस्तै 10 तहका 16 जना, 8 तहका 6 र 7 तहका 3 जना चिकित्सकको दरबन्दी रिक्त रहेको प्रशासन प्रमुख गेवालीको भनाई छ। जनशक्ति अभावका बीच अस्पतालले असारदेखि चैत मसान्तसम्म 1,66,311 जनालाई सेवा दिएको छ, जसमध्ये 880 जना विपन्नको निशुल्क उपचार गरिएको अस्पताल प्रशासनले जानकारी दिएको छ।
1: दैलेखमा तीव्र रूपमा भइरहेको वन क्षेत्र र सार्वजनिक जग्गाको दोहन रोक्न तथा अतिक्रमित संरचना शीघ्र हटाउने विषयमा सहमति जुटेको छ। प्रमुख जिल्लाधिकारी आनन्द सारूको अध्यक्षतामा डिभिजन वन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले यस्तो सहमति जुटाएको हो। बैठकमा जिल्ला अदालत दैलेखका न्यायाधीश कुल प्रसाद पाण्डे, स्थानीय तहका प्रमुख र सुरक्षा निकायका प्रमुखको पनि सहभागिता रहेको थियो। बैठकमा डिभिजन वन कार्यालयका प्रमुख अमर शाहले जिल्लाभर कुल 420.29 हेक्टर वन क्षेत्र तीव्र अतिक्रमणको चपेटामा परेको तथ्याङ्क प्रस्तुत गर्नुभएको छ। बैठकमा सहभागी पालिकाका प्रमुखहरूले वन संरक्षणको सरकारी कदमलाई पूर्ण समर्थन गर्दै मानवीय पक्ष र सुकुम्बासी व्यवस्थापनलाई सँगै लैजानुपर्नेमा जोड समेत दिएका छन्। नारायण नगरपालिकाका नगर प्रमुख लोमन शर्माले नागरिकलाई विस्थापित गर्नु अघि वैकल्पिक व्यवस्थापन गर्नुपर्नेमा जोड़ दिनुभयो। यस्तै चामुण्डा विन्दासिनी नगरपालिकाका प्रमुख गणेश बहादुर कास्ताईले राज्यले विगतका सुकुम्बासी र अव्यवस्थित बसोबासीका रूपमा निष्ठा वितरण गरेकाले त्यही आधारमा व्यवहारिक समाधान खोज्नुपर्ने बताउनुभयो। भगवती बाई गाउँपालिका अध्यक्ष गणेश बहादुर थापाले लाल पूजा पाउने आशामा रहेका वास्तविक भूमिहीनलाई मर्का नपर्ने गरी काम गर्नुपर्नेमा जोड़ दिनुभयो। जिल्ला अदालतका न्यायाधीश कुल प्रसाद पाण्डेले कानूनको पालना अनिवार्य रहेको औलाउँदै आसन्न वर्षातको समयमा मध्यनजर गरी मानवीय संवेदनशीलताका साथ आवश्यक छानबिन गरेर मात्र अगाडि बढ़न सुझाव दिनुभयो। सर्वपक्षीय बैठकले मुख्य निर्णय गर्दै जिल्लाभित्रका अतिक्रमित वन क्षेत्र तथा सरकारी जग्गाको यथार्थ लगत संकलन गर्ने र वास्तविक सुकुम्बासी तथा पहुँचका आधारमा कब्जा गर्नेहरूको पहिचान गरी वर्गीकरण गर्ने सहमति गरेको छ।
0: भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ, अहिलेलाई यो विश्राम।
2: लौ न, के भो बाबुलाई?
3: होइन, किन आटिनु भएको छ दिदी? के भो बाबुलाई?
2: हेर्नु न जेठी बाबु, के भएको होला के मेरो छोरालाई?
4: अया, टाउको दुख्यो र झुम बनाइरहेछ, तिरिमिरी भएको छ, के भयो होला दाइ?
3: होइन राम भाइ, कहिलेदेखि टाउको दुख्यो?
4: हेर्नु न दाई, हिजो तरकारी बारीमा किरा मार्ने औषधि छरेदेखि टाउको दुखेर हैरान बनाएको छ।
3: के भन्यो होला यो भाइले, मार्ने चिज पनि औषधि हुन्छ र? विषादी भन न विषादी।
4: ए, त्यसलाई विषादी भन्छन् र दाई?
3: हो त, सुरक्षित रूपमा नभई जथाभावी विषादी छर्नाले यस्तो भएको होला। यस्तो रासायनिक विषादी छर्ने र खाने दुवैलाई क्यान्सर जस्तो प्राणघातक रोग समेत लाग्ने गर्दछ है भाइ। त्यसैले रासायनिक विषादीका विकल्पका रूपमा घरमा नै तयार गर्न सकिने र बजारबाट सजिलै किन्न सकिने जैविक विषादी झोलमल निम जस्ता विषादीहरू पहेँलो चिप्किने पासो, मोहनी पासो, एनपीभी तथा मेट्राइजियम ट्राइकोडोमा जस्ता औषधि प्रयोग गरी आफू र पर्यावरण स्वस्थ राख्नुपर्छ।
5: विषादी विष हुन्, औषधि होइनन्। यही जेठ 19 गतेदेखि 25 गतेसम्म किसानको जिम्मेवारी, उपभोक्ताको अधिकार, विषादी मुक्त आधार भन्ने मूल नाराका साथ कर्णाली प्रदेशमा मनाउन गइरहेको विषादी प्रयोग मुक्त सप्ताह 2083 सहभागी बनाऊ। आयोजक एकीकृत कृषि प्रयोगशाला सुर्खेत, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश कपुरकोट गाउँपालिका सल्यान। सूचना
6: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
7: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522253 र मोबाइल नम्बर 98586 56455।
1: सूचना
8: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
1: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसुली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
8: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
1: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत।
9: रेडियो भेरी एफएम।
0: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले कर्णालीमा वर्षेनी 20,000 मेट्रिक टन खाद्यान्न अभाव, 28% घरदुरीले आवश्यक पर्ने पर्याप्त खाद्य वस्तु उपभोग गर्न नपाएको तथ्याङ्क, कर्णाली प्रदेश अस्पतालमा ठूलो संख्यामा चिकित्सक र कर्मचारी अभाव, सेवा प्रवाहलाई सहज बनाउने गरी योजना बनाइएको अस्पताल प्रशासनको दावी लगायतका खबरहरू प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर। जाजरकोटको सदरमुकाम खलंगा सहित 7 स्थानीय निकायका वन क्षेत्रमा 1500 हेक्टर भन्दा बढ़ी जमीन अतिक्रमणमा परेको छ। यी वन क्षेत्रमा सर्वसाधारणले घटहरा निर्माण गरी बसोबास गरेका छन्। जाजरकोटको सदरमुकाम खलंगाको 7 स्थानीय तहका सार्वजनिक वन, जिल्ला सरकारी वकिल कार्यालय, जाजरकोट अदालतको नाममा भएको वरपरको वन क्षेत्र फडानी गरी केही वर्ष अघिदेखि सर्वसाधारणले घटहरा बनाएर बसोबास गर्दै आएका छन्। सर्वकला निकाय डिभिजन वन कार्यालयले पटक पटक अतिक्रमित जमीन खाली गराउने निर्देशन दिएको भए पनि सर्वसाधारणले अटेर गरेर बसिरहेका छन्। 4 वर्ष अघि जमीन खाली गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जाँचबुझ गरी गृह मन्त्रालयलाई पत्राचार गरे पनि सरकारको कड़ा निगरानी नगर्दा सुकुम्बासी बाहेकले पनि घरटहरा बनाएर जग्गा ओगट्ने क्रम बढ़ेको छ। डिभिजन वन कार्यालय जाजरकोटका प्रमुख दिपेश केसीले भेरी नगरपालिकाका 28 छेडाघाटमा 1018, नलगाड नगरपालिकामा 132, सेवालय गाउँपालिकामा 151 हेक्टर वन क्षेत्र अतिक्रमण भएको बताउनुभयो। यसै गरी जुनीचाँदे र बारेकोट गाउँपालिकामा 105 र कुसे गाउँपालिकामा 13 हेक्टर गरी 1500 हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको तथ्याङ्क छ।
0: 3 वर्षभित्र काम सक्ने गरी बाँकेमा हुलाके सड़क विस्तारको काम शुरू भएको छ। राप्ती सुनारी गाउँपालिका 3 स्थित नारायणपुरदेखि बाँके र दाङको सिमाना कुसुमपारी भवानीपुरसम्म सड़क विस्तार गर्न लागेको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगंजले जनाएको छ। कार्यालय प्रमुख लीला बहादुर भण्डारीले राजमार्गको बाँके र बर्दिया र दाङ खण्डको 75 किलोमिटर सड़क मध्ये करिब 36 किलोमिटर मार्गको ट्र्याक खोल्नुपर्ने र करिब 20 पुल निर्माण हुने बताउनु भएको छ। यसमध्ये दाङतर्फ 22 किलोमिटर सड़क र 17 पुल सहित 29 अर्ब स्रोत सुनिश्चित भएको उहाँको भनाइ छ। परियोजना मार्फत अबको 3 वर्षमा दाङ बाँके र बर्दियामा काम सम्पन्न हुने भन्दै उहाँले यस सड़कले महेन्द्र राजमार्गको वैकल्पिक मार्गको काम गर्ने समेत बताउनु भएको छ।
1: हुम्ला हुँदै हिन्दूहरूको पवित्र तीर्थस्थल मानसरोवर र कैलाश दर्शन गर्न जाने विदेशी तीर्थयात्री बढ़ेका छन्। हुम्लाको हिल्सा नाका गैत वैशाख पहिलो सातादेखि सञ्चालनमा आएको भए पनि वैशाख 30 गतेदेखि विदेशी पर्यटक हुम्ला पुग्न शुरू गरेका प्रमुख जिल्ला अधिकारी टेकराज रेग्मीले बताउनुभयो। वैशाखमा सुनसान देखिएको सिमकोट विमानस्थलमा जेठ पहिलो सातादेखि विदेशी पर्यटकको आवागमन बढ़ेको उहाँको भनाइ छ। गत वैशाख 30 गतेदेखि जेठ महिनाको 23 गतेसम्म नेपालगंज भएर हुम्ला हुँदै मानसरोवर कैलाश दर्शन गर्न जाने भारतीय तथा अन्य देशका 2,747 पर्यटक हुम्ला भित्रेका छन्। यस्तै वैशाख महिनामा 55 महिला र 59 पुरूष पर्यटक जिल्ला पुगेको जिल्ला प्रहरी कार्यालयका प्रमुख शंकर खड्काले बताउनुभयो। जसमा मात्रै मानसरोवर कैलाश दर्शन गर्न पर्यटकको संख्या 81 बढ़ेको छ।
0: कर्णालीका 10 जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको अधिवेशन चलिरहेको छ। पार्टीको अधिवेशन मार्फत सुर्खेत, हुम्ला, कालीकोट र सल्यानमा सर्वसम्मत नेतृत्व चयन भएको छ भने अन्य जिल्लामा निर्वाचन र सर्वसम्मतिको प्रयास मार्फत नेतृत्व चयन गर्न लागि छ। रासोपाले ओडा पालिका हुँदै पहिलो जिल्ला अधिवेशन गरिरहेको हो। सुर्खेतमा प्रथम जिल्ला अधिवेशनबाट रमेश कुमार सापकोटा सर्वसम्मत सभापति चयन हुनुभएको छ। सुर्खेत क्षेत्र नम्बर 2 प्रतिनिधि सभा सदस्य निर्वाचित सापकोटा यसअघि पनि जिल्ला सभापति हुनुहुन्थ्यो। अन्य पदाधिकारीमा भने धेरै आकांक्षी भएपछि निर्वाचन गर्ने कि सर्वसम्मतिमा टुंग्याउने भन्नेबारे छलफल भइरहेको सभापति सापकोटाले बताउनुभयो। यस्तै हुम्ला सभापतिमा लक्ष्मण ऐडी निर्वाचित हुनुभएको छ। ऐडी यसअघि उपसभापति हुनुहुन्थ्यो। जिल्ला उपसभापति रिन्जेन लामा, सचिवमा मनोज बोहरा, सहसचिवमा तीर्थराज बुढा र कोषाध्यक्षमा कमन शाहीलाई पनि सर्वसम्मत चयन गरिएको ऐडीले बताउनुभयो। सल्यानको सभापतिमा प्रकाश नेपाली निर्वाचित हुनुभएको छ भने उपसभापतिमा टीकाराम केसी, सचिवमा श्रीकान्त राई, सहसचिवमा हीरा योगी र कोषाध्यक्षमा सीता मल्ल चयन भएको निर्वाचन समितिले जनाएको छ। कालीकोटमा भएको जिल्ला अधिवेशनले प्रेम केसीको सभापतित्वमा कार्यसमिति गठन गरेको छ। अन्य जिल्लाहरूमा पनि अधिवेशन चलिरहेको पार्टी प्रदेश सभापति मदन खड्काले बताउनुभयो। उहाँका अनुसार जाजरकोटमा सर्वसम्मतिको प्रयास असफल भएपछि निर्वाचन आज हुँदैछ। जाजरकोटमा सभापतिका लागि राघव कार्की र महेश सिंह रमेश केसी र डीएन साई आकांक्षी रहेका छन्। रूकुम पश्चिम र दैलेखको सम्भावित 4-4 जना आकांक्षी भएपछि मतदानको प्रक्रियामा टुंग्याउने तयारी गरिएको छ। सभापतिका लागि पुस्तक चन्द्र दोर्ण खड्का, टेकबहादुर पुन र पलबहादुर खड्का बीच प्रतिस्पर्धा हुन लागेको हो। दैलेखमा बिनी बहादुर साई, मित्र प्याकुरेल, प्रकाश बुढा र बरखत भण्डारी बीच नेतृत्वको लागि निर्वाचन हुने जनाइएको छ।
1: भेरी खबरमा खबरको सिलसिला अझै जारी छ। अल्ला भने अर्को छोटो विश्राम। भर्ना खुल्यो
10: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब, जिहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
10: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ।
3: सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-91-960 र 97-678-84-566।
6: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
1: सूचना
11: तपाईहरुकै चिर परिचित न्यू सुर्खेत मेडिकल स्टोर्समा यही जेठ 30 गते वरिष्ठ टाउको नसा तथा मानसिक रोग विशेषज्ञ प्रोफेसर डाक्टर मोहन बेलबासेद्वारा सशुल्क चेक जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
1: डाक्टरद्वारा दिइने सेवाहरू टाउको दुख्ने, निन्द्रा नलाग्ने, नसा तथा लागू पदार्थ सेवन गर्ने, मन आत्तिने, मनमा धेरै कुरा खेल्ने, आत्महत्याको सोच या प्रयास गर्ने, धेरै भीडभाडमा बस्न मन नलाग्ने, धेरै रिस उठ्ने, छटपटी हुने र बरबराउने,
11: साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्ने, बाथ रोग तथा नसा रोग विशेषज्ञ डाक्टर गणेश तिवारीद्वारा सशुल्क बिरामी चेक जाँच गरिन्छ।
1: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर्स तथा सुर्खेत स्वास्थ्य पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकबाट 300 मिटर उत्तर तर्फ। सम्पर्क फोन नम्बर 083-521-5599 र मोबाइल नम्बर 98-484-1117।
12: एसई र कक्षा 12 को परीक्षामा कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा निकाल्न सफल एस श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर 7 इत्रामा नयाँ शैक्षिक सत्र 83-84 का लागि कक्षा 11 मा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: अध्यापन हुने विषयहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी।
12: गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था पनि रहेको छ। साथै कक्षा सञ्चालन आउँदो साल 1 गतेदेखि हुनेछ।
2: प्रधानाध्यापक श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर 7 इत्राम सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98-483-3309, 98-585-1560 र 98-481-5499।
6: सूचना
2: यही जेठ 19 गतेदेखि 25 गतेसम्म किसानको जिम्मेवारी, उपभोक्ताको अधिकार, विषादी मुक्त आधार भन्ने मूल नाराका साथ विषादी प्रयोग मुक्त सप्ताह 2083 कर्णाली प्रदेशमा पनि भव्य रूपमा मनाउन गइरहेका छौं।
6: यस सप्ताहका मुख्य कार्यक्रमहरू प्रभात फेरी, विद्यालयमा सचेतनामूलक कार्यक्रम, जैविक विषादी तथा सामग्री वितरण, स्कूल शिक्षा कार्यक्रम, विद्यालय शिक्षा कार्यक्रम, विषादी विष हुन् औषधि होइनन्, रासायनिक विषादीको विकल्पहरू रोजौं, आफू र पर्यावरण जोगाउ, विस्तृत जानकारीका लागि नजिकको कृषि शाखा वा कृषि विकास कार्यालय अथवा एकीकृत कृषि प्रयोगशालामा सम्पर्क राखौं। आयोजक एकीकृत कृषि प्रयोगशाला सुर्खेत, प्रवर्धक भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश कपुरकोट गाउँपालिका सल्यान।
9: रेडियो भेरी एफएम।
0: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरोसँगै अन्य खबरहरू प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। धनगढ़ी उपमहानगरपालिकाले पछिल्लो 3 वर्षमा 900 भन्दा बढ़ी विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ। उपमहानगरपालिकाले कक्षा 11 र 12 मा अध्ययनरत तथा अध्ययन गर्न जाने विद्यार्थीहरूलाई लक्षित गर्दै सञ्चालन गरेको छात्रवृत्ति कार्यक्रम मार्फत 917 जनालाई छात्रवृत्ति प्रदान गरिएको जनाएको छ। उपमहानगरको शिक्षा, युवा तथा खेलकुद महाशाखाले आर्थिक अवस्था कमजोर भएका तथा जेहेन्दार विद्यार्थीहरूलाई संस्थागत विद्यालयमा अध्ययनको अवसर उपलब्ध गराउने उद्देश्यले आर्थिक वर्ष 2081 यता छात्रवृत्ति प्रदान गर्दै आएको जनाएको छ।
1: परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल भारत सीमा विवाद समाधानमा मध्यस्थता मागेर नभई कूटनैतिक माध्यमबाटै समाधान गर्ने बताउनु भएको छ। भारत भ्रमणका क्रममा भारतीय समकक्ष एस जयशंकरसँग द्विपक्षीय छलफलपछि भारतीय पत्रकारसँग कुराकानी गर्दै मन्त्री खनालले यस्तो बताउनु भएको हो। उहाँले नेपालले लिपुलेख र कालापानी क्षेत्रमाथिको आफ्नो दावी भारत र चीन दुवैलाई कूटनैतिक नोट मार्फत जानकारी गराइसकेको बताउनु भएको छ। प्रधानमन्त्री वीरेन्द्र शाहले बेलायतका पुस्तकालयहरूमा रहेका ऐतिहासिक दस्तावेजमा पहुँच खोज्ने उल्लेख गर्नुभएको भन्दै खनालले यसको अर्थ मध्यस्थता माग्ने होइन, कूटनीतिक माध्यमबाटै समाधान गरिने रहेको बताउनुभयो। एजीपी प्रतिवेदन सार्वजनिक गर्ने सम्बन्धमा उहाँले यो प्रतिवेदन दुवै देशका प्रधान मन्त्रीको सहमतिमा सहमति बिना सार्वजनिक गर्ने अधिकार आफूसँग नरहेको बताउनु भएको छ। भारतीय सेनामा गोर्खा भर्नाको विषयमा अग्निपथ योजनालाई देखिएको गतिरोध बारे बोल्दै उहाँले यो विषयमा छलफल नभएको तर उपयुक्त समयमा वार्तामा बसेर समाधान खोजिने बताउनु भएको छ।
0: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ। सर्वदलीय बैठक सिंहदरबारमा बस्ने जनाइएको छ। राष्ट्रपा सभापति लामिछानेले देशको पछिल्लो राजनैतिक अवस्था र एजेण्डाहरूमा साझा धारणा बनाउने उद्देश्यले आज बिहानै 9 बजेका लागि यो बैठक आह्वान गर्नुभएको हो। सर्वदलीय छलफलमा सिंहदरबार स्थित संसद सचिवालयको सार्वजनिक लेखा समितिको हलमा बस्ने तय भएको छ। बैठकमा समसामयिक राजनैतिक घटनाक्रम, संसदको प्रभावकारिता र अन्य महत्वपूर्ण राष्ट्रिय मुद्दाहरूमा केन्द्रित रहेर राजनैतिक दलहरूबीच संवाद हुने बताइएको छ। राष्ट्रपा महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बैठकमा संघीय संसद अन्तर्गतको प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सबै राजनैतिक दलहरूलाई सहभागी हुन अनुरोध गरिएको जनाइएको छ। यो बैठक आह्वान गर्नुभएको हो। सर्वदलीय छलफलमा सिंहदरबार स्थित संसद सचिवालयको सार्वजनिक लेखा समितिको हलमा बस्ने तय भएको छ। बैठकमा समसामयिक राजनैतिक घटनाक्रम, संसदको प्रभावकारी

0: भेरी खबरको अन्त्यमा अब केही खेल खबर। एसियाली खेलकुद छनौट प्रतियोगिताको उपाधिका लागि आज नेपाल र हङकङ बीच प्रतिस्पर्धा हुँदैछ। खेल सिंगापुरको नेशनल क्रिकेट मैदानमा नेपाली समय अनुसार दिउँसो 12:15 बजे शुरू हुनेछ। नेपालले सेमी फाइनलमा ओमानलाई 8 विकेट हराउँदै फाइनल पुगेको हो। यता दोस्रो सेमी फाइनलमा हङकङले मलेसियालाई 6 विकेटले पराजित गर्दै फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो। नेपाल र हङकङ बीच अहिलेसम्म 14 अन्तर्राष्ट्रिय प्रतिस्पर्धा भएका छन्, जसमध्ये नेपालले 7 खेल जितेको छ भने हङकङ 7 खेलमा विजय भएको छ। 2 खेल नतिजाविहीन सकिएको छ। यसअघि तेस्रो स्थानका लागि मलेसिया र ओमान बीच बिहान अहिले प्रतिस्पर्धा हुँदैछ। लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएको नेपाल उपाधि जित्ने लक्ष्यसहित आजै मैदान उत्रदैछ। नेपालसँगै मलेसिया, हङकङ र ओमान एसियाली खेलकुदका लागि छनौट भइसकेका छन्। आउने समय हुन लागेका नेपाल र हङकङ बीच 14 खेलमा नेपालले 7 र हङकङले 5 खेलमा विजय हासिल गरेका छन्।
1: खेल खबरसँगै बिहानको भेरी खबर सकियो। विदा हुनु अघि अहिलेसम्मका मुख्य खबरहरू फेरि एकपटक।
0: कर्णालीमा वर्षेनी 20,000 मेट्रिक टन खाद्यान्न अभाव, 28% घरधुरीले आवश्यक पर्ने पर्याप्त खाद्य वस्तु उपभोग गर्न नपाएको तथ्याङ्क।
1: कर्णाली प्रदेश अस्पतालमा ठूलो संख्यामा चिकित्सक र कर्मचारी अभाव, सेवा प्रभावलाई सहज बनाउने गरी योजना बनाइएको अस्पताल प्रशासनको दावी।
0: दैलेखमा तीव्र रूपमा भइरहेको वन क्षेत्र र सार्वजनिक जग्गाको दोहन रोक्ने सर्वपक्षीय बैठकको निर्णय, अतिकर्मी संरचना तत्काल हटाउने सहमति।
1: र एसियन गेम्स पुरूष छनौटको फाइनल खेलमा आज नेपाल र हङकङ खेल्दै। हवस् त, तपाईँ हाम्रो भेट अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा हुनेछ। त्यो तीनजेलसम्मको लागि बिहानको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित डिलु रावत र टेकराज केसी विदा हुन्छौं। नमस्कार।

0: रेडियो भेरी एफएम 98.6 मेगाहर्ट्ज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ.
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी.
3: सुनौलो अवसर
4: सिटी बीटीबाट सम्बन्धन प्राप्त कलेज अफ अलाइड नेपालगंज बाँकेमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ.
3: यदि तपाईँ स्वास्थ्य तथा प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य बनाउन चाहनुहुन्छ भने अब ढिला नगर्नुहोस्. अनुभवी शिक्षक, आधुनिक प्रयोगशाला, व्यावहारिक सिकाइ र उत्कृष्ट शैक्षिक वातावरण सहित कलेज अफ अलाइड तपाईँको सफल भविष्यको भरोसा योग्य गन्तव्य बनेको छ.
4: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन, एसए डिप्लोमा इन फार्मेसी, पीसीएल इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, पीसीएल इन अफ्थाल्मिक असिस्टेन्ट ओए, डिप्लोमा इन फिजियोथेरापी, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, प्री डिप्लोमा इन सर्वे इन्जिनियरिङ अमिन, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ.
3: हाम्रा विशेषताहरू शान्त, स्वच्छ तथा अध्ययन मैत्री वातावरण, सुविधा सम्पन्न आफ्नै भवन भएको, अनुभवी तथा दक्ष शिक्षकद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशालाहरू, व्यवस्थित लाइब्रेरी सुविधा, सफा तथा हाइजेनिक क्यान्टिन, खेलकुदका लागि पर्याप्त स्पोर्ट ग्राउन्ड, अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास, प्र्याक्टिकल अर्थात् प्रयोगत्मक शिक्षामा विशेष जोड,
4: गुणस्तरीय शिक्षा, व्यावहारिक सिकाइ र विद्यार्थीको उज्जवल भविष्य निर्माण,
3: एसए र फार्मेसी कार्यक्रमको फारम भर्ने अन्तिम मिति यही जेठ 10 गतेसम्म. अन्य कार्यक्रमहरूमा भने सिधै भर्ना हुन सकिनेछ.
4: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके, सम्पर्क नम्बर 081537546, 081538260, 98580303005, 98480 9137. वेबसाइट www.collegeofallied.com. गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाई र उज्जवल भविष्यको भरपर्दो आधार.
5: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान.
6: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
5: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि.
6: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ.
7: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन

0: चाउमिन, भेज चाउमिन, अण्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बब खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बब सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बब ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसार का खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरी को व्यवस्था पनि रहेको छ।
1: ल ल त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नरमा।
2: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
1: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: के तपाईँलाई नसा तथा हात जोड्ने समस्याले सताइरहेको छ?
4: अब चिन्ता नगर्नुहोस्। चारवाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अत्याधुनिक प्रविधि र अनुभवी वरिष्ठ विशेषज्ञ जोहरूबाट अर्थोस्कोपी र जोइन्ट रिप्लेसमेन्टका साथै हाट जोड्ने सम्बन्धी सम्पूर्ण भरपर्दो परामर्श, उपचार तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
3: शल्यक्रिया सेवाहरू पश्चिम नेपालमा एकमात्र घुँडा र हिपको प्रत्यारोपण सेवा।
4: घुँडा र कुमको दूरबीन प्रविधिद्वारा एसएल, पीसीएल, एमसीएल लगायत सबै लिगामेन्टहरूको शल्यक्रिया सेवा।
3: हड्डीको सामान्य चोटपटकदेखि जटिल फ्र्याक्चरसम्मको उपचार तथा शल्यक्रियाको सेवा।
4: नसा तथा हाड जोड्ने सम्बन्धी सम्पूर्ण समस्याको उचित परामर्श, भरपर्दो उपचार तथा गुणस्तरीय र विश्वसनीय शल्यक्रिया सेवाको लागि
3: एचसीआरसी अस्पताल, चारवाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क नम्बर 081538150 र 081535151।
4: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता।
5: डढेलो रोक्ने सबैभन्दा बलियो उपाय प्रकृतिमा आधारित समाधान। हाम्रो पुर्खाले अपनाएको ज्ञान आज पनि उत्तिकै उपयोगी छन्। पानीका मुहान जोगाऊ, प्राकृतिक पोखरीहरू बनाऊ र सिमसार क्षेत्रको संरक्षण गरौं। वनमा रैथाने बिरूवाहरू रोपौं, तिनको संरक्षण गरौं। अग्निरेखा बनाऊ, डढेलो लाग्नु अघि नै वनको उचित सरसफाई गरौं। यसबाट जोगिन्छ वन, संरक्षित हुन्छ जैविक विविधता र सुध्रिन्छ उपभोक्ताको जीवन स्तर। प्रकृतिबाटै प्रकृतिको संरक्षण गरौं, डढेलो रोकौं, भविष्य बचाऊ। लुथरन वर्ल्ड रिलीफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
6: सूचना
2: कर्णाली ट्रमा केयर, वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र, अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
6: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा, मुन्डा, फिरपात, जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
2: सम्पर्क कर्णाली ट्रमा केयर, वीरेन्द्र नगर 8 खजुरा सुर्खेत।
3: तपाईँको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
4: चारवाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बालरोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ।
3: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
4: झाडा पखाला,
3: दादुरा,
4: पोलियो,
3: कुपोषण,
4: एनिमिया,
3: मम्स,
4: दम,
3: टाइफाइड
4: र पिलिया, नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
3: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
4: चारवाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क नम्बर 081538150, 081535151।

0: आइपुग्यो आधुनिक जोत्ने हलो मिनी ट्रिलर थ्रेसर पानी ताने पम्प पावर ट्रिलर सोलर पम्प कम्पाउन्ड मिल घाँस काट्ने मेसिन कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेज मार्केटिङ बिजनेस सर्भिस प्रणाली वृन्दनगर सुर्खेत। फोन नम्बर 083-520-045।
1: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे जाम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर
2: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु कस्तो।
3: हामी कहाँ एलजी सामसुङ औरा स्काई अर्थ कम्पनीका टीवी फ्रिज वाशिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी 3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
2: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी वाशिङ मेसिन फ्रिजहरू पाइन्छ, साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वाशिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
3: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर छ बीच बजार सुर्खेत। मोबाइल नम्बर 98584519 र 98584715।
2: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
3: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रो भेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
2: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
3: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
2: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्र नगर छ बुद्धपथ लाइन गरिमा विकास मैक मुनि सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98584-5489 र 97679-044-43।

0: जय नेपाल सत्य सेवा सुरक्षणमा कार्यक्रम ट्राफिक अपडेटमा यहाँहरूलाई हार्दिक स्वागत छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको तर्फबाट म प्रहरी सहायक हवलदार राधा सुवेदी उपस्थित भइसकेको छु। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेत र रेडियो भेरिया फिल्म सुर्खेतको सहकार्यमा यो कार्यक्रम उत्पादन गरिएको हो। तपाईं कार्यक्रम ट्राफिक अपडेट रेडियो भेरिया फिल्म 98.6 र 102.7 मेगाहर्जमा प्रत्येक दिन बिहान 7:15 बजेदेखि सुन्न सक्नुहुनेछ। विशेष गरेर कार्यक्रम ट्राफिक अपडेटमा हामी गत 24 घण्टामा कर्णाली प्रदेशभर भएका ट्राफिक गतिविधिका बारेमा तपाईंलाई जानकारी गराउनेछौ। अब लागौं आजका मुख्य ट्राफिक अपडेट तर्फ। दैलेखको नारायण नगरपालिका 6 भूर्ती स्थित ट्र्याक्टर दुर्घटना हुँदा ट्र्याक्टर चालक घाइते भएका छन्। हिजो दिउँसो 12:30 को समयमा रोकी राखेको B1T4202 नम्बरको ट्र्याक्टर स्टार गरी अगाडि बढ़ने क्रममा अनियन्त्रित भई सड़कदेखि 10 मिटर तल खस्न जाँदा दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएका ट्र्याक्टर चालक दैलेख नौमुले गाउँपालिका 8 बस्ने वर्ष 23 का राजु बस्नेत घाइते भएका हुन्। घाइतेको कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचार भइरहेको छ। सुर्खेतको भेरीगंगा नगरपालिका 12 पाडुल्ले स्थित विद्युतीय गाड़ी दुर्घटना हुँदा गाड़ी चालक सहित गाड़ीमा सवार 5 जना घाइते भएका छन्। हिजो साँझ 6 बजेको समयमा सुर्खेतदेखि छिन्चुतर्फ जाँदै गरेको B1T4786 नम्बरको विद्युतीय गाड़ी अनियन्त्रित भई सड़कदेखि 20 मिटर तल खस्न जाँदा दुर्घटना भएको हो। दुर्घटनामा परि गम्भीर घाइते भएका गाड़ी चालक बाँके कोहलपुर नगरपालिका 13 बस्ने वर्ष 23 का विवेक ओली, सहचालक सोही ठाउँ बस्ने वर्ष 20 का खगेन्द्र खर्ती, वर्ष 54 का शानबहादुर साई, वर्ष 58 का प्रेम बहादुर चन्द, वर्ष 44 का विष्णु बुढा घाइते भएका हुन्। घाइतेको नेपालगंज मेडिकल कलेजमा उपचार भइरहेको छ। ट्राफिक कार्यवाहीमा परे 112 सवारी साधनहरू। कर्णाली प्रदेशका 10 वटा जिल्लाहरूमा चल्ने सवारी साधनहरूले ओभरलोड, मादक पदार्थ सेवन, लापरवाहीका साथ सवारी साधन चलाएको, कागज पत्र साथमा नबोकेको लगायतका कसुर गरी ट्राफिक नियम उल्लंघन गर्दा जम्मा 112 वटा सवारी साधनहरू ट्राफिक कार्यवाहीमा परेका छन्। सैतिस स्थानमा भएको जनचेतनामूलक कार्यक्रमबाट 3400 जना लाभान्वित भएको। कर्णाली प्रदेशका 10 वटा जिल्लाहरूका विभिन्न 37 स्थानमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले गरिएको जनचेतनामूलक कार्यक्रमबाट 3400 जना चालक, सहचालक र सर्वसाधारणहरू लाभान्वित भएका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको अनुरोध। सवारी साधनको छतमा बसेर वा झुण्डिएर यात्रा नगरौं। सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौं। रातको समयमा अरू सवारी साधनलाई बाधा हुने गरी हाइलाइटको प्रयोग नगरौं। फुटपाथ नभएको सड़कमा सड़कको दाहिने किनाराबाट हिँड्ने गरौं। जेब्रा क्रसिङमा पैदल यात्रुलाई प्राथमिकता दिने गरौं। सवारी साधन चलाउनु पूर्व चेक जाँच गरेर मात्र सवारी साधन चलाउनुहोस्। हतार गरी सवारी साधन कहिल्यै नचलाउँ र हतारमा सड़क पार समेत नगरौं। सवारी दुर्घटना, सवारी साधन चोरी निकासी र ट्राफिक नियम सम्बन्धी कुनै पनि जानकारी वा सूचना दिन वा लिनु परेमा ट्राफिक प्रहरीको टोल फ्री नम्बर 103 वा 98582999 सम्पर्क गर्नुहोला। आजको ट्राफिक अपडेट यति नै। भोलि पुनः ट्राफिक अपडेटका साथमा उपस्थित हुने नै छौ। आज भने म राधा सुवेदी बिदा चाहन्छु। हस्त, धन्यवाद। जय नेपाल।
1: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउँदा आएको छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
1: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए बोका म्यान पावर सप्लाइज अमृतसर पन्जाबमा जा।
1: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
2: हौ। हो त नि, अमृतसर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
1: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
2: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
1: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो।
2: लकी पिराग फोन नम्बर 98202939048 98202939048।
3: तपाईं गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
4: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
5: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454333975 र 98145804031।
4: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
6: इन द हार्ट अफ द सिटी वेयर ड्रीम्स टेक शेप एन्ड फ्युचर्स बिगिन स्ट्यान्ड्स अ प्लेस अफ एक्सलेन्स चाणक्य पाठशाला, previously known as BSC College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Charakya Pathshala, empowering minds, inspiring futures.
7: विगत 30 वर्षदेखि विरेन्द्रनगर छ नेताचोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा ब्याङ्क र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
8: सिटी भिटीबाट सम्बन्धन प्राप्त कलेज अफ अलाइड नेपालगंज बाँकेमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
4: यदि तपाईँ स्वास्थ्य तथा प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य बनाउन चाहनुहुन्छ भने अब ढिला नगर्नुहोस्। अनुभवी शिक्षक, आधुनिक प्रयोगशाला, व्यावहारिक सिकाइ र उत्कृष्ट शैक्षिक वातावरण सहित कलेज अफ अलाइड तपाईँको सफल भविष्यको भरोसा योग्य गन्तव्य बनेको छ।
8: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन, एचए, डिप्लोमा इन फार्मेसी, पीसीएल इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, पीसीएल इन अफ्थाल्मिक असिस्टेन्ट ओए, डिप्लोमा इन फिजियोथेरापी, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, प्री डिप्लोमा इन सर्वे इन्जिनियरिङ अमिन, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ।
4: हाम्रा विशेषताहरू शान्त, स्वच्छ तथा अध्ययन मैत्री वातावरण, सुविधा सम्पन्न आफ्नै भवन भएको, अनुभवी तथा दक्ष शिक्षकद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशालाहरू, व्यवस्थित लाइब्रेरी सुविधा, सफा तथा हाइजेनिक क्यान्टिन, खेलकुदका लागि पर्याप्त स्पोर्ट ग्राउण्ड, अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास, प्र्याक्टिकल अर्थात् प्रयोगत्मक शिक्षामा विशेष जोड,
8: गुणस्तरीय शिक्षा, व्यावहारिक सिकाइ र विद्यार्थीको उज्जवल भविष्य निर्माण,
4: एचए र फार्मेसी कार्यक्रमको फारम भर्ने अन्तिम मिति यही जेठ 10 गतेसम्म, अन्य कार्यक्रमहरूमा भने सिधै भर्ना हुन सकिनेछ।
8: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके, सम्पर्क नम्बर 081-537-546, 081-538-260, 98-580-30-305, 98-480-91-037। वेबसाइट www.collegeofallied.com, गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाई र उज्जवल भविष्यको भरपर्दो आधार।
9: एसई सकियो, अब रमाइलो सुरु भयो।
10: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
9: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
10: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
9: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
11: नेपाल टेलिकम, राष्ट्रको संचार।
12: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट भायनेटको साम्बा प्याकसँग, जसमा पाइन्छ अल्ट्रा 300 MBPS सम्मको स्पिड र वार्षिक सब्सक्रिप्सनमा 1 महिना फ्री। आज नै सब्सक्राइब गर्नुहोस् वायनेट साम्बा प्याक, स्पीडको अल्टिमेट गोल, वायनेट साम्बा प्याक, अल्ट्रा फास्ट, अल्ट्रा फन।
13: स्कुलदेखि क्याम्पस स्तरका पाठ्य पुस्तक, गाइड, गेस्ट पेपर लगायतका पाठ्य सामग्री,
14: लोक सेवा आयोगका किताबहरू,
13: ऐन, नियम, कार्यालय, विद्यालय तथा संस्थाहरूका लागि आवश्यक स्टेसनरी सामान तथा खेलकुद सामग्रीका लागि हामीलाई सम्झनुहोस्। गुणस्तरीय शिक्षाका लागि हामी प्रतिबद्ध छौ।
15: सुपथ मूल्य सेवाका लागि एकमात्र कर्नर अल्फा स्टेसनरी स्टोर्स एन्ड जनरल अर्डर सप्लायर, विरेन्द्रनगर 6 बुद्ध पथ सुर्खेत, सम्पर्क फोन नम्बर 083-521-1633।
4: सूचना
16: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
4: खाद्य वस्तुको किसिम, अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसुली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230। र सूर्यमुखी तेल प्रति पेटी 2860।
16: छुट कार्यक्रम निश्चित अवधि सम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
4: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय विजयनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत

0: किताब चर्चामा तपाईलाई स्वागत छ। हरि शर्मा आज स्यामुएल पी हन्टिङटनद्वारा लेखिएको किताब द थर्ड वेभ डेमोक्रेटाइजेसन इन द लेट 20th सेन्चुरीको चर्चा गर्दै हुनुहुन्छ। यस पुस्तकमा हन्टिङटनले कसरी 20 शताब्दीको अन्त्यतिर संसारभर प्रजातान्त्रिक लहर आयो र ती प्रजातान्त्रिक आन्दोलनहरू कसरी विभिन्न देशहरूमा सफल भए वा असफल भए भन्ने कुराको विश्लेषण गरेका छन्। हन्टिङटनले प्रजातन्त्रको तेस्रो लहरलाई स्पष्ट पार्दै विश्व राजनीतिमा भएको विशाल परिवर्तनको व्याख्या यस किताबमा गरेका छन्। प्रजातन्त्रको यो उदयले राजनीतिक परिवर्तनलाई कसरी अगाडि बढ़ायो र यसले भविष्यमा कस्तो भूमिका खेल्न सक्छ भन्ने कुरा सहित किताबका मुख्य बुदाहरूको चर्चा सुनौ हरि शर्माबाट।
1: आज फेरि यसो विचार गरे कि अब नयाँ भन्दा पनि अलि पुरानो क्लासिकल किताबको बारेमा चर्चा गरू जस्तो लागेर मैले यहाँसँग स्यामुएल पी हन्टिङटनको द थर्ड वेभ डेमोक्रेटाइजेसन इन द लेट 20th सेन्चुरी भन्ने किताबको चर्चा गर्न खोजिरहेको छु। यो पुस्तक मैले चाहिँ 1992 किनेको न्यूयोर्कमा र पुस्तक पब्लिस भएको पनि तपाईँको लगभग 91 एन्डतिर हो। अब स्यामुएल पी हन्टिङटन चाहिँ प्रसिद्ध राजनीति शास्त्री हुन् जसले आधुनिकीकरण, लोकतन्त्र, डिक्टेटरसिप, डेमोक्रेसी, कोल्ड वारहरूको बारेमा स्टडी गरे। अब उनी अहिले छैनन्, उनको देहान्त भइसकेको छ र उनको एउटा प्रसिद्ध किताब पोलिटिकल अर्डर इन चेन्जिङ सोसाइटी जसमा लोकतन्त्र र आधुनिकीकरणको सम्बन्धका बारेमा पनि चर्चा भएको छ र त्यसमा नेपालको बारेमा पनि हामीले सामान्य चर्चाहरू पाउँछौ र ती स्यामुएल पी हन्टिङटनले लोकतन्त्रको अभ्युदयको सन्दर्भमा 1974 1990 विश्वमा अधिकांश रूपमा एउटा लहरकै रूपमा लोकतन्त्र पुनस्थापना अथवा स्थापनाको लहर चल्यो। यो किताबप्रति अलिकति आकर्षण मेरो व्यक्तिगत रूपमा पनि के रह्यो भने कि जब 1974 1990 लोकतन्त्रको चर्चा स्यामुएल पी हन्टिङटनले गर्छन्, 70 अन्त्यको दशकतिर 76 1976-78 जब बीपी कोइराला स्वनिर्वासनबाट मुलुक फर्किनुभयो त्यो बेलामा चर्चा एकदम उठेको थियो कि फिलिपिन्समा लोकतन्त्रको बहाली भएको छ, कोरी एकिनो भन्ने धेरै वर्ष निर्वासनमा बसेका फिलिपिनो लोकतन्त्रवादी नेता जो एयरपोर्टमै आउँदा आउँदै मारिए, उनको एसेसिनेसन भयो अथवा हत्या भयो। त्यही बेलामै स्पेनमा फ्रान्कोको डिक्टेटरसिप हटेर फिलिप गोन्जालेस सोसलिस्ट प्राइम मिनिस्टर भए, ग्रीसमा लोकतन्त्रको स्थापना भयो र हामीलाई के लाग्थ्यो भने कि बीपी नेपाल फर्केपछि नेपालमा पनि लोकतन्त्रको स्थापना हुन्छ भन्दाखेरि मलाई के लाग्छ भने यो किताब जब हन्टिङटनले 74 डेमोक्रेसीको उदय अथवा डेमोक्रेटिक स्ट्रगलको बारेमा अथवा लोकतान्त्रिकरणको बारेमा चर्चा गर्छन् मलाई रमाइलो के लाग्छ भने हामी पनि लगभग तेस्रो चरणको अथवा तेस्रो लहरको प्रजातन्त्रमा 70s late 70s हामी त्यसको पार्ट भएका रहेछौं। किनभने 1979 जब रेफरेन्डम भयो र यो किताबमा जुन किसिमको अवस्थामा लोकतन्त्रको आन्दोलन, लोकतन्त्र बहालीको परिस्थिति सिर्जना हुन्छ भनिएको छ, जस्तो कि विभिन्न कारणले, आर्थिक कारणहरूले, विश्वमा आएको राजनीतिक परिवर्तनका कारणले कुनै पनि मुलुकको आन्तरिक राजनीति पनि प्रभावित हुन सक्छ किनभने हामी यस्तो किसिमको अन्तर्राष्ट्रिय परिवेशमा बसेका छौं कि एक अर्काको देशमा अथवा परका देशहरूमा भएको परिवर्तनहरूका कारण पनि हामीमा प्रभाव आउँछ। पहिलो तपाईँको एन्टी कोलोनियल पुरानो फ्रेन्च रिभोल्युसन्सहरू, अमेरिकन रिभोल्युसन्सहरू हो भने, दोस्रो लहरहरू चाहिँ तपाईँको 1920s हो भने, तेस्रो लहर चाहिँ तपाईँको 1970s शुरू हुन्छ भनिएको छ लोकतन्त्रको उदयको सन्दर्भमा. नेपालको चाहिँ तेस्रो लहरको पहिलो चरणमा पर्दछ, किनभने 1978 जब रेफरेन्डम भयो, हामीलाई के लाग्छ भने रेफरेन्डम अथवा जनमत संग्रह हुँदाको ताकको परिस्थिति, विश्व परिस्थिति, यो किताबले बडा नेपालको कुरा सिधै त गर्दैन, नेपालको रेफरेन्स त ठाउँ ठाउँमा पाउँछु, तर के भन्छ भने कि आन्तरिक राजनीतिमा आउने उतार चढाव, रूलिङ एलिट्सहरूमा सम्रान्तहरू जो शासकहरू छन् तिनका बीचमा आउने मतभेदका कारण, अन्तर्राष्ट्रिय आर्थिक गतिविधिका कारण, विश्वमा कहीँ मुलुकहरूमा चाहिँ अन्य मुलुकहरूले आक्रमण गरेका कारण कुनै पनि राज्य अछुतो रहन सक्दैन र त्यसको परिवेशले, त्यसको बाछिटाहरूले कुनै पनि मुलुकको आन्तरिक परिवेशलाई उद्वेलित गर्दछ र त्यो परिवर्तनको दिशातिर जाँदछ. अनौठो कुरो के छ भने 1970s शुरू भएको लहर चाहिँ लोकतन्त्रको पक्षमा जनताले आफ्नो शासन व्यवस्था आफै रोज्न पाउने आन्दोलनका रूपमा स्थापित भएको देख्छौं, जुन हामीले फिलिपिन्समा देख्यौं, जुन हामीले स्पेनमा देख्यौं, जुन हामीले ग्रीसमा देख्यौं, दक्षिण पूर्वी युरोपका धेरै मुलुकहरू अनि ल्याटिन अमेरिकामा पनि हामीले त्यो आन्दोलनहरू देख्छौं. तर जब हामी 90 आइपुग्छौं, हन्टिङ्टनको दृष्टिकोणमा चाहिँ के हो भने कि कसरी आन्तरिक जुन सम्रान्त रूलिङ क्लासहरू छन् तिनीहरूको बीचबाट चाहिँ परिस्थितिको सिर्जना हुन्छ. सोसल मुभमेन्टको लिटरेचरलाई जोडेर हेर्दाखेरि यसलाई पोलिटिकल अपर्च्युनिटी स्ट्रक्चर अथवा राजनीतिक संरचनामा आएको दरारका कारण, राजनीतिमा आएको दरारका कारण सम्भावनाका ढोकाहरू खुलिन्छ भने जस्तो. जस्तो के छ भने कि यो हन्टिङ्टनको किताबले पनि देखाउँछ, त्यो के हो भने 1990 जब भारतले नाकाबन्दी गर्यो, यहाँ आन्तरिक उकुस बुकुस शुरू भयो, भारतलाई हेर्ने दृष्टिकोणमा हाम्रा राजकीय नेतृत्वहरूमा, त्यो बेलाको पञ्चायतको नेतृत्वमा, दरबारमा र हाम्रै लोकतान्त्रिक आन्दोलनको नेतृत्वहरूमा पनि मत विमत हुँदाहुँदै पनि त्यसले एक किसिमको सम्भावनाको ढोका खुल्यो. 90 विश्वव्यापी रूपमा जुन बर्लिन वाल खस्यो, विभिन्न मुलुकहरूमा त्यसको चाहिँ अनुकरण गर्ने ठाउँमा चाहिँ खुलेको पाउँछौ. जहाँसम्म अब हन्टिङ्टनको किताबको स्पेसिफिक मुद्दाहरू छ, के कारणले राजनीतिक परिवर्तन हुन्छ र लोकतान्त्रिककरण शुरू हुन्छ भन्ने हो, त्यो सन्दर्भ हेर्दाखेरि एउटा त समाजभित्रै आइरहेको संरचनाका परिवर्तनहरू, त्यो भनेको के भने आर्थिक गतिविधिहरू तपाईँको मूल्यवृद्धिका कारण हुने, आर्थिक नाकाबन्दी हुने, संसारभरि विभिन्न घटनाहरू भएका छन् जसले गर्दा आन्तरिक रूपमा कुनै पनि मुलुकमा परिवर्तनहरूको ढोका खोलेको देखिन्छ. जस्तो मैले भने कि ल्याटिन अमेरिकामा इकोनोमिक क्राइसिस जब 1980s आयो, त्यसले रिजिमहरूमा क्र्याक लिएर आयो, जस्तो अमेरिकासँगको सम्बन्धका कारण, आईएमएफ वर्ल्ड ब्याङ्कका कन्डिसन्सहरूका कारण जुन मुद्रास्फीति भयो ल्याटिन अमेरिकन मुलुकहरूमा त्यो भएको देखिन्छ. त्यस्तै गरेर छेउको ठूलो राष्ट्रहरूमा परिवर्तन आउँदाको कारणबाट पनि परिवर्तन आउँछ, जो अन्तर्राष्ट्रिय गतिविधिका कारण. जस्तो के देखिन्छ भने कि जब 70 अन्त्यको दशकमा अफगानिस्तानमा जब सोभियत युनियन आयो, त्यसले साना मुलुकहरू, मलाई एकदम याद छ बीपीले हाम्रो क्षेत्रमा पनि अस्थिरताको कालो बादल मडारिएको छ भन्नुभएको छ, त्यसले के गर्यो भने एक्टरहरू, पोलिटिकल एक्टर्सहरू, पोलिटिकल पार्टीजहरू, नेतृत्वहरूले आफ्नो वरिपरि छरछिमेकमा भएका कुराहरूलाई आकलन गर्छन् र तदनुरूप आफूहरूलाई विश्लेषण गरेर तयार पार्दछन्। त्यसले के देखायो भने कि सोभियत युनियनको आगमनले पाकिस्तानमा तपाईँको जियाउलहकको शासन व्यवस्था भयो र कुनै पनि पोलिटिकल एक्सट्रिममा, अतिवादमा जाँदाखेरि भोलि त्यो फर्केर आउने भनेको परिवर्तन नै हो. यदि सायद अफगानिस्तानमा सोभियत युनियन नआएको भए पाकिस्तानमा जियाउलहक त्यति कठोर हुन सक्ने स्थिति थिएन. त्यसले गर्दा भन्न खोजेको के भने कि अन्तर्राष्ट्रिय परिस्थितिहरूका कारण, वारहरूका कारण, नाकाबन्दीहरूका कारण पनि एक मुलुक र अर्को मुलुकको बीचमा सम्बन्धमा परिवर्तन आउँछ, त्यसले आन्तरिक राजनीतिमा पनि ठूलो प्रभाव लिएर आउँछ. सो अब फेरा स्कचपलको स्टेट इन सोसल रिभोल्युसनमा आन्तरिक राजनीतिक परिवर्तनको लागि अन्तर्राष्ट्रिय परिवेश महत्वपूर्ण छ भनेर उनले लेखेकी छन्. त्यस कारणमा पनि यो सामुएल हन्टिङ्टनको किताब एउटा सिन्थेसिस हो, एउटा सम्मिश्रण हो विभिन्न थ्योरीजहरूको र उनले त्यो आधारमा के भन्छन् भने कुनै पनि मुलुकमा लोकतान्त्रिकरण शुरू हुनलाई पहिलो अन्तर्राष्ट्रिय परिवेश कस्तो छ, दोस्रो आन्तरिक राजनीतिका सम्रान्तहरू एलिटहरू एक्टर्सहरू नायकहरूको बीचको अथवा चरित्रहरूको बीचको सम्बन्ध कस्तो छ, तेस्रो आर्थिक परिवेश कस्तो छ, तपाईँको मुद्रास्फीतिको स्थिति, महँगीको स्थिति, त्यसपछि उत्पादनको स्थिति कस्तो छ, त्यो दुईटा छ, अनि चौथो चाहिँ त्यहाँ भएको राजनीतिक क्रियाकलापहरूले मोरल क्वेसन, किनभने अल पोलिटिकल क्वेसन्स आर मोरल क्वेसन, सबै राजनीतिक प्रश्नहरू चाहिँ नैतिक प्रश्न हुन् भने जस्तो प्रश्नहरू समाजमा कस्तो किसिमको प्रश्नहरू उठिरहेका छन् र त्यो प्रश्नहरूलाई निराकरण गर्ने बाटो त्यहाँका मानिसहरूले कसरी खोजिरहेका छन् भन्नु खोजेको मतलब सामाजिक आन्दोलनको स्थिति कस्तो छ। यो चार पाँचवटा जुन संरचनात्मक परिवर्तनहरू आउँछ त्यो परिवर्तनले कुनै किसिमको झेलको बाट तपाईँको डेमोक्रेटाइजेसन अथवा लोकतान्त्रिकरण छ उत्तर चाहिँ आधुनिक समयको परिवर्तनलाई हन्टिङले त्यसरी हेर्दछन्। र यो हेर्दै गर्दाखेरि के भन्छ भने कि लोकतन्त्रको आगमनलाई अथवा प्रजातन्त्रको चाहिँ जुन प्रजातान्त्रिकरणलाई मेकानिकल रूपमा हेर्ने हो कि होइन भनेको त पोइन्ट एबाट पोइन्ट बीमा जस्तो हिजो लोकतान्त्रिक थिएन आज लोकतान्त्रिक भयो भनेर हेर्ने हो कि कसरी हेर्ने हो भन्ने मेथोडोलोजिकल अथवा सैद्धान्तिक प्रश्न पनि पुस्तकले उठाएको छ। त्यो चाहिँ अहिले हामीले हेर्न सक्छौँ। एक थरी मानिसहरू के भन्छ भने हिजो अधिकारहरू थिएन, चुनावहरू थिएन, मानिसहरू संघ संगठन गर्न पाउँदैन थिए, त्यसकारण चाहिँ त्यो पाउने बित्तिकै लोकतन्त्र भयो अथवा प्रजातन्त्र भयो भन्ने गरिन्छ। तर सब्स्टान्टिभ रूपमा गुणात्मक रूपमा त्यो लोकतान्त्रिककरण भयो कि भएन, अर्को चाहिँ फेरि फर्केर पुरानै ठाउँमा जान्छ कि जाँदैन, यसकारण किनभने विश्वमा लोकतन्त्रको इतिहासले डिक्टेटरसिप अथवा चाहिँ अधिनायकवाद र लोकतन्त्रको इतिहासले के देखाएको छ भने त्यो ओसिलेट गर्छ, पेन्डुलम जस्तो घरि यता जाने घरि यता जाने गर्छ। जस्तो बांगलादेशलाई हेर्नुभयो भने कहिले लोकतन्त्र भएको छ, कहिले चाहिँ तपाईँको डिक्टेटरसिप भएको छ, बांगलादेश त्यस्तै भएको छ, पाकिस्तान त्यस्तै भएको छ, नेपालमा पनि त्यस्तै भएको छ। फर्किनै सक्ने कन्डिसन छ कि छैन त, जब त्यो फर्किनै सक्ने कन्डिसन छैन भन्छौं तब हामी के भन्छौं भने लोकतन्त्र सुदृढीकरण भयो भन्छौं। हन्टिङटनले के गर्छन् भने कि यसलाई मेकानिकल रूपमा पनि हेर्नु हुँदैन, यसलाई चाहिँ यो सुदृढीकरणको पनि के हो त तरिका, इलेक्सन रेगुलर छन् कि छैनन्, संघ संगठनहरूमा वञ्चितको पनि त्यो बन्देजलाई कम गरिएको छ कि छैन, र सबैभन्दा ठूलो अभ्यास लोकतन्त्रको अभ्यास संस्थागत हुँदै गएको छ कि छैन संस्थाहरू मार्फत भनेर हेर्छन्। यसकारण अब नेपालमा पनि हामीले विभिन्न लोकतन्त्रको आन्दोलनबाट हामी अहिले यहाँ आइसकेका छौं, एकपटक हेर्ने बेला भएको छ नेपालमा लोकतन्त्र सुदृढीकरण भएको छ कि छैन। हन्टिङटनको किताब फर्केर हेर्दा, 90 छापिएको किताब फर्केर हेर्दा एउटा गाइडलाइन जस्तो दिन्छ। यसकारण यो के हो भने किताब पढेर व्यवस्था चलाउने त होइन, तर पनि के हो भने यसले एउटा केही संकेतहरू गर्दछ र लोकतन्त्रको परिवर्तनका सन्दर्भमा त्यसलाई अध्ययन गर्ने सन्दर्भमा युनिभर्सिटीमा पढ्ने भाइ बहिनीहरूले विद्यार्थीहरूले मास्टर्समा पढ्ने विद्यार्थीहरूले पनि लोकतन्त्रलाई प्रब्लमेटाइज गर्नु पर्यो, त्यसलाई कसरी यो आउँछ कसरी जान्छ भन्नको निम्ति विभिन्न पुस्तकहरू विभिन्न सिद्धान्तहरूलाई पढ्ने जरुरी गर्छ। यसकारण यो थर्ड वेभ हन्टिङटनको एकदम पपुलर किताब हो, धेरै छापियो धेरै पढियो, तर आजभोलि पुस्तक पसलहरूमा जाँदा मैले त्यति देखेको छैन र आजभोलि लोकतन्त्रको अध्ययनमा खासै चासो छ कि छैन भन्दाखेरि मलाई के लाग्छ भने अहिले जुन किसिमको परिवेश हाम्रो वरिपरि छ क्षेत्रीय रूपमा छ कसरी चाहिँ हामी चलाइरहेका छौं के सम्भावना छ के छैन। यसलाई अर्को एउटा महत्वपूर्ण शब्दावली चाहिँ हन्टिङटनको किताबले हामीलाई दिएको छ, त्यो चाहिँ हो अथोरिटेरियन नोस्टाल्जिया भन्ने एउटा शब्द छ। त्यो भनेको के हो भने कि मान्छे जहिले पनि पुरानो कुरालाई त्यो पनि तपाईँको चाहिँ अधिनायकवादी सोच सम्बन्धी कुराहरूलाई सम्झिरहन्छ, त्यो कल्पिरहन्छ। त्यो भनेको के हो भने आजभन्दा हिजो नै ठिक थियो, जस्तो हामी यदा कदा सुन्छौं कि राजा हुँदै ठिक थियो, अहिलेका नयाँ मान्छेहरू राजा भइसके कल्पना राजासँगै गरिरहेको हुन्छ। कता कता सबैभन्दा ठूलो समस्या चाहिँ के हो भने लोकतन्त्रको आन्तरिकरणमा इन्टरनलाइजिङ डेमोक्रेसी भनिन्छ, जसलाई लोकतन्त्रका मर्म मूल्य मान्यताहरूलाई आन्तरिकरण गरेर लिएर जाने, यसका चुनौतीहरूलाई सहर्ष रूपमा स्वीकारेर अगाडि बढ्ने बाटो गर्दा गर्दै पनि एउटा वर्ग एउटा तबका एउटा समुदाय हुन्छ जसले विगत नै राम्रो समय हो भन्छ. तिनीहरूबाट सबैभन्दा ठूलो चुनौती आउँछ भनेर यिनले भन्छन्, पिपल विथ दि अथोरिटेरियन नस्टाल्जिया हाउ टु डिल विथ देम भनेर उहाँले त्यसमा लेख्नु भएको छ. कसरी गर्ने हो त डेमोक्रेसी भनेको? त लेभल प्लेइङ फिल्ड हो, सबैलाई बराबरीको मौका दिनुपर्छ. समाजमा विभिन्न किसिमको चाहिँ विचारहरू आउँछन्, ती विचारहरूलाई कसरी समाहित गर्दै विस्तारै बिल्डअप गर्दै लिएर जाने भन्ने कुरामा चाहिँ देखिन्छ. यो गाइडलाइन्स फर डेमोक्रेटाइजर्स भन्ने छ यो किताबको एउटा च्याप्टर, त्यो चाहिँ पढ्न म सबैलाई आग्रह गर्छु. यदि पुस्तक, मलाई लाग्छ यो पुस्तक काठमाडौँमा उपलब्ध पनि छ. कति समय लाग्छ त एउटा व्यवस्थालाई स्थापित हुनलाई? हामीले भन्छौँ कति पर्खिने हो त भन्दाखेरि, यो अभ्यास भएको हुनाले यसमा खासै कति पर्खिने, कतिवटा चुनाव पछि हुने, जस्तो हामीले सुन्छौ कि अब लोकतन्त्र स्थापना भयो, नेपालमा फेडरल रिपब्लिक आयो, दुई दुईवटा इलेक्सन भयो, अझै बेला भएको छैन भनेर हामीले भन्छौ नि, होइन? त्यो विषयलाई हेर्दाखेरि त्यो एकदम टेक्निकल विषय हो. लोकतन्त्र भन्ने कुरा यतिखेरै नै कन्सोलिडेट हुन्छ भनेर उनले भन्दैनन्, तर केही पूर्व शर्तहरू चाहिँ उनले राख्छन्. त्यो के हो भन्दाखेरि, पुरानो अथोरिटेरियन व्यवस्थाले सिर्जना गरेको असमानताहरूलाई कसरी निराकरण गर्ने? संस्थाहरू त बन्छ, पार्लियामेन्ट पनि बन्छ, जुडिसियरी पनि बन्छ, सेपरेसनमा पनि पावर हुन्छ, तर सामाजिक मूल्य मान्यताहरूमा जुन असमानता छ, जस्तो नेपालकै सन्दर्भमा हेर्नु हो भने जुन क्षेत्रीय असन्तुलन छ, तपाईँको जातीय छुवाछुत छ, महिलाहरूप्रतिको जुन प्याट्रियर्कल विभेदहरू छ, त्यो विभेद तुरुन्तै जान्छ कि जाँदैन? होइन, त्यो नजाँदाखेरि के हुन्छ भन्दाखेरि कि मान्छेले प्रश्न गरिरहन्छ. प्रश्न गर्यो भनेर डेमोक्रेटाइज गर्ने मान्छेहरू, डेमोक्रेटाइजर भन्छन् उनले, जसले प्रजातान्त्रिकरणमा लागेका छन्, तिनीहरू खलबलिन भएन. उनीहरूले सहिष्णुताका साथ ती कुराहरूलाई सुन्न पर्यो र छुट्याउनु पर्यो कि उनीहरूको प्रश्न कहाँबाट उब्जिरहेको छ, होइन? यसकारण उनले के भन्छन् भन्दाखेरि, सामाजिक असन्तुलनहरू अथवा चाहिँ जुन छ त्यसलाई निराकरण गर्न ओभरनाइट हुँदैन, त्यसका लागि संस्था बनाउने हो, होइन? पब्लिक पोलिसीको ठूलो रोल त्यसमा छ. त्यसपछि उनले भन्छन् कि लोकतन्त्र भन्दा अगाडि जब यदि अधिनायकवादी व्यवस्था थियो, डेमोक्रेटाइजिङ थियो भने, के अथोरिटेरियन सिस्टम थियो भने, त्यहाँ निश्चय पनि दमनहरू भएको हुनुपर्छ विरोधीहरूमाथि, माइनोरिटिजहरूमाथि, धार्मिक अल्पसंख्यकहरूमाथि भन्दाखेरि, हिजो गरेको थिचोमिचो अथवा अत्याचार अथवा हिंसा रेगुलर हुन्छ कि हुँदैन, अथवा सामान्यीकरण हुन्छ कि हुँदैन भन्दा, अहिले हामीले नेपालमा पनि बार बार, अहिले भर्खरै हामीले ट्रान्जिसनल जस्टिसको कुराहरू गरिरहेका छौं, त्यो पनि कति चाँडो निराकरण हुन्छ र डेमोक्रेसीमा चाहिँ सबैको आवाज, सबैको सम्मान कसरी हुन्छ भन्ने कुरा पनि महत्वपूर्ण कुरा छ. यसकारण ट्रान्जिसनल जस्टिस इज गोइङ टु बी अ मेजर फ्याक्टर भनेर उनले गर्छन्. त्यो यसो पढ्दाखेरि अहिले सिक्वेन्सिङमा हेर्दा पनि नेपालमा देख्छु के अवशेष छन्, संरचनात्मक अवशेषहरू के छन्। लोकतन्त्र त आयो, होइन? हामीले भने कसरी आयो भन्ने कुरामा अघि हन्टिङटनले भने जस्तो पाँच छवटा फ्याक्टरहरूबाट गर्यो. अब अगाडि जाने सन्दर्भमा हिजोको अवशेषहरूलाई कसरी निराकरण गर्ने र कसरी अगाडि बढ्ने भन्ने प्रश्नमा चाहिँ राजनीतिक नेतृत्वको सूझबुझ र धैर्यता चाहिन्छ भन्छ. यतातिर तपाईँ अघि भने जस्तो चाहिँ तपाईँको अधिनायकवादी सोच र चाहिँ कामना भएका अथोरिटेरियन नस्टाल्जिया भएका वर्ग समुदाय बाँकी नै हुन्छन्, तिनलाई निमिटान्न पार्न सकिँदैन. त्यो गर्यो भने अर्को तपाईँको आक्रमण शुरू हुन्छ. त्यसले गर्दा त्यो विचारलाई हेर्नु पर्यो र साँच्चै रूपमा चाहिँ हिजो थिचोमिचो भएका मानिसहरू, अपहेलित मान्छेहरू, बहिष्करणमा परेका मानिसहरू, समुदायहरूले अब यो नयाँ आएर के भयो त भन्ने कुरा दुइटै जोडिन सक्ने सम्भावना कहिलेकाहीँ हामी देख्छौं भन्छ यो किताबमा. बडा इम्पेरिकली युरोपको, ल्याटिन अमेरिकाको र अफ्रिकाको कम्पेरिटिभ डेटाहरूको आधारमा उनले कुरा गरेका छन्. र अहिले सम्झेर हेर्दाखेरि एकातिर वञ्चितीकरण परेको र अर्को वर्ग जो हिजो सत्तामा बसेको थियो र सत्ताको चाहिँ अनुभव गरेको छ, त्यो पनि वञ्चितीकरणमा छ. दुइटै वञ्चितीकरणमा परेका अथवा चाहिँ भने धकेलिएका मानिसहरूको बीचको कोलिसन चाहिँ बडा डरलाग्दो हुन्छ भन्छ. केही भएन भन्ने जुन भावना भएको छ त्यसमा, हिजो त ठिकै थियो हामीले गर्थ्यौं, होइन? यी नयाँ आए, जुन जोगी आए पनि कानै चिरेको भन्ने किसिमको डिस्कोर्स हामी हाम्रो समाजमा सुन्छौं. त्यसले गर्दाखेरि मेजर च्यालेन्ज डेमोक्रेटिक कन्सोलिडेसनमा अथवा लोकतान्त्रिक महत्वपूर्ण मुद्दा, लोकतान्त्रिक सुदृढीकरणका सन्दर्भमा हिजोको अन्याय अत्याचारलाई कसरी हेर्ने, हिजो पावरमा बसेका बाहिर गएका मानिसहरूले खेल्न सक्ने सम्भावनालाई कसरी निराकरण गर्ने, त्यसको अर्थ के हो भने लोकतन्त्रमा सबैभन्दा ठूलो महत्वपूर्ण पक्ष के हो भने यो आइडिया मात्रै होइन, लोकतन्त्र एउटा विचार मात्रै होइन, प्रजातन्त्र एउटा विचार पनि होइन, पद्धति पनि हो, पद्धति मात्रै पनि होइन, यो केही गर्न सक्ने यन्त्र पनि हो, प्रजातन्त्र यन्त्र पनि हो, जसको अर्थ के हो भने कि प्रजातन्त्रले सार्वजनिक हितहरूका सार्वजनिक नीतिहरूको मा जनताले पाउनुपर्ने अधिकार, जनताले पाउनुपर्ने सेवा र सुविधालाई सुनिश्चित गर्नुपर्ने हुन्छ। डेमोक्रेसी विदाउट डेलिभरी हेज नो मिनिङ। यदि त्यो डेलिभरीमा काम गर्ने हो भने सार्वजनिक नीतिहरूमा पार्टिसिपेसन, जनताको सहभागीकरण, माइनोरिटीको अल्पसंख्यकको सहभागीकरण होइन, विचारको अभिव्यक्तिको स्वतन्त्रताको सुनिश्चितीकरण, हाम्रो विरोध गर्नलाई विरोध गरे भनेर हामीले विरोधीको मुख थर्न थाल्यो भने त्यसले अरू समस्या सिर्जना गर्दछ। यसकारण यो किताबलाई एकपटक फेरि फर्केर पोलिसी मेकर्सहरूले कसरी डेमोक्रेटिक सिस्टमलाई अथवा लोकतान्त्रिक व्यवस्थालाई कन्सोलिडेट गर्न सकिन्छ भन्ने जुन एजेण्डाजहरू छ त्यो हामीले कुरा गर्न जरूरी छ।
0: पडकास्ट किताब चर्चाको यो अंक तपाईलाई कस्तो लाग्यो? सुन्न, लाइक गर्न र सब्स्क्राइब गर्न नबिर्सिनुहोला। यस पडकास्टका बारेमा थप जानकारी चाहनुहुन्छ भने हामीलाई किताब चर्चा @gmail.com सोझै लेख्न सक्नुहुन्छ। यो पडकास्ट उकालो.com, हाम्रो पात्रो एप लगायत विभिन्न पडकास्ट प्लेटफर्महरू मार्फत वितरण हुन्छ। किताब चर्चा पडकास्ट केही एफएम रेडियोहरूबाट पनि बज्ने सल्लाह भइरहेको छ। प्रसारण शुरू भएपछि हामी रेडियो स्टेशनको नाम र ठाउँका नाम पनि भन्नेछौ। यो पडकास्टका संयोजक तथा उत्पादक मधु आचार्य, उत्पादन टोलीका साथीहरू आमोद प्याकुरेल, मनिष पौडेल र कृतिक श्रेष्ठसँगै म जया लुइटेललाई पनि बिदा दिनुहोस्। अर्को अंकमा फेरि भेटौँला। नमस्कार।

0: एसी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाई बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो एस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक सर्भिस टेक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने, साथै हामी कहाँ सक्षम ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा फार्मेसी, हेल्थ असिस्टेन्ट, एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टीमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय, कन्सल्टेन्सी, सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने, अपरेटरका लागि लाइसेन्स सम्मको सहजीकरणको व्यवस्था, गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भएको, डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने। नोट, शुरूमा भर्ना हुने 20 जना विद्यार्थीलाई विशेष छुट, छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक, नेपालगंज 18 कारकाँदो बाँके, सिद्धार्थ होटेल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98484935, 98582389, 98580407092 र 98448161175। सिप सिकौ, आत्मनिर्भर बनौ, प्राविधिक शिक्षा सफल भविष्यको आधार।
1: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा, तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दृढ साथ, बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै, तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो, दरिलो र विश्वासिलो।

0: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रहेछ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: सूचना
2: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
1: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिर्पात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
2: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत। हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
1: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो

हिमाल पहाड़ तराई जोड़सँग सबैलाई बिहान 8 बजेको भेरी हाइलाइट्सबाट ढिलो रावतको नमस्कार। अहिलेसम्मका मुख्य खबरमा कडालीमा वर्षेनि 20,000 मेट्रिक टन खाद्यान्न अभाव, 28% घरधुरीले आवश्यक पर्ने पर्याप्त खाद्य वस्तु उपभोग गर्न नपाएको तथ्याङ्क, कर्णाली प्रदेश अस्पतालमा ठूलो संख्यामा चिकित्सक र कर्मचारी अभाव, सेवा प्रवाहलाई सहज बनाउन गरी योजना बनाएको अस्पताल प्रशासनको दावी र एसियन गेम्स पुरूष चरणको फाइनल खेलमा आज नेपाल र हङकङ खेल्दै। कर्णाली प्रदेशमा वर्षेनी करिब 20,000 मेट्रिक टन खाद्यान्न अभाव हुने गरेको सरकारी तथ्याङ्क रहेको छ। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले तयार पारेको खाद्यको तथ्याङ्क अनुसार कर्णाली प्रदेशमा वर्षेनी 19,116 मेट्रिक टन खाद्यान्न अपुग हुने गरेको छ। प्रदेशको दैलेख, सल्यान, सुर्खेत र रूकुम पश्चिम खाद्यान्न बचत हुने जिल्लामा पर्दछन् भने बाँकी 6 जिल्लामा नागरिकले उत्पादन गरेको खाद्यान्नले वर्षभर खान पुग्दैन। पेटभरि खान नपाउनु, उत्पादन भएको वस्तुलाई मिलाएर खान नजानु लगायतका कारण कर्णालीले भोकमरी समस्या झेल्दै आएको छ। खाद्यान्न अभावका कारण कुपोषण र पुर्खोपनका लगायतका समस्याहरू पनि डरलाग्दो अवस्थामा रहेका छन्। कृषि तथा पशुवंशी विकास मन्त्रालयले समग्रमा प्रदेश 28% घरधुरीले आवश्यक पर्ने पर्याप्त खाद्य वस्तु उपभोग नगरेको पाइएको बताएको छ। कर्णाली प्रदेशको सबैभन्दा ठूलो प्रदेश अस्पतालले ठूलो संख्यामा चिकित्सक र कर्मचारी अभावका बीच पनि स्वप्रभाव गर्दै आएको छ। अस्पतालले आयोजना गरेको पत्रकार भेटघाट तथा अन्तर्क्रिया कार्यक्रममा अस्पतालले दरबन्दी अभावका बीच सेवा प्रवाह गर्दै आएको जनाएको छ। अस्पताल निर्देशक डाक्टर गणेश थापाले ठूलो संख्यामा दरबन्दी अभाव हुँदा पनि सर्वसुलभ सेवा प्रवाह हुने गरेको बताउनु भएको छ। विगतदेखि अस्पतालमा दरबन्दीका चिकित्सक छैनन्, तर उत्कृष्ट सेवा प्रदान गर्ने प्रयास गर्दै आएको बताउँदै निर्देशक थापाले यही दरबन्दी अभावलाई टार्न प्रदेश सरकारले अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने आयोजना बनाएको बताउनु भएको छ। अस्पताल प्रतिष्ठानको रूपमा स्तरोन्नति हुँदा अहिले जस्तो दरबन्दी सृजना गर्न समस्या नहुने र प्रतिष्ठान हुँदा विशेषज्ञ चिकित्सक र अस्पतालमा व्यवस्थापन गर्न सहज हुने पनि उहाँको भनाई रहेको छ। अस्पतालको प्रशासन प्रमुख अनिता गिमालीका अनुसार अस्पतालमा स्वीकृत 325 दरबन्दी भए पनि हाल 192 जनाको मात्र पदपूर्ति भएको छ, बाँकी 100 जनाको दरबन्दी भने रिक्त रहेको छ। दैलेखमा तीव्र रूपमा भइरहेको वन क्षेत्र र सार्वजनिक जग्गाको दोहन रोक्न तथा अतिक्रमित संरचना शीघ्र हटाउने विषयमा सहमति जुटेको छ। प्रमुख जिल्लाधिकारी आनन्द सार्यको अध्यक्षतामा डिभिजन वन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले यस्तो सहमति जुटाएको हो। बैठकमा जिल्ला अदालत दैलेखका न्यायाधीश कुलप्रसाद पाण्डे, स्थानीय तहका प्रमुख र सुरक्षा निकायका प्रमुख पनि सहभागिता रहेको थियो। बैठकमा डिभिजन वन कार्यालयका प्रमुख अमर शाहले जिल्लाभर कुल 420.29 हेक्टर वन क्षेत्र तीव्र अतिक्रमणको चपेटामा परेको प्रस्तुत गर्नुभएको छ। बैठकमा सहभागी पालिकाका प्रमुखले वन संरक्षणको सरकारी कदमलाई पूर्ण समर्थन गर्दै मानव विपक्ष र सुकुम्बासी व्यवस्थापनलाई सँगै लैजानु पर्नेमा जोड़ दिएका छन्। र एसियाली खेलकुद छनौट प्रतियोगिताको उपाधिका लागि आज नेपाल र हङकङ प्रतिस्पर्धा गर्दैछन्। खेल सिङ्गापुरको

नेशनल क्रिकेट मैदानमा नेपाली सीमान्चल दिउँसो सभा 12 बजे शुरू हुनेछ। नेपालले सेमिफाइनलमा ओमानलाई 8 विकेट लगाउँदै फाइनल पुगेको हो। यता दोस्रो सेमिफाइनलमा हङकङले मलेसियालाई 6 विकेटले पराजित गर्दै फाइनलमा नेपालसँगको भेट पक्का गरेको छ। नेपाल र हङकङ बीच अहिलेसम्म 14 अन्तर्राष्ट्रिय खेल भएकोमा नेपालले 7 खेल जितेको छ भने हङकङ 5 खेलमा विजय भएको छ। 2 खेल भने नतिजा विहीन सकिएको हो। हवस् त, बिहान 8 बजेको भिडियो हाइलाइट सकियो। बिहान 11 बजेको भिडियो हाइलाइट्समा तपाईँ हाम्रो भेट फेरि हुनेछ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै ढिलो रावत विदा हुन्छु। नमस्कार।

0: रेडियो भेरी एफएम
1: सँग पनि जोडिन्छ, इन्फ्लेसन भन्छौँ नि. अब हाम्रो पैसा त सानो सानो हुँदै गएको छ हरेक वर्ष, र केही कमोडिटीहरूमा केही पदार्थहरूमा चाहिँ केही मूल्य आफै वृद्धि भएको जस्तो हुन्छ मुद्रा स्फीतिको कारणले. त्यसकारण विशेष गरेर यो अखाद्य वस्तु भन्छौँ हामी, अखाद्य वस्तु टोबाको सुधिजन्य पदार्थ त काम लाग्दैन,
2: घातक
1: वस्तु होइन. यो घातक वस्तुमा त बढी नै कर लाउनुपर्छ भनेर भन्छौँ. हाम्रो रेगुलर नेपालमा मुद्रा स्फीति राष्ट्रिय ब्याङ्कले अथवा आइएमएफले वर्ल्ड ब्याङ्कले नै अब 6-7% जहिले पनि भन्छ, र भएको पनि छ 7% जति, 6-7% यसपालि सरकारले नै 6% इन्फ्लेसन हुन्छ भनेर भनेकै छ, स्वीकारेकै अवस्था छ. त्यसकारण 6-7% वृद्धि भनेको त वृद्धि नै होइन, र यसलाई यसको चाहिँ मुद्रा स्फीति पनि ठ्याक्क त्यो निश्चित नहुने हुनाले 10% भनेको चाहिँ मुद्रा स्फीतिलाई ब्यालेन्स गर्नको लागि मात्रै हो कर वृद्धि. अब त्यति 10% भन्दा हामीले चाहिँ अब 20-25%, 35% अझ 50% हुनुपर्छ भनेर भनिराखेको बजेट भाषणमा चाहिँ आर्थिक ऐनमा चाहिँ 10% वृद्धि भनेर भनियो, र पछि आर्थिक ऐनमा फेरि हेर्दाखेरि चाहिँ त्यो यहाँले भन्नुभएको जस्तै 3.8% होइन, लगभग 4% त्यति मात्रै भएको देखियो. भन्नाले यो चाहिँ इन्फ्लेसन पनि ब्यालेन्स गरेन, बढेको मानिँदैन यसलाई. यो चाहिँ के हुन्छ यसको मूल्यमा भन्दाखेरि, मूल्य समायोजनसँग हेर्ने हो भने चाहिँ अब सुतिजन्य पदार्थ झन् सस्तो भयो, पहुँच बढ्यो,
2: अत्यावश्यक वस्तुहरू नै 10%, 12%, 15%सम्म त्यसरी मूल्य बढेको अवस्थामा यस्ता घातक वस्तुको मूल्य त झन् यो कर त झन् बढाउनु पर्ने थियो. ठ्याक्कै
1: उल्टा भयो, यहाँ सम्झनाजीले भन्नुभएको छ ठ्याक्कै उल्टा भयो. अब हामीलाई चाहिँ बेसिक आधारभूत कुराहरू चाहिँ महँगो हुने भयो, अनि सुतिजन्य पदार्थ चाहिँ सस्तो हुने भयो, सुलभ हुने भयो. सुलभ भएपछि चाहिँ यसको माग र आपूर्तिको ट्रेड अफको हिसाबले चाहिँ पहुँच बढ्ने, पहुँच बढे चाहिँ मान्छेलाई चाहिँ जतै पहुँच बढेपछि एभाइलेबल भएपछि खाने भयो, मान्छेले खानालाई उत्साहित हुने भयो,
2: मूल्य पनि खासै बढे,
1: खासै बढेन, सस्तो भयो होइन. त्यो हिसाबले चाहिँ हामीले सोचेको भन्दा विपरीत भयो यहाँले भन्नुभएको जस्तै.
2: पछिल्ला 4-5 वर्षको ट्रेन्ड हेर्ने हो भने त्यो अनुसार चाहिँ के देखाउँछ त?
1: होइन, विगतमा पनि त्यस्तो धेरै उल्लेखनीय वृद्धि भएको छैन होइन. जस्तो हामीले हाम्रो नेपाल विकास अनुसन्धान प्रतिष्ठानले विगत 8 वर्षदेखि यो विषयमा अनुसन्धान गर्ने र प्रमाण जुटाएर प्रमाणका आधारमा पैरवी गर्ने गर्छ कर बढाउनु पर्यो भनेर. त्यो हेर्दाखेरि चाहिँ अब विगतमा 3-5% चाहिँ रेगुलर बढाउने गरेको छ होइन. यहाँले पनि सम्झिनु भएको होला, संसदमा सबैभन्दा ठूलो स्वरले कराउने भनेको मदिरा र सुतिजन्य पदार्थमा कर बढाइएको छ भन्दा सबैजना चाहिँ ताली बजाएर स्वागत गरेको पनि सुनिन्छ, तर यथार्थमा फेरि 3-5% मात्रै बढेको हुन्छ. र जुन यहाँलाई मैले निवेदन गरेँ त्यो भनेको बढेको होइन, त्यसले सस्तो नै बनाउँछ, र इन्फ्लेसन ब्यालेन्सको लागि 10% गर्नुपर्ने. सन् 2021-22 बेलामा एकचोटि 25% बढ्यो, एकचोटि 20% बढ्यो है. यो चाहिँ अन्त शुल्कमा है, यो फेरि होइन, 3 किसिमको कर लागिरहेको हुन्छ सुतिजन्य पदार्थमा. एउटा चाहिँ मूल्य अभिवृद्धि कर भिएची जुन 13% लाग्छ, अर्को चाहिँ स्वास्थ्य जोखिम कर भनेर लाग्छ. स्वास्थ्य जोखिम कर चाहिँ नोमिनल छ, जस्तो चुरोटमा चाहिँ 1 किलो चुरोटमा 60 पैसा लाग्दै आएको छ, धेरै बढाएको पनि छैन त्यो. र अर्को चाहिँ अन्तशुल्क चाहिँ यो बिहेभियर चेन्ज ट्याक्स जस्तो हो होइन, यसले चाहिँ यो बढाएर मानिसलाई यो खानालाई निरुत्साहित गर्ने हो, र त्यो चाहिँ बढाउनुपर्छ भन्ने हाम्रो चाहिँ लबी हो, पैरवी हो. त्यो भएको अवस्था छैन, र यहाँले भन्नुभएको विगत केही वर्ष अगाडि चाहिँ 20% र 25% एकचोटि भयो, त्यस पछाडि चाहिँ खासै धेरै भएको छैन. हामीले 7-8 वर्षको दरमियानमा अब 10% अनि 3-5% चाहिँ रेगुलर हो त्यस्तो बढ्दै आएको छ. त्यो चाहिँ यो एकदम इन्क्रिमेन्टल हो, त्यसले चाहिँ खासै प्रभाव पर्दैन यसको चाहिँ.
2: यो 3 वटा करको कुरा गर्दाखेरि अलिकति मलाई यहाँ जोड्न पनि के मन लाग्यो भने, जस्तो बजेटमा 10% सुतिजन्य पदार्थमा कर लिएको छ भन्या छ, अनि यहाँ आर्थिक विधेयकमा आएर 3-4% भएको छ. यो र यो जुन हजुरले भन्नुभएको कुरा बीचको तालमेल अलिकति प्रष्टाइदिनु होला.
1: यहाँलाई मैले भनेको जस्तै जुन मूल्य अभिवृद्धि कर चाहिँ अब फिक्सै छ अरू वस्तुमा जस्तै यसमा पनि 13% हामीले भन्दै आएको छौं। यसमा 13% होइन, यसमा चाहिँ बरु बढी नै लगाए पनि हुन्छ। जस्तै यसपालि यहाँले सम्झिनुहुन्छ भने यसपालि विद्युतमा VAT 5% लगाइराखेको छ होइन, अब अरू विभिन्न कुरामा जस्तो चाहिँ शिक्षामा पनि कर लागिराखेको छ होइन, यसरी विभिन्न किसिमको नयाँ करको व्यवस्थाहरू पनि हुँदैछ। अब त्यो हुँदा हुँदै यस्तो सुविधाजन्य पदार्थमा त झनै बढी लगाउनु पर्ने, यो 13% जुन मूल्य अभिवृद्धि कर अरू कमोडिटीमा लाग्छ यसमा त डबलै गर्दा पनि हुने हो, केही फरक पर्दैन भन्ने चाहिँ हामी भनाइ छ। दोस्रो स्वास्थ्य जोखिम कर जुन चाहिँ चुरोटमा पहिला 1 पैसाबाट शुरू भएको, एक खिली चुरोटमा 1 पैसा कर लगाउनेबाट शुरू भएको एउटा अभियान जस्तो, अहिले त 60 पैसा भएर आएको छ। र त्यसको चाहिँ कर भार टोटल हिसाब गर्ने हो भने चाहिँ जम्मा 4-5% मात्रै पर्छ कर भार चाहिँ होइन, यो चाहिँ खुद्रा मूल्यमा त्यसको कर भार। अनि यता अन्तशुल्क चाहिँ हामीले भनेको जस्तै अब 4% वृद्धि हुँदाखेरि त्यस्तै 25-24% जति हुन्छ। त्यसो गर्दाखेरि चाहिँ यता मूल्य अभिवृद्धि कर र अघिको पाप कर अथवा जो स्वास्थ्य जोखिम कर र अन्तशुल्क गरेर त्यस्तै 40% हाराहारीमा मात्रै पर्छ होइन, जुन चाहिँ सम्झनाजीले भन्नुभएको विश्व स्वास्थ्य संगठन WHO को 75% हो। अझ हामी त डिटेल एनालिसिस गर्दाखेरि हामी 40% हाराहारी भन्छौ, अझ केही संस्था WHO ले त नेपालको 30-35 भन्दा बढेकै छैन पनि भन्छन् होइन। जे होस् एकदमै 75%लाई एउटा रेफरेन्स मान्ने हो भने धेरै नै कम होइन, जुन चाहिँ यहाँले अरू पनि देशको हेर्नुभयो भने हाम्रो छिमेकी मुलुकको हेर्ने हो तुलना गर्नुभयो भने नेपालको चाहिँ सबभन्दा साउथ एसियामै दक्षिण एसियामा सबभन्दा कम कर लगाउने देशमा चाहिँ पर्छ हाम्रो।
2: बजेटमा र आर्थिक विधेयकमा जुन फरक आइरहेछ नि, बजेटमा 10% सुतिजन्य पदार्थमा, आर्थिक विधेयकमा 3-4%, अलिकति अझ हामीले बुझाउन सकेनौं कि।
1: जै काम गर्न धेरै प्रमाणहरू जुटाएर अर्थ मन्त्रालयमा बहस छलफल पैरवी गर्न बाँकी नै होला, धेरै गर्न पर्छ, तर म त्यस्तो धेरै बुझ्नुपर्ने गाह्रो चिज पनि छैन क्या यो। त्यो भएर अब एउटा त बजेट भाषण र विधेयकमा ऐनमा आउने कुराहरू फरक हुनु चाहिँ हुँदैन, त्यो अनि त्यो चाहिँ गलतै भयो, त्यसलाई चाहिँ करेक्सन गर्नुपर्छ गभर्नमेन्टले।
2: बजेटमा जति आयो आर्थिक विधेयकमा
1: त्यति नै आउनुपर्छ। एउटा हामीलाई के लाग्छ भने उहाँहरूले चाहिँ यो भन्सार होइन बाहिरबाट आउने आयात हुने चुरोटको हिसाब गरे हो कि भन्ने मलाई लाग्छ होइन, त्यो पनि प्रश्न हुन बाँकी नै छ। अब त्यो बाहिरबाट आउने चुरोट अथवा चाहिँ सुतिजन्य पदार्थको कुरा गर्ने हो भने त्यो चाहिँ हिसाब किताब गर्नुको केही अर्थ हुँदैन, किनभने बाहिरबाट आउने चुरोटको प्रतिशत चाहिँ एकदमै कम हो, एकदमै न्यून हो, जुन भन्सार तिरेर होइन आउने चाहिँ एकदमै less than 1% छ। त्यो हिसाबले चाहिँ यी उत्पादन हुने हो अधिकांश चाहिँ सुतिजन्य पदार्थ, त्यो हिसाबले कर प्रष्ट हुनु पर्यो। यो चाहिँ 10% भनेको भए 10% हुनु पर्थ्यो ऐनमा पनि, त्यो पनि भएन, र 10% आफैमा चाहिँ पर्याप्त होइन होइन, यो चाहिँ अब 20-25 त मिनिमम पनि हुन पर्थ्यो होइन। अब यो हिसाबले भन्ने हो भने हाम्रो चाहिँ 75% हाम्रो जुन लक्ष्य राख्नुपर्ने हुन्छ त्योभन्दा हामी धेरै नै टाढा हुनेछौँ हाम्रो करको स्थिति।
2: अझ चुरोट भन्दा त खैनी गुटकामा एकदमै नगण्य मात्रा मात्र कर लिएको पाइएको पनि छ होइन, वास्तवमा यो के पाउनु भएको छ यहाँले चाहिँ?
1: यहाँले ठिक भन्नुभयो, यो कर चाहिँ यो चुरोट अथवा फिल्टर गरिएको आइटमहरूमा चाहिँ यसको मूल्यमा लाग्दै आएको छ कर होइन, एड भोलोरम ट्याक्स भन्छ त्यसलाई होइन। अब अर्को चाहिँ यो एकदम जुन कमन छ च्युइङ टोब्याको होइन, पान परागदेखि लिएर खैनी होइन विभिन्न किसिमको चाहिँ छ, एकदमै कमन छ। अब त्यसमा चाहिँ वेटमा लाग्छ, अझ भोल्युममा
2: किलो
1: अथवा क्विन्टल अब त्यसमा लाग्दै आएको छ। हामीले त भन्छौँ त्यसलाई अझ त्यसमा पनि मूल्यमै लाग्नुपर्ने हो होइन, किनभने तपाईँको भोल्युममा अब थोरै अब एक केजी अब रले कति चाहिँ तपाईँको अरू रिफाइन प्रडक्ट बन्छ कति बन्छ भन्छ, त्यस कारण रिफाइन प्रडक्टमा चाहिँ लगाएको भए अझ त्यसमा चाहिँ मूल्यमा ठ्याक असर पर्थ्यो। अब त्यो आयातित रमा लाग्दाखेरि चाहिँ त्यसको चाहिँ कुनै लेखाजोखा नै भएन, कर नलागेको सुसर भयो,
2: कच्चा पदार्थमा लाग्यो प्रसोधित तयारीमा लागेन। पछिल्लो समयमा हामीले अब यो सुर्तीजन्य पदार्थको कुरा गर्दा भेप ई सिगरेट होइन विद्युतीय चुरोटहरूको यसमा चाहिँ अलिकति सरकार उदासीन भएको हो कि यसमा लगाउनु पर्ने करमा पनि के पाउनु भएको छ?
1: ठिक भन्नुभयो, यो चाहिँ यो ई सिगरेटको नाममा अहिले यत्रतत्र सबैतिर सर्वत्र चाहिँ देखिएको छ, विशेष गरेर युवाहरूमा, कि अहिले यो ई सिगरेट चाहिँ विभिन्न किसिमको एउटा भ्रम पनि छ मानिसलाई, अब यो नन स्मोकिङ स्मोक आउँदैन यसबाट, यसले असर पनि गर्दैन भन्ने खालको भ्रम पनि छ युवाहरूमा, र एउटा फेसनको रूपमा चाहिँ मान्छे केटाकेटीहरूले चाहिँ सेवन गरिराखेको छ, लिइराखेको छ विभिन्न डिजाइनमा चाहिँ, कोही कलमको, कोही पेन ड्राइभको, विभिन्न किसिमको। यो चाहिँ अब अभिभावकलाई झुक्याउन नि सजिलो, टिचरलाई झुक्याउन नि सजिलो, लुकाउन नि सजिलो, के हो के हो होइन,
2: युवालाई चाहिँ
1: आकर्षित गर्ने खालको त्यो खालको आइरहेको छ। नम्बर एक, यो भ्रम मात्रै हो, यो यसले चाहिँ असर चुरोट भन्दा कम गर्दैन, झनै यस असर छ यसको, यसको चाहिँ मल्टी डाइमेन्सनल यसको इफेक्टहरू छ, यसको प्रभावहरू छ, नकारात्मक प्रभावहरू छ, त्यो एउटा चाहिँ भ्रम चिन्न जरुरी छ होइन। दोस्रो चाहिँ सरकारको उदासीनता यहाँले पनि भन्नुभयो, त्यो एकदमै ठूलो छ। जस्तो हाम्रै छिमेकी मुलुक भारतमा ई सिगरेट ब्यान छ, नेपालमा पनि कानूनले ब्यानै गरेको छ होइन, कानूनले ब्यान गरेको छ, तर यसको चाहिँ अनुगमन नियन्त्रणको कुराहरूमा चाहिँ हाम्रो फितल होइन। जस्तो यहाँलाई सम्झना भएको भए, पुरै एउटा नेपाल सरकारको एउटा एउटा एउटा गलत चाहिँ ऊ भयो, के भयो भने नेपालमा नि ई सिगरेट ब्यान हो, तर जुन बजेट भाषण पछि मूल्य सूचीहरू दिइन्छ होइन, र त्यो अनुसारको दर रेटहरू राखिन्छ, भन्सार शुल्क करहरू राखिन्छ, त्यसमा चाहिँ सूचीकृत भएर आयो क्या ई सिगरेट चाहिँ। अनि यहाँलाई कतिको सम्झना छ सम्झनाजीलाई, अब त्यो सूचीकृत भएपछि चाहिँ कम्पनीहरूले आयात गर्यो है ई सिगरेटहरू, किन सूचीमा गरेर कर तिरेपछि त कर तिरेर ल्याउन पाइयो भन्ने जस्तो एलाउ गरेको जस्तो भयो गभर्मेन्टले,
2: यो त घुमाइ फिराई लुकाई लुकाई
1: प्रोत्साहन गरे जस्तो भयो, प्रशस्त आयो है। अनि त्यस पछाडि पछि त अब यो ज्ञान भएको हो भनेर मुद्दा पर्यो पर्न त होइन, तर पनि यति त्यो भित्रिसक्यो कि अब त्यो तपाईँको
2: बजारमा हामीले यो पसलहरू नै मजाले खुलेको
1: देखिन्छ। अनि दोस्रो कुरा सम्झना चाहिँ के छ भने, हामी दुईटा देशको बीचमा छौं होइन, चाइना र भारत होइन, यो ओसार पसार त अब भइरहन्छ होइन, भारतमा ब्यान भएको हुनाले भारततिर जाने होइन, उत्तरतिरबाट दक्षिणतिर जाने फ्लो पनि नेपालबाट हुन सक्ने सम्भावनाहरू हुन्छ है, त्यो यहाँले सम्झिनुहुन्छ भने धेरै नै भन्सारमा अथवा चाहिँ पक्रेको होइन गरेको चाहिँ लुकिसिप लगेको कुराहरू पनि सुनिन्छ, त्यो होइन कन्फिस्टिकेट गरेको त्यसलाई चाहिँ गरेको नि पाइन्छ। त्यसकारण के भन्दाखेरि हामीले चाहिँ ब्यान गरेको हो भने स्ट्रिक्टली ब्यान गर्नु पर्यो, ओसार पसारमा पनि उत्तिकै हामीले कडाईका साथ लागू गर्नु पर्यो, र हामीले त्यस्तो खालको भूल पनि गर्न भएन, सूची बनाउने फेरि कर लिने जस्तो काम पनि गर्न भएन।
2: यसपालि के भएको छ, पोहोर त त्यसरी गल्ती भयो होइन, यसपालि
1: इभेन्ट त बिहानै हो यो, अनि बिहान भएपछि ल्याउन पाइँदैन होइन, अब त्यो भेपमा चाहिँ अब भेप चाहिँ बिहान नै हो, प्रतिबन्धितै हो।
2: एकातिर कानूनले चाहिँ प्रतिबन्ध भनिरहेछ, यो चाहिँ यो प्रतिबन्धको कुरा लेख्या छ भन्या छ, बजारमा छ्यापछ्याप्ती पाउने व्यवहारमा यो कानून र व्यवहार बीच कसरी तालमेल मिल्न सकेन, कहाँ चाहिँ फितलो भयो त?
1: अनुगमनकै कुरा भन्छौ हामी त होइन, जस्तो एउटा चाहिँ स्वास्थ्यसँग जोडिएको यति ठूलो जुनले चाहिँ स्वास्थ्यको सबैतिर असर पार्छ, अब त्यस्तो वस्तुलाई अनुगमन गर्ने हो होइन, कानूनलाई कार्यान्वयनको पक्षलाई चाहिँ कडाईका साथ लागू गर्नको लागि चाहिँ। दुर्भाग्य के छ भन्दाखेरि, अनुगमन गर्ने जुन चाहिँ मलाई लाग्छ स्वास्थ्य मन्त्रालय अथवा गृह मन्त्रालय अन्तर्गत बढी सम्बन्धित छ, अब त्यो अनुगमनको पक्ष चाहिँ हाम्रो धेरै नै फितलो छ। अब तपाईँ गृहमा अथवा गृहको चाहिँ जिल्ला सिडिओ कार्यालयमा भन्नुहुन्छ भने सिडिओ कार्यालयमा अब साग सिडिओबाट यो चाहिँ अनुगमन गर्ने भन्ने एक किसिमले तोकिएको अवस्था छ, पहिलाको नियम अनुसार निर्देशिका अनुसार। अब अहिले गएर संहिता लागू भएपछि स्थानीय निकाय नै त्यसको चाहिँ अनुगमन गर्न सक्छ भन्ने कुरा पनि लेखिएको छ होइन, त्यसकारण अब जुन अनुगमन निकाय तोकिएर उहाँहरूले चाहिँ यो काम गर्नुपर्छ र त्यस एकदम डेजिग्नेटेड मान्छे नै त्यसमा लाग्नु पर्छ भन्ने कुराहरू चाहिँ हो, यथार्थ हो, तर त्यो भएको छैन अभ्यासमा।
2: हामी यतिखेर कुराकानी गरिरहेका छौँ कार्यक्रम बदलिदो नेपालमा, विशेष गरेर अहिलेको सन्दर्भ जुन जोडेर सुर्तीजन्य पदार्थमा लगाएको कर र यसले स्वास्थ्यमा पार्ने प्रभावका बारेमा चर्चा गरिरहेका छौं। नेपाल विकास अनुसन्धान प्रतिष्ठानका अध्यक्ष तथा सुर्तीजन्य पदार्थ नियन्त्रण कार्यक्रमका अनुसन्धान संयोजक डाक्टर जय कुमार गुरूङसँग र डाक्टर जस्तो यहाँले चर्चा गर्दाखेरि सुर्तीजन्य पदार्थको बारेमा चाहिँ जुन लगाएको करका बारेमा हामीले चर्चा गरिरहेका छौं, यो रक्सीमा लगाउने करमा चाहिँ सरकार मौन रह्यो यसपालि भनेर पनि आइरहेछ, मौन रहेको हो कि नगण्य रूपमा कर बढ़ाएको हो कि के पाउनु भएको छ त यहाँले?
1: खास हाम्रो प्रतिष्ठानले बढ़ी चाहिँ टोब्याकोमा काम गरिरहेको छ गत 7-8 वर्षमा, यसपालिदेखि हामीले मदिरा पनि जोडेको छौं होइन, अर्को चाहिँ चिनीयुक्त पेय पदार्थ पनि जोडेको छौं, एसएसबी भन्छ, सुगर एण्ड सल्ट बेभरेज होइन, त्यसमा एकदम इनडेप्थ स्टडी त हामीले गरिसकेको छैनौं, तर हाम्रो प्रिलिमिनेरी प्रारम्भिक अनुसन्धानले चाहिँ यसपालि पनि बढ़ेन। एउटा चाहिँ विद्यमान कर पनि एकदमै कम छ यो मदिरामा होइन, दोस्रो चाहिँ यसपालि पनि बढ़ेन, जस्तो यसमा चाहिँ जस्तो विभिन्न खालको मदिराहरू छ, अब स्पिरिट भयो, बियर भयो होइन, वाइन भयो, सफ्ट ड्रिङ्क होइन, अलिकति कम भएको, अनि विभिन्न किसिमकोमा फरक फरक छ, त्यो स्वाभाविक होइन, तर हामीले चाहिँ के भन्दाखेरि त्यो स्पिरिट त्यसको कन्सन्ट्रेसन अनुसार होइन कर लगाउनुपर्छ पनि भनिराखेको छौँ होइन, र यसपालि बढेन यो त यहाँले पनि भनिहाल्नु भयो, र समग्रमा कर एकदमै कम छ, यसलाई चाहिँ अझै जसरी हामीले सुर्तीजन्य पदार्थमा हामीले पैरवी गरिराखेका छौँ उत्तिकै यो पनि महत्वपूर्ण छ, यसलाई पनि करको माध्यमद्वारा नियन्त्रण गर्न सकिन्छ र गर्नुपर्छ त्यो भन्दै आएको छौँ हामीले।
2: अब ठ्याक्कै कर नबढ्ने बित्तिकै यी जुन घातक वस्तुहरू जुन चाहिँ हामीले भनिरहेका छौँ, यो घातक वस्तुमा कर नबढ्ने बित्तिकै चाहिँ यसले नागरिक समुदायको स्वास्थ्यलाई अर्थतन्त्रदेखि लिएर रोजगारीदेखि लिएर उसको आर्थिक अवस्थादेखि कहाँ कहाँ चाहिँ असर पार्ने भयो त यसले?
1: असर त यसको भयावह छ सम्झना जी होइन, पहिलो त यहाँलाई भनौँ, अब जस्तो उदाहरण सुर्तीजन्य पदार्थकै कुरा गर्ने हो भने एक वर्षमा 39,200 मान्छेले चाहिँ मृत्युवरण गर्छ भन्ने आँकडा छ, त्यो आफैमा डरलाग्दो भयावह हो। दोस्रो यो त मृत्यु हुने कुरा भयो होइन मान्छे, त्यसको असर त धेरैलाई असर भएको हुन सक्छ नि त होइन, जस्तो यहाँलाई एउटा आँकडा म भन्छु, लगभग हाम्रो अनुसन्धानले बताए अनुसार 34% मान्छेले सुर्तीजन्य पदार्थ सेवन गर्छ नेपालमा, त्यो आफैमा एकदम डरलाग्दो कुरा हो, विश्वमै धेरै कन्जम्सन हुने देशमा पर्छ भन्ने मलाई लाग्छ होइन, त्यो भनेको झन् लगभग 68 लाख मान्छे होइन, 3 करोड जनसंख्यालाई हिसाब गर्ने 67 लाख मान्छेले पिउँछ भन्ने कुरा चाहिँ डरलाग्दो तथ्याङ्क हो। त्यसमा अर्को एउटा एकदमै हामीले जोड गरेको कुरा चाहिँ महिलाको भन्दा पुरुषको संख्या एकदमै बढी छ, 5 गुणाले बढी छ, अब 5 गुणाले बढी छ, अब कल्पना गरौँ न हाम्रो जस्तो सामाजिक संरचनामा महिला पुरुषसँगै बसिने, बुवा आमा छोरा छोरी होइन अझ जोइन्ट फ्यामिलीमा बस्ने, अनि अब हजुरबाले पिउने होइन, बुवाले पिउने होइन, अझ आमाले नपिउने होइन, अब हामी जुन पेसिभ स्मोकर भन्छौं अनि एउटै घरमा सँगै खाने पिउने सबै हुँदाखेरि त पेसिभ स्मोकर त आमा दिदी होइन बुहारीहरू बने होइन, भनेपछि त एकदम असर त उहाँहरूलाई त्यो सँगै बसेपछि सँगै खाएपछि त त्यो त इनियल भइरहेको हुन्छ, असर उत्तिकै छ,
2: बाल बालिकालाई
1: यहाँले भन्नुभयो, बाल बालिकालाई उत्तिकै असर छ क्या। त्यस कारण वास्तवमा यो पेसिभ स्मोकरले मैले पिउँदिन र पिउनुहुन्न भन्ने सजगता अथवा नपिएको र अरूकोबाट अरूले पिएकोबाट मलाई असर हुनुहुँदैन भन्ने खालको एउटा अधिकार पनि हननको कुरा पनि ल्याउनु पर्छ भनेर हामी कुरा गरिरहेको छौँ क्या। त्यसकारण के भन्दाखेरि हाम्रो जस्तो चाहिँ हाम्रो समाजमा अब एउटा डेजिग्नेटेड प्लेसमा मात्रै खाने होइन भन्ने कुरा पनि आउँदैन, हेर्नुहोस् होइन, घरभित्रै खाइन्छ, अब अझ तपाईँ हामी होटलमा जाँदाखेरि पनि अब होटेलहरूले स्मोकर र नन स्मोकर जोन छुट्याउनु पर्छ भन्ने नियममा छ प्रष्ट होइन, अब स्मोकिङ जोन एकदमै एउटा राम्रोसँग डिजाइन भएको हुनुपर्छ, बाहिरतिर नजाने खालको होइन, धुवा धुलो, अब त्यो खालको अवस्था छैन, अब हामीले चाहिँ त्यो स्मोक गर्ने मान्छेले प्रयोग गरेकै ठाउँमा हामीले बसेर खानुपर्ने बाध्यताहरू छ, भनेपछि त सेकेन्ड हेन्ड स्मोकरको रूपमा हामीले पनि इनहेल गरिरहेका हुन्छौँ होइन, अझ थर्ड हेन्ड स्मोकर भन्छ हजुरलाई कतिको थाहा छ, हामीले थर्ड हेन्ड स्मोकर भनेको चाहिँ अब त्यहाँ उसले चाहिँ प्रयोग गरेको चर्पी अथवा चाहिँ त्यही कोठामा अब पर्दा कार्पेटले पनि लिइरहेको हुन्छ, अब त्यो पनि मान्छेले फेरि हामी गएर बसेर गरेपछि त्यो इनहेल हुने भयो,
2: श्वास मार्फत हुने भयो,
1: भनेपछि सेकेन्ड ह्यान्ड र थर्ड ह्यान्ड स्मोकिङको एकदम भयावक स्थिति छ। अब यहाँलाई एउटा आँकडा भनौँ, असरको कुरा गर्नुभयो यहाँले, सुतिजन्य पदार्थले मात्रै यसको स्वास्थ्यमा कति खर्च हुन्छ भनेर अनुसन्धान फेरि 45 अर्ब एक वर्षमा खर्च भएको एउटा तथ्याङ्क छ क्या प्रति वर्ष। हेर्नुहोस् है, अब यता अघि कर भनेर भन्नुभयो, कर उठेको चाहिँ त्यस्तै 30-35 अर्बको हाराहारीमा छ होइन, त्यसकारण हामी एउटा झुकिएको अवस्था अथवा नबुझेको हो कि बुझाउन नसकिएको हो, हामीले करको नाममा सुतिजन्य पदार्थको उद्योगलाई प्रमोसन गरिराखेको कुराले उठेको कर चाहिँ 30-35 अर्ब होइन, अन्त स्वास्थ्यमा परेको असरको खर्च चाहिँ 45 भने सिधै यो भइराखेको छ होइन, यो पनि एकदमै नमिल्दो कुराहरू छ, थप पैरवी गर्न पनि जरुरी छ र नीति निर्माताहरूले यो कुराहरूलाई बुझेर करको दायरा चाहिँ र करको मात्रा बढाउनु चाहिँ एकदमै जरुरी छ भन्छौ हामी चाहिँ।
2: हजुर, अब जुन हामीले कर वृद्धि गर्नुपर्ने भन्दा भन्दै कर चाहिँ कम देखिएको छ यसपालि होइन, यो कर कम हुने बित्तिकै चाहिँ यसले अघि यहाँले भनिसक्नुभयो दुई देश बीचमा हामी छौं होइन, एकबाट अर्कोमा ओसार पसार हुने यो अवैध आयात र तस्करीको जुन कुराहरू छ होइन, यसको जोखिम चाहिँ बढ्ने सम्भावना के छ त? अब
1: हो यो चाहिँ अब एउटा त सरकारले नियन्त्रण गर्ने कुराहरूमा एकदमै सजग हुनुपर्छ, ओसार पसारको लागि चाहिँ अब नाकामा अनुगमनको कुराहरू कडाई गरिनु पर्यो होइन, हामीले हाम्रो लागि कन्जम्सनको लागि नल्याए पनि ओसार पसारले गर्दाखेरि अब एकदमै हामी आफै फसिने कुरा भयो, अर्को कुरा युवाहरू त्यसमा लाग्ने सक्ने सम्भावनाहरू हुनुभयो र एउटा हबकै रूपमा डेभलप हुनु भनेको त यो राम्रो होइन। यहाँलाई कतिको थाहा छ, अब अहिले बिहार र उत्तर प्रदेशमा सुतिजन्य पदार्थ र मदिरा एकदमै कडा भएर आइरहेको छ, त्यसकारण अब स्थिति कस्तो छ भन्दाखेरि अब सुतिजन्य पदार्थ सजिलै मजाले खानको लागि नेपाल पस्ने मान्छेहरू प्रशस्त छ, मदिरा खानको लागि न्यू इयर सेलिब्रेट गर्न विभिन्न कुराहरू, अनि त्यो चाहिँ एउटा एकदमै भयावहक स्थिति देख्छौ हामी यो नाका एरियामा हेर्ने हो भने, अब त्यो हिसाबले अब यो अवैध व्यापारलाई रोक्नलाई चाहिँ अब नियन्त्रण गर्नुपर्छ, अनुगमन गर्नु पर्यो, तर हामीले चाहिँ यसलाई महँगो बनाउनु पर्यो सो द्याट भारतको मान्छे नेपालमा होइन सस्तो छ भनेर आउने जुन अहिले स्थिति छ त्यसलाई चाहिँ रोक्नको लागि यहाँ पनि महँगो बनाउनु पर्यो, अनि त्यो भएपछि पाउँछौ कम हुन्छ, यहाँ आउनुको अर्थ हुँदैन र हामीले चाहिँ अब कडाई पनि गर्दै गर्नु पर्यो।
2: यहाँ त के अवस्था देखिन्छ भने जहाँ कडाई गर्नुपर्ने, जहाँ अनुगमन गर्नुपर्ने जुन भयावह स्थिति छ त्यसलाई चाहिँ नदेख्या जस्तो गरेर कहाँ चाहिँ आँखा दृष्टि लगाइरहेछ त?
1: यो सरकारको आँखै पुगेन भन्छु म चाहिँ होइन, दुई तिनवटा कुराहरू यसमा हाम्रो अनुभवले बताउँछ, हाम्रो अनुसन्धानले बताउँछ। एउटा कुरा, एकदमै कम गुणस्तरको च्युइङ टोबाकोहरू, यो गुड्खा पान विभिन्न योहरू छ नि, त्यस्तो चाहिँ भारतबाट नेपालमा पनि प्रशस्त आइरहेको अवस्था छ। भारतमा चाहिँ नेपालमा बनेको चुरोट भनेको चाहिँ एकदमै अमूल्य, एकदमै प्रिसियस, एकदमै राम्रो मान्छ र नेपालबाट कर नतिरी भन्सार नतिरी नेपालबाट अवैध रूपमा चुरोट चाहिँ भारत पनि गइरहेको छ। अब कर तिरेर भन्सार तिरेर हाम्रो चाहिँ गएको भए पनि एउटा राजस्व बढ्ने कुरा आउँथ्यो, त्यो पनि भएन होइन, अवैध रूपमा जाने हाम्रो खुला बोर्डरले गर्दाखेरि, र दोस्रो चाहिँ कम गुणस्तरको चाहिँ उताबाट प्रशस्त आउने होइन, त्यो भएको हुनाले चाहिँ यसलाई चाहिँ अनुगमन गरेर नै नियन्त्रण गर्न सकिन्छ, त्यसको त्योभन्दा अरू उपाय छैन, आउनै दिनु भएन बाहिरको कम गुणस्तरको, एउटा जाने कुराहरूलाई पनि एउटा सिस्टमेटिक जान पर्यो, जाने नै हो भने पनि, तर हाम्रो भनाइ चाहिँ के भन्दाखेरि अनुगमनै भएन।
2: जनकपुर चुरोट कारखानालाई चाहिँ फेरि पुनर्स्थापना गर्ने भनेर छ, धेरै हराएका र मेटिएका उद्योगहरूलाई फेरि पुनर्जीवन दिने कुराहरू आइरहेछ होइन, सुर्ती उद्योग र व्यवसायलाई चाहिँ यो जुन खालको कर नीति ल्याएछ नि, यो कर यसले चाहिँ कस्तो खालको फाइदा पुर्याउँछ त? अब
1: हामी त भन्दै आएको छौँ, नेपाल जस्तो स्रोत साधनले, प्राकृतिक स्रोत साधनले सम्पन्न भएको देशमा चाहिँ सुर्तीको व्यापार गर्नु पर्दैन, चुरोटको व्यापार गर्नु पर्दैन, अरू नै विभिन्न जडीबुटी औषधि विभिन्न कुराहरू गर्न सकिन्छ कल कारखाना नै खोल्ने हो भने। यहाँले भन्नुभएको जस्तै अहिलेको नयाँ सरकारले पनि सातवटा उद्योगहरूलाई पुनर्स्थापना गर्नेमा दुई नम्बरमा नै जनकपुर चुरोट कारखानालाई राखेको छ। यो एउटा विडम्बनापूर्ण निर्णयको रूपमा हामीले हेरेको छौं, हामीले प्रेस विज्ञप्ति पनि निकाल्यौं यो राम्रो निर्णय होइन भनेर। सन् 2011 बन्द भयो होइन, यो व्यवस्थापनको कारणले बन्द भएको, कुनै स्वास्थ्यमा सजगताको कारणले हामीले बन्द गरेको पनि होइन। र अहिले यसलाई चाहिँ पुनर्स्थापना गर्नु भनेको चाहिँ यो उल्टो बाटोमा हिँड्नु होइन। हामीले चाहिँ अहिलेको जमानामा चुरोट बेचेर आय वृद्धि गर्छौं भन्ने सोच्नु यो चाहिँ गलत हो। किनभने अब नेपालमा अहिले अघि यहाँलाई मैले निवेदन गरे 34% मान्छेले सेवन गर्छ, आफैमा सबभन्दा बढी सेवन गर्ने देशमा सूचीकृत छ नेपाल। अब तपाईँले फेरि यहाँ उद्योग खोल्नुहुन्छ भने त्यो उद्योगको प्रभाव, त्यो कच्चा पदार्थ उत्पादन गर्नु पर्यो, यो गर्नु पर्यो, हरेक वातावरणमै एउटा सुधिजन्यमय हुने स्वाभाविक हो भनेपछि त यसले त प्रिभेलेन्स अथवा पिउने वातावरण त अझ प्रमोट गर्ने भयो होइन, अझ पिउने सक्ने भयो मान्छेले, यसको असरहरू प्रशस्त हुने भयो भने अर्को यता हामी जनस्वास्थ्यको स्थितिमा हामी अझै खराबको स्थितिमा अलरेडी छौं। अब चुरोट फ्याक्ट्री चाहिँ हामीले पुनर्स्थापना गर्यौं भने फेरि हाम्रो जनस्वास्थ्यको स्थिति झन खराब हुने कुरा निश्चित छ। त्यसमा हामी त भन्दै आएको छौं स्वास्थ्य मन्त्रालय र यो अर्थ मन्त्रालयको बीचमा अन्तर मन्त्रालयको कोअर्डिनेशन र छलफल गर्न पर्न जरूरी छ।
2: अर्को एउटा उद्योग छान्न सकिन्थ्यो होला जसले चाहिँ त्यो देशको अर्थतन्त्रलाई पनि फाइदा पुगोस्, रोजगारीमा पनि फाइदा पुगोस् र स्वास्थ्यलाई नै कुनै नकारात्मक हानि नपुग्योस्, त्यो उद्योग छान्न सकिनेमा चाहिँ हामीले यसरी
1: होइन
2: छनौटमा चाहिँ हामी चुक्यौं।
1: हजुर एकदमै।
2: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा सुर्तीजन्य पदार्थमा सरकारले लगाएको कर र यसले स्वास्थ्यमा पार्ने प्रभावका बारेमा कुराकानी गरिरहेका छौं। नेपाल विकास अनुसन्धान प्रतिष्ठानका अध्यक्ष तथा सुर्तीजन्य पदार्थ नियन्त्रण कार्यक्रमका अनुसन्धान संयोजक डाक्टर जय कुमार गुरूङसँगको थप कुराकानी बाकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
3: Dear consumer, this is me, and I work for Michelin, worldwide franchise, India to Michigan, and I'm here to tell you what I have to offer. Light truck passenger, tires, they're awesome, super, wonderful, excellent, amazing. Number one rule, though, we're all about safety. When I go in transit, I'm safe there and safe back. Spread out the word from the roads to the racetrack. Michelin, Michelin, Michelin.
4: Michelin, Michelin, Michelin. World's number one tire brand.

0: श्री ठाकुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क
2: कार्यक्रम बदलिदो नेपालमा तपाईलाई फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा चोर्तीजन्य पदार्थमा सरकारले लगाएको करका बारेमा कुराकानी गरिरहेका छौं। कुराकानीमा हामीसँग हुनुहुन्छ नेपाल विकास अनुसन्धान प्रतिष्ठानका अध्यक्ष तथा अनुसन्धानकर्ता डाक्टर जय कुमार गुरुङ। डाक्टर, फेरि पनि स्वागत छ यहाँलाई कार्यक्रममा। हामीले विशेष गरेर यो चोर्तीजन्य पदार्थ मा लगाएको करका बारेमा चर्चा गर्यौं, होइन, अलिकति स्वास्थ्यमा पार्ने प्रभावको बारेमा अब हामी छलफल गर्दै जाउँ। जस्तो स्वास्थ्यमा चाहिँ यो सुतिजन्य पदार्थको प्रयोगले चाहिँ स्वास्थ्यमा कस्तो खालको प्रभावहरू पर्छ, अझ भनौँ नसर्ने रोगहरू चाहिँ कसरी बढ़ाइरहेको छ यसले?
3: अब यो जनस्वास्थ्यमा पार्ने प्रत्यक्ष असरकै कारणले हामीले यो विषयलाई चर्चामा उठाएको हो र सबैले यसमा पैरवी पनि गरिरहेको अवस्था हो। अब यो यहाँले भन्नुभएको जस्तै नसर्ने रोग, नन कम्युनिकेबल डिजिज, जुन चाहिँ नेपालमा यत्रतत्र छ, सबैतिर, के शहर के गाउँ, त्यसमा अब जस्तो मुटु रोगको कुरा, मृगौलाको कुरा, होइन, श्वास प्रश्वास फोक्सोको कुरा, होइन, क्यान्सर, विभिन्न यो नसर्ने रोग भनेर एकमुष्ट नन कम्युनिकेबल डिजिज भनिन्छ। यो चाहिँ शहरमा पनि उत्तिकै छ, अब गाउँ गाउँमा, होइन, एउटा कसैलाई लाग्न सक्छ गाउँमा त स्वच्छ हावा छ, स्वच्छ पानी खान पाउँछ, होइन, मान्छेलाई कसरी रोग लागेको होला, मृगौलाको रोग प्रशस्त आइरहेछ, होइन, मुटुको रोग भएको चाहिँ प्रशस्त पाउँछ। र त्यसलाई यसो हामीले चाहिँ यो देशभरिको सर्वेक्षणहरू गर्यौँ, हामीले देशभरिको सर्वेक्षणहरू गर्दाखेरि चाहिँ गाउँतिर पनि उत्तिकै पेय पदार्थ मदिराको, टोबाको, होइन, सुतिजन्य पदार्थको सेवन अत्यधिक छ, प्रशस्त छ। खानपान आरबीआरको कुराहरूले गर्दाखेरि चाहिँ एकदमै ठूलो असर छ। र अब नन कम्युनिकेबल डिजिजबाट नेपालमा 72% मान्छेको मृत्यु हुन्छ, अथवा मृत्यु हुनेको कारणको 72% चाहिँ एनसिडी नै हो, नन कम्युनिकेबल डिजिज। र त्यो डिजिजबाट यत्रो असर भइरहेको छ र यो रेट चाहिँ अरू देशको तुलनामा हाम्रो धेरै नै हो, होइन, र अब यतत्र त्यो यसरी असर परिरहेको हुनाले कारक पनि हो र प्रिभेन्टेबल पनि हो क्या। अब जस्तो यो हेबिटसँग अब यो अखाद्य वस्तुको सेवन भन्ने कुरा त हामीले प्रिभेन्सन गर्न सक्छौँ, होइन, चेतनाको कुरा, बजार व्यवस्थापनको कुरा, उद्योगको चाहिँ प्रशस्त व्यापारी उनीहरूको चाहिँ व्यापारलाई हामीले नियन्त्रण अनुगमन गर्न सकेको खण्डमा यसलाई चाहिँ हामी नियन्त्रण गर्न सक्छौँ, प्रिभेन्सन गर्न सक्छौँ, होइन, त्यो कुराले हेर्दाखेरि चाहिँ यसको असर चाहिँ भयावह छ।
2: हजुर, जुन यहाँले भन्नुभयो यसको असर चाहिँ भयावह छ भनेर हामीले कुराकानी गरिरहेका छौँ, अलिकति युवाहरू र किशोर किशोरीमा चाहिँ स्वास्थ्यको यसको परेको प्रभावबारे अलिकति कुराकानी चर्चा गरौं। जस्तो पछिल्लो समयमा जुन खालको यो ई सिगरेट भेपको चाहिँ प्रयोग चाहिँ युवा पुस्तामा बढ्दो छ भनेर हामीले अघि पहिलो चरणमा पनि कुराकानी गरिसक्यौं, होइन, अब एकातिर युवा पुस्ता यसमा आकर्षित भइरहेछ, अर्कोतिर करलाई चाहिँ हामीले एकदम उदासीन भयौं कर बढ़ाउन, अब यसले चाहिँ कर नबढ़ाउने बित्तिकै चाहिँ जुन आकर्षित भइरहेको जहाँ लगाम लगाउनु पर्ने थियो त्यहाँ नलगाइसकेपछि यसले चाहिँ भविष्यमा चाहिँ कस्ता खालका अझ घातक अवस्था चाहिँ निम्ताउन सक्छ?
3: ठिक भन्नुभयो, यो विशेष गरेर नयाँ किसिमको आइटमहरू यहाँले नै भन्नुभएको ई सिगरेट र भेप र यो हुक्का, है, अब यहाँले देख्नुहुन्छ जहीँ तहीँ अहिले हुक्का बिनाको चिया पसलै हुँदैन, चाहे त्यो सानो एउटा होस्, होइन, अथवा स्ट्रिटमै भए पनि हुक्का चाहिँ विभिन्न थरीको सजाएर राखिरहेको देखिन्छ। अनि विडम्बना त अर्को के पनि लाग्यो लाग्छ भने विभिन्न भोज भतेरतिर पनि हुक्का बार राखेको हुन्छ, हेर्नुहोस् है, यो हुक्का प्रतिको मान्छेको एउटा अवधारणा, अब उहिले हजुरबाले पनि हुक्का पिउनुहुन्थ्यो, होइन, अर्कै खालको, होइन, माटोको, तामाको, के हो, अहिले चाहिँ अब थरी थरीको छ, अहिलेको चाहिँ सुन्दर सुन्दर, अनि खासै अब हाम्रो हजुरबा पनि 90 वर्ष बाँचेकै हो, यस्तो यस्तो कुराहरू पनि जोड्छ मान्छेले, कुतर्क गर्छन्, बा आमाले पनि एक दुई सरका लिएकोलाई उनीहरूले सामान्यकरण गरिरहेको, सामान्य रूपमा लिइरहेको अवस्था,
2: उनीहरूलाई बुझाउन पनि
3: सकिएको छैन, होइन, त्यो हिसाबले चाहिँ अब यता अनुसन्धान स्वास्थ्य विशेषज्ञ चिकित्सा चिकित्सकहरूको भनाइ अनुसार असर विभिन्न डिटेल विस्तृत अध्ययन गरेको अनुसार यसको असर चाहिँ कम छैन, यसको चाहिँ व्यापक असर छ, होइन, सबैतिरको असर छ। अनि त्यो असरले गर्दाखेरि चाहिँ यो कुरा बुझाउन जरूरी छ र यसलाई पनि हामीले नियन्त्रण उत्तिकै सजग भएर चिन्तित भएर हामीले लाग्नुपर्ने अवस्था छ। अब विशेष गरेर शहरी एरियामा यो ई सिगरेटको कुराहरू होइन र हामीले यो अनुसन्धान गर्दाखेरि चाहिँ विशेष गरेर भनौँ न यो तल्लो मध्यम स्तर अथवा लेबर क्लासको मानिसहरूमा चाहिँ यो सुतिजन्य पदार्थको सेवन गर्ने चाहिँ एकदमै हाई छ, पर्सेन्टेज हाई छ, उच्च छ, होइन। त्यो हिसाबले अब उनीहरूले चेतना पनि हामीले सचेत पनि गराउन सकेको छैनौँ, लिटरेट पनि गर्न सकेको छैनौँ, शिक्षा दिन सकेको छैनौँ भनेपछि यसको प्रत्यक्ष असर चाहिँ लेबर क्लासको मानिसहरू परिवारलाई अथवा त्यो खालको मानिसहरूलाई हुने भयो क्या। त्यो भएर अब यो चाहिँ भयावहको स्थिति छ, यसमा चाहिँ सरकारको हामी सबैको नजर जान जरूरी छ।
2: अब एकातिर जुन कर बढ़ाउनु पर्ने थियो त्यहाँ चाहिँ नबढ़िसकेपछि अर्को कुन तरिकाबाट कसरी चाहिँ हामीले यो जुन उपभोग छ नि उपभोग वृद्धि गर्न नहोस् भन्नको लागि कानूनमा पनि फेरि छ, कानूनमा पनि यसलाई बन्देज गरेका छन् के कतिपय कुराहरू, कसरी चाहिँ हामीले यसमा लगाम लगाउन सक्छौ त?
3: होइन, करको कुरामा त सरकारको सजग हुनैपर्छ र कर बढ़ाउनै पर्छ, यसमा चाहिँ दुई मत हुन सक्दैन। कर सरकारले पनि यसमा ध्यान पुर्याउनै पर्छ,
2: यसमा केही संशोधन गर्न सकिन्छ, जस्तो बजेटमा बढ़ाउन सकिएन अब कहीँ केही गरेर यसलाई बढ़ाउन,
3: होइन, अरू धेरै उपाय छ, जस्तो कर मात्रै होइन, होइन, डब्ल्यूएचओ को विभिन्न यो एम्पावर भन्छ त्यसमा चाहिँ अनुगमन गर्ने, त्यस पछाडि अब चेतना दिलाउने, होइन, सचेत गराउने, त्यस पछाडि अब अघि पेसिभ स्मोकरको कुरा गर्यौं, पेसिभ स्मोकरहरूलाई पनि हामीले प्रोटेक्ट गर्न सक्नु पर्यो, होइन, त्यस्तै गरेर अब यो विशेष गरेर उद्योगहरूको जाल हुन्छ, होइन, यो सुतिजन्य पदार्थहरूको चाहिँ अब प्रोड्युसरहरू, होइन, उनीहरूले त बढी भन्दा बढी युवाहरूलाई कसरी फसाउने, होइन, यङहरूलाई कसरी फसाउने, होइन, उनीहरूको एकदम डिटेल हिसाब किताब हुन्छ, उनीहरूको चाहिँ 13-14 वर्षको उमेरमा चाहिँ उनीहरूलाई फसाउन सकियो भने लामो समयसम्मको ग्राहक बन्छन्, उनीहरू छोड्न पनि सक्दैनन् उनीहरू नानीहरूले, अनि पछि चाहिँ अब ऊ 60-70 वर्षसम्मको उसको चाहिँ एउटा व्यापारको लागि निश्चित भयो, होइन, एउटा उपभोक्ता बन्यो। त्यो भएर यो उद्योगको जाल चाहिँ रोक्न सक्नुपर्छ, होइन, जस्तो तपाईँलाई म एक दुईवटा उदाहरण दिउँ, नेपालको ऐन नीति निर्देशनले चाहिँ उद्योगहरू त्यसरी प्रभाव पार्न पाउँदैन भन्ने कुराहरू छ,
2: है,
3: कानूनमा छ, तर त्यो हाम्रो एउटा अनुगमन पनि फितलो भएको अवस्थालाई मौका छोपेर उनीहरूले चाहिँ प्रशस्त प्रचार प्रसार र उनीहरूलाई चाहिँ फसाउने लोभ्याउने कुराहरू गरेको छ, प्रचारै गर्न पाउँदैन।
2: कार्यक्रमहरूमा कुनै पनि त्यस्तो सांगीतिक कार्यक्रमहरूमा चाहिँ चुरोट वितरण गरेको, उसको नम्बर लिएर पछि फेरि उसलाई त्यो मेसेजहरू पठाएर वितरण गरेको, त्यस्ता खालकाहरू पनि छन्, त्यहाँनिर नै हामीले लगाम लगाउन सक्छौँ।
3: जस्तै होइन, जस्तो अब गाउँ गाउँमा तपाईँलाई एक दुईवटा उदाहरण लिऊ, जस्तो गाउँतिर स्रोतको अभावमा, होइन, चाहिँ अब सबै स्रोतको अभावै हुन्छ गाउँतिर, स्कूल, विद्यालय, के अरे स्वास्थ्य चौकी, अनि त्यस पछाडि विद्यालय, होइन, विभिन्न कार्यक्रम गर्नको लागि अब स्रोतको अभाव, आर्थिक स्रोतको अभाव भइरहेको हुन्छ। त्यो अभावको कुरालाई फाइदा उठाउँदै सुतिजन्य पदार्थको उद्योगहरूले चाहिँ, होइन, उनीहरूलाई चाहिँ हाम्रो सामाजिक उत्तरदायित्व सीएसआर भन्छ नि, सीएसआरको नाममा उनीहरूलाई सपोर्ट गर्छन्, है, अब विद्यालयको अब छाना छैन विद्यालयको छाना हालिदिन्छु भन्छ, होइन, अथवा चाहिँ अब खेलकुद विद्यालयमा चाहिँ खेलकुदको आयोजना गर्नको लागि पैसा दिन्छ, होइन, त्यति मात्र होइन, तपाईँको सहर एरियामा यो साहित्यिक कार्यक्रमहरू गर्छन्, आयोजना गर्छन् सुति कम्पनीहरूले, अनि त्यहाँ चाहिँ अब कति प्राय अब एकदम वरिष्ठ लरेट एकदमै बुद्धिजीवी मान्छेहरूलाई पनि फसिरहेको हुन्छ र ब्याकग्राउण्डमा उसको चाहिँ के भन्छ स्पोन्सर गरिरहेको हुन्छ र स्पोन्सर त्यस्तो कम्पनीले गर्नुहुन्छ हुँदैन भन्ने कुरा याद पनि भइरहेको हुँदैन, होइन, अनि चिफ गेस्टको रूपमा मान्छेहरू गइरहेको हुन्छ अनि उनीहरूले चाहिँ अदृश्य रूपमा प्रभाव पारिरहेको हुन्छ अनि ओहो भनेर चाहिँ मान्छेलाई सम्झिन साथ ए यो कम्पनीको हो यो भन्न साथ मान्छे लोभिने उसको प्रभाव त्यसरी बढ़ाइरहेको छ। खेलकुद तपाईँको काठमाडौँमा चाहिँ गल्फ चाहिँ एकदमै ठूलो धनड्याहरूले खेल्ने खेलकुदहरू पनि आयोजना सुति कम्पनीहरूले गर्छ, होइन, त्यसो गर्दाखेरि चाहिँ उनीहरूले एउटा समाजमा एकदमै छाप पार्छ क्या, उनीहरूले छाप पारेपछि एउटा समाजको डिट्याच हुनै नसकिने अपरिहार्य एउटा चाहिँ एउटा अङ्ग बनेर बसेर यस्तो प्रभाव पारिराखेको अवस्था छ। यसले यसलाई चाहिँ रोक्न सक्नु पर्यो र अब चेतना जगाउनु पर्यो अनि हामीले चाहिँ अब चेतना मार्फत अब विद्यालयमै अहिले यहाँले अघि भन्नुभएको जस्तो विद्यालयमै यो विभिन्न किसिमको सुतिजन्य पदार्थ सेवन गर्नेको संख्या बढ़िराखेको चाहिँ झन् डरलाग्दो स्थिति छ। त्यसलाई नियन्त्रण गर्नको लागि स्कूलमै हामीले केही गतिविधिहरू सञ्चालन गर्नुपर्छ।
2: नीतिगत कुराहरू चर्चाहरू गरौं, जस्तो अब समग्रमा भन्नुपर्दाखेरि चाहिँ सुर्ती नियन्त्रणको लागि करै बढ़ाउने नीति, अघि यहाँले भनिसक्नुभयो करै एउटा महत्वपूर्ण विकल्प हो भनेर, होइन यो नीतिलाई चाहिँ प्रभावकारी रूपमा कार्यान्वयन गर्नको लागि के गर्नु पर्ला सरकारले?
3: हामी त के भन्छौं, एउटा थिंक ट्याङ्क हामी अनुसन्धान गर्ने संस्था भएको हुनाले हामी चाहिँ नीति निर्माता होइन यसमा राजनीतिज्ञ मञ्चतिर पनि होइन हामीले कुराहरू राखिराखेको छौं उहाँहरूलाई कि हामीले यदि यहाँहरूले सही निर्णय गर्नको लागि यहाँलाई गाह्रो भएको भए अथवा प्रमाणहरू नपुगेको भए ती प्रमाणहरू चाहिँ हामी जुटाउन सक्छौं होइन, अनुसन्धान गरेर ती प्रमाण हामीसँगै सहकार्य गरेर होइन ठोस प्रमाणहरू जुटाउँ, ठोस प्रमाणहरू जुटाइसकेपछि एउटा सही ऱ्यासनल डिसिजन गर्न सकोस् गभर्मेन्टले कुराहरूमा चाहिँ हाम्रो जोड छ। अनि त्यो गर्यौं भने किनभने हामीलाई हामी एज अ थिंक ट्याङ्क हामी कसैको पक्ष विपक्ष भन्ने कुराहरू हुँदैन होइन, हामीले त जनस्वास्थ्यको लागि सरकारले अपनाएको हाम्रो संविधानमा लेखेको स्वास्थ्य र शिक्षा एउटा आधारभूत सेवा हामीले दिन सक्नुपर्छ, यत्रो 40,000 मान्छे वर्षमा मर्ने कुराहरूलाई चाहिँ हामीले प्रोटेक्ट गर्न सक्नुपर्छ भन्दै आएको, यो त सबैको पक्षमा छ, राज्यको पक्षमा छ होइन समाजको पक्षमा छ, अब यो गर्ने हाम्रो पनि दायित्व हो, सबैको दायित्व हो, यसको लागि चाहिँ पहल कदमी सहकार्य सबैजना होइन अब योलाई सही ठाउँमा सही सूचना पुर्याउने तपाईँहरूको जस्तो मिडिया होइन सबै सर्वपक्षीय चाहिँ सहकार्यको आवश्यक छ जस्तो चाहिँ मलाई लाग्छ।
2: कार्यान्वयनकै सवालमा भनौँ होइन, सुर्तीको कर जुन बढ़ाउने नीति बाहेक चाहिँ अरू कुन कुन नीति चाहिँ प्रभावकारी हुन सक्छ?
3: अब एउटा चेतना जगाउने कुरा नै एउटा हो, चेतना चाहिँ मैले सबैलाई भन्छु है, यो चाहिँ नपढेको मान्छेलाई चेतना जगाउने कुरा मात्रै होइन होइन, अब निर्णय त तपाईँले चाहिँ बुद्धिजीवी वरिष्ठ विज्ञ विशेषज्ञहरूले नै गरिरहेको छ नि त, भनेपछि त्यो लेभलमा चेतना जगाउने काम पनि चेतना नै हो, भने एउटा सुतिजन्य पदार्थ यसले स्वास्थ्यमा हानि गर्छ है पिउनुहुन्न भन्ने पनि चेतना नै हो होइन, त्यस कारण सबै तह तब्कामा बढ़ाउनु पर्ने चेतनाको कुरा हो। अर्को कुरो चाहिँ नीति नियम निर्देशिकालाई कार्यान्वयन गर्नको लागि सरकारले चाहिँ एउटा संयन्त्र छ पनि एउटा, तर किताबमा मात्रै भयो, कानूनमा मात्रै भयो होइन, निर्देशिकामा मात्रै सीमित भयो, त्यसलाई कार्यान्वयनमा लाउने फंक्सनल एउटा चाहिँ संयन्त्र चाहियो, मेकानिजम चाहियो, मसिन चाहियो क्या होइन, नत्र भए हामी कराइरहेका हुन्छौँ यो नहुने भए होइन, वास्तवमा त्यो अनुगमनको कुराहरूमा जे जे लेखिएको छ त्यो त्यसलाई कार्यान्वयन गर्नको लागि स्रोत साधन सम्पन्न खालको चाहिँ संयन्त्र कता आवश्यक पर्छ होइन, नत्र भए त अब यो भनिरहन्छ लेखेकै छ। त्यस कारण एउटा मैले संयन्त्रको कुरा गरेँ, स्रोत साधन सम्पन्न, अर्को चेतनाको कुरा गरेँ, अर्को अनुगमन, अनि तीनटा कुराहरूलाई चाहिँ हामीले ध्यान दिनुपर्छ।
2: यो सँगसँगै चाहिँ अब सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि अन्तर्राष्ट्रिय प्रतिबद्धताहरू चाहिँ कार्यान्वयन गर्नु कतिको जरूरी छ, जुन चाहिँ भएको छ कि छैन?
3: एकदम महत्वपूर्ण कुरा गर्नुभयो सम्झनाजी, हाम्रो यो कमिटमेन्ट छ है, इन्टरनेशनल कमिटमेन्ट छ होइन, एफसीटीसी भन्छौ हामी चुरोटको कुरा गर्दाखेरि, टोब्याकोको कुरा गर्दाखेरि, यो अनुसार नै हामीले हाम्रो नीति ऐन नियम कानून निर्देशिका बनेको पनि छ होइन, समय समयमा नीति नियम बनाउने कुरामा नेपाल एउटा पुरस्कृत पनि हो विश्वमै, तर अब नीति नियम बनाएर पुरस्कृत भनेको कुनै औचित्य भएन, यता यसको सेवन गर्नेको संख्या नघट्नु, कर नबढ्नु होइन, यसको चाहिँ अनुगमन नहुनु होइन, गुड गभर्नेन्स नहुनु भनेको कुरा चाहिँ नीति नियम बनेर कमिटमेन्ट गरेर भएन। र अहिले चाहिँ डब्ल्यूएचओले यो चाहिँ सन् 2035 भित्रमा होइन यो तीनवटा कुरा, एउटा मदिरा, एउटा सुतिजन्य पदार्थ, अर्को चाहिँ यो सुगर बेभरेज, तीनवटा कमोडिटीलाई 2035 यसको खुद्रा मूल्यमा लाग्ने करलाई 50% वृद्धि गर्ने भन्ने एउटा चाहिँ माइल स्टोन राखेर एउटा यो पहल कदमी गरिरहेको छ, र नेपाल पनि एउटा डब्ल्यूएचओको एउटा मेम्बर कन्ट्री भएको हुनाले हामीले पनि यो कुरालाई हाम्रो रणनीतिक योजनामा पारेर हामीले काम गर्न जरूरी छ। त्यो सँगसँगै अब हामीले सन् 2030 होइन सस्टेनेबल डेभलपमेन्ट गोल एचिभ गर्नुपर्ने कुराहरू पनि अर्को माइल स्टोन हामीले नै बनाएको छौँ। रणनीतिक योजना छ सुतिजन्य पदार्थ नियन्त्रण गर्ने नै, अब यो कुराहरू पूरा गर्नु त हाम्रो कर्तव्य पनि हो र हाम्रै जनताको लागि त्यो गर्न पनि पर्यो। अनि त्यो गरेन भने वास्तवमा यो इन्टरनेसनल कमिटमेन्ट मात्रै गर्ने अनि त्यस पछाडि पूरा नगर्ने हो भने चाहिँ हामी अब ब्ल्याकलिस्टेड पनि हुन सक्छौँ, त्यो फेरि अर्को खराबी अर्को दुर्भाग्य हुनेछ।
2: अब जुन अघि यहाँले शुरूमा भनिसक्नु भयो कि यो स्वास्थ्य जोखिम कर भनेर जुन 60 पैसा उठाउने गरेका छ प्रत्येक खिल्लीचु रोडबाट पनि होइन, यो लगायतका विभिन्न करहरू जुन उठाइरहेछौँ राजस्व उठाइरहेछौँ होइन, तर ती उठाएको राजस्वलाई चाहिँ हामीले स्वास्थ्य क्षेत्रमा लगानी गर्नुपर्ने थियो, त्यो चाहिँ कतिको भइरहेको छ र त्यसको जुन चाहिँ गर्न नसकेको अवस्था चाहिँ छ।
3: एकदमै महत्वपूर्ण कुरा गर्नुभयो सम्झनाजी होइन, यो जुन यसको अवधारणा चाहिँ यो पाप कर भनेर जुन 60 पैसा प्रति खिली उठाइन्छ अहिले पनि, अब यसको आँकडाले चाहिँ के बताउँछ भन्दाखेरि राम्रो रकम जम्मा भएको छ, राजस्व संकलन भएको छ होइन, एउटा स्वास्थ्य कर कोष भन्ने पनि छ, स्वास्थ्य कर कोषबाट त्यो रकमलाई बेसिकली यो प्रिभेन्सनको काममा होइन यो सुतिजन्य पदार्थलाई रोकथामको लागि हो त्यो खर्च गर्नुपर्ने, र त्यो चाहिँ रोकथामको लागि भन्दा पनि एउटा त त्यो कोष सक्रिय रूपमा सञ्चालन हुन नसकेको कुरा पनि म यहाँलाई जानकारी गराउँछु होइन, हामीले सोचेको जस्तो होइन, र अर्को चाहिँ त्यो प्रिभेन्सन रोकथाममा बढी प्रयोग गर्नुपर्छ भन्ने चाहिँ हाम्रो चाहिँ सल्लाह पनि हो, हाम्रो सुझाव पनि हो, त्यो वास्तविकता पनि हो, र त्यो चाहिँ अलिक बढी क्योरमा बढी खर्च भएको छ, क्यान्सर हस्पिटलमा उपचार गर्ने अथवा पूर्वाधारहरू निर्माण गर्ने, अब क्योर त अब प्रिभेन्सन भन्दा दोस्रो स्टेजको कुरा भयो, सबै हामीले प्रिभेन्सनमा खर्च गर्न पाए हुन्थ्यो, क्योरको लागि त नेपाल सरकारको आफ्नै कार्यक्रम नीति कार्यक्रम अनुसार बजेटहरू पनि भइहाल्छ, र हामीले रोकथाममै त्यो कमसेकम यो पापकरलाई सदुपयोग गर्न सक्यो भने चाहिँ एकदमै राम्रो हुन्छ भन्ने हो। त्यसमा यहाँलाई म जोडिहालौ, त्यसको केही अंश स्वास्थ्य करको केही अंश चाहिँ यो सिभिल सोसाइटी नागरिक समाज होइन मिडिया कर्मीहरूलाई चाहिँ प्रोत्साहनको रूपमा सहयोगको रूपमा दिने र उहाँहरूले चाहिँ यो कुराहरू प्रचार प्रसार होइन यसको चाहिँ जनचेतना फैलाउने काम गर्नुपर्छ भन्ने नीति नियम निर्देशिका पनि उल्लेख छ। अब त्यो चाहिँ विभिन्न कारणले त्यो कहिले दिइन्छ कहिले दिँदैन होइन, अथवा एकदमै थोरै रकम छ त्यसमा पनि कुनै एउटा सुनिश्चित किसिमको एउटा प्रणाली देखिराखेको छुइनँ मैले, हामीले छैन त्यो होइन, त्यो भएर यसलाई चाहिँ सकेसम्म प्रभावकारी रूपमा यसलाई चाहिँ नियमित रूपमा त्यो स्रोतलाई त्यसरी उपयोग गर्न पाइयो भने जनचेतना फैलाउने काममा चाहिँ एकदमै प्रभावकारी हुन्थ्यो भन्ने हामीलाई लाग्छ।
2: अब आउने वर्षहरूमा चाहिँ सुतिजन्य पदार्थको प्रयोग घटाउन चाहिँ सरकारले के कस्ता कदमहरू चाल्नुपर्छ जुन चाहिँ यसपालि अलिकति चुक्यो सरकार?
3: अब हामीले यो जहिले पनि बजेटकै सेरोफेरमा मात्रै एकदम तातिन्छ यो कुराहरू, यो वास्तवमा 365 दिन नै गर्नुपर्छ। जस्तो हामीले अहिले हाम्रो संस्थाले बसहरू चलाइराखेको छ अर्को वर्षको नेक्स्ट बजेट साइकलको लागि, हामीले कस्तो खालको तयारी गर्नुपर्छ, के काम गर्नु पर्यो, त्यो अनुसन्धान संस्थाले के गर्नु पर्यो, संचारकर्मीहरूले के गर्नु पर्यो, यसमा अभियानमा लाग्नेहरूले के गर्नु पर्यो, यदि प्रमाणको कमी हो भने त्यो प्रमाण जुटाउनलाई आजदेखि काम गर्नु पर्यो होइन, र सरकारले पनि यो कुराहरू सबै सुन्ने तर चाहिँ नसुने जस्तो गरेर आफ्नो निर्णय गर्ने कुराहरू गलत निर्णय त्यसमा पनि फाइनली गलत निर्णय लिने कुराहरूलाई चाहिँ सजग हुनु पर्यो, र अर्को साल यसरी यहाँसँग बसिराख्दाखेरि यसरी नै गभर्मेन्टको होइन चाहिँ कमी कमजोरी भयो भन्ने कुराहरू भन्न नपरोस् होइन, हामी सबैजना मिलेर यो राज्यको एउटा उत्तरदायित्व जनस्वास्थ्य जस्तो संवेदनशील विषयमा सबैजना काम गरेर केही न केही एचिभमेन्ट गर्नुपर्छ भन्ने हामीलाई लाग्छ, र आजदेखि सरकारले पनि यो विषयमा बहस छलफलहरू गर्नुपर्छ, र आवश्यक प्रमाणहरू जुटाउनु पर्छ र सही निर्णय लिनुपर्छ भन्ने हामीलाई लाग्छ।
2: अबको पाँच वर्षमा चाहिँ जुन खालको जनस्वास्थ्यमा अहिले नसर्ने रोगहरूको भयावह स्थिति छ त्यो रोक्नको लागि चाहिँ कति प्रतिशत कर बढाएर कस्ता खालका कार्यान्वयनहरू चाहिँ गर्न जरुरी छ?
3: तपाईँले ठिक भन्नुभयो, पाँच वर्ष भने अहिले 2026 जाउँ सनको हिसाबले ठ्याक्क एसडीजी सस्टेनेबल डेभलपमेन्ट गोलको एउटा हाम्रो रिभ्यू गर्ने पनि बेला हुन्छ। त्यसमा चाहिँ अब यसको हरेक विकासको क्षेत्रहरूमा यो रणनीतिक योजनाहरूको रिभ्यू होइन समीक्षा गर्नुपर्ने बेला पनि हो र त्यतिखेर चाहिँ आजैदेखि भनौँ न चार पाँच वर्ष समय छ हामीलाई भनेर अहिलेदेखि काम गर्ने हो भने हामीले केही न केही एचिभ गर्न सक्छौ। डब्ल्युएचओले रिकमेन्ड गरेको जस्तो करकै कुरा गर्दाखेरि 75% नसकिएला तर कति सकिन्छ त त्यो गर्न पर्यो। जस्तो हामीले चाहिँ एउटा क्रमशः इभल्भ गराउँदै बिस्तारै बढाउँदै लाने हामीले अनुसन्धानबाट आएको एउटा बाटो पनि देखाएको छ, एउटा ट्राजेक्टरी एउटा रूट यसरी अगाडि बढ्दै जान सकिन्छ, कम्तीमा नै भारतको बराबर बनाउनुहोस् भनेर भनेको छौँ। त्यो भने 54-55% छ, 58% छ यसपालि। बाई द वे भारतले एकदमै राम्रो गरिरहेको छ, उनीहरूले चाहिँ यसमा रिभ्यू गरेर धेरै प्रोग्रेस गरिरहेको छ र त्योबाट पनि हामीले सिक्न सक्छौँ क्या। र अब भारतले यता नीति नियम कार्यान्वयनमा अनुगमनमा पनि कडाईका साथ लागू गर्दै ल्याएको छ, करमा पनि एकदमै प्रगतिशील उनीहरूको चाहिँ एचिभमेन्ट छ, हामी चाहिँ न करमा न अनुगमनको कुराहरूमा छ क्या। त्यसकारण कम्तीमा नि हामीले चाहिँ आउँदो पाँच वर्षमा भारतको लेभलमा पुर्यायौं भने होइन बिस्तारै अगाडि बढ्न सकिन्छ भन्ने चाहिँ हामीलाई लाग्छ।
2: अब अन्त्यमा यो जति हामी कुराकानी गरिरहेका छौँ उपभोगलाई चाहिँ घटाउने सन्दर्भ नै हो होइन, उपभोग घटाउने भनेको प्रयोगकर्तालाई नै हामीले फोकस गरिरहेका छौँ। प्रयोगकर्तालाई चाहिँ तपाईँले बुँदागत रूपमा सुझाव दिनु पर्दाखेरि चाहिँ के सुझाव दिनुहुन्छ?
3: पहिलो त प्रयोगकर्ताले सामान्य रूपमा नलिउँ, यो एकदमै घातक हुने होइन, यसलाई हामी जेनेरेसन किलर, कसै मान्छेलाई क्यान्सर फोक्सोमा क्यान्सर भयो भने उसको नियमित दैनिक खर्चले भ्याउँदैन, हेर्नुहोस् उसको उपचारदेखि लिएर ठाउँ ठाउँमा गर्नको लागि होइन। अब हाम्रो अनुसन्धानले के भन्छ भने 13-15% जति बराबर यो पकेटको खर्चले भ्याउँछ, बाँकी आउट अफ पकेटको खर्च हुन्छ जम्मै, उसको चाहिँ घर घरेडी अथवा चाहिँ पैतृक सम्पत्ति उपयोग गर्नुपर्ने हुन्छ, प्रयोग गर्नुपर्ने हुन्छ। र गरिबी सामान्य परिवार थियो भने उसले उसको गरिबीमा चाहिँ ठेलेको अवस्था छ क्या। त्यसकारण यो जेनेरेसन पुस्तालाई नै असर गर्ने, पुस्ता जेनेरेसन किलियरको रूपमा यो देखिराखेको छ, हामीले सबैले भोगेको पनि छ, यो सबैलाई छिमेक के अरे यसमा नबुझेको कसैले पनि छैन। त्यसकारण यो कुराहरूलाई मध्यनजर राखेर उपभोगलाई चाहिँ कम गरौं अथवा उपभोग गर्दै नगरौं। र तपाईँले पनि सबै हामी सबैले हरेक व्यक्तिले इन्डिभिजुअलले र यो उपभोग यसलाई निरुत्साहित गर्नको लागि केही न केही योगदान गरौं, अभियान चलाऊ राष्ट्रव्यापी, अनि हामीले केही न केही एचिभमेन्ट गर्नै पर्छ, नत्र भए हामीले चाहिँ यो एकदमै बढी उपभोग गर्ने देशको नाममा सूचीबाट हामी चाहिँ बाहिर निस्किने एकदमै जरुरी छ। यो हाम्रो देशकै गरिमालाई तल झार्ने अवस्था तपाईँ हामीले सुतिजन्य पदार्थ सेवन गरेर भइराखेको छ, यो कुरालाई मध्यनजर राखेर हामीले चाहिँ केही न केही योगदान गरौं र आजैदेखि गरौं भन्ने चाहिँ मलाई लाग्छ।
2: भनेको कसैले प्रयोग गरिरहनु भएको छ भने आजैबाट चाहिँ संकल्प गरौं होइन। म डाक्टर साहब धेरै धन्यवाद दिन चाहन्छु, एकदमै महत्वपूर्ण विषय, देशको अर्थतन्त्र र व्यक्तिको स्वास्थ्यसँग जोडिएको प्रसंग हामीले आज चर्चा गर्न पायौं तपाईँसँग बसेर, धेरै धन्यवाद दिन चाहन्छु।
3: यहाँलाई पनि धेरै धेरै धन्यवाद।
2: उहाँ हुनुहुन्थ्यो नेपाल विकास अनुसन्धान प्रतिष्ठानका अध्यक्ष तथा सुर्तीजन्य पदार्थ नियन्त्रण कार्यक्रमका अनुसन्धान संयोजक डाक्टर जय कुमार गुरूङ। उहाँसँग हामीले सुर्तीजन्य पदार्थमा सरकारले लगाएको कर र यसले स्वास्थ्य क्षेत्रमा पार्ने प्रभावका बारेमा कुराकानी गर्यौं। यो कुराकानीसँगै कार्यक्रम बदलिदो नेपालको आजको समय सकिएको छ। अर्को सोमबार अर्को विषयमा कुराकानी लिएर आउने नै छौं। प्राविधिक साथी संघर्ष विष्ट र प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म सम्झना महर्जन पनि बिदा हुन्छु। नमस्कार।

0: hango. Let's go.
1: 6.9 inch ko standard display, AI powered camera, 3 years ko warranty sahit. Redmi A7 ma 5200 mAh tatha. Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik vishesta harule. Tapai ko man jitcha barambar.
2: के तपाईँ SEE पछि स्वास्थ्य क्षेत्रमा भविष्य बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो कैलपाल हस्पिटल एन्ड कलेज नेपालगंज बाँकेमा 2083 सालका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
3: सिटी भिटी अन्तर्गत सञ्चालन हुने स्वास्थ्य शिक्षा कार्यक्रमहरूमा अध्ययन गरी दक्ष र सफल स्वास्थ्यकर्मी बन्ने अवसर अहिले नै प्राप्त गर्नुहोस्।
2: हाम्रा कार्यक्रमहरू सर्टिफिकेट इन जेनरल मेडिसिन एचए, डिप्लोमा इन डायग्नोस्टिक रेडियोग्राफी डीआरटी, सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, डिप्लोमा इन फार्मेसी, सर्टिफिकेट इन अफ्थाल्मिक साइन्स।
3: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशाला, सुविधा सम्पन्न आफ्नै भवन भएको हस्पिटल, बेस्ट प्राक्टिकल ट्रेनिङ, 100% प्राक्टिकल ओरिएन्टेड लर्निङ, सहज तथा किफायती शुल्क संरचना, मैत्रीपूर्ण तथा सहयोगी शैक्षिक वातावरण।
2: स्वास्थ्य क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहने विद्यार्थीका लागि कैलपाल हस्पिटल एन्ड कलेज भरपर्दो गन्तव्य बनेको छ।
3: सम्पर्क कैलपाल हस्पिटल एन्ड कलेज, सुर्खेत रोड, नेपालगंज बाँकी। सम्पर्क नम्बर 081-534-017, 081-536-275। स्वास्थ्य क्षेत्रमा सफल भविष्य निर्माणको सही आधार।
2: सूचना
3: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
2: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसुली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
3: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
2: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, वीरेन्द्रनगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत।
4: रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ट्ज।
5: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ।
2: वीरेन्द्रनगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत।

नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइदिएको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। राष्ट्रपा सभापति लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक, समसामयिक राजनीतिक विषयमा छलफल हुने। स्वास्थ्य बीमा रकम भुक्तानी केही सहज, विगतको बक्यौता क्रमशः पठाइँदै। कम्बोडियामा गैर कानूनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन अनुरोध, भिसा नवीकरण नगर्नेलाई आजीवन कारावाससम्मको सजाय हुन सक्ने। फिलिपिन्समा 7.8 म्याग्निच्युडको शक्तिशाली भूकम्प, प्रशान्त क्षेत्रका केही देशहरूमा सुनामीको चेतावनी। र फिफा विश्वकपको तयारी स्वरूप भएको मैत्रीपूर्ण खेलमा कोलम्बियाद्वारा जोर्डन पराजित। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ। समसामयिक राजनीतिक विषयमा छलफल गर्न वहाँले अहिले केही बेरमा सर्वदलीय बैठक आह्वान गर्नुभएको हो। बैठक सार्वजनिक लेखा समितिको हल संसद सचिवालय सिंहदरबारमा बस्नेछ। बैठकमा प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूबाट पार्टी अध्यक्ष तथा सभापति सहित दुईजना सहभागी हुन आमन्त्रण गरिएको छ। परराष्ट्र मन्त्री शिशिर खन्नालले नेपाल भारत बीच रहेका सीमा लगायतका विषयमा वार्ता र कूटनीतिक संयन्त्र मार्फत समाधान खोजिने बताउनु भएको छ। भारतको 3 दिने औपचारिक भ्रमण सकाएर हिजो स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै वहाँले भारतसँगको सीमाना लगायत विषयमा दुई देशबीच गठित कूटनीतिक संयन्त्रले समाधानका लागि काम गरिरहेको जानकारी दिनुभयो। लिपुलेख, लिम्पियाधुरा र कालापानी क्षेत्रका सम्बन्ध सोधिएको जिज्ञासामा परराष्ट्र मन्त्री खन्नालले त्यो भूमि नेपालको रही आएको ऐतिहासिक अडान दोहोर्याउँदै यसबारेमा भारत र चीनलाई कूटनीतिक नोट मार्फत आधिकारिक रूपमा स्पष्ट पारिसकेको उल्लेख गर्नुभयो। भारतसँगको सीमानाका विषयमा समाधानका लागि नेपाल सरकारले तेस्रो पक्ष वा मध्यस्थताको आवश्यकता नखोजेको बताउँदै वहाँले तथ्य र ऐतिहासिक प्रमाणका आधारमा वार्ता मार्फत समाधान खोजिने सरकारको धारणा रहेको बताउनुभयो। स्रोतको अभाव जस्ता कारणहरूले अघिल्ला वर्षहरूमा समस्याको विषय बनेको स्वास्थ्य बीमा भुक्तानी केही सहज हुन थालेको छ। पछिल्लो हप्ता मात्रै सरकारले स्वास्थ्य बीमा बापत 1.3 अर्ब रूपियाँ सम्बन्धित स्वास्थ्य संस्थाहरूको खातामा पठाएको छ, जसबाट 155 सरकारी, 25 सामुदायिक तथा 37 निजी अस्पतालले बीमा बापतको रकम प्राप्त गरेका छन्। सरकारले अघिल्लो वर्षको बक्यौता बीमा रकम समेत भुक्तानी हुने गरी देशका विभिन्न स्वास्थ्य संस्था पटक पटक गरी 1.3 अर्ब रूपियाँ पठाएपछि स्वास्थ्य बीमाको रकम सम्बन्धी समस्या क्रमशः हल हुने बाटोमा लागेको छ। स्वास्थ्य बीमा बोर्डका वरिष्ठ मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर पवन शाहले केही समय अघि सरकारी अस्पतालमा उपचार गराउनेलाई मात्र बीमा बापतको रकम भुक्तानी गर्ने गरिएकोमा यसपटक निजी स्वास्थ्य संस्थामा उपचार गराउनेलाई पनि भुक्तानी दिइएको जानकारी दिनुभएको छ। भुक्तानी स्रोतको अभावका कारण स्वास्थ्य बीमा कार्यक्रमको भविष्य अन्योलमा छाउने अवस्था आउन नदिन सरकारले यसपटक 15 अर्ब रूपियाँ रकम छुट्याएको छ। यसका साथै स्रोतको परिधिभित्र आउने गरी बीमा गराउने, अस्पतालको स्वास्थ्य परीक्षण र सामान खरिदमा कड़ा अनुगमन गर्ने जस्ता उपाय अप्नाउने सरकारले जनाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य बीमा जस्तो कल्याणकारी कार्यक्रमलाई अन्यलमा पर्न नदिन सरकारले अहिलेसम्मका बक्यौता रकम भुक्तानी गर्दै जाने बताउनुभयो। समस्या दोहोरिन नदिन अबको स्वास्थ्य बीमालाई कड़ाईका साथ निगरानी र नियमन गरिने उहाँको भनाई छ। थाइल्याण्डका लागि नेपाली दूतावासले विभिन्न प्रलोभनमा परि कानूनी आधार बिना कम्बोडियामा लुकी छिपी बस्ने नेपाली नागरिकलाई यही जेठ 29 गते भित्रमा नेपाल फर्किन अनुरोध गरेको छ। दूतावासले सूचना निकालेर विभिन्न प्रलोभन

0: हकमा परि कानूनी आधार बिना कम्बोडियामा लुकीछिपी बस्ने नेपाली नागरिकले कम्बोडियाको नयाँ कानूनी व्यवस्था अनुसार तत्काल पक्राउ परि कठिन कानूनी सजाय बिहोर्नु पर्ने अवस्था रहेको भन्दै यस्तो आग्रह गरेको हो। दूतावासका अनुसार विभिन्न उद्देश्यले कम्बोडिया पुगेर आफ्नो भिसाको अवधि समाप्त भएपछि पनि भिसा नवीकरण नगरी बसिरहेका 602 जना नेपाली नागरिकका लागि कम्बोडिया सरकारबाट भिसा शुल्क तथा जरिवाना रकम मिनाहा गरी नेपाल फर्कन सहजीकरण गरिएको थियो। तर इमेल, फोन तथा वाट्सएप मार्फत सम्पर्क गर्दा ती नेपाली नागरिकले नेपाल फर्किन तदारूकता नदेखाएको पाइएको दूतावासले जनाएको छ। तोकिएका समयमा आफ्नो देश नफर्कने विदेशी नागरिक उप कम्बोडिया सरकार ले त्यहाँको नयाँ कानून अनुसार अनुसन्धान गरी कसुरको प्रकृति अनुसार 5 लाख अमेरिकी डलर सम्मको जरिवानाका साथै आजीवन कारावासको सजाय हुने व्यवस्था गरेको पनि दूतावासले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार बञ्चाङ भित्रका खबरहरू सँगै अरू खबरहरू पनि बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
1: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा प्रश्न विचार, यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। अबका केही दिन पनि तराईमा गर्मी बढ़ने तथा पहाड़ी र हिमाली क्षेत्रमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज र भोलि मधेस प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही ठाउँमा तातो दिन हुने सम्भावना छ। यसै गरी कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागमा बदली भए एक दुई ठाउँमा मेघगर्जन, चट्याङ सहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आउँदो शुक्रबार र शनिबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ। विश्वका 70 भन्दा बढ़ी देशका विद्यार्थी सम्मिलित एआई, रोबोटिक र कोडिङ सम्बन्धी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली विद्यार्थी पुरस्कृत भएका छन्। इण्डोनेसियाको राजधानी जकार्तामा यही जेठ 2 र 3 गते भएको प्रतियोगितामा नेपालका तर्फबाट भाग लिने 6 विद्यार्थी टोली पुरस्कार जित्न र 3 टोली 30 उत्कृष्टभित्र पर्न सफल भएका हुन्। संयुक्त राष्ट्र संघले लिएको दिगो विकास अवधारणासँग सम्बन्धित भए वायु प्रदूषण, दूषित पानी, आधुनिक कृषि प्रणाली, औषधि व्यवस्थापन जस्ता विषयमा नवीनतम अवधारणा पेश गरी नेपाली विद्यार्थीले अन्तर्राष्ट्रिय पुरस्कार जितेका हुन्। सूचना प्रविधिको क्षेत्रमा क्रियाशील निमा एजुकेशन फाउण्डेशनले यस वर्ष पनि विभिन्न विद्यालयसँग समन्वय गरेर 8 वर्षदेखि 18 वर्षसम्मका 98 विद्यार्थीलाई प्रतियोगितामा समावेश गराएको थियो। यसै सन्दर्भमा निमा एजुकेशन फाउण्डेशनले जकार्तामा सम्पन्न प्रतियोगितामा उत्कृष्ट प्रस्तुतिसहित नेपालको प्रतिष्ठा बढ़ाउने विद्यालय तथा विद्यार्थीलाई हिजो काठमाडौँमा सम्मान तथा पुरस्कृत गरेको छ। अब विदेशको खबर। फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओको जनरल सान्तोस सिटीको समुद्री तट नजिक 7.8 म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पबाट कम्तीमा एकजनाको ज्यान गएको र अरू चारजना घाइते भएको समाचार संस्था एएफपीले जनाएको छ। धेरै घरहरू भत्किएका छन्। उद्धार तथा राहत टोलीहरू प्रभावित क्षेत्रमा परिचालित भएका छन्। आज बिहान गएको भूकम्पको तीव्र कम्पन दक्षिणी फिलिपिन्सका विभिन्न क्षेत्रमा महसुस गरिएको छ। भूकम्पपछि फिलिपिन्स, इण्डोनेसिया र जापान लगायत प्रशान्त क्षेत्रका केही देशहरूले सुनामीको चेतावनी जारी गरेका छन्। तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन र आवश्यक परे सुरक्षित स्थानतर्फ सर्न आग्रह गरिएको छ। क्षतिको पूर्ण विवरण आउन बाँकी छ। अब खेल खबर। फिफा विश्वकप 2026 को तयारी स्वरूप खेलिएको मैत्रीपूर्ण फुटबलमा कोलम्बियाले जोर्डनलाई 2-0 गोलले हराएको छ। अमेरिकाको स्न्याप डार्गन रंगशालामा आज बिहान सम्पन्न खेलमा कोलम्बियालाई जित दिलाउन जोन एरियास र जामिन्टन काम्पाजले एक एक गोल गरे। यो सँगै कोलम्बियाले लगातार दोस्रो मैत्रीपूर्ण खेलमा जित हात पारेको छ। यसअघि कोलम्बियाले कोस्टारिकालाई 3-1 गोलले हराएको थियो। जोर्डनले भने लगातार दोस्रो हार बेहोरेको हो। विश्वकपको तयारीका क्रममा जोर्डन यसअघि स्विजरल्याण्डसँग 4-1 गोलले पराजित भएको थियो। जोर्डन फिफा विश्वकपको समूह जेमा रहेको छ। जोर्डनले समूह चरणमा अस्ट्रिया, अल्जेरिया र अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ। कोलम्बिया भने समूह केमा रहेको छ। कोलम्बियाले समूह चरणमा पोर्चुगल, कंगो र उज्बेकिस्तानसँग खेल्ने तालिका छ। विश्वकप शुरू हुन केही दिन मात्र बाँकी रहँदा दुवै टोलीले अन्तिम तयारीका रूपमा यो मैत्रीपूर्ण खेल खेलेका हुन्। फ्रेन्च ओपन टेनिस प्रतियोगितामा जर्मनीका एलेक्जेन्डर ज्वेरेबले ऐतिहासिक सफलता हासिल गर्दै आफ्नो जीवनकै पहिलो ग्राण्ड स्लाम उपाधि जितेका छन्। गैराती सम्पन्न पुरूष एकल फाइनलमा ज्वेरेबले इटलीका फ्लाभियो कोबोलीलाई 6-1, 6-4, 6-4, 6-7 र 6-1 पराजित गर्दै पहिलो पटक ग्राण्ड स्लाम ट्रफी उचालेका हुन्। निर्णायक सेटमा ज्वेरेबले लगातार दुई पटक सर्भ ब्रेक गर्दै 3-0 अग्रता बनाएका थिए। त्यसपछि खेल आफ्नो नियन्त्रणमा राख्दै उनले करियरकै सबैभन्दा ठूलो सफलता हात पारे। यो ज्वेरेबको व्यावसायिक करियरको 25 उपाधि हो। यसै गरी फ्लाभियो कोबोलीका लागि भने यो पहिलो ग्रान्ड स्लाम फाइनल थियो। यसैबीच महिला एकलतर्फ रूसी किशोरी मिरा आन्द्रेयभाले उपाधि जितेकी छिन्। चार भन्चाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। राष्ट्रपा सभापति लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक, समसामयिक राजनीतिक विषयमा छलफल हुने। स्वास्थ्य बीमा रकम भुक्तानी केही सहज, विगतको वक्यौता क्रमशः पठाइँदै। कम्बोडियामा गैर कानूनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन अनुरोध, भिसा नवीकरण नगर्नेलाई आजीवन कारावाससम्मको सजाय हुन सक्ने। फिलिपिन्समा 7.8 म्याग्निच्युडको शक्तिशाली भूकम्प, प्रशान्त क्षेत्रका केही देशहरूमा सुनामीको चेतावनी र फिफा विश्वकपको तयारी शुरू भएको मैत्रीपूर्ण खेलमा कोलम्बियाद्वारा जोर्डन पराजित।
4: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
5: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
4: भोक लागेको बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
5: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
6: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
4: ल त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मम एन्ड सेक्वा कर्नरमा।
5: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मम एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
4: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
7: In the heart of the city where dreams take shape and futures begin, stands a place of excellence, Chanakya Pathshala, previously known as BST College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.
8: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको तीन दशक भन्दा लामो हाम्रो सहयात्रा। तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै, तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क।
9: शारीरिक अपाङ्गता भएका बाल बालिकाको परीक्षण, उपचार, पुनस्थापना।
10: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र SRDC बनेपा काभ्रे पुरानचोकली 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बाल बालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
9: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू, जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एकापसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एकापसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
10: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, चनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56।

0: Media.
1: Extreme energy drink.
2: SE सक्यो, अब रमाइलो सुरु भयो.
3: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर. मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9 रुपियाँ 80 पैसा ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस.
2: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस.
3: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म.
2: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्.
4: नेपाल टेलिकम, राष्ट्रको संचार.
5: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
6: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ज.

0: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने गर्ने मलाई दिक्कार भइसक्यो।
1: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
0: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
1: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
2: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
1: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
0: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
1: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
2: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट।
0: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो।
1: लकी पिराक फोन नम्बर 9820-29-93-48 9820-29-93-48। महिला तथा प्रसूति स्वास्थ्य सेवामा अब तपाईँको भर पर्दो गन्तव्य एससीआरसी अस्पताल नेपालगञ्ज चारबानी रोडमा। यहाँ अनुभवी विशेषज्ञ महिला तथा प्रसूति विशेषज्ञ डाक्टर कुमार शाहद्वारा महिला स्वास्थ्यका सम्पूर्ण समस्याको आधुनिक उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू पाठेघरको मासु फुल्ने, डिम्बाशयको सिस्ट, बाँझोपन समस्या, पाठेघर झर्ने, पिसाब चुहिने, पाठेघरको क्यान्सर उपचार, महिनावारी अनियमितता, गर्भावस्थाको जटिलता, सुरक्षित सामान्य प्रसूति तथा सिजरियन, गर्भपतन सेवा, एन्डोमेट्रियोसिस, बच्चा नबस्ने समस्या, डिम्बाशय ट्युमर, गर्भाशय हटाउने शल्यक्रिया र परिवार नियोजन सेवा उपलब्ध छ।
1: सफा वातावरण, अत्याधुनिक उपकरण, अनुभवी टोली एससीआरसी अस्पताल तपाईँको सेवामा समर्पित। महिलाको स्वास्थ्य, परिवारको भविष्य, स्वस्थ रहनुहोस्। समयमै जाँच गराउनुहोस्। स्वान चारबानी रोड नेपालगञ्ज। सम्पर्क मोबाइल नम्बर 9845536984।

0: Extreme energy drink.
1: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन. विदेश जाउँ पासपोर्ट बनाउने पैसा छैन. के गर्ने गर्ने मलाई दिक्तार भइसक्यो.
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
1: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन. अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा.
1: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त.
2: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ. मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि.
1: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त.
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि. यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि.
1: हो, त्यही गएर
2: सूर्जन रोकाईलाई भेट.
1: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि. फेरि उहाँ गरी के हो कसो?
2: लकी पिराग फोन नम्बर 9820-29-93-48 9820-29-93-48.
3: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ. यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ. डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ.
4: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा, मुन्डा, फिर्पा, जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ.
3: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत.
5: Guys, I want to dedicate everyone. Let's party, celebrate, get ready on.

0: सूचना
1: तपाईहरुकै चिर परिचित न्यू सुर्खेत मेडिकल स्टोर्समा यही जेठ 30 गते वरिष्ठ टाउको नसा तथा मानसिक रोग विशेषज्ञ प्रोफेसर डाक्टर मोहन बेलवासेद्वारा सशुल्क चेक जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
0: डाक्टरद्वारा दिइने सेवाहरू टाउको दुख्ने, निन्द्रा नलाग्ने, नसा तथा लागु पदार्थ सेवन गर्ने, मन आसिने, मनमा धेरै कुरा खेल्ने, आत्महत्याको सोच या प्रयास गर्ने, धेरै भीडभाडमा बस्न मन नलाग्ने, धेरै रिस उठ्ने, छटपटी हुने र बरबराउने,
1: साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्ने, बात रोग तथा नसा रोग विशेषज्ञ डाक्टर गणेश तिवारीद्वारा सशुल्क बिरामी चेक जाँच गरिन्छ।
0: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर तथा सुर्खेत स्वास्थ्य पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली विरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकबाट 300 मिटर उत्तर तर्फ। सम्पर्क फोन नम्बर 083-521-5599 र मोबाइल नम्बर 98-84-39-117।
2: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
3: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
2: हाम्रा सेवाहरू
3: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
2: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बस पार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टी। मोबाइल नम्बर 98-480-44-631।
0: भर्ना खुल्यो
1: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने, अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटेल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
1: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-51-960 र 97-688-84-566।
4: वेल्डिङ, ड्रिल, ग्रेडर, मल्टिमिटर र हाइड्रोमिटर सहित औजारहरूको सेट मात्र 15,000 इच्छुक व्यक्तिले सामान खरिद गरी हरेक शनिबार हुने एक दिनको तालिमद्वारा आफ्नै घरबाट आत्मसम्मान र स्वरोजगार भई छर छिमेकमा कला कौशल देखाई समाजमा राम्रो कामको शुभारम्भ गरौं। समूहमा 24 मात्र सहभागी गरिनेछ। सम्पर्क मानिकेज ऊर्जा सुर्खेत, सम्पर्क व्यक्ति रुद्र घरती, मोबाइल नम्बर 98-025-24-229।

0: 哎呀，啊，哎呀，
1: 老呢？结婆爸不来？
2: 哎呢？今天听巴萨弟弟结婆爸不来？
1: 也罗呢？这结爸不？结婆还过来给买了出来？
0: 哎呀，哎呀，倒过都给我这怎么办来着？滴滴滴滴，爸哥说结爸好了的。
2: 哎呢，ram 爸，快点给倒过都给我。
0: 也罗呢？的，一组特干的巴里嘛，吉拉玛呢？我说的啥来？对。टाउको दुखेर हैरान बनाएको छ
2: के भन्यो होला यो भाइले मार्ने चीज पनि औषधि हुन्छ र विषादी भन न विषादी
0: ए त्यसलाई विषादी भन्छन् र दाइ
2: हो त सुरक्षित रूपमा नभई जथाभावी विषादी छर्नाले यस्तो भएको होला यस्तो रासायनिक विषादी छर्ने र खाने दुवैलाई क्यान्सर जस्तो प्राणघातक रोग समेत लाग्ने गर्दछ है भाइ त्यसैले रासायनिक विषादीका विकल्पका रूपमा घरमा नै तयार गर्न सकिने र बजारबाट सजिलै किन्न सकिने जैविक विषादी झोलमल निम जस्ता विषादीहरू पहेँलो चिप्किने पासो मोहनी पासो एनपिभी तथा मेट्राइजियम ट्राइकोडोमा जस्ता औषधि प्रयोग गरी आफू र पर्यावरण स्वस्थ राख्नुपर्छ
1: विषादी विष हुन् औषधि होइनन् यही जेठ 19 गतेदेखि 25 गतेसम्म किसानको जिम्मेवारी उपभोक्ताको अधिकार विषादी मुक्त आधार भन्ने मूल नाराका साथ कर्णाली प्रदेशमा मनाउन गइरहेको विषादी प्रयोग मुक्त सप्ताह 2083 सहभागी बनाऊ आयोजक एकीकृत कृषि प्रयोगशाला सुर्खेत भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश कपुरकोट गाउँपालिका कल्याण
3: रेडियो भेरी एफएम

0: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक सर्भिस टेक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने, साथै हामी कहाँ सक्षम ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा फार्मेसी, हेल्थ असिस्टेन्ट, एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टिमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय, कन्सल्टेन्सी, सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने, अपरेटरका लागि लाइसेन्स सम्मको सहजीकरणको व्यवस्था, गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भएको, डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने। नोट, शुरूमा भर्ना हुने 20 जना विद्यार्थीलाई विशेष छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँके सिद्धार्थ होटल र शिक्षा सिंचाइ कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98484935, 98582399, 98584072 र 98448161175। सिप सिकौ, आत्मनिर्भर बनाऊ, प्राविधिक शिक्षा सफल भविष्यको आधार।
1: ए दाई पख्नुस् त पख्नुस्, के गर्नु भएको?
2: देख्नु भएन, औषधि हालेको।
1: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
2: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
2: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
2: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
2: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
2: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सुनौली म आफ्ना बैरागले गाउँछु बैसा छ भनौले
1: काजे सागो छुनु छुनु जित्ता भड्कनाले मेरा साई।

0: के तपाईँ एसई पछि स्वास्थ्य क्षेत्रमा भविष्य बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो कैलपाल हस्पिटल एन्ड कलेज नेपालगंज बाँकेमा 2083 सालका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
1: सिटी भिटी अन्तर्गत सञ्चालन हुने स्वास्थ्य शिक्षा कार्यक्रमहरूमा अध्ययन गरी दक्ष र सफल स्वास्थ्य कर्मी बन्ने अवसर अहिले नै प्राप्त गर्नुहोस्।
0: हाम्रा कार्यक्रमहरू सर्टिफिकेट इन जेनरल मेडिसिन एचए, डिप्लोमा इन डायग्नोस्टिक रेडियोग्राफी डीआरटी, सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, डिप्लोमा इन फार्मेसी, सर्टिफिकेट इन अफ्थाल्मिक साइन्स।
1: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशाला, सुविधा सम्पन्न आफ्नै भवन भएको हस्पिटल, बेस्ट प्राक्टिकल ट्रेनिङ, 100% प्राक्टिकल ओरिएन्टेड लर्निङ, सहज तथा किफायती शुल्क संरचना, मैत्रीपूर्ण तथा सहयोगी शैक्षिक वातावरण।
0: स्वास्थ्य क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहने विद्यार्थीका लागि कैलपाल हस्पिटल एन्ड कलेज भरपर्दो गन्तव्य बनेको छ।
1: सम्पर्क कैलपाल हस्पिटल एन्ड कलेज, सुर्खेत रोड, नेपालगंज बाँके। सम्पर्क नम्बर 081-534-017, 081-536-275। स्वास्थ्य क्षेत्रमा सफल भविष्य निर्माणको सही आधार।
2: सूचना।
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घरभन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र, प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।
4: कस्तो गर्मी बढेको अब यो गर्मीमा, कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
0: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कसरी।
1: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काईअर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
0: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वाशिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वाशिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
1: प्रोपराइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98-580-40-719 र 98-580-51-715।
0: सुनौलो अवसर।
1: सिटी भिटीबाट सम्बन्धन प्राप्त कलेज अफ अलाइड नेपालगंज बाँकेमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
0: यदि तपाईँ स्वास्थ्य तथा प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य बनाउन चाहनुहुन्छ भने अब ढिला नगर्नुहोस्। अनुभवी शिक्षक, आधुनिक प्रयोगशाला, व्यावहारिक सिकाइ र उत्कृष्ट शैक्षिक वातावरण सहित कलेज अफ अलाइड तपाईँको सफल भविष्यको भरोसा योग्य गन्तव्य बनेको छ।
1: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन एचए, डिप्लोमा इन फार्मेसी, पीसीएल इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, PCL इन अप्थाल्मिक असिस्टेन्ट OA, डिप्लोमा इन फिजियोथेरापी, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, प्री डिप्लोमा इन सर्वे इन्जिनियरिङ अमिन, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ।
0: हाम्रा विशेषताहरू शान्त, स्वच्छ तथा अध्ययन मैत्री वातावरण, सुविधा सम्पन्न आफ्नै भवन भएको, अनुभवी तथा दक्ष शिक्षकद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशालाहरू, व्यवस्थित लाइब्रेरी सुविधा, सफा तथा हाइजेनिक क्यान्टिन, खेलकुदका लागि पर्याप्त स्पोर्ट ग्राउन्ड, अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास, प्र्याक्टिकल अर्थात् प्रयोगत्मक शिक्षामा विशेष जोड,
1: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र विद्यार्थीको उज्जवल भविष्य निर्माण,
0: एचए र फार्मेसी कार्यक्रमको फारम भर्ने अन्तिम मिति यही जेठ 10 गतेसम्म, अन्य कार्यक्रमहरूमा भने सिधै भर्ना हुन सकिनेछ।
1: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके, सम्पर्क नम्बर 081537546, 081538260, 98580303005, 98480 9103, वेबसाइट www.collegeofallied.com, गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाई र उज्जवल भविष्यको भरपर्दो आधार।

0: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97-4-98-60-840।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: रेडियो भेरी एफएम।

0: यही जेठ 30 गते शनिबार को दिन
1: सुपर पोलिक्लिनिक एंड डायग्नोस्टिक सेंटर प्रणाली सुर्खेत में ब्रिनोस कान उपचार केन्द्र फुलटेग्रा नेपालगंज में कार्यरत नाक कान घाटी रोग विशेषज्ञ डाक्टर आनंद कुमार झा द्वारा सशुल्क बिरामी जांच हुने जानकारी गराउँदछौ।
2: विशेषज्ञ डाक्टर द्वारा जांच हुने समस्याहरू नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइराइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
1: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ।
2: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन नम्बर 0383521987, मोबाइल नम्बर 9858506696।
3: सूचना
4: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
3: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
4: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनु हुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
3: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्र नगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत। शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
5: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रे परान्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
3: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू, जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोडी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
5: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 1 सोनाबारी सुर्खेत। सम्पर्क फोन नम्बर 0383590038, मोबाइल 9858720935, 9862929133 र 9865555606।
3: भर्ना खुल्यो
5: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू, दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने, अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
6: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-520-114, मोबाइल 98-585-51-960 र 97-678-84-566।
7: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री FE550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्, तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
8: एसई सकियो, अब रमाइलो सुरु भयो।
9: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर। माथिल्लो रु 20 मा प्रिपेड सिम कार्ड रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
8: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
9: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
8: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
10: नेपाल टेलिकम, राष्ट्रको संचार।
11: सबैको मन सुने
10: रेडियो भेरी FM।

0: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू: छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू। सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू: शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस। साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
3: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
4: के भो बोलादै, के गुनगुनाइरहेको?
3: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
4: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
3: यति सजिलै?
4: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
5: एसई र कक्षा 12 को परीक्षामा कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा निकाल्न सफल एस श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर 7 इत्राममा नयाँ शैक्षिक सत्र 83-84 लागि कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: अध्यापन हुने विषयहरू: विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी।
5: गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था पनि रहेको छ। साथै कक्षा सञ्चालन आउँदो असार 1 गतेदेखि हुनेछ।
2: प्रधानाध्यापक श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर 7 इत्राम सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98-483-3309, 98-551-560 र 98-481-56-499।

0: Extreme energy drink.
1: सूचना
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
1: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
2: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
1: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय विरेन्द्रनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत।
3: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउँदा जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
4: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
3: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
4: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पञ्जाबमा जा।
3: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
4: हो त नि, अमृत सहर पञ्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
3: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
4: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
3: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो।
4: ल टिपी राख फोन नम्बर 9820293948, 9820293948।
5: रेडियो भेरी एफएम।

0: तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपद लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
0: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
1: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
0: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्र नगर छ बुद्धपथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
2: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन, केही गर्ने
3: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
2: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
3: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
4: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
3: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
2: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
3: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
4: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट।
2: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गएर के हो कसो।
3: लकी पिराक फोन नम्बर 98-20-29-93-48, 98-20-29-93-48।
5: अया लौ न, के भो बाबुलाई?
3: होइन, किन आटिनु भएको छ दिदी, के भो बाबुलाई?
5: हेर्नु न जेठी बाबु, के भएको होला के मेरो छोरालाई?
2: अया अया, टाउको दुख्यो र झुम्म बनाइरहेछ, तिरिमिरी भएको छ, के भयो होला दाई?
3: होइन राम भाइ, कहिलेदेखि टाउको दुख्यो?
2: हेर्नु न दाई, हिजो तरकारी बारीमा किरा मार्ने औषधि छरेदेखि टाउको दुखेर हैरान बनाएको छ।
3: के भन्यो होला यो भाइले, मार्ने चिज पनि औषधि हुन्छ र, विषादी भन न विषादी।
2: ए, त्यसलाई विषादी भन्छन् र दाई?
3: हो त, सुरक्षित रूपमा नभई जथाभावी विषादी छर्नाले यस्तो भएको होला। यस्तो रासायनिक विषादी छर्ने र खाने दुवैलाई क्यान्सर जस्तो प्राणघातक रोग समेत लाग्ने गर्दछ है भाइ। त्यसैले रासायनिक विषादीका विकल्पका रूपमा घरमा नै तयार गर्न सकिने र बजारबाट सजिलै किन्न सकिने जैविक विषादी, झोलमल, निम जस्ता विषादीहरू पहेँलो चिप्किने पासो, मोहनी पासो, एनपीभी तथा मेट्राइजियम, ट्राइकोडोमा जस्ता औषधि प्रयोग गरी आफू र पर्यावरण स्वस्थ राख्नुपर्छ।
5: विषादी विष हुन्, औषधि होइनन्। यही जेठ 19 गतेदेखि 25 गतेसम्म किसानको जिम्मेवारी, उपभोक्ताको अधिकार, विषादी मुक्त आधार भन्ने मूल नाराका साथ कर्णाली प्रदेशमा मनाउन गइरहेको विषादी प्रयोग मुक्त सप्ताह 2083 सहभागी बनाऊ। आयोजक एकीकृत कृषि प्रयोगशाला सुर्खेत, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश कपुरकोट गाउँपालिका सल्यान।
6: Radio Vidi FM, Radio Vidi FM,
7: Radio Vidi FM, 98.6, 102.7 MHz.
8: Extreme Energy Drink, Time Check, अहिले ठीक 11 बजेको छ।
9: Extreme Energy Drink, taste the difference, feel the energy.

हिमाल पहाड़ तराई जोड्छौं सबैलाई बिहान 11 बजेको भेरी हाइलाइट्सबाट मधुबनको नमस्कार। अहिलेसम्मका मुख्य खबरहरूमा कर्णालीमा वर्षेनी 20,000 मेट्रिक टन खाद्यान्न अभाव

0: उपयोग गर्ने नपाएको तथ्याङ्क। कर्णाली प्रदेश अस्पतालमा ठूलो संख्यामा चिकित्सक र कर्मचारी अभाव। सेवा प्रवाहलाई सहज बनाउने गरी योजना बनाइएको अस्पताल प्रशासनको दावी। र एसियाली खेलकुद छनौट प्रतियोगिताको उपाधिका लागि आज नेपालले हङकङसँग प्रतिस्पर्धा गर्ने। कर्णाली प्रदेशमा वर्षेनी करिब 20,000 मेट्रिक टन खाद्यान्न अभाव हुने गरेको सरकारी तथ्याङ्क छ। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले तयार गरेको खाद्यान्नको तथ्याङ्क अनुसार कर्णाली प्रदेशमा वर्षेनी 19,116 मेट्रिक टन खाद्यान्न अपुग हुने गरेको छ। प्रदेशको सुर्खेत, दैलेख, सल्यान, रूकुम पश्चिममा खाद्यान्न बचत हुने जिल्लामा पर्दछन् भने बाँकी 6 जिल्लामा नागरिकले उत्पादन गरेको खाद्यान्नले वर्षभरि खाना पुग्दैन। पेटभरि खाना नपाउनु, उत्पादन भएको वस्तुलाई मिलाएर खान नजान्नु लगायतका कारण कर्णालीले भोकमरीको समस्या झेल्दै आएको छ। खाद्यान्न अभावका कारण कुपोषण र पुडुकोपन लगायतका पोषण सम्बन्धी समस्याहरू डरलाग्दो अवस्थामा पुगेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले समग्र प्रदेशका 28% गर्दुरीले आवश्यक पर्ने पर्याप्त खाद्य वस्तु उपयोग गर्न नपाएको जनाएको छ। यी मध्ये 8% गर्दुले अति न्यून मात्रामा खाद्य वस्तु उपयोग गरेका छन्। कर्णाली प्रदेशको सबैभन्दा ठूलो अस्पताल प्रदेश अस्पतालले ठूलो संख्यामा चिकित्सक र कर्मचारीको अभावका बीच सेवा प्रवाह गर्दै आएको छ। अस्पतालले आयोजना गरेको पत्रकार भेटघाट तथा अन्तर्क्रिया कार्यक्रममा अस्पतालले दरबन्दी अभावका बीच सेवा प्रवाह गर्दै आएको बताएको हो। अस्पतालका निर्देशक डाक्टर गणेश थापाले ठूलो संख्यामा दरबन्दी अभाव हुँदा पनि सर्वसुलभ सेवा प्रवाह गरिएको बताउनुभयो। विगतदेखि नै अस्पतालमा दरबन्दीका चिकित्सक नभए पनि उत्कृष्ट सेवा प्रदान गर्ने प्रयास गर्दै आएको भन्दै निर्देशक थापाले यही दरबन्दी अभावलाई टाढ्न प्रदेश सरकारले अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने योजना समेत सारेको बताउनु भएको छ। अस्पताल प्रतिष्ठानको रूपमा स्तरोन्नत हुँदै अहिले जस्तो दरबन्दी सृजना गर्न समस्या नहुने र प्रतिष्ठान हुँदा विशेषज्ञ चिकित्सकहरू अस्पतालमा व्यवस्थापन गर्न सहज हुने उहाँको भनाइ रहेको छ। प्रदेश अस्पतालमा 150 बेडका लागि 325 स्वीकृति दरबन्दी रहेको छ, तर अहिले अस्पतालमा 300 रूपमा सञ्चालनमा रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ। समसामयिक राजनैतिक विषयमा छलफल गर्न उहाँले सर्वदलीय बैठक आह्वान गर्नुभएको हो। बैठक सार्वजनिक लेखा समितिको हल संसद सचिवालयमा अहिले बसिरहेको छ। बैठकमा प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूबाट पार्टीका अध्यक्ष सभापति सहित 2-2 सहभागीका लागि आमन्त्रण गरिएको छ। देशका विभिन्न ठाउँमा आज पनि गर्मी हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ। हिजो जस्तै आज पनि तराईका विभिन्न जिल्लामा गर्मी हुने महाशाखाले बताएको छ। गैराती, कोशी र गण्डकी प्रदेशमा मध्यम वर्षा भएको छ। कोशीको इलाम, शंखोसबार, गण्डकीको कास्की, गोर्खा, तनहु लगायतका ठाउँमा पानी परेको छ। गएको 12 घण्टामा इलाममा सबैभन्दा बढ़ी 72 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। अबका केही दिन पनि तराईमा गर्मी बढ़ने तथा तराई र हिमाली क्षेत्रमा पानी पर्ने महाशाखाले बताएको छ। आज र भोलि मध्यप्रदेश लगायत बागमती, गण्डकी र लुम्बिनी सुदूरपश्चिम प्रदेशका तराई भेगका केही ठाउँमा तातो हुने सम्भावना रहेको छ। यसैगरी कोशी, बागमती, गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागमा बदली भई 1-2 ठाउँमा मेघ गर्जन, चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले बताएको छ। महाशाखाका अनुसार आउँदो शुक्रबार र शनिबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। र एसियाली खेलकुद छनौट प्रतियोगिताको उपाधिका लागि आज नेपाल अब हङकङ बीच प्रतिस्पर्धा हुँदैछ। खेल सिंगापुरको नेशनल क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो 12 बजे शुरू हुनेछ। नेपालले सेमी फाइनलमा ओमानलाई 8 विकेटले हराएर फाइनल पुगेको हो। यता दोस्रो सेमी फाइनलमा हङकङले मलेसियालाई 6 विकेटले पराजित गर्दै फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो। नेपाल हङकङ बीच अहिलेसम्म 14 अन्तर्राष्ट्रिय प्रतिबद्धता भएका छन्, जसमध्ये नेपालले 7 खेल जितेको छ भने हङकङ 5 खेलमा विजय भएको छ। 2 खेल नतिजा विहीन भएर सकिएको छ। तपाईँ हाम्रो भेट अब अहिले दिउँसो 4 बजेको फेरि हाइलाइट्समा हुने नै छ। त्यति बेलासम्मको लागि मधुबन बिदा हुन्छु। नमस्ते।
1: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक सर्वेक्षक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने।

राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने, साथै हामी कहाँ सक्षम ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा फार्मेसी, हेल्थ असिस्टेन्ट, एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। हाम्रा अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टिमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय, कन्सल्टेन्सी, सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने, अपरेटरका लागि लाइसेन्स सम्मको सहजीकरणको व्यवस्था, गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भएको, डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा सञ्चालन गरिने। नोट, शुरूमा भर्ना हुने 20 जना विद्यार्थीलाई विशेष छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक, नेपालगंज 18 कारकाँदो बाँके, सिद्धार्थ होटेल र शिक्षा सिंचाइ कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98484935, 98582339, 98584792 र 98448-61175। सिप सिकौ, आत्मनिर्भर बनौ। प्राविधिक शिक्षा सफल भविष्यको आधार।

0: के तपाईँ एसईई पछि स्वास्थ्य क्षेत्रमा भविष्य बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो कैलपाल हस्पिटल एन्ड कलेज नेपालगंज बाँकेमा 2083 सालका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
1: सिटी भिटी अन्तर्गत सञ्चालन हुने स्वास्थ्य शिक्षा कार्यक्रमहरूमा अध्ययन गरी दक्ष र सफल स्वास्थ्य कर्मी बन्ने अवसर अहिले नै प्राप्त गर्नुहोस्।
0: हाम्रा कार्यक्रमहरू सर्टिफिकेट इन जेनरल मेडिसिन एचए, डिप्लोमा इन डायग्नोस्टिक रेडियोग्राफी डीआरटी, सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, डिप्लोमा इन फार्मेसी, सर्टिफिकेट इन अफ्थाल्मिक साइन्स।
1: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशाला, सुविधा सम्पन्न आफ्नै भवन भएको हस्पिटल, बेस्ट प्राक्टिकल ट्रेनिङ, 100% प्राक्टिकल ओरिएन्टेड लर्निङ, सहज तथा किफायती शुल्क संरचना, मैत्रीपूर्ण तथा सहयोगी शैक्षिक वातावरण।
0: स्वास्थ्य क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहने विद्यार्थीका लागि कैलपाल हस्पिटल एन्ड कलेज भरपर्दो गन्तव्य बनेको छ।
1: सम्पर्क कैलपाल हस्पिटल एन्ड कलेज, सुर्खेत रोड, नेपालगंज बाँकी। सम्पर्क नम्बर 081-534-017, 081-536-275। स्वास्थ्य क्षेत्रमा सफल भविष्य निर्माणको सही आधार।

0: 6.9 inch को standard display, AI powered camera, 3 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा, Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ, थप अत्याधुनिक विशेषताहरूले, तपाईको मन जित्छ बारम्बार।
1: भर्ना खुल्यो।
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवनोपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
2: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-91-960 र 97-678-84-566
3: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेत द्वारा जनहितमा जारी सन्देश
4: एसई सकियो अब रमाइलो सुरु भयो
5: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर मात्र रु 20 प्रिपेड सिम कार्ड रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस 500 MB डेटा 10 SMS
4: अझै रमाइलो रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा 50 मिनट बोनस भोइस 50 SMS बोनस
5: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म
4: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्
6: नेपाल टेलिकम राष्ट्रको सञ्चार

0: को खबर
1: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहजीसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
0: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू
1: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारबाहिनी रोड नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455936984।
0: के तपाई एसईई पछि स्वास्थ्य क्षेत्रमा भविष्य बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो कैलपाल हस्पिटल एन्ड कलेज नेपालगंज बाँकेमा 2083 सालका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
1: सिटी भिटी अन्तर्गत सञ्चालन हुने स्वास्थ्य शिक्षा कार्यक्रमहरूमा अध्ययन गरी दक्ष र सफल स्वास्थ्य कर्मी बन्ने अवसर अहिले नै प्राप्त गर्नुहोस्।
0: हाम्रा कार्यक्रमहरू सर्टिफिकेट इन जेनरल मेडिसिन एचए, डिप्लोमा इन डायग्नोस्टिक रेडियोग्राफी डीआरटी, सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, डिप्लोमा इन फार्मेसी, सर्टिफिकेट इन अफ्थाल्मिक साइन्स।
1: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशाला, सुविधा सम्पन्न आफ्नै भवन भएको हस्पिटल, बेस्ट प्राक्टिकल ट्रेनिङ, 100% प्राक्टिकल ओरिएन्टेड लर्निङ, सहज तथा किफायती शुल्क संरचना, मैत्रीपूर्ण तथा सहयोगी शैक्षिक वातावरण।
0: स्वास्थ्य क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहने विद्यार्थीका लागि कैलपाल हस्पिटल एन्ड कलेज भरपर्दो गन्तव्य बनेको छ।
1: सम्पर्क कैलपाल हस्पिटल एन्ड कलेज, सुर्खेत रोड नेपालगंज बाँके। सम्पर्क नम्बर 081534017, 081536275। स्वास्थ्य क्षेत्रमा सफल भविष्य निर्माणको सही आधार।

0: Extreme energy drink.
1: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्याहरू र कसोहरू भएको छ मेरा दिनेशले यी भाइजना भया
2: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखबित्त
1: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्याहरू त आफै भन्दिन क्या
2: त्यति पनि रा नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
3: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
4: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
5: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486375 र 98489576
6: रेडियो भेरी एफएम

0: सूचना
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522253 र मोबाइल नम्बर 9858654555।

0: 6.9 inch को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: यो जिन्दगीले पनि केही लथर बाटो लाउँदा जस्तो छ। विदेश जाउँ पासपोर्ट बनाउने प्रोसेस छ, के गर्ने गर्ने मलाई दिक्कत भइसक्यो।
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
1: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
1: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
2: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
1: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
1: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि वहाँ गएर के हो कसो।
2: ल टिपिराख, फोन नम्बर 9820-29-93-48 9820-29-93-48।
3: सूचना
4: तपाईहरुकै चिर परिचित न्यू सुर्खेत मेडिकल स्टोर्समा यही जेठ 30 गते वरिष्ठ टाउको नसा तथा मानसिक रोग विशेषज्ञ प्रोफेसर डाक्टर मोहन बेलवासेद्वारा सशुल्क चेक जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
3: डाक्टरद्वारा दिइने सेवाहरू टाउको दुख्ने, निन्द्रा नलाग्ने, नसा तथा लागु पदार्थ सेवन गर्ने, मन आत्तिने, मनमा धेरै कुरा खेल्ने, आत्महत्याको सोच या प्रयास गर्ने, धेरै भिडभाडमा बस्न मन नलाग्ने, धेरै रिस उठ्ने, छटपटी हुने र बरबराउने,
4: साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्ने, बात रोग तथा नसा रोग विशेषज्ञ डाक्टर गणेश तिवारीद्वारा सशुल्क बिरामी चेक जाँच गरिन्छ।
3: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर तथा सुर्खेत स्वास्थ्य पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, वीरेन्द्रनगर छ सुर्खेत, मंगलगढ़ी चोकबाट 300 मिटर उत्तर तर्फ। सम्पर्क फोन नम्बर 083-521-5099 र मोबाइल नम्बर 9848-39-117।
5: रेडियो भेरी एफएम

0: यही जेठ 30 गते शनिवार को दिन
1: सुपर पोलिक्लिनिक एंड डायग्नोस्टिक सेंटर प्रणाली सुर्खेत में ब्रिनोस कान उपचार केन्द्र फुलटेग्रा नेपालगंज में कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झा द्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
2: विशेषज्ञ डाक्टर द्वारा जाँच हुने समस्याहरू नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइरोइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
1: साथै उक्त दिन विशेष आधुनिक मेसिन द्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ।
2: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन नम्बर 0385219987, मोबाइल नम्बर 9858506696।
3: डिभिजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना।
4: वन वन्य जन्तु, जल र जमिन प्रकृतिको अमूल्य उपहार, यिनको संरक्षण, संवर्धन र सदुपयोग हाम्रो जीवनको आधार। वनले दिन्छ स्वच्छ वायु, स्वस्थ जीवन र दीर्घ आयु। वनमा आगो लगाउनु हुन्न ध्वस्त हुन्छ वन। लाखौं जीव जन्तु मर्दा कति रोला हाम्रो मन।
3: त्यसैले वनभित्र सलाई, लाइटर, पेट्रोल, मट्टीतेल जस्ता आगो जन्ने वस्तु नलगाउ। चुरोटको ठुट्टा, सलाईको काँटी जस्ता आगो लाग्ने वस्तु वन क्षेत्रभित्र नफालौ। त्यसको प्रयोग पश्चात राम्रोसँग निभाएर मात्र फालौ। वनभोज जस्ता कार्य वन क्षेत्रभित्र नगरौ। गरेको ठाउँमा प्रयोग गरिएको आगो राम्रोसँग निभाऊ। केही कारणले वनमा आगो लागिसकेपछि तुरन्त वन उपभोक्ता समूह, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, जिल्ला प्रशासन कार्यालयलाई खबर गरौ र प्रत्येक उपभोक्ता आगो निभाउने सामग्री बोकी आगो निभाउन जाउँ। वनमा आगो लगाउनु कानूनी अपराध हो। कसैले लगाएमा बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ।
4: डिभिजन वन कार्यालय सुर्खेत। शारीरिक अपाङ्गता भएका बाल बालिकाको परीक्षण, उपचार, पुनस्थापना।
5: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र SRDC बनेपा काभ्रे पुरानचोकली 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बाल बालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्र नगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
4: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू। जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोडी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
5: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सोनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 0383590038, मोबाइल 9858820935, 9682929133 र 9855556।

विगत 30 वर्षदेखि विरेन्द्रनगर 6 नेताचोकबाट सेवा दिँदै आइरहेको महानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। महानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-0045। गुरुङ अस्पताल।

0: रेडियो भेरी एफएम 98.6 मेगाहर्ज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 12 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: नमस्कार म सम्झना महर्जन उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा सभापति लामिछानेको भारत भ्रमण र सरकारका काम कारवाही बारे छलफल। अंकमा विपक्षी कमजोर भए पनि शक्ति पृथकीकरणको सिद्धान्त नभत्काउन सुझाव। गर्मी क्रमिक रूपमा कम हुँदै जाने मौसम पूर्वानुमान महाशाखाको अनुमान। आज पनि पहाड़ी र हिमाली भेगमा वर्षाको सम्भावना। नेपाल र भारतका व्यक्तिगत खाताबाट प्रत्यक्ष भुक्तानी शुरू। भारतमा रहेका नेपालीले सिधै खाता मार्फत नेपालमा पैसा पठाउन पाउने। फिलिपिन्समा भूकम्पबाट 3 जनाको ज्यान गएको पुष्टि। 5 जना घाइते। केही ठाउँका भवन तथा पूर्वाधारमा क्षति। र एसियाली खेलकुद छनौटमा मलेसिया तेस्रो। उपाधिका लागि नेपाल र हङकङ खेल्दै। क्रमिक रूपमा कम हुँदै जाने मौसम पूर्वानुमान महाशाखाको अनुमान। आज पनि पहाड़ी र हिमाली भेगमा वर्षाको सम्भावना। नेपाल र भारतका व्यक्तिगत खाताबाट प्रत्यक्ष

0: हालै भारतको भ्रमणबाट फर्कनुभएका लामिछानेले यी दुईवटा विषयमा छलफल र सुझाव लिनका लागि बैठक बोलाएको जानकारी गराउनु भएको बैठकमा सहभागी भएका राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिनुभयो। बैठकबाट बाहिरिने क्रममा पत्रकारसँग बोल्दै अध्यक्ष लिङदेनले भारत भ्रमणको सन्दर्भमा जानु अगाडि नै भेट भएको भए राम्रो हुन्थ्यो भनेको र यस सरकारका केही कामहरू ठिक नभएको भन्दै सुझाव दिएको बताउनु गणितीय हिसाबले प्रतिपक्षी कमजोर भए पनि शक्ति पृथकीकरणको सिद्धान्तलाई भत्काउने काम नहोस् भनेर विपक्षीहरूले सुझाव दिएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभा बैठकमा नेपालले पनि भारतको जग्गा मिचेको भन्ने अभिव्यक्तिलाई लिएर राम्रो नभएको पनि विपक्षी दलले बताएका छन्। साथै परराष्ट्र मन्त्री शिशिर खन्नालको भारत भ्रमणको क्रममा पुरानो भारी नबोक्ने भन्ने अभिव्यक्तिमा पनि आफूहरूले प्रश्न उठाएको लिङदेनले बताउनुभयो। अब केही दिन गर्मी क्रमिक रूपमा कम हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज मधेसदेखि सुदूरपश्चिमसम्मका तराई क्षेत्रमा तातो दिन हुनेछ। भोलि मधेस बाहेक मध्य र पश्चिम तराईमा मात्रै तातो दिन हुने सम्भावना छ। पर्सि बुधबार लुम्बिनी र सुदूरपश्चिमका तराई भेगमा मात्रै तातो दिन हुने महाशाखाले जनाएको छ। यस अवधिमा पूर्वी र मध्य भेगमा भने विस्तारै गर्मी कम हुने महाशाखाले अनुमान गरेको छ। आज कोशी बागमती र गण्डकी प्रदेशको केही तराई भेगसहित हिमाली र पहाड़ी भूभागमा बदली भए एक दुई ठाउँमा मेघ गर्जन र चट्याङ सहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। भोलि र पर्सि भने देशका धेरै जसो भागमा पानी पर्ने सम्भावना छ। भारतमा रहेका नेपालीले अब सिधै खाता मार्फत नेपालमा पैसा पठाउन पाउने भएका छन्। परराष्ट्र मन्त्री शिशिर खनालको भारत भ्रमणका क्रममा भएको पी2पी क्रस बोर्डर रियल टाइम ट्रान्ज्याक्सनको उद्घाटन भएसँगै भारतबाट नेपालमा र नेपालबाट भारतमा रहेको व्यक्तिगत खातामा सिधै रकम जम्मा गर्न पाउने व्यवस्था शुरू भएको छ। अघि नेपाल र भारत बीच भएको अन्तर सीमा भुक्तानी सम्झौता अन्तर्गत यो सेवा शुरू भएको हो। भारतको युनिफाइड पेमेन्ट इन्टरफेयर र नेपालको नेशनल पेमेन्ट इन्टरफेयरलाई अन्तर आबद्ध गरी यो सेवा शुभारम्भ गरिएको हो। यो सम्झौताबाट भारतमा रहेका नेपाली श्रमिक विद्यार्थी तथा व्यवसायीले त्यहाँको आफ्नो खाताबाट नेपालमा रहेको आफ्नो वा अन्य नेपालीको खातामा रकम जम्मा गर्न पाउने व्यवस्था भएको नेपाल क्लियरिङ हाउसले जनाएको छ। आज पनि सुनको भाव घटेको छ। आज तोलामा 900 रूपियाँले घटेर सुन 2,79,900 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो पनि सुन तोलामा 8,200 रूपियाँले घटेको थियो। गएको 21 गतेदेखि सुनको भाव निरन्तर घटिरहेको छ। आज चाँदीको भाव भने तोलामा 10 रूपियाँले बढ़ेको छ। हिजो तोलामा 335 रूपियाँले घटेको चाँदी आज भने 10 रूपियाँले बढ़ेको हो। आज तोलाको 4,905 रूपियाँमा कारोबार भइरहेको छ। हिजो भने चाँदी तोलाको 4,895 रूपियाँमा कारोबार भएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा निजामती कर्मचारी अस्पतालको सेवा अब चितवन र पर्सामा पनि विशेषज्ञता हासिलका लागि मेडिकल काउन्सिलको विशेष परीक्षाको फारम खुल्यो लगायतका खबरहरू बाँकी नै छन् सुन्दै गर्नुहोला।
1: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
2: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 मा भर्ना खुल्यो।
1: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
2: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
1: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 5351-990 मा सम्पर्क गर्नुहोला।

0: National Life Insurance Company, Lajimpat, Kathmandu.
1: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज एतिन्जेल हामीले रासोपाले बोलाएको सर्वदलीय बैठकमा सभापति लामिछानेको भारत भ्रमण र सरकारका काम कारवाही बारे छलफल गर्मी क्रमिक रूपमा कम हुँदै जाने आज पहाड़ी र हिमाली भेगमा वर्षाको सम्भावना लगायतका खबरहरू प्रस्तुत गर्यो। नेपाल खबरमा अब थप खबरहरू निजामती कर्मचारीले पाउने स्वास्थ्य सम्बन्धी सेवा सुविधा चितवनको भरतपुर अस्पताल र पर्साको नारायणी अस्पताल वीरगंजबाट पनि उपलब्ध हुने भएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार निजामती कर्मचारी अस्पताल काठमाण्डौले उपलब्ध गराउने छूट तथा सहुलियत सहितको स्वास्थ्य उपचार सेवा प्रारम्भिक चरणमा भरतपुर अस्पताल र नारायणी अस्पतालमा पनि उपलब्ध हुन लागेको हो। छूट तथा सहुलियत सहितको स्वास्थ्य उपचार सेवा निजामती कर्मचारी अस्पतालबाट परिचय पत्र प्राप्त गरेका निजामती कर्मचारी अवकाश प्राप्त निजामती कर्मचारी तथा उनीहरूको आश्रित परिवारलाई तोकिए बमोजिमको सेवा उपलब्ध हुनेछ। यो सेवा प्राप्त गर्न निजामती कर्मचारी वा अवकाश प्राप्त निजामती कर्मचारीले निजामती कर्मचारी अस्पतालबाट जारी भएको आधिकारिक परिचय पत्र साथमा लिई जानुपर्ने मन्त्रालयले जनाएको छ। नेपाल मेडिकल काउन्सिलले साउनमा हुने विशेष परीक्षाका लागि फारम खुलाएको छ। आउने साउनको 7 र 8 गते सञ्चालन हुने विशेष परीक्षाका लागि फारम खुलेको हो। काउन्सिलले असार 23 गतेसम्म नियमित शुल्कमा फारम भर्न सकिने र त्यसपछिका थप दुई दिन विलम्ब शुल्क तिरेर फारम भर्न सकिने जनाएको छ। चिकित्सा विषयमा स्नातकोत्तर विशेषज्ञता हासिल गरेका चिकित्सकहरू यस परीक्षामा उत्तीर्ण भएपछि विशेषज्ञ चिकित्सकको दर्जा पाउनेछन्। कैलालीको टिकापुर नगरपालिकाले किशोरावस्थामा देखिने तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा दिन थालेको छ। पालिकाको स्वास्थ्य शाखाले मानसिक स्वास्थ्य सेवालाई प्राथमिकता दिएर विद्यालय तथा समुदाय स्तरमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गरिरहेको जनाएको छ। अहिलेसम्म 20 वटा विद्यालय र 10 वटा समुदायमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गरिसकेको स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले जानकारी दिनुभयो। कक्षा 8 देखि 10 मा अध्ययन विद्यार्थी र टोल विकास संस्थामा आबद्ध स्थानीयलाई मानसिक स्वास्थ्यबारे सचेतना दिइएको उहाँले जानकारी दिनुभएको छ। मानसिक स्वास्थ्य सेवाका लागि टिकापुर नगरपालिकामा 2 जना परामर्शदाता छन्। अब विदेशको खबर। फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओ नजिक आज बिहान गएको 7.8 म्यागनिच्युडको शक्तिशाली भूकम्पका कारण 3 जनाको ज्यान गएको छ, अरू 5 जना घाइते भएका छन्। भूकम्पपछि फिलिपिन्स, इण्डोनेसिया र जापान लगायतका देशहरूले सुनामीको चेतावनी जारी गरेका थिए, तर पछिल्लो मूल्याङ्कनपछि जारी गरिएको चेतावनी हटाइएको छ। भूकम्पका कारण केही क्षेत्रमा भवन तथा पूर्वाधारमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ। उद्धार तथा राहतको काम भइरहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। सरकारी अधिकारीहरूले तटीय तथा जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँ र उच्च भूभागतर्फ जान आग्रह गरेका छन्। अब खेल खबर। एसियाली खेलकुद छनौट प्रतियोगिताको तेस्रो स्थानका लागि भएको खेलमा मलेसियाले ओमानलाई 8 विकेटले पराजित गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको ओमान 19 ओभर 2 बलमा 90 रनमै अल आउट भयो। ओमानले दिएको 91 रनको सामान्य लक्ष्य मलेसियाले 10 ओभरमै मात्र 2 विकेट गुमाएर पूरा गर्यो। जीतसँगै मलेसियाले प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको छ। आज हुने फाइनलमा नेपाल र हङकङ खेल्दैछन्। नेपाली समय अनुसार खेल दिउँसो केही बेरमा शुरू हुनेछ। नेपालसँगै मलेसिया, हङकङ र ओमान आगामी एसियाली खेलकुदका लागि छनौट भइसकेका छन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। रासोपाले बोलाएको सर्वदलीय बैठकमा सभापति लामिछानेको भारत भ्रमण र सरकारका काम कारवाही बारे छलफल अंकमा विपक्षी कमजोर भए पनि शक्ति पृथकीकरणको सिद्धान्त नभत्काउन सुझाव। गर्मी क्रमिक रूपमा कम हुँदै जाने मौसम पूर्वानुमान महाशाखाको अनुमान, आज पनि पहाड़ी र हिमाली भेगमा वर्षाको सम्भावना। नेपाल र भारतका व्यक्तिगत खाताबाट प्रत्यक्ष भुक्तानी शुरू, भारतमा रहेका नेपालीले सिधै खाता मार्फत नेपालमा पैसा पठाउन पाउने। फिलिपिन्समा भूकम्पबाट 3 जनाको ज्यान गएको पुष्टि, 5 जना घाइते, केही ठाउँका भवन तथा पूर्वाधारमा क्षति। र एसियाली खेलको छनौटमा मलेसिया तेस्रो, उपाधिका लागि नेपाल र हङकङ खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो, दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: Mania. Extreme energy drink.
1: मानसिक समस्याबाट बच्ने उपायहरू।
2: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
2: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
2: असल साथीहरूसँग मात्रै संगत गरौं।
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
2: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्री वाटर पनि आफै हाल्नुहुन्छ।
4: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफाउनुहुन्छ।
5: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा सय वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
4: यो सोलर बलियो र भरपर्दछ।
6: हाम्रो बाबाले मानिकेल सुर्खेतबाट ल्याउनु भएको।
7: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जन चेतना अभियान, सहयोगी मानिकेज ऊर्जा सुर्खेत, फोन नम्बर 083-522-360।
8: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
9: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
8: हाम्रा सेवाहरू
9: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, कन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
8: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार्क भित्र टिकट काउन्टरदेखि पश्चिमपट्टि। मोबाइल नम्बर 98484-44631।
10: हरेक वर्ष दोहोरिने डढेलो वनको मात्र होइन हाम्रो भविष्यकै संकट हो। यसको समाधान छ प्रकृतिमा आधारित उपायमा। मिचाह प्रजाति नियन्त्रण गरौं, स्थानीय र लोपोन्मुख बिरूवा जोगाउ र हुर्काउ, अग्नि रेखा बनाऊ, एकीकृत जलाधार व्यवस्थापनमा जोड़ दिउ, आगो प्रतिरोधी कृषि वन अपनाऊ, चरीचरणको दिगो व्यवस्थापन गरौं। जब वन सुरक्षित हुन्छ तब मात्र हाम्रा गाउँ बस्ती सुरक्षित हुन्छन्। डढेलो होइन, दिगो संरक्षण रोजौं। लुथरन वर्ल्ड रिलीफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
11: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्याहरू र कसोहरू भएको छ मेरा दिनेशै भाइजना भया
12: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखबित
11: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्याहरू त आफै भन्दिन क्या
12: त्यति पनि रहे नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
8: तपाईँलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दाँत दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
13: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
14: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576
15: रेडियो भेरी एफएम 98.6 वेक्सी 2.7 मेगाहर्ट्ज।

0: hello. Let's go.
1: 6.9 inch को standard display, AI powered camera, 2 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार.
2: अब सुन्नुहोस् श्री स्टीव्स रेडियो कथा भाग 2. सर्वजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन. यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ. रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा. श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल.
3: Radio Bheri FM.

0: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको तीन दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो।
1: के तपाईँ एसई पछि स्वास्थ्य क्षेत्रमा भविष्य बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो कैलपाल हस्पिटल एन्ड कलेज नेपालगंज बाँकेमा 2083 सालका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
2: सिटी भिटी अन्तर्गत सञ्चालन हुने स्वास्थ्य शिक्षा कार्यक्रमहरूमा अध्ययन गरी दक्ष र सफल स्वास्थ्य कर्मी बन्ने अवसर अहिले नै प्राप्त गर्नुहोस्।
1: हाम्रा कार्यक्रमहरू सर्टिफिकेट इन जेनरल मेडिसिन एचए, डिप्लोमा इन डायग्नोस्टिक रेडियोग्राफी डीआरटी, सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, डिप्लोमा इन फार्मेसी, सर्टिफिकेट इन अफ्थाल्मिक साइन्स।
2: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशाला, सुविधा सम्पन्न आफ्नै भवन भएको हस्पिटल, बेस्ट प्राक्टिकल ट्रेनिङ, 100% प्राक्टिकल ओरिएन्टेड लर्निङ, सहज तथा किफायती शुल्क संरचना, मैत्रीपूर्ण तथा सहयोगी शैक्षिक वातावरण।
1: स्वास्थ्य क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहने विद्यार्थीका लागि कैलपाल हस्पिटल एन्ड कलेज भरपर्दो गन्तव्य बनेको छ।
2: सम्पर्क कैलपाल हस्पिटल एन्ड कलेज, सुर्खेत रोड, नेपालगंज बाँके। सम्पर्क नम्बर 081-534-0017, 081-536-275। स्वास्थ्य क्षेत्रमा सफल भविष्य निर्माणको सही आधार।
1: भर्ना खुल्यो
3: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटेल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जिहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
3: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-51-960 र 97-678-84-566।
4: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
5: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
6: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
1: सूचना
7: तपाईहरूकै चिर परिचित न्यू सुर्खेत मेडिकल स्टोर्समा यही जेठ 30 गते वरिष्ठ टाउको नसा तथा मानसिक रोग विशेषज्ञ प्रोफेसर डाक्टर मोहन बेलवासेद्वारा सशुल्क चेक जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
1: डाक्टरद्वारा दिइने सेवाहरू टाउको दुख्ने, निन्द्रा नलाग्ने, नसा तथा लागु पदार्थ सेवन गर्ने, मन आत्तिने, मनमा धेरै कुरा खेल्ने, आत्महत्याको सोच या प्रयास गर्ने, धेरै भीडभाडमा बस्न मन नलाग्ने, धेरै रिस उठ्ने, छटपटी हुने र बरबराउने,
7: साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्ने, बात रोग तथा नसा रोग विशेषज्ञ डाक्टर गणेश तिवारीद्वारा सशुल्क बिरामी चेक जाँच गरिन्छ।
1: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर तथा सुर्खेत स्वास्थ्य पोलि क्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, विजयनगर छ सुर्खेत, मंगलगढ़ी चोकबाट 300 मिटर उत्तर तर्फ। सम्पर्क फोन नम्बर 083-521-599 र मोबाइल नम्बर 98-84-39-117।
8: रेडियो भेरी एफएम।

0: सूचना
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घरभन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङ्गटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522553 र मोबाइल नम्बर 9858056455।
1: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
3: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर 6 बुद्धपद लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
3: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
1: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
3: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर 6 बुद्धपथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 0383521179, मोबाइल नम्बर 9858054899 र 9769044443।
4: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउँदा जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
5: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
4: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
5: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
4: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
5: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
4: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
5: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि।
4: हो, त्यही गएर सुरजन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो।
5: ल टिपिराख, फोन नम्बर 9820-29-93-48, 9820-29-93-48।
6: Radio Bheri FM.
7: Extreme energy drink. Time check. Aile theek 1 baje ko cha.
8: Extreme energy drink. Taste the difference. Feel the energy.

0: सुनौलो अब सर
1: सिटी भिटीबाट सम्बन्धन प्राप्त कलेज अफ अलाइड नेपालगंज बाँकेमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
0: यदि तपाईँ स्वास्थ्य तथा प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य बनाउन चाहनुहुन्छ भने अब ढिला नगर्नुहोस्। अनुभवी शिक्षक, आधुनिक प्रयोगशाला, व्यावहारिक सिकाइ र उत्कृष्ट शैक्षिक वातावरण सहित कलेज अफ अलाइड तपाईँको सफल भविष्यको भरोसा योग्य गन्तव्य बनेको छ।
1: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन, एचए, डिप्लोमा इन फार्मेसी, पीसीएल इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, पीसीएल इन अफ्थाल्मिक असिस्टेन्ट ओए, डिप्लोमा इन फिजियोथेरापी, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, प्री डिप्लोमा इन सर्वे इन्जिनियरिङ अमिन, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ।
0: हाम्रा विशेषताहरू शान्त, स्वच्छ तथा अध्ययन मैत्री वातावरण, सुविधा सम्पन्न आफ्नै भवन भएको, अनुभवी तथा दक्ष शिक्षकद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशालाहरू, व्यवस्थित लाइब्रेरी सुविधा, सफा तथा हाइजेनिक क्यान्टिन, खेलकुदका लागि पर्याप्त स्पोर्ट ग्राउन्ड, अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास, प्र्याक्टिकल अर्थात् प्रयोगत्मक शिक्षामा विशेष जोड,
1: गुणस्तरीय शिक्षा, व्यावहारिक सिकाइ र विद्यार्थीको उज्जवल भविष्य निर्माण,
0: एचए र फार्मेसी कार्यक्रमको फारम भर्ने अन्तिम मिति यही जेठ 10 गतेसम्म, अन्य कार्यक्रमहरूमा भने सिधै भर्ना हुन सकिनेछ।
1: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके, सम्पर्क नम्बर 081537546, 081538260, 98580303005, 98480 91037, वेबसाइट www.collegeofallied.com, गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल भविष्यको भरपर्दो आधार।
2: तपाईँको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
3: चार बाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बालरोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ।
2: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
3: झाडा पखाला,
2: डाइरिया,
3: पोलियो,
2: कुपोषण,
3: एनिमिया,
2: मम्स,
3: दम,
2: टाइफाइड
3: र पिलिया, नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
2: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
3: चार बाहिनी रोड, नेपालगंज बाँके, सम्पर्क नम्बर 081538150, 081535151।
4: एसई र कक्षा 12 को परीक्षामा कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा निकाल्न सफल एस श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर 7 इत्रामा नयाँ शैक्षिक सत्र 83-84 का लागि कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
5: अध्यापन हुने विषयहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी,
4: गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था पनि रहेको छ। साथै कक्षा सञ्चालन आउँदो असार 1 गतेदेखि हुनेछ।
5: प्रधानाध्यापक श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर 7 इत्राम सुर्खेत, सम्पर्क मोबाइल नम्बर 98483039, 98581560 र 98481549।
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
0: खाद्य वस्तुको किसिम, अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
1: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
0: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, वीरेन्द्रनगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत।
6: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
7: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु पसल।
8: हामी कहाँ एलजी सामसुङ औरा स्काई ओर्थ कम्पनीका टीवी फ्रिज वासिङ मेसिन सामसुङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी थ्री बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
7: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ, साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
8: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर छ बीच बजार सुर्खेत। मोबाइल नम्बर 98584519 र 98581715।

0: 6.9 AI-powered camera, 3-year warranty सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: सबैको मन छुने
2: Radio Bheri FM।

0: यही जेठ 30 गते शनिबार को दिन
1: सुपर पोली क्लिनिक एंड डायग्नोस्टिक सेंटर प्रणाली सुर्खेत में ब्रिनोस कान उपचार केन्द्र फुलटेग्रा नेपालगंज में कार्यरत नाक कान घाटी रोग विशेषज्ञ डाक्टर आनंद कुमार झा द्वारा सशुल्क बिरामी जांच हुने जानकारी गराउँदछौ।
2: विशेषज्ञ डाक्टर द्वारा जांच हुने समस्याहरू नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइराइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
1: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ।
2: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन नम्बर 0385219987, मोबाइल नम्बर 9858506696।
3: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
4: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
4: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
3: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
4: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
3: सचेत बनाऊ।
4: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: me a extreme energy drink.
1: के तपाईँ एसई पछि स्वास्थ्य क्षेत्रमा भविष्य बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो कैलपाल हस्पिटल एण्ड कलेज नेपालगंज बाँकेमा 2083 सालका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
2: सिटी भिटी अन्तर्गत सञ्चालन हुने स्वास्थ्य शिक्षा कार्यक्रमहरूमा अध्ययन गरी दक्ष र सफल स्वास्थ्य कर्मी बन्ने अवसर अहिले नै प्राप्त गर्नुहोस्।
1: हाम्रा कार्यक्रमहरू सर्टिफिकेट इन जेनरल मेडिसिन एचए, डिप्लोमा इन डायग्नोस्टिक रेडियोग्राफी डीआरटी, सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, डिप्लोमा इन फार्मेसी, सर्टिफिकेट इन अफ्थाल्मिक साइन्स।
2: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशाला, सुविधा सम्पन्न आफ्नै भवन भएको हस्पिटल, बेस्ट प्राक्टिकल ट्रेनिङ, 100% प्राक्टिकल ओरिएन्टेड लर्निङ, सहज तथा किफायती शुल्क संरचना, मैत्रीपूर्ण तथा सहयोगी शैक्षिक वातावरण।
1: स्वास्थ्य क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहने विद्यार्थीका लागि कैलपाल हस्पिटल एण्ड कलेज भरपर्दो गन्तव्य बनेको छ।
2: सम्पर्क कैलपाल हस्पिटल एण्ड कलेज, सुर्खेत रोड, नेपालगंज बाँकी। सम्पर्क नम्बर 0185-34-017, 0185-36-275। स्वास्थ्य क्षेत्रमा सफल भविष्य निर्माणको सही आधार।
3: हरेक वर्ष दोहोरिने डढेलो वनको मात्र होइन, हाम्रो भविष्यकै संकट हो। यसको समाधान छ प्रकृतिमा आधारित उपायमा। मिचहा प्रजाति नियन्त्रण गरौं, स्थानीय र लोपोन्मुख बिरुवा जोगाऊ र हुर्काऊ, अग्नि रेखा बनाऊ, एकीकृत जलाधार व्यवस्थापनमा जोड दिऊ, आगो प्रतिरोधी कृषि वन अपनाऊ, चरीचरणको दिगो व्यवस्थापन गरौं। जब वन सुरक्षित हुन्छ तब मात्र हाम्रा गाउँ बस्ती सुरक्षित हुन्छन्। डढेलो होइन, दिगो संरक्षण रोजौं। लुथरन वर्ल्ड रिलीफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
4: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
1: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
5: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत, एसबीआई बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454-33975 र 98145-84-031।
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
6: रेडियो भेरी एफएम।
7: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्याहरू र कसोहरू भएको छ मेरा दिनेशै बाइजना भया
8: तै त काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
7: क्या हुन्छ बा, हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फुल्न लाग्यो, तै त म क्याहरू त आफै भन्दिन क्या।
8: त्यति पनि राय नै, न्याय नपाए गोर्खा जानु भन्ना थिए, अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त।
9: तपाईलाई पनि ग्यास्ट्रिक, गानगोला, युरिक एसिड, हातखुट्टाको बाथरोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दात, दुबी सम्बन्धी उपचार, पाइल्स, बवासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
10: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौँ।
11: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97486 3175 र 98486 3576।

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एमएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एमएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एमएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एमएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
2: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: 6.9 इंच को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: यो जिन्दगीले पनि केही लछर बाटोला होला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने गर्ने मद्दत्ता भइसक्यो।
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
1: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कसे हो दाजु? मैले
2: अब इन्डिया नै जाने सुर कसिया भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
3: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
2: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
3: हो र दाजु,
1: कहाँ गएर कोलाई भेट्ने, के गर्ने केही अत्तो पत्तो थाहा छैन मलाई त।
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर्स चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि।
3: हो, त्यहीँ गएर सुरजन रोकाईलाई भेट।
1: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरे के हो कसो?
2: लटिपिराक फोन नम्बर 9820293948, 9820293948।
0: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्। तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन। अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
4: रेडियो भेरी FM।

0: In the heart of the city, where dreams take shape and futures begin, stands a place of excellence, Chanakya Pathshala, previously known as BST College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.
1: सूचना
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
1: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
2: छुट कार्यक्रम निश्चित अवधि सम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
1: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय विजयनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत।
3: के तपाईलाई पोली हाउस, स्प्रिङ कलर, स्प्रे पम्प, टिमुर टिप्ने, स्याउ टिप्ने, जुस मेसिन, आल्मुनियमका सामानहरू चाहिएको छ वा गाडी धुने मेसिन, कम्प्रेसर, टायर, ट्युब, मोबिल, अण्डाबाट छल्ला निकाल्ने, च्याउ बनाउने सामान, घाँस काट्ने चारा मेसिन, दुध डेरीका सामान, किचन चिम्नी, आरओ फिल्टर, भ्याकुम क्लिनर, बाथ टब, मोडुलर किचनका सामान, मिक्सर, ग्राइन्डर, आइरन चाहिएको छ वा अनुदानकै मूल्यमा आधुनिक जोत्ने हलो, झोला जस्तै भिरेर खनजोत गर्न तरकारी मकै गोड्ने मेसिनका लागि सम्पर्क मानिकेज मार्केटिङ सुर्खेत।
4: एसई सकियो, अब रमाइलो सुरु भयो।
5: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9 रुपियाँ 80 पैसा ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
4: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
5: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
4: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
6: नेपाल टेलिकम, राष्ट्रको संचार।
7: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
8: रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज।
9: Extreme energy drink, time change.

0: 2083 असार 26 गते सम्म।
1: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
4: रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ज।
5: एक्सट्रीम एनर्जी ड्रिंक टाइम टेक अहिले ठीक 2 बजेको छ।

0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
1: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एचआरडीसी बनेपा काभ्रे पाँचोकली 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एकापसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एकापसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
1: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सोनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56।

0: Extreme energy drink.
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक. हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550Dले एकदम बलियो गरेर बनाउनु भएछ. नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्. सब एकदम खुसी हुन्छन्. तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ. रेडियो सुन्दै गर्नुहोस्. अब बाँकी कथा अर्को भागमा. श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल.
2: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
3: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ.
2: हाम्रा सेवाहरू
3: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनाक, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ.
2: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार क्षेत्र टिकट काउन्टरदेखि पश्चिमपट्टि. मोबाइल नम्बर 98 4804461.
4: रेडियो भेरी एफएम.

0: सूचना
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
0: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
1: छुट कार्यक्रम निश्चित अवधि सम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
0: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय, वीरेन्द्र नगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत।

0: 6.9 inchको शानदार डिस्प्ले, AI powered camera, 2 वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: मेरो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन कि गर्ने गर्ने मलाई बिस्तार भइसक्यो।
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
1: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए गोकाय म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
1: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
2: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
1: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाय मेन पावर सप्लायर चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
1: हो, त्यही गएर सूर्जन रोकायलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो?
2: लकी पिराग फोन नम्बर 9820-29-93-48 9820-29-93-48।
3: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
4: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रङ्गको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रङ्गको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
2: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454-33-975 र 98145-84-031।
4: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
5: रेडियो भेरी FM।

0: मलाई त कस्तो भोक लागेको छ टेकराज, कहीँ जाउँ न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागेको बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रिएर।
4: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कस्तो।
1: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई अर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
4: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
1: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर छ, बीच बजार सुर्खेत। मोबाइल नम्बर 98584519 र 98581715।
5: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
6: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
5: हाम्रा सेवाहरू
6: ग्यास्ट्रिक, अल्सर, गानोबोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
5: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर, बसपा क्षेत्र, टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 98480-44631।
7: रेडियो भेरी एफएम

0: स्कूलदेखि क्याम्पस स्तरका पाठ्य पुस्तक गाइड गेस्ट पेपर लगायतका पाठ्य सामग्री
1: लोक सेवा आयोगका किताबहरू
0: ऐन नियम कार्यालय विद्यालय तथा संस्थाहरूका लागि आवश्यक स्टेसनरी सामान तथा खेलकुद सामग्रीका लागि हामीलाई सम्झनुहोस्। गुणस्तरीय शिक्षाका लागि हामी प्रतिबद्ध छौँ।
2: सुपथ मूल्य सेवाका लागि एक मात्र कर्नर अल्फा स्टेसनरी स्टोर एन्ड जनरल अर्डर सप्लायर वीरेन्द्रनगर छ बुद्ध पथ सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-137।
3: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: वरिष्ठ डाक्टर द्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
4: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
5: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
6: खुसीको खबर,
7: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
6: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
7: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा, भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान 4 वाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क मोबाइल नम्बर 98455-36984।
8: रेडियो भेरी एफएम 98.6 वेक्सी 2.7 मेगाहर्ज।

नमस्कार, म विकास चापागाई उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। प्रतिनिधि सभा बैठक सूचना टाँसेर भोलिसम्मका लागि स्थगित। सीमा विवाद बारे जवाफ दिन प्रधानमन्त्री आउन नसक्ने राष्ट्रपा सभापति लामिछानेको भनाई। नेपालमा ब्रेन ट्यूमरको बिरामीको संख्या बढ्दै, प्रारम्भिक उपचारले जीवन बचाउन सकिने। आज विश्व समुद्र दिवस। प्लास्टिकको प्रयोग घटाउन र कार्बन उत्सर्जन कम गर्न विज्ञको सुझाव। फिलिपिन्समा शक्तिशाली भूकम्पका कारण कम्तीमा 19 जनाको ज्यान गयो, 7 जना बेपत्ता, 134 जना घाइते। र एसियाली खेलकुद छनौटको फाइनलमा नेपाल हङकङले दिएको 199 रनको लक्ष्य पछ्याउँदै T20 अन्तर्राष्ट्रिय क्रिकेटमा दिपेन्द्र सिंह ऐरीको 100 खेल पूरा। नेपाल खबरमा अब पूरा खबर। विपक्षी दलको अवरोधका कारण 15 मिनटको लागि स्थगित भएको प्रतिनिधि सभा बैठक पुनः नबसी भोलिसम्मका लागि स्थगित भएको छ। विपक्षीहरूको अवरोधपछि सभामुख डोलप्रसाद अर्यालले 15 मिनटको लागि बैठक स्थगित गर्नुभएको थियो, तर समय सकिँदा पनि बैठक बस्न नसकेपछि संसद सचिवालयले सूचना टाँसेर भोलिसम्मका लागि स्थगित गरेको हो। गएको फागुन 21 गते भएको चुनावपछि आएको यो नयाँ प्रतिनिधि सभामा पहिलो पटक सूचना टाँसेर बैठक स्थगित गरिएको हो। आजको बैठक शुरू हुने बित्तिकै प्रतिपक्ष दलका सांसदहरू उठेर विरोध गरेका थिए। सभामुख डोलप्रसाद अर्यालले दलीय आधारमा बोल्न समय दिएपछि प्रतिपक्ष दलका सांसदहरूले प्रधानमन्त्रीले सीमा बारे दिएको अभिव्यक्ति रेकर्डबाट नहटाएसम्म सदन चल्न नसक्ने बताएका छन्। प्रधानमन्त्री बालेन शाहले नेपालले पनि भारतको जग्गा मिचेको रहेछ भन्ने अभिव्यक्ति दिए यता विपक्षीहरूले संसद बैठकमा अवरोध गर्दै आएका छन्। यसैबीच सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले नेपाल भारत सीमाबारे प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्तिबारे जवाफ दिन संसदमा प्रधानमन्त्री तत्काल आउन नसक्ने बताउनु भएको छ। आज सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा नेपालले

0: लुम्बिनी प्रदेश सरकारका नवनियुक्त पाँचजना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। बुटवलमा रहेको प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख कृष्ण बहादुर खर्ती मगरले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिशमा एक हप्ता अघि मन्त्री परिषद पुनर्गठन गरिएको थियो। पुनर्गठित मन्त्री परिषदको नवनियुक्त मन्त्रीहरूमा एमालेबाट तुलसी प्रसाद चौधरी, दिल्लीराज भूषाल, रामजी प्रसाद घिमिरे, रत्न बहादुर खत्री र खारेज भइसकेको दल जसपाबाट भण्डारी लाल अहिर रहनु भएको छ। अहिर प्रदेशसभाको चार वर्ष कार्यकालमा यो समेत चौथो पटक मन्त्री बन्नु भएको हो। नेपालमा पछिल्ला वर्षहरूमा ब्रेन ट्यूमरका बिरामीको संख्या बढ़दै गएको छ। विश्व ब्रेन ट्यूमर दिवसको अवसरमा सार्वजनिक तथ्याङ्क अनुसार 2081 सालमा 2600 जनाको शल्यक्रिया भएकोमा 2082 सालमा यो संख्या 3000 पुगेको छ। यो तथ्याङ्क नेपालभरका 20 भन्दा बढ़ी न्यूरो केन्द्रको अध्ययनमा आधारित हो। राष्ट्रिय ब्रेन ट्यूमर केन्द्रका संस्थापक अध्यक्ष तथा वरिष्ठ न्यूरो सर्जन डाक्टर राजीव झाका अनुसार शल्यक्रिया भएका बिरामी मध्ये सबैभन्दा बढ़ी 30-50 वर्ष उमेर समूहका छन्। उहाँले प्रारम्भिक अवस्थामा नै उपचार भएमा धेरै बिरामीको जीवन बचाउन सकिने बताउनुभयो। निरन्तर टाउको दुख्नु, बिहान उठ्न साथ बान्ता हुनु, कान नसुन्नु, छारे रोग र शरीरमा प्यारालाइसिस देखिनु ब्रेन ट्यूमरका प्रमुख लक्षण हुन्। विश्व ब्रेन ट्यूमर दिवसको यस वर्षको नारा प्रारम्भिक पहिचानको जनचेतना अभिवृद्धि र निदान अन्तरालको न्यूनीकरण भन्ने रहेको छ। आज विश्व समुद्र दिवस, जसले हामीलाई जीवित राखेको छ त्यसैलाई जीवित राखौं भन्ने नाराका साथ मनाइँदैछ। समुद्रले पृथ्वीको आधाभन्दा बढ़ी अक्सिजन उत्पादन गर्ने तथ्य औल्याउँदै विज्ञहरूले यसको संरक्षणमा तत्काल ध्यान दिन आग्रह गरेका छन्। जलवायु तथा पर्यावरण विज्ञ उज्जवल उपाध्यायका अनुसार अक्सिजन उत्पादनसँगै समुद्रले मानव गतिविधिबाट उत्सर्जित कार्बन डाइअक्साइडको झण्डै 30% शोषेर जलवायु सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेल्छ। तर अत्यधिक कार्बन उत्सर्जन कारण समुद्रको पानी अम्लीय बन्दै गएको छ, जसले कोरल रिफ लगायत समुद्री जीवजन्तुमाथि प्रत्यक्ष खतरा निम्ताइरहेको छ। प्लास्टिक प्रदूषण अर्को गम्भीर समस्याको रूपमा देखिएको छ। नेपाल समुद्रबाट टाढा भए पनि यहाँका नदी नाला मार्फत वार्षिक झण्डै 20,000 टन प्लास्टिक समुद्रसम्म पुग्ने अनुमान छ। विज्ञले प्लास्टिकको प्रयोग घटाउन, कार्बन उत्सर्जन कम गर्न र जलवायु मैत्री जीवनशैली अपनाउन सबैलाई आह्वान गरेका छन्। विज्ञका अनुसार जलवायु सन्तुलन, जैविक विविधता, खाद्य सुरक्षा र मानव अस्तित्वको आधार रहेकोले समुद्र जोगाउनु सबैको जिम्मेवारी रहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943333 4935555।

0: कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले 56 जिल्लामा अधिवेशन सम्पन्न गरेको छ। 12 जिल्लामा अधिवेशन प्रक्रियामा रहेको रासोपाका प्रवक्ता मनिष झाले जानकारी दिनुभयो। 12 मध्ये केही जिल्लामा चुनाव भएर मतगणनाको प्रक्रियामा छ। मध्य प्रदेशका सबैजसो जिल्लामा अधिवेशन हुन बाँकी छ। महोत्तरी, रौतहट, सिराहा, पर्सा, सर्लाईको अधिवेशन चुनावको चरणमा छ। सप्तरी र बाराको अधिवेशन भोलिका लागि तोकिएको छ। धनुषाको अधिवेशन पर्सि बुधबार तय भएको छ। सिन्धुपाल्चोकको जिल्ला अधिवेशन नेतृत्व चयनमा पुगेर अवरूद्ध बनेको प्रवक्ता झाले बताउनुभयो। रासोपाका अधिवेशन भएका मध्ये अर्घाखाँचीमा सीता पराजुली र बर्दियामा शान्ता पुढा छेत्री गरी दुईजना महिला नेतृत्व निर्वाचित भएका छन्। रासोपाले पार्टीका तल्ला कमिटिको अधिवेशन सम्पन्न गरेर आउँदो असार 7 गतेदेखि 9 गतेसम्म चितवनमा प्रथम राष्ट्रिय महाधिवेशन गर्दैछ। अब विदेशको खबर। फिलिपिन्समा शक्तिशाली भूकम्पका कारण कम्तीमा 19 जनाको ज्यान गएको छ। दक्षिण फिलिपिन्समा आज बिहान गएको 7.8 म्याग्निच्युडको भूकम्पमा परि 7 जना बेपत्ता रहेका र 134 जना घाइते भएका बीबीसीले जनाएको छ। भूकम्पले फिलिपिन्सको प्रमुख दक्षिणी टापु मिन्डानाओको जेनेरल सान्तोस शहरको समुद्री तट क्षेत्रमा केन्द्रबिन्दु बनाएको थियो। यो टापु माछाका लागि प्रख्यात छ। फिलिपिन्स इन्स्टिच्युट अफ भुल्कानोलोजी एण्ड साइन्स मोलोजीले मिन्डानाओका 6 क्षेत्रका सुनामीका छालहरू रेकर्ड गरिएको बताएको छ। भूकम्पपछि फिलिपिन्स, इण्डोनेसिया र जापान लगायत यस क्षेत्रका धेरै देशहरूले सुनामीको चेतावनी जारी गरेका थिए, तर धेरै जसो अब हटाइएका खबरमा उल्लेख छ। यसैबीच फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले सबै सरकारी निकायहरूलाई तत्काल आवश्यक कदम चाल्न निर्देशन दिनुभएको छ। अब खेल खबर। एसियाली खेलकुद छनौटको फाइनलमा हङकङले नेपाललाई 199 रनको लक्ष्य दिएको छ। सिंगापुरमा टस हारेर ब्याटिङ गरेको हङकङले 20 ओभरमा 7 विकेट गुमाएर 188 रन बनायो। हङकङका अंशुमन रथले 80, साहिद वासिफले 55 रन बनाए। नेपालका शेरमल्लले 4 विकेट लिए। हङकङले दिएको 199 रनको लक्ष्य नेपालले पछ्याइरहेको छ। सेमी फाइनलमा नेपालले ओमनलाई र हङकङले मलेसियालाई हराउँदै फाइनलमा पुगेका हुन्। नेपाल र हङकङ अपराजित रहँदै उपाधि नजिकै पुगेका हुन्। यस्तै ओमनलाई हराउँदै मलेसिया एसियाली खेलकुद छनौटमा तेस्रो भएको छ। तेस्रो स्थानका लागि आज भएको खेलमा मलेसियाले ओमनलाई 8 विकेटले हरायो। यो प्रतियोगिताबाट नेपाल, हङकङ, मलेसिया र ओमान एसियाली खेलकुदमा छनौट भएका छन्। यसैबीच नेपाली टी20 क्रिकेट टोलीका कप्तान दिपेन्द्र सिंह ऐरीले टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा 100 खेल पूरा गरेका छन्। आजको खेलमा उनले यो उपलब्धि हासिल गरेका हुन्। दिपेन्द्र टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा 100 खेल पूरा गर्ने पहिलो नेपाली खेलाड़ी हुन्। उनले सन् 2018 नेदरल्याण्डसँगको खेलमा टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए। यस्तै टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा दिपेन्द्र पछि सोमपाल कामीले 92 र करोड केसीले 91 खेल खेलेका छन्। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। प्रतिनिधि सभा बैठक सूचना टाँसेर भोलिसम्मका लागि स्थगित। सीमा विवादबारे जवाफ दिन प्रधानमन्त्री आउन नसक्ने राष्ट्रसभा सभापति लामिछानेको भनाई। नेपालमा ब्रेन ट्यूमरको बिरामीको संख्या बढ्दै प्रारम्भिक उपचारले जीवन बचाउन सकिने। आज विश्व समुद्र दिवस। प्लास्टिकको प्रयोग घटाउन र कार्बन उत्सर्जन कम गर्न विज्ञको सुझाव। फिलिपिन्समा शक्तिशाली भूकम्पका कारण कम्तीमा 19 जनाको ज्यान गयो, 7 जना बेपत्ता, 134 जना घाइते। र एसियाली खेलकुद छनौटको फाइनलमा नेपाल हङकङले दिएको 199 रनको लक्ष्य पछ्याउँदै टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा दिपेन्द्र सिंह ऐरीको 100 खेल पूरा।
1: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको। गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको। विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने। मासिक र त्रैमासिक परीक्षा लिइने। कमजोर विद्यार्थीलाई पृष्ठपोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
3: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-59-960 र 97-678-84-566।
4: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
5: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
6: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई। सर्वजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
7: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक सर्वेक्षक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने, साथै हामी कहाँ सक्षम ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा फार्मेसी, हेल्थ असिस्टेन्ट, एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टिमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय, कन्सल्टेन्सी, सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने, अपरेटरका लागि लाइसेन्स सम्मको सहजीकरणको व्यवस्था, गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भएको, डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने। नोट, शुरूमा भर्ना हुने 20 जना विद्यार्थीलाई त्यसै छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँके सिद्धार्थ होटल र शिक्षा सिंचाइ कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98-484-44-935, 98-582-399, 98-584-40-792 र 98-448-61-175। सिप सिकौ, आत्मनिर्भर बनौ, प्राविधिक शिक्षा सफल भविष्यको आधार।

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: सुनौलो अवसर
1: सिटी भिटीबाट सम्बन्धन प्राप्त कलेज अफ अलाइड नेपालगंज बाँकेमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
0: यदि तपाईँ स्वास्थ्य तथा प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य बनाउन चाहनुहुन्छ भने अब ढिला नगर्नुहोस्। अनुभवी शिक्षक, आधुनिक प्रयोगशाला, व्यावहारिक सिकाइ र उत्कृष्ट शैक्षिक वातावरण सहित कलेज अफ अलाइड तपाईँको सफल भविष्यको भरोसा योग्य गन्तव्य बनेको छ।
1: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन, एचए, डिप्लोमा इन फार्मेसी, पीसीएल इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, पीसीएल इन अप्थाल्मिक असिस्टेन्ट ओए, डिप्लोमा इन फिजियोथेरापी, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, प्री डिप्लोमा इन सर्वे इन्जिनियरिङ अमिन, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ।
0: हाम्रा विशेषताहरू शान्त, स्वच्छ तथा अध्ययन मैत्री वातावरण, सुविधा सम्पन्न आफ्नै भवन भएको, अनुभवी तथा दक्ष शिक्षकद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशालाहरू, व्यवस्थित लाइब्रेरी सुविधा, सफा तथा हाइजेनिक क्यान्टिन, खेलकुदका लागि पर्याप्त स्पोर्ट ग्राउण्ड, अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास, प्र्याक्टिकल अर्थात् प्रयोगत्मक शिक्षामा विशेष जोड,
1: गुणस्तरीय शिक्षा, व्यावहारिक सिकाइ र विद्यार्थीको उज्जवल भविष्य निर्माण,
0: एचए र फार्मेसी कार्यक्रमको फारम भर्ने अन्तिम मिति यही जेठ 10 गतेसम्म, अन्य कार्यक्रमहरूमा भने सिधै भर्ना हुन सकिनेछ।
1: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके, सम्पर्क नम्बर 081537546, 081538260, 98580303005, 98480 91037, वेबसाइट www.collegeofallied.com, गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाई र उज्जवल भविष्यको भरपर्दो आधार।

0: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
1: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
2: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको एक घर तरपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339975 र 98145804031।
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
3: रेडियो भेरी FM।

विगत 30 वर्षदेखि विरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-0045।

0: Let's go. 6.9 inch को शानदार डिस्प्ले, AI powered camera, 3 वर्ष को वारंटी सहित, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्न बारम्बार।
1: के तपाई आकर्षक फोटो फ्रेमिंग र डिजाइन को खोजीमा हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100 देखि 15,000 सम्म फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
2: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्र नगर छ बुद्धपथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
3: एसई सकियो, अब रमाइलो सुरु भयो।
4: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
3: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
4: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
3: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
5: नेपाल टेलिकम, राष्ट्रको संचार।
6: सबैको मन सुने
5: रेडियो भेरी एफएम

0: सूचना
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङखस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायल्स, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522253 र मोबाइल नम्बर 9858056455।
3: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
4: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
3: हाम्रा सेवाहरू
4: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
3: सम्पर्क तीर्थ नारायण आयुर्वेदिक औषधालय कोहलपुर बस पार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टी। मोबाइल नम्बर 9840044631।
5: खुशीको खबर,
1: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
5: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
1: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा, भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान 4 वाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 9845536984।
3: रेडियो भेरी एफएम 98.6 RX 2.7 MHz।
6: Extreme energy drink, time check. अहिले ठीक 4 बजेको छ।
7: Extreme energy drink, taste the difference, feel the energy.

हिमाल पहाड तराई जोड्छौ सबैलाई दिउँसो चार बजेको भेरी हाइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा कर्णाली प्रदेशमा 28% घरधुरीले मात्र आवश्यक पर्ने खाद्य वस्तु उपभोग गर्न नपाएको तथ्याङ्क, वर्षेनी 20,000 मेट्रिक टन खाद्यान्न अपुग। कर्णाली प्रदेश अस्पतालमा ठूलो संख्यामा चिकित्सक र कर्मचारीको अभाव, सेवा प्रवाहलाई सजिलो बनाउने गरी योजना बनाइएको अस्पताल प्रशासनको दावी। नेपाल एसियाली खेलकुद छनौटमा क्रिकेटको उपाधि जित्न सफल, वर्षाले प्रभावित खेलमा हङकङमाथि 19 रनको जित। कर्णाली प्रदेशमा वर्षेनी करिब 20,000 मेट्रिक टन खाद्यान्न अभाव हुने गरेको सरकारी तथ्याङ्क रहेको छ। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले तयार पारेको खाद्य तथ्याङ्क अनुसार कर्णालीमा गत वर्ष 19,116 मेट्रिक टन खाद्यान्न अपुग रहेको थियो। वर्षेनी सरदर 20,000 को हाराहारीमा 20,000 मेट्रिक टन खाद्यान्न अभाव हुने गरेको पाइएको छ। प्रदेशको सुर्खेत, दैलेख, सल्यान र रूकुम पश्चिम खाद्यान्न बचत हुने जिल्लामा रहेका छन् भने बाँकी 6 जिल्लामा नागरिकले उत्पादन गरेको खाद्यान्नले वर्षभरि खान नपुग्ने गरेको पाइएको छ। पेटभरि खान नपाउनु, उत्पादन भएको वस्तुलाई मिलाएर खान नजान्नु लगायतका कारण पनि कर्णालीमा खाद्य समस्यामा रहेको विज्ञहरूले बताउँदै आएका छन्। खाद्यान्न अभावकै कारण कर्णालीमा कुपोषण र पुटकोपन लगायतका पोषण सम्बन्धी समस्याहरू बढ़िरहेका छन्। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तयार पारेको तथ्याङ्कमा समग्रमा कर्णाली प्रदेशमा अझै 28% घरधुरीले आवश्यक पर्ने पर्याप्त खाद्य वस्तु उपभोग नगरेको पाइएको छ। यी मध्ये 8% घरधुरीले अति न्यून मात्रामा खाद्य वस्तु उपभोग गर्ने गरेको तथ्याङ्क रहेको छ। प्रदेशको योजना आयोगले सार्वजनिक गरेको असल खानपान पुस्तिकामा पनि प्रदेशका हिमाली जिल्लामा गम्भीर खाद्य असुरक्षित जनसंख्या लगभग 23%को। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तयार पारेको तथ्याङ्कमा समग्रमा कर्णाली प्रदेशमा अझै 28% घरधुरीले आवश्यक पर्ने पर्याप्त खाद्य वस्तु उपभोग नगरेको पाइएको

0: पाइएको छ। 79 वटा पालिका रहेको कर्णालीमा कम्तीमा 20 देखि बढ़ीमा 72% सम्म गरीबी रहेको पनि विश्व बैंकको तथ्याङ्कमा उल्लेख गरिएको छ। कर्णाली प्रदेशको सबैभन्दा ठूलो अस्पताल प्रदेश अस्पताल सुखेतमा ठूलो संख्यामा चिकित्सक र कर्मचारी अभावका बीच सेवा दिनु परेको अस्पताल प्रशासनले जनाएको छ। अस्पतालले आयोजना गरेको पत्रकार भेटघाट तथा अन्तर्क्रियामा अस्पतालले दरबन्दी अभावका बीच सेवा प्रवाह गर्दै आएको जनाएको छ। अस्पतालका निर्देशक डाक्टर गणेश थापाले ठूलो संख्यामा दरबन्दी अभाव हुँदा पनि सर्वसुलभ सेवा प्रदान गरिरहेको दावी गर्नुभएको छ। विगतदेखि नै अस्पतालमा दरबन्दीका चिकित्सक नरहेको भए पनि सेवा प्रवाह उत्कृष्ट प्रयास गरिँदै आएको भन्दै उहाँले दरबन्दी अभावलाई टार्न प्रदेश सरकारले अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने योजना बनाएको पनि उल्लेख गर्नुभएको छ। अस्पताल प्रशासनको रूपमा स्तर उन्नति प्रतिष्ठानको रूपमा स्तर उन्नति हुँदा अहिले जस्तो दरबन्दी सृजना गर्न समस्या नहुने र प्रतिष्ठान हुँदा विज्ञ चिकित्सकहरू अस्पतालमै व्यवस्थापन गर्न सजिलो हुने उहाँको दावी छ। प्रदेश अस्पतालमा 150 बेडका लागि 325 जनाको दरबन्दी स्वीकृत गरिएको छ तर अहिले अस्पतालमा 300 बेड संचालन भइरहेको छ। अस्पतालको प्रमुख प्रशासन प्रमुख अनिता ग्याउलीले अस्पतालमा स्वीकृत 325 दरबन्दी भए पनि अहिले 192 जनाको मात्रै पदपूर्ति भएको उल्लेख गर्नुभएको छ। र हङकङलाई हराउँदै नेपाल एसियाली छनौट खेलकुद अन्तर्गत क्रिकेटको उपाधि जित्न सफल भएको छ। सिंगापुरमा भर्खरै भइरहेको फाइनलमा नेपालले हङकङलाई डकवर्थ लुइस डीएलएस नियमका आधारमा 19 रनले हराएको हो। हङकङले दिएको 189 रनको लक्ष्य पछ्याएको नेपालले 11 ओभर 3 बलमा 2 विकेट मात्र गुमाएर 114 रन बनाएको अवस्थामा वर्षाले खेल प्रभावित भएपछि डक इट लुइस नियम पद्धति अनुसार अर्थात डीएलएस मेथडका आधारमा हारजितको टुङ्गो लगाइएको हो। नेपालका कुशल भुर्तेलले 65, रोहित पौडेलले नटआउट 35 रन बनाउँदा हङकङका आयुष शुक्ला र एहसान खानले एक एक विकेट दिनुभए। यसअघि टस हारेर पहिला ब्याटिङ गरेको हङकङले विश्व ओभरमा 7 विकेट गुमाएर 188 रन बनाएको हो। हङकङका अंशुमन रथले 80, शाहिद वासिमले 55 रनको अर्धशतकीय पारी खेल्दा नेपालका शेर मल्लले 4 विकेट दिनुभयो। यस्तै ओमानलाई हराउँदै मलेसिया एसियाली खेलकुदमा छनौट हुने तेस्रो देश बनेको छ। तेस्रो स्थानका लागि आज भएको खेलमा मलेसियाले ओमानलाई 8 विकेटले हराएको हो। यो प्रतियोगिताबाट नेपाल मलेसिया हङकङ र ओमान एसियाली खेलकुदमा छनौट भइसकेका छन्। हस्तारीलाई दिउँसो 4 बजेको फेरि हाइलाइट सकियो। अहिले 5 बजेको फेरि हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
1: महिला तथा प्रसूति स्वास्थ्य सेवामा अब तपाईँको भर पर्दो गन्तव्य एसजीआरसी अस्पताल नेपालगंज चारबानी रोडमा। यहाँ अनुभवी विशेषज्ञ महिला तथा प्रसूति विशेषज्ञ डाक्टर कुमार शाहद्वारा महिला स्वास्थ्यका सम्पूर्ण समस्याको आधुनिक उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू पाठेघरको मासु फुल्ने, डिम्बाशयको सिस्ट, बाँझोपन समस्या, पाठेघर झर्ने, पिसाब चुहिने, पाठेघरको क्यान्सर उपचार, महिनावारी अनियमितता, गर्भावस्थाको जटिलता, सुरक्षित सामान्य प्रसूति तथा सिजरियन, गर्भपतन सेवा, एन्डोमेट्रियोसिस, बच्चा नबस्ने समस्या, डिम्बाशय ट्युमर, गर्भाशय हटाउने शल्यक्रिया र परिवार नियोजन सेवा उपलब्ध छ।
1: सफा वातावरण, अत्याधुनिक उपकरण, अनुभवी टोली एससीआरसी अस्पताल तपाईँको सेवामा समर्पित। महिलाको स्वास्थ्य, परिवारको भविष्य, स्वस्थ रहनुहोस्। समयमै जाँच गराउनुहोस्। स्थान चारबानी रोड नेपालगंज। सम्पर्क मोबाइल नम्बर 9845536984।

0: California.
1: Extreme energy drink.
2: यो रोगले पनि मर्नु न बाँच्नु बनायो क्यारु र कसहरू भएको छ मेरा दिने बाइजना भया
3: तै तय काउजु क्या गर्न मन गर्दछौ मुखभित्र
2: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसा पनि फुल्न लाग्यो तै त म क्यारु त आफै भन्दिन क्या
3: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्न थियो अब उपचार नपाए आरोग्यमा जानु पड्डो छ त
4: तपाईलाई पनि ग्यास्ट्रिक गानगोला युरिक एसिड हातखुट्टाको बाछोको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बवासीर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
5: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
6: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486375 र 98489376
7: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्
8: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श हप्ताको सातै दिन विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसलेस लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँत रंगको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ
5: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत एसबीआई बैंकको एक घर तलपट्टि सम्पर्क मोबाइल नम्बर 97454339375 र 98145084031
8: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला सुनौलो अवसर
9: सिटी भिटीबाट सम्बन्धन प्राप्त कलेज अफ अलाइड नेपालगंज बाँकेमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ
8: यदि तपाईँ स्वास्थ्य तथा प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य बनाउन चाहनुहुन्छ भने अब ढिला नगर्नुहोस् अनुभवी शिक्षक आधुनिक प्रयोगशाला व्यावहारिक सिकाइ र उत्कृष्ट शैक्षिक वातावरण सहित कलेज अफ अलाइड तपाईँको सफल भविष्यको भरोसा योग्य गन्तव्य बनेको छ
9: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन एचए डिप्लोमा इन फार्मेसी पीसीएल इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी पीसीएल इन अप्थाल्मिक असिस्टेन्ट ओए डिप्लोमा इन फिजियोथेरापी डिप्लोमा इन सिभिल इन्जिनियरिङ प्री डिप्लोमा इन सर्भे इन्जिनियरिङ अमिन प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ
8: हाम्रा विशेषताहरू शान्त स्वच्छ तथा अध्ययन मैत्री वातावरण सुविधा सम्पन्न आफ्नै भवन भएको अनुभवी तथा दक्ष शिक्षकद्वारा अध्यापन आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशालाहरू व्यवस्थित लाइब्रेरी सुविधा सफा तथा हाइजेनिक क्यान्टिन खेलकुदका लागि पर्याप्त स्पोर्ट ग्राउन्ड अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता उत्कृष्ट शैक्षिक नतिजाको इतिहास प्र्याक्टिकल अर्थात् प्रयोगत्मक शिक्षामा विशेष जोड
9: गुणस्तरीय शिक्षा व्यवहारिक सिकाइ र विद्यार्थीको उज्जवल भविष्य निर्माण
8: एचए र फार्मेसी कार्यक्रमको फारम भर्ने अन्तिम मिति यही जेठ 10 गते सम्म अन्य कार्यक्रमहरूमा भने सिधै भर्ना हुन सकिनेछ
9: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके सम्पर्क नम्बर 081535546, 081538260, 98530305, 98480, 91037। वेबसाइट www.collegeofallied.com। गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल भविष्य को भरपर्दो आधार।
0: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज।

0: साक्षर समाज सक्षम राष्ट्र आत्मनिर्भर जीवनको लागि रोजगारी र अवसरको लागि सामाजिक विकास र समृद्ध राष्ट्रको लागि लैङ्गिक जाति र क्षेत्रीय समानताका लागि अधिकार र कर्तव्य बोधका लागि स्वास्थ्य सम्बन्धी सचेतनाका लागि आर्थिक सशक्तिकरणका लागि त्यसैले शिक्षित बनौ प्रगतिको पथमा लम्कियौ।
1: कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय वीरेन्द्र नगर सुर्खेत।
2: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
3: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
4: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
5: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराइरहन्छ, तर एकछिनमा भूकम्प रहेछ। शर्माजीले श्री FE550D बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
6: नाकान घाटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान HERCमा अत्याधुनिक उपकरण, दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
7: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
6: नाक बन्द हुने समस्या,
7: नाकबाट रगत बग्ने,
6: नाकभित्र मासुको गिर्खा पलाएको,
7: घ्राण शक्ति गुम्ने,
6: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
7: कानको संक्रमण,
6: कान सुन्न गाह्रो हुने,
7: कान बज्ने समस्या,
6: चक्कर लाग्ने,
7: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
6: घाँटी दुख्ने,
7: आवाज बन्द हुने,
6: मिल्न गाह्रो हुने,
7: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। HERC अस्पताल,
6: चारवाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क नम्बर 081538150, 081535151।
1: अब सुन्नुहोस् पूरा समाचार।
8: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
8: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
8: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
1: मध्यपान र धूम्रपान सेवन नगरौं,
8: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: रेडियो भेरी FM।

0: hello.
1: Let's go.
2: 6.9 inch ko standard display, AI powered camera, 2 years ko warranty sahit. Redmi A7 ma 5200 mAh tatha Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik visheshta haru le tapai ko man jitna barambar.
3: यो जिन्दगीले पनि केही लक्षर बाटो लाउला जस्तो छ नि. विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन. के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो.
4: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछ त?
3: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन. अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु मैले?
4: अब इन्डिया नै जाने सुर कस्या भए बोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा.
3: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
4: हौ. हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ. मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि.
3: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त.
4: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि. यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि.
3: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट. अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि वहाँ गरी के हो कसो.
4: ल टिपिराख फोन नम्बर 9820293948 9820293948.
5: सूचना
6: तपाईहरुकै चिर परिचित न्यू सुर्खेत मेडिकल स्टोर्समा यही जेठ 30 गते वरिष्ठ टाउको नसा तथा मानसिक रोग विशेषज्ञ प्रोफेसर डाक्टर मोहन बेलबासेद्वारा सशुल्क चेक जाँच हुने सहर्ष जानकारी गराउँदछौ.
5: डाक्टरद्वारा दिइने सेवाहरू टाउको दुख्ने, निन्द्रा नलाग्ने, नसा तथा लागु पदार्थ सेवन गर्ने, मन आसिने, मनमा धेरै कुरा खेल्ने, आत्महत्याको सोच या प्रयास गर्ने, धेरै भिडभाडमा बस्न मन नलाग्ने, धेरै रिस उठ्ने, छटपटी हुने र बरबराउने,
6: साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्ने, बात रोग तथा नसा रोग विशेषज्ञ डाक्टर गणेश तिवारीद्वारा सशुल्क बिरामी चेक जाँच गरिन्छ.
5: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर तथा सुर्खेत स्वास्थ्य पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली वीरेन्द्रनगर छ सुर्खेत मंगलगढी चोकबाट 300 मिटर उत्तर तर्फ. सम्पर्क फोन नम्बर 0383521599 र मोबाइल नम्बर 9848391117. शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना.
6: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र SRDC बनेपा काभ्रे पराञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ.
5: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू.
6: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ. साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ. सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 1 चनाबारी सुर्खेत. सम्पर्क फोन नम्बर 0383590038, मोबाइल 9857820935, 9862929133 र 9655556.
7: रेडियो भेरी FM.

0: भर्ना खुल्यो।
1: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 मा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
1: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-520-114 मोबाइल 98-585-59-960 र 97-6-78-84-566।
2: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु कहाँ फ्रिज किन्नु कहाँ के किन्नु हरे राम कति ठाउँमा भ्याउनु मैले अब यही बेला यो मोबाइल पनि बिग्रेर
3: ल दाई किन चिन्ता मान्नुहुन्छ नि तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि ल हिँड्नुहोस् म देखाइदिन्छु पसल।
4: हामी कहाँ एलजी सामसुङ औरा स्काई अर्थ कम्पनीका टीवी फ्रिज वासिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
3: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
4: प्रोप्राइटर रवि लामिछाने रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब वीरेन्द्र नगर 6 बीच बजार सुर्खेत मोबाइल नम्बर 98-585-4519 र 98-585-5115।
5: रोगले पनि मर्नु न बाँच्नु बनायो क्यारो र कसोहरू भएको छ मेरा दिनेशजना भया
6: तै तयजु क्या गर्न मन गर्दछौ मुखभित्त
5: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारो त आफै भन्दिन क्या
6: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पड्दो छ त।
7: तपाईँलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दाँत दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
1: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
8: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576।
4: मानव बेचबिखन अपराध हो मानिसलाई झुक्याएर बन्दक बनाउने वा दास बनाउने मानिसलाई खरिद बिक्री गर्ने र जबरजस्ती काममा लगाउने कुनै प्रकारको फाइदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउने प्रचलित कानून विपरीत मानव अङ्ग झिक्ने वा व्यापारिक प्रयोजनमा खरिद बिक्री गर्ने वेश्यागमन गर्ने वा गराउने जस्ता कार्य मानव बेचबिखन मानिने कार्य हुन्। यस्ता कार्य गर्ने गराउने व्यक्तिलाई कानून बमोजिम कारवाही हुन्छ। त्यस्तो कार्य कहीँ कतै भए गरेको जानकारी भए नजिकैको प्रहरीमा खबर गरौं।
0: कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय वीरेन्द्रनगर सुर्खेत।
9: हरेक वर्ष दोहोरिने डढेलो वनको मात्र होइन हाम्रो भविष्यकै संकट हो। यसको समाधान छ प्रकृतिमा आधारित उपायमा। मिचहा प्रजाति नियन्त्रण गरौं, स्थानीय र लोपोन्मुख बिरुवा जोगाऊ र हुर्काऊ, अग्नि रेखा बनाऊ, एकीकृत जलाधार व्यवस्थापनमा जोड दिउँ, आगो प्रतिरोधी कृषि वन अपनाऊ, चरीचरणको दिगो व्यवस्थापन गरौं। जब वन सुरक्षित हुन्छ तब मात्र हाम्रा गाउँ बस्ती सुरक्षित हुन्छन्। डढेलो होइन, दिगो संरक्षण रोजौं। लुथरन वर्ल्ड रिलीफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
10: रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ट्ज।
11: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 5 बजेको छ।
12: Extreme energy drink. Taste the difference. Feel the energy.

हिमाल पहाड़ तराई जोड़छौं सबैलाई साँझ पाँच बजे भेरी हाइलाइट्स पाटा केशव ढकालको नमस्कार तपाईं हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा सल्यानको दारमा गाउँपालिका पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा प्रभावकारी कार्यान्वयनमा सहभागीहरूको जोड़ नेपालगंज केन्द्रीय कार्यालय रहेको कर्णाली डेभलपमेन्ट ब्यांक लिमिटेडले बचतकर्ताको 47,14,00,000 रूपियाँ फिर्ता गर्यो र नेपाल एसियाली खेलकुद छनौटमा क्रिकेटको उपाधि जित्न सफल वर्षाले प्रभावित खेलमा हङकङमाथि 19 रनको जीत। सल्यानको दारमा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ। स्थानीय स्वामित्व र सहभागिता खोप पूर्ण सुनिश्चितता हाम्रो प्रतिबद्धता भन्ने मूल नारा सहित गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो। तारमा गाउँपालिका स्वास्थ्य तथा सरसफाई शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना सम्बन्धी राष्ट्रिय मापदण्ड र सूचकहरू पूरा भएपछि पालिका लाई यस्तो घोषणा गरिएको स्वास्थ्य शाखाले जनाएको छ। कार्यक्रमका सहभागीहरूले घोषणा गर्नु आफैमा राम्रो भएको उल्लेख गर्दै यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने औल्याएका छन्। दारमा गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीले पालिकाको तर्फबाट कार्यान्वयनका लागि कुनै कमी नहुने प्रतिबद्धता जनाउनु भएको छ। नेपालगंजमा केन्द्रीय कार्यालय रहेको कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले अहिलेसम्म बचतकर्ताको 47,14,00,000 रूपियाँ निक्षेप भुक्तानी फिर्ता गरिएको जनाएको छ। नेपाल राष्ट्र बैंकबाट गठित कर्णाली डेभलपमेन्ट बैंक व्यवस्थापन समूहले प्रेस विज्ञप्ति जारी गर्दै अहिलेसम्म 47,14,00,000 रूपियाँ फिर्ता गरिसकेको र यो क्रम जारी नै रहेको जनाएको छ। विज्ञप्तिमा कर्जा असुलीका आधारमा निक्षेप भुक्तानी तथा संस्थाको सुदृढीकरण प्रक्रिया अघि बढ़ाइरहेको पनि दावी गरिएको छ। व्यवस्थापन समूहले निक्षेप संकलनमा संलग्न अपचलनमा संलग्न व्यक्तिहरू विरूद्ध कानूनी कार्यवाही प्रक्रिया अघि बढ़ाइएको जनाउँदै संस्थाबाट प्रभावित ऋण असुलीबाट प्राप्त रकमका आधारमा निक्षेपकर्तालाई रकम फिर्ता गर्ने कार्य जारी रहेको जनाएको छ। पछिल्ला केही दिन यता बैंक तथा व्यवस्थापन समूहलाई लक्षित गरी भइरहेको अवांछित गतिविधिप्रति पनि व्यवस्थापन समूहले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। नेपालले हङकङलाई हराउँदै एसियाली खेलकुद छनौट क्रिकेटको उपाधि जितेको छ। सिंगापुरमा आज भएको फाइनलमा नेपालले हङकङलाई डक ओर्थ लुइस डीएलएस नियमका आधारमा 19 रनले हराएको हो। हङकङले दिएको 189 रनको लक्ष्य पछ्याएको नेपालले 11 ओभर 3 बलमा 2 विकेट गुमाएर 114 रन बनाएको अवस्थामा वर्षाले खेल रोकिएपछि डीएलएस नियम लागू गरिएको हो। नेपालका कुशल भुर्तेलले 40 बलमा 65 रनको अर्धशतकीय पारी खेल्दा रोहित पौडेलले अभिजित 35 तथा कप्तान दिपेन्द्र सिंह एरीले पनि अभिजित 9 रन बनाउनुभयो। हङकङका आयुष शुक्ला र एहसान खानले समान 1-1 विकेट लिनुभयो। यसअघि टस हारेर पहिला ब्याटिङको निम्ति पाएको हङकङले विश्व ओभरमा 7 विकेट गुमाएर 188 रनको विशाल युगफल बनाएको हो। हङकङका अंशुमान रथले 80, शाहिद वासिबले 55 रनको अर्धशतकीय पारी बनाउनुभयो भने नेपालकैपछि डीएलएस नियम लागू गरिएको हो। नेपालका कुशल भुर्तेलले 40 बलमा 65 रनको अर्धशतकीय पारी खेल्दा रोहित पौडेलले अभिजित 35 तथा कप्तान दिपेन्द्र सिंह एरीले पनि अभिजित 9 रन बनाउनुभयो।

नेपाललाई कुशल भुरुतेलले निकै आक्रमक शुरूआत दिलाउँदै बलियो अवस्थामा पुर्याउनु भएको थियो। ओमानलाई हराउँदै मलेसिया तेस्रो हुन सफल भएको छ। आजै भएको खेलमा मलेसियाले ओमानलाई 8 विकेटले हराउँदै तेस्रो स्थान हासिल गरेको हो। यो प्रतियोगिताबाट नेपाल, हङकङ, मलेसिया र ओमान एसियाली खेलकुदमा छनौट भइसकेका छन्। हस्तारीलाई साँझ 5 बजेको फेरि हाइलाइट सक्यो। अहिले साँझ 6:30 बजेको फेरि खबरमा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मी सँगै केशव ढकाल बिदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।

0: Extreme energy drink.
1: के तपाईँ एसई पछि स्वास्थ्य क्षेत्रमा भविष्य बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो कैलपाल हस्पिटल एन्ड कलेज नेपालगंज बाँकेमा 2083 सालका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
2: सिटी भिटी अन्तर्गत सञ्चालन हुने स्वास्थ्य शिक्षा कार्यक्रमहरूमा अध्ययन गरी दक्ष र सफल स्वास्थ्य कर्मी बन्ने अवसर अहिले नै प्राप्त गर्नुहोस्।
1: हाम्रा कार्यक्रमहरू सर्टिफिकेट इन जेनरल मेडिसिन एचए, डिप्लोमा इन डायग्नोस्टिक रेडियोग्राफी डीआरटी, सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, डिप्लोमा इन फार्मेसी, सर्टिफिकेट इन अफ्थाल्मिक साइन्स।
2: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशाला, सुविधा सम्पन्न आफ्नै भवन भएको हस्पिटल, बेस्ट प्राक्टिकल ट्रेनिङ, 100% प्राक्टिकल ओरिएन्टेड लर्निङ, सहज तथा किफायती शुल्क संरचना, मैत्रीपूर्ण तथा सहयोगी शैक्षिक वातावरण।
1: स्वास्थ्य क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहने विद्यार्थीका लागि कैलपाल हस्पिटल एन्ड कलेज भरपर्दो गन्तव्य बनेको छ।
2: सम्पर्क कैलपाल हस्पिटल एन्ड कलेज, सुर्खेत रोड, नेपालगंज बाँके। सम्पर्क नम्बर 0185-34-017, 0185-36-275। स्वास्थ्य क्षेत्रमा सफल भविष्य निर्माणको सही आधार।
3: ए दाई पक्नुस् त पक्नुस्, के गर्नु भएको?
4: देख्नु भएन, औषधि हालेको
3: लौन, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
4: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
3: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
4: हजुर,
3: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
4: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
3: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
4: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
3: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
4: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
7: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
8: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: व्यापार ई कमर्समा ध्यान दिनुपर्ने कुराहरू विश्वसनीय वेबसाइट वा मोबाइल एप पहिचान गरेर मात्र प्रयोग गरौं। व्यक्तिगत जानकारी जस्तै ओपिटी पासपोर्ट बैंक विवरण कसैसँग पनि साझा नगरौं। सुरक्षित डिजिटल वालेट प्रयोग गरौं। सामान खरिद गर्नु अघि राम्रोसँग विवरण पढेर मात्र खरिद गरौं। खरिद गरेको सामग्री बिग्रिएको वा गलत आयो भने फिर्ता गर्न मिल्छ मिल्दैन त्यसको बारेमा जानकारी राखौं। फेसबुक लगायत अन्य संचार माध्यममा देखिएको विज्ञापन लिंक खोल्नु अघि सावधानी अपनाउने गरौं। ठगीको मनसायले गरिने अत्याधिक सस्तो सामग्री प्रति सचेत रहौं। आफूले प्रयोग गरिरहेको वस्तु वा सेवा प्रदान गर्ने फर्म कानूनी रूपमा दर्ता भए नभएको यकिन गरौं। खरिद गरेका सामग्रीको बिल सुरक्षित राखौं।
1: कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय वीरेन्द्र नगर सुर्खेत।

0: यही जेठ 30 गते शनिबार को दिन
1: सुपर पोलिक्लिनिक एंड डायग्नोस्टिक सेंटर प्रणाली सुर्खेतमा ब्रिनोज कान उपचार केन्द्र फुलटेग्रा नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झाद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
2: विशेषज्ञ डाक्टरद्वारा जाँच हुने समस्याहरू नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइरोइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
1: उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ।
2: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन नम्बर 0385219987, मोबाइल नम्बर 9858506696।
3: सिटी भिटीबाट सम्बन्धन प्राप्त कलेज अफ अलाइड नेपालगंज बाँकेमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
4: यदि तपाईँ स्वास्थ्य तथा प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य बनाउन चाहनुहुन्छ भने अब ढिला नगर्नुहोस्। अनुभवी शिक्षक, आधुनिक प्रयोगशाला, व्यावहारिक सिकाइ र उत्कृष्ट शैक्षिक वातावरण सहित कलेज अफ अलाइड तपाईँको सफल भविष्यको भरोसा।

0: साथै बिक्रीपछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेश मार्केटिङ बिजनेस सर्भिस प्रणाली, वीरेन्द्रनगर सुर्खेत। फोन नम्बर 083-520-045।
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
2: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउने पैसा छैन। के गर्ने गर्ने मलाई बिस्तार भइसक्यो।
3: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
2: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
3: अब इन्डिया नै जाने सुर कस्या भए बोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
2: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
3: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
2: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
3: हराउने कोलाई भेट्ने तैले चिन्तै दिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि।
2: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो।
3: लकी पिराग फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।
4: रेडियो भेरी एफएम।

0: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको तीन दशक भन्दा लामो हाम्रो सहयात्रा। तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै, तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।
1: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू: छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी। हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू: हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू। सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू: शरीरमा भएका गाँठागुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस। साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
1: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
2: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: विगत 30 वर्षदेखि विरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा ब्याङ्क र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
1: रेडियो भेरी एफएम।

0: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक सर्वेक्षक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने, साथै हामी कहाँ सर्ट टर्म ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा अफ फार्मेसी, हेल्थ असिस्टेन्ट, एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टीमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय, कन्सल्टेन्सी, सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने, अपरेटरका लागि लाइसेन्स सम्मको सहजीकरणको व्यवस्था, गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भयो, डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने। नोट, शुरूमा भर्ना हुने 20 जना विद्यार्थीलाई विशेष छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँके सिद्धार्थ होटल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98484935, 98582390, 98584072 र 98448161175। सिप सिकौं, आत्मनिर्भर बनाऊ, प्राविधिक शिक्षा सफल भविष्यको आधार।
1: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउने पैसा छैन, के गर्ने गर्ने मलाई दिक्कार भइसक्यो।
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
1: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए बोका मेन पावर सप्लायर अमृत सहर पन्जाबमा जा।
1: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
2: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
1: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर्स चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि।
1: हो,
2: त्यहीँ गएर सूर्जन रोकाईलाई भेट।
1: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गएर के हो कसो।
2: लकी पिराग फोन नम्बर 98202943, 98202943।
3: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू: छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी। हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू: हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू। सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू: शरीरमा भएका गाँठागुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस। साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
4: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र, प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
5: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: आफ्ना अभिव्यक्तिबारे सदनमा जवाफ नदिने प्रधानमन्त्री शाहको अडान कायमै, विपक्षीहरूको अवरोधका कारण प्रतिनिधि सभाको बैठक सूचना तासेर भोलिसम्मका लागि स्थगित।
0: बजेटमा प्रस्तुत करका दर हेरफेरबारे अर्थमन्त्रीमाथि छानबिन हुनुपर्ने विपक्षी सांसदको माग, स्वदेशी उद्योगलाई संरक्षण गर्न कर पुनर्संरचना गरेको अर्थमन्त्री वाग्लेको भनाई।
1: नेपालमा ब्रेन ट्यूमरको बिरामीको संख्या बढ्दै, प्रारम्भिक पहिचानमा चिकित्सकको जोड।
0: चिनिया राष्ट्रपति श्री सात वर्षपछि उत्तर कोरियाको भ्रमणमा, द्विपक्षीय सम्बन्ध, आर्थिक सहकार्य र क्षेत्रीय सुरक्षाका विषयमा छलफल गर्ने।
1: र नेपालले एसियाली खेलकुद छनौटको उपाधि जित्यो। T20 अन्तर्राष्ट्रिय क्रिकेटमा दिपेन्द्र सिंह ऐरीको 100 खेल पूरा। आउँदो बिहिबार रातिदेखि शुरू हुने विश्वकप फुटबल धेरै हिसाबले फरक हुने।
2: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
4: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस द पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
3: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
4: यहाँ TU अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
3: थप जानकारीका लागि फोन नम्बर 01-5551-990 मा सम्पर्क गर्नुहोला।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रधानमन्त्री बालेन्द्र शाहले सीमा सम्बन्धी आफ्नो अभिव्यक्तिबारे सदनमा जवाफ नदिने अडान कायमै राखेपछि आज पनि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। प्रधानमन्त्री शाहले गएको 17 गते आइतबार सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा नेपालले पनि भारतको सीमा मिचेको अभिव्यक्ति दिनुभएको थियो। विपक्षीहरूले प्रधानमन्त्री संसदमा उपस्थित भएर त्यो भनाई सच्याई अभिलेखबाट हटाउनुपर्ने माग गर्दै बैठक अवरूद्ध गर्दै आएका छन्। एक हप्तादेखि अवरोध खुलाउने प्रयासमा आज पनि गति नभएको हो। आज संसद बैठक अघि राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाउनु भएको थियो। बैठकमा राष्ट्रपाले दलका नेताहरूलाई सरकारका काम कार्यवाहीबारे पनि सुझाव दिन भनेको थियो। बैठकमा विपक्षी दलले नेपालले पनि भारतको जग्गा मिचेको भन्ने प्रधानमन्त्री शाहको अभिव्यक्तिबारे सदनमा जवाफ दिन माग गरे, तर सभापति लामिछानेले आफ्नो अभिव्यक्तिको जवाफ दिन प्रधानमन्त्री शाह संसदमा नआउने जानकारी दिनुभयो। त्यसपछि बसेको प्रतिनिधि सभा बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्रीको मुखबाट निस्किएको शब्दलाई उहाँकै मुखबाट सच्याउनुपर्छ भन्ने आफूहरूको माग रहेको बताउनुभयो। यस्तै नेकपा एमालेकी सचिव पद्मा अरियालले सदनबाट संकल्प प्रस्ताव पारित गर्ने विकल्प अघि सार्नुभयो, तर सभामुख डोलप्रसाद अरियालले बैठकको कार्यसूची अघि बढ़ाउन खोजेपछि विपक्षी दलले उभिएर विरोध गरे। त्यसपछि 15 मिनटका लागि स्थगित भएको बैठक पुनः नबसी सूचना टाँसेर भोलि दिउँसो 1 बजेसम्मका लागि स्थगित भएको छ।
1: लुम्बिनी प्रदेश सरकारका नवनियुक्त

0: दिल्ली राज भूषाल, रामजी प्रसाद घिमिरे, रत्नबहादुर खत्री र खारेज भइसकेको दल जसपाबाट भण्डारीलाल अहिर रहनु भएको छ। अहिर प्रदेश सभाको चार वर्ष कार्यकालमा यो समेत चौथो पटक मन्त्री बन्नु भएको हो।
1: पर्साको वीरगंज महानगरपालिकाका मेयर राजेश मान सिंह सहित सातजना विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अरूको छोरीलाई आफ्नो छोरी दावी गरी झुटो विवरणका आधारमा नागरिकता दिलाएको आरोपमा अख्तियारले आज मेयर सिंह सहित सातजना विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारले सिंह सहित वीरगंज तीनका तत्कालीन वडा सचिव भिखारी राय, वडा सदस्य तुफैल अख्तर ठकुराई, जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत षड कुमार पोखरेल, गृह मन्त्रालयका उपसचिव पुष्कर राणा र शाखा अधिकृत परशुराम पोखरेल तथा सिन्धुपाल्चोकी रीता भट्टराईलाई प्रतिवादी बनाएको थियो। यसअघि लिखित कृत्य सम्बन्धी कसुरमा पक्राउ परेका वीरगंजका मेयर सिंह गएको हप्ता धरोटीमा छुटेका थिए। अख्तियारले त्यसबारे छानबिन गर्न गठन भएको समितिका संयोजक एवं तत्कालीन उपसचिव पुष्कर राणा र शाखा अधिकृत परशुराम पोखरेल विरूद्ध पनि मुद्दा चलाएको छ। वीरगंज महानगरपालिकाका मेयर सिंह गएको हप्ता पक्राउ परी धरोटीमा छुटेका थिए। भ्रष्टाचारको मुद्दा खेप्ने उनी महानगरपालिकाका पहिलो मेयर बनेका छन्।
0: हुम्ला बाजुरामा देखिएको सीमा विवादको दीर्घकालीन समाधान खोज्न संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले निर्देशन दिएको छ। समितिको आज बसेको बैठकमा सभापति जयन्ती देवी राईले विवाद तत्काल शान्त देखिए पनि दीर्घकालीन समाधान नभएको भन्दै दुवै जिल्लाका जनप्रतिनिधि, पालिका प्रशासन र सरोकारवाला पक्षबीच निरन्तर समन्वय तथा संवाद आवश्यक रहेको बताउनुभयो। उहाँले गृह मन्त्रालयलाई सीमा विवाद समाधानका लागि निरन्तर पहल गर्न, तीनै तहका जनप्रतिनिधि बीच समन्वय बढ़ाउन र स्थानीय बासिन्दाको मानव अधिकार, शान्ति र सुरक्षा सुनिश्चित गर्न निर्देशन दिनुभयो। यस्तै बैठकमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले विवादित सीमा क्षेत्रमा प्रहरी प्रधान कार्यालयको स्वीकृति बिना प्रदेश सरकारले बजेट विनियोजन गरी चौकी निर्माण थालिएपछि झडप भएको जानकारी दिनुभयो। प्रहरीको प्रारम्भिक अध्ययन अनुसार यो सीमा विवादको पृष्ठभूमिमा जड़ीबुटी व्यापार, ओसार प्रसार र चीनतर्फको व्यापारिक पहुँच सम्बन्धी विषय मुख्य कारण रहेको देखिएको छ। यसअघि कार्तिक महिनामा पनि चरीचरण विषयमा दुई पक्षबीच झडप भएको उहाँले बताउँदै विवादको स्थायी समाधानका लागि प्रहरी चौकी स्थापनाको सुझाव आएको जानकारी दिनुभयो।
1: बजेटमा प्रस्तुत गरेका करका दरमा हेरफेर गरेको विषय प्रतिनिधि सभाको बैठकमा उठेको छ। सांसदले अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेमाथि संसदीय छानबिनको माग समेत गरेका छन्। आजको बैठकमा बोल्दै सांसदले करका दरमा हेरफेर गरेको विषय बाहिर आएको भन्दै संसदमा टेबल भएको प्रस्तावका विषयमा संसद बाहिर थपकट गर्न नपाइने बताए। यसैबीच अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले स्वदेशी उद्योगलाई संरक्षण गर्न अन्तर्राष्ट्रिय अभ्यास अनुसार आलोचना खेप्नुपर्ने अवस्था आए पनि कर पुनर्संरचना गरेको बताउनु भएको छ। उद्योग वाणिज्य महासंघले आयोजना गरेको बजेटपछिको छलफल कार्यक्रममा उहाँले आन्तरिक उत्पादन संरक्षणका लागि कर संरचनामा परिवर्तन गरेको बताउनुभयो। अन्तशुल्क हटाएर आन्तरिक उत्पादन संरक्षण शुल्कको व्यवस्था गरेको उल्लेख गर्दै उहाँले यस्तो शुल्क आयातित वस्तुमा मात्रै लाग्ने र स्वदेशी उत्पादनमा नलाग्ने भएकाले आन्तरिक उत्पादनलाई संरक्षण पुग्ने बताउनुभयो। उहाँले लामो समयदेखि छुन नसकेका संस्थाहरूको पुनर्संरचना गर्न पनि सरकारले हात हालेको बताउनुभयो। उहाँले देशको सुशासन र आर्थिक संरचना सुधारका लागि ठूलो परिवर्तन गर्ने लक्ष्यका साथ अगाडि बढ़िरहेको बताउनुभयो। पुराना अभ्यासबाट फाइदा लिइरहेकाहरू अहिले भ्रम फैलाउन लागेको जिकिर गर्दै उहाँले यो अन्तिम छटपटी रहेको र धेरै नटिक्ने दावी गर्नुभयो।
0: अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले विस्तारित कर्जा सुविधा कार्यक्रम अन्तर्गत नेपाललाई 4,29,00,000 अर्थात 6.5 अर्ब रूपियाँ भन्दा धेरै सहायता उपलब्ध गराउने निर्णय गरेको छ। आर्थिक गतिविधिमा देखिएको सुस्थताका कारण नेपालले संरचनागत सुधारका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेकाले सहायता उपलब्ध भएको आईएमएफले निकालेको विज्ञप्तिमा उल्लेख छ। मौद्रिक संचालन प्रणालीको आधुनिकीकरण, वित्तीय क्षेत्रको निगरानीमा सुधार, ऋण पोर्टफोलियो समीक्षा सम्पन्न गरेको, वित्तीय ढाँचा तथा पारदर्शितामा सुधार, सार्वजनिक लगानी व्यवस्थापन, सम्पत्ति शुद्धिकरण नियन्त्रण सम्बन्धी संरचना सुदृढ बनाउने, कानूनी सुधार गर्ने तथा सार्वजनिक संस्थाहरूको जवाफदेहिता बढ़ाउने कार्यले सुशासनका क्षेत्रमा पनि सुधार भएका विज्ञप्तिमा भनिएको छ। यसहित विस्तारित कर्जा सुविधा कार्यक्रम अन्तर्गत नेपालले प्राप्त गर्ने कुल सहायता 38,41,00,000 अमेरिकी डलर पुगेको छ। आईएमएफले चालू आर्थिक वर्ष 2025-26

0: यसमा नेपालको आर्थिक वृद्धि 3% रहने प्रक्षेपण गरेको छ। राजनैतिक प्रदर्शनका कारण सिर्जित अवरोध, कृषि उत्पादनमा कमी, निजी लगानीमा सुस्तता तथा मध्य पूर्व युद्धको प्रभावका कारण अपेक्षाकृत न्यून वृद्धि हुने अनुमान गरिएको हो।
1: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556493333, 4395555।
6: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटर को बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटर को बानी लाग्छ।
7: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले आफ्नो अभिव्यक्तिबारे सदनमा जवाफ नदिने प्रधानमन्त्री शाहको अडान कायमै, विपक्षीहरूको अवरोधको कारण प्रतिनिधि सभाको बैठक सूचना टाँसेर भोलिसम्मका लागि स्थगित, लुम्बिनी प्रदेशको मन्त्री परिषद पुनर्गठन, नवनियुक्त 5 जना मन्त्री शपथ लिए, वीरगंज महानगरपालिकाका मेयर राजेश मान सिंह सहित 7 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर, बजेटमा प्रस्तुत करका दर हेरफेर बारे अर्थमन्त्रीमाथि छानबिन हुनुपर्ने विपक्षी सांसदको माग, स्वदेशी उद्योगलाई संरक्षण गर्न कर पुनर्संरचना गरेको अर्थमन्त्री वागलेको भनाई लगायतका खबर प्रस्तुत गर्यो।
0: नेपाल दर्पणमा अब बाँकी खबर। बढ़दो गर्मीका कारण बाँकेको कोहलपुर नगरपालिकाले आजदेखि 3 दिनका लागि विद्यालय बन्द गरेको छ। यही दिन यता बाँके सहित तराईका जिल्लामा अत्याधिक गर्मी बढ़दै गएपछि कोहलपुर नगरपालिकाले पालिकाका संस्थागत तथा सामुदायिक विद्यालयमा विदा दिने निर्णय गरेको शिक्षा तथा खेलकुद शाखा प्रमुख रविलाल मिजारले जानकारी दिनुभयो। उहाँका अनुसार पानी नपरेमा भने बिहिबार र शुक्रबारका लागि पनि विदा थप हुन सक्छ। उच्च तापक्रम तथा तातो हावाका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै नगरपालिकाले यस्तो निर्णय गरेको हो। जल तथा मौसम विज्ञान विभागका अनुसार आज बाँकेका विभिन्न ठाउँको अधिकतम तापक्रम 40 डिग्री सेल्सियस आसपास पुगेको छ। पछिल्लो 12 घण्टामा गण्डकी प्रदेशभन्दा पूर्वका क्षेत्रमा केही ठाउँमा सामान्य पानी परे पनि पश्चिम तराईमा पानी परेको छैन। मौसम पूर्वानुमान महाशाखाले मधेस र कोशी प्रदेशका तराई मधेसमा भोलिदेखि केही शीतल अनुभव भए पनि पश्चिम तराईमा आउँदो 3 दिनसम्म नै तातो दिन हुने भन्दै शरीरलाई शीतल राख्न र गर्मीबाट जोगिने उपाय अपनाउन आग्रह गरेको छ।
1: नेपालमा पछिल्ला वर्षहरूमा ब्रेन ट्युमरका बिरामीको संख्या बढ़दै गएको छ। विश्व ब्रेन ट्युमर दिवसको अवसरमा सार्वजनिक तथ्याङ्क अनुसार 2081 सालमा 2,600 जनाको शल्यक्रिया भएकोमा 82 सालमा यो संख्या 3000 पुगेको छ। यो तथ्याङ्क नेपालभरका 20 भन्दा बढ़ी न्यूरो केन्द्रको अध्ययनमा आधारित हो। राष्ट्रिय ब्रेन ट्यूमर केन्द्रका संस्थापक अध्यक्ष तथा वरिष्ठ न्यूरो सर्जन डाक्टर राजीव झाका अनुसार शल्यक्रिया भएका बिरामी मध्ये सबैभन्दा बढ़ी 30 देखि 50 वर्ष उमेर समूहका छन्। उहाँले प्रारम्भिक अवस्थामा नै उपचार भएमा धेरै बिरामीको जीवन बचाउन सकिने बताउनुभयो। स्टेज 1 र स्टेज 2 शल्यक्रिया मार्फत उपचार सम्भव हुने भए पनि स्टेज 3 र 4 शल्यक्रियासँगै विभिन्न थेरापी आवश्यक पर्छ। निरन्तर टाउको दुख्नु, बिहान उठ्न साथ बान्ता हुनु, कान नसुन्नु, छारे रोग र शरीरमा प्यारालाइसिस देखिनु ब्रेन ट्यूमरका प्रमुख लक्षण हुन्। वीर अस्पतालले 2 वर्षदेखि प्रदान गर्दै आएको निशुल्क ब्रेन ट्यूमर शल्यक्रिया सेवा आउँदो जून महिनासम्म उपलब्ध रहने डाक्टर झाले जानकारी दिनुभयो। विश्व ब्रेन ट्यूमर दिवसको अब यस वर्षको नारा प्रारम्भिक पहिचानको जनचेतना अभिवृद्धि र निदान अन्तरालको न्यूनीकरण भन्ने रहेको छ।
0: आज विश्व समुद्र दिवस, जसले हामीलाई जीवित राखेको छ त्यसलाई जीवित राखौं भन्ने नाराका साथ मनाइँदैछ। समुद्रले पृथ्वीको आधा भन्दा बढ़ी अक्सिजन उत्पादन गर्ने तथ्य औंलाउँदै विज्ञहरूले यसको संरक्षणमा तत्काल ध्यान दिन आग्रह गरेका छन्। जलवायु तथा पर्यावरण विज्ञ उज्जवल उपाध्यायका अनुसार अक्सिजन उत्पादनसँगै समुद्रले मानव गतिविधिबाट उत्सर्जित कार्बन डाइअक्साइडको झण्डै 30% सोसेर जलवायु सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेल्छ। तर अत्याधिक कार्बन उत्सर्जनका कारण समुद्रको पानी अम्लीय बन्दै गएको छ, जसले कोरल रिफ लगायत समुद्री जीव जन्तुमाथि प्रत्यक्ष खतरा निम्ताइरहेको छ। प्लास्टिक प्रदूषण अर्को गम्भीर समस्याका रूपमा देखिएको छ। नेपाल समुद्रबाट टाढा भए पनि यहाँका नदी नाला मार्फत वार्षिक झण्डै 20,000 टन प्लास्टिक समुद्रसम्म पुग्ने अनुमान छ। विज्ञले प्लास्टिकको प्रयोग घटाउन, कार्बन उत्सर्जन कम गर्न र जलवायु मैत्री जीवनशैली अपनाउन सबैलाई आह्वान गरेका छन्। विज्ञका अनुसार जलवायु सन्तुलन, जैविक विविधता, खाद्य सुरक्षा र मानव अस्तित्वको आधार रहेकोले समुद्र जोगाउन सबैको जिम्मेवारी रहेको छ।
1: हप्ताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अंकले घटेको छ। शेयर बजार परिसूचक निफ्टी आज 20.27 अंकले घटेर 2,735.14 बिन्दुमा झरेको छ। आज फाइनान्स बाहेक सबै समूहका सूचक घटेकामा व्यापार समूहको सूचक 1.76% ओह्रालो लागेको छ। आज निफ्टीसँगै कारोबार रकम पनि घटेको छ। गएको शुक्रबार 5,62 करोड़ रूपियाँ कारोबार भएकोमा आज 356 कम्पनीका 92,36,000 किता शेयर 4,08 करोड़ रूपियाँमा किनबेच भएको छ।
0: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले विद्युत महसुल बक्यौता असुली अघि बढ़ाउन नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिनुभएको छ। उहाँले बक्यौता असुली प्रक्रियालाई प्राथमिकताका साथ आफ्नो दैनिक कार्यसूचीमा राखेर अगाडि बढ़ाउन निर्देशन दिनुभएको हो। डेडिकेटेड फिडर र ट्रंकलाइनका साथै इन्टरनेट सेवा प्रदायक, औद्योगिक क्षेत्र, सड़क बत्ती लगायतका सबै क्षेत्रको बक्यौता असुली गर्नुपर्ने मन्त्री श्रेष्ठको भनाइ छ। उहाँले कानूनी प्रक्रियामा रहेको बाहेकको क्षेत्रमा बक्यौता असुली गर्न प्राधिकरण अल्मलिन नहुने बताउनुभयो। महालेखा परीक्षकको 63 प्रतिवेदनमा विद्युत महसुल बक्यौता 50,01,00,000 रूपियाँ रहेको छ।
1: धनुषाको बटेश्वर गाउँपालिका वडा नम्बर 1 चित्रपुरमा आउँदो असार 5-7 तीन दिने आँप महोत्सव हुने भएको छ। चित्रपुर म्याङ्गो एग्रो टुरिज्म बोर्डको आयोजनामा हुने यस महोत्सवमा स्थानीय जातका आँप तथा आँपजन्य परिकारको प्रदर्शनीमा राखिनेछ। पर्यटकले बगैंचा अवलोकन गर्न, रूखबाटै आँप टिप्ने अनुभव लिन तथा ताजा आँप खरिद गर्न पाउनेछन्। नेपाल दर्पणमा विश्वकप फुटबलमा यस पटक भएका नयाँ व्यवस्थाहरूको चर्चासँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा, तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ, बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै, तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क।
9: भर्ना खुल्यो
10: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
11: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटेल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
12: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-51-960 र 97-678-84-566
13: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ
14: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ
13: हाम्रा सेवाहरू
14: ग्यास्ट्रिक अल्सर गानोगोला जन्डिस हर्सा बात दमखोकी लिकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तल्लो पेट दुख्ने सेतो पानी जाने चर्मरोग पिनास मुटु रोग मिर्गी बिना अपरेशन पत्थरी कन्सिल हाइड्रोसिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ
13: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहुलपुर बस पार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टी मोबाइल नम्बर 98-484-6631
0: पिङ लियुआन विदेश मन्त्री वाङ यी तथा कम्युनिष्ट पार्टीका वरिष्ठ अधिकारीहरू पनि प्योङयाङ पुग्नु भएको छ गएको वर्ष बेजिङमा भएको भेटपछि सी र किम बीचको यो पहिलो औपचारिक शिखर वार्ता हो यो भ्रमण अमेरिकी राष्ट्रपति ट्रम्प र रूसी राष्ट्रपति पुटिनसँगको शिखर वार्तापछि भएको हो चीन लामो समयदेखि उत्तर कोरियाको प्रमुख आर्थिक साझेदार र कूटनीतिक समर्थक रहँदै आएको आउनु भएको छ भने यस वर्ष दुवै देश बीचको पारस्परिक रक्षा सन्धिले 65 वर्ष पूरा गरेको छ विश्लेषकका अनुसार यो भ्रमणलाई केवल नियमित कूटनीतिक भेटवार्ता नभई उत्तर पूर्वी एसियाको बदलिदो शक्ति समीकरणलाई प्रभावित पार्ने महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ
1: फिलिपिन्समा शक्तिशाली भूकम्पका कारण कम्तीमा 19 जनाको ज्यान गएको छ दक्षिणी फिलिपिन्समा आज बिहान गएको 7.8 म्याग्निच्युडको भूकम्पमा परि 7 जना बेपत्ता रहेका र 134 जना घाइते भएका बीबीसीले जनाएको छ भूकम्पले फिलिपिन्सको प्रमुख दक्षिणी टापु मिन्डानाओको जेनरल सान्तोस शहरको समुद्री तट क्षेत्रमा केन्द्रबिन्दु बनाएको थियो यो टापु माछाका लागि प्रख्यात छ फिलिपिन्स इन्स्टिच्युट अफ भोल्कानोलोजी एण्ड साइजलोमोलोजी मिन्डानोका 6 क्षेत्रमा सुनामीका छालहरू रेकर्ड गरेको बताएको छ भूकम्पपछि फिलिपिन्स इण्डोनेसिया र जापान लगायत यस क्षेत्रका धेरै देशहरूले सुनामीको चेतावनी जारी गरेका थिए तर धेरै यसो अब हटाइएको खबरमा उल्लेख छ यसैबीच फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले सबै सरकारी निकायहरूलाई तत्काल आवश्यक कदम चाल्न निर्देशन दिनुभएको छ
0: नेपाल दर्पणमा अब खेल खबर हङकङलाई हराउँदै नेपालले एसियाली खेलकुद छनौटको उपाधि जितेको छ सिंगापुरमा आज भएको फाइनलमा नेपालले हङकङलाई डीएलएस नियमका आधारमा 19 रनले हरायो हङकङले दिएको 189 रनको लक्ष्य पछ्याएको नेपालले 11 ओभर 3 बलमा 2 विकेट गुमाएर 114 रन बनाएको अवस्थामा खेल वर्षाले प्रभावित हुन पुगेको हो नेपालका कुशल भुर्तेलले 65 रोहित पौडेलले नट आउट 35 रन बनाए हङकङका आयुष शुक्ला र एहसान खानले 1-1 विकेट यसअघि टस हारेर ब्याटिङ गरेको हङकङले 20 ओभरमा 7 विकेट गुमाएर 188 रन बनायो हङकङका अंशुमन रथले 80 शाहिद बासिफले 55 रन बनाए नेपालका शेर मल्लले 4 विकेट लिए यस्तै ओमानलाई हराउँदै मलेसिया एसियाली खेलकुद छनौटमा तेस्रो भएको छ तेस्रो स्थानका लागि आज भएको खेलमा मलेसियाले ओमानलाई 8 विकेटले हरायो यो प्रतियोगिताबाट नेपाल हङकङ मलेसिया र ओमान एसियाली खेलकुदमा छनौट भएका छन् यस्तै नेपाली टी20 क्रिकेट टोलीका कप्तान दिपेन्द्र सिंह ऐदीले टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा 100 खेल पूरा गरेका छन् आजको खेलमा उनले यो उपलब्धि हासिल गरेका हुन् दिपेन्द्र टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा 100 खेल पूरा गर्ने पहिलो नेपाली खेलाड़ी हुन् उनले सन् 2018 नेदरल्याण्डसँगको खेलमा टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए यस्तै टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा दिपेन्द्रपछि सोमपाल कामी 92 र करण केसी 91 खेल खेलेका छन्।
1: फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप 2026 आउँदो बिहिबार रातिदेखि शुरू हुँदैछ। अमेरिका, क्यानाडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुने यो प्रतियोगिता यसैका संस्करणभन्दा धेरै हिसाबले फरक र ऐतिहासिक हुने भएको छ। प्रतियोगितामा सहभागी टोली, खेल संख्या र प्रतियोगिताको ढाँचामै ठूलो परिवर्तन भएको छ। विश्वकपको इतिहासमै पहिलो पटक 48 टोली सहभागी हुँदैछन्। यस्तै नयाँ प्रविधिहरूको पनि प्रयोग हुँदैछ। थप चर्चा साथी विकास चापागाईबाट।
15: फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप 2026 यस अघिका संस्करणभन्दा धेरै हिसाबले फरक र ऐतिहासिक हुने भएको छ। आउँदो बिहिबार रातिदेखि अमेरिका, क्यानाडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुने यो प्रतियोगितामा सहभागी टोली, खेल संख्या र प्रतियोगिताको ढाँचामै ठूलो परिवर्तन गरिएको छ। विश्वकपको इतिहासमै पहिलो पटक 48 टोली सहभागी हुँदैछन्। यसअघि सन् 1998 2022 32 टोलीले खेल्दै आएका थिए। टोली संख्या बढेसँगै विश्वका थप देशले विश्वकप खेल्ने अवसर पाउने भएका छन्। त्यस्तै प्रतियोगिता तीन देशले संयुक्त रूपमा आयोजना गर्ने पहिलो विश्वकप पनि हुनेछ। खेलहरू अमेरिका, क्यानाडा र मेक्सिकोका 16 शहरमा सञ्चालन हुनेछन्। नयाँ ढाँचा अनुसार 48 टोलीलाई 12 समूहमा विभाजन गरिएको छ। हरेक समूहमा 4 टोली रहनेछन्। समूहका शीर्ष 2 टोलीसँगै उत्कृष्ट प्रदर्शन गर्ने 8 तेस्रो स्थानका टोली पनि नक आउट चरणमा पुग्नेछन्। पहिलो पटक राउण्ड अफ 32 समावेश गरिएको छ। त्यसपछि राउण्ड अफ 16, क्वार्टर फाइनल, सेमी फाइनल र फाइनल हुनेछ। यसका कारण उपाधि जित्ने टोलीले अब 7 होइन 8 खेल खेल्नुपर्नेछ। टोली संख्या बढेपछि प्रतियोगिताका खेल पनि उल्लेखनीय रूपमा बढ़ेका छन्। सन् 2022 कतार विश्वकपमा 64 खेल भएका थिए भने यसपालि 104 खेल हुनेछन्, जुन विश्वकप इतिहासकै सबैभन्दा धेरै हो। यसै गरी प्रतियोगिताको अवधि पनि लम्बिएको छ। अघिल्ला विश्वकप भन्दा लामो समय चल्ने यो प्रतियोगिता झण्डै 39 दिनसम्म सञ्चालन हुनेछ। फिफाले विश्वकप 2026 इतिहासकै सबैभन्दा ठूलो, सबैभन्दा धेरै देश सहभागी भएको र सबैभन्दा धेरै खेल भएको संस्करणका रूपमा प्रस्तुत गरेको छ। विश्व फुटबलको नियम बनाउने निकाय आईएफएबी र फिफाले विश्वकप अघि नियमहरूमा महत्वपूर्ण परिवर्तन गरेका हुन्। विश्वकपमा अब अफसाइड निर्णय अझ छिटो हुने भएको छ। नयाँ सेमी अटोमेटेड अफसाइड प्रविधि मार्फत सहायक रेफरीले तत्काल सूचना प्राप्त गर्नेछन् र स्पष्ट अफसाइडमा तुरन्त झण्डा उठाउन सक्नेछन्। साथै अत्याधुनिक क्यामेरा, बलमा जडित सेन्सर तथा 3D अवतार प्रविधिको प्रयोग गरिनेछ। समय खेर फाल्ने प्रवृत्ति नियन्त्रण गर्न गोलकिपर खेलाड़ीमाथि कड़ाई गरिएको छ। थ्रो इन र गोलकिक 5 सेकेण्ड भित्रै लिनुपर्नेछ। समय सीमा नागेमा विपक्षी टोलीलाई बलको अधिकार दिइनेछ वा कर्नर प्रदान गरिनेछ। प्रतिस्थापन गरिएका खेलाड़ीले 10 सेकेण्ड भित्र मैदान छाड्नुपर्नेछ। ढिला गरेमा मैदान प्रवेश गर्ने नयाँ खेलाड़ीलाई अतिरिक्त 1 मिनट कुर्नुपर्ने व्यवस्था गरिएको छ। भीएआरको अधिकार क्षेत्र पनि विस्तार गरिएको छ। अब गलत कर्नर निर्णय, दोस्रो पहेँलो कार्डका घटनाहरू तथा कर्नर वा फ्रीकिक अघि भएका फाउलहरूको समेत समीक्षा गर्न सकिनेछ। खेलाड़ीको व्यवहार सम्बन्धी नियम पनि कड़ा बनाइएको छ। विवादका क्रममा मुख छोपेर कुरा गर्ने खेलाड़ी वा प्रशिक्षकलाई सिधै रातो कार्ड देखाउन मिल्नेछ। रेफरीको निर्णय विरूद्ध प्रदर्शन स्वरूप मैदान छाडेमा पनि रातो कार्डको व्यवस्था गरिएको छ। घाइते खेलाड़ीको उपचार सम्बन्धी नियम पनि परिवर्तन गरिएको छ। उपचारका लागि मैदान बाहिर गएका खेलाड़ी कम्तीमा 1 मिनटसम्म मैदानमा फर्किन पाउने छैनन्। यसले नकली चोट देखाएर खेल रोक्ने प्रवृत्ति नियन्त्रण गर्ने अपेक्षा गरिएको छ। फिफाका अनुसार यी परिवर्तनले खेलको गति बढ़ाउने, रेफ्रीका निर्णयलाई थप विश्वसनीय बनाउने तथा दर्शकको अनुभव सुधार गर्ने लक्ष्य राखिएको छ। सन् 2026 फिफा विश्वकपमा 3 फुटबल सुपरस्टारले नयाँ इतिहास रच्ने भएका छन्। पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, अर्जेन्टिनाका लियोनल मेसी र मेक्सिकोका गुइलेर्मो ओचोआ लगातार 6 पटक विश्वकप खेल्ने दुर्लभ उपलब्धिको संघारमा पुगेका छन्। विश्व फुटबलका धेरै जसो स्टार खेलाड़ी उपस्थित भए पनि केही चर्चित नाम भने प्रतियोगिताबाट बाहिरिएका छन्। केही खेलाड़ीको देश नै छनौट हुन नसक्दा, केही चोटका कारण र केही प्रशिक्षकको अन्तिम टोलीमा नपर्दा विश्वकप गुमाएका हुन्। केही चर्चित खेलाड़ीहरूको अनुपस्थितिले प्रतियोगितामा केही खल्लोपन महसुस हुने देखिन्छ।
1: विश्वकप फुटबलमा यसपटक भएका नयाँ कुराहरू बारेको चर्चासँगै हामी नेपाल दर्पणको अन्तिम आइपुगेका छौं। आजका मुख्य मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: आफ्ना अभिव्यक्तिबारे सदनमा जवाफ नदिने प्रधानमन्त्री शाहको अडान कायमै, विपक्षीहरूको अवरोधका कारण प्रतिनिधि सभाको बैठक सूचना पासेर भोलिसम्मका लागि स्थगित।
1: बजेटमा प्रस्तुत करका दर हेरफेरबारे अर्थमन्त्रीमाथि छानबिन हुनुपर्ने विपक्षी सांसदको माग, स्वदेशी उद्योगलाई संरक्षण गर्न कर पुनर्संरचना गरेको अर्थमन्त्री वाग्लेको भनाई।
0: नेपालमा ब्रेन ट्युमरको बिरामीको संख्या बढ्दै, प्रारम्भिक पहिचानमा चिकित्सकको जोड़।
1: चिनिया राष्ट्रपति सी 7 वर्षपछि उत्तर कोरियाको भ्रमणमा, द्विपक्षीय सम्बन्ध, आर्थिक सहकार्य र क्षेत्रीय सुरक्षाका विषयमा छलफल गर्ने।
0: र नेपालले एसियाली खेलकुद छनौटको उपाधि जित्यो। T20 अन्तर्राष्ट्रिय क्रिकेटमा दिपेन्द्र सिंह ऐरीको 100 खेल पूरा। आउँदो बिहिबार रातिदेखि शुरू हुने विश्वकप फुटबल धेरै हिसाबले फरक हुने।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।
16: यही जेठ 30 गते शनिबारको दिन
17: सुपर पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा ब्रिनोस कान उपचार केन्द्र फुलटेग्रा नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झाद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
18: विशेषज्ञ डाक्टरद्वारा जाँच हुने समस्याहरू: नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइरोइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
17: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ।
18: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन नम्बर 0383521987, मोबाइल नम्बर 98585600।

0: कल्याणको दारमा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगुपना पालिका घोषणा प्रभावकारी कार्यान्वयनमा सरोकारवालाहरूको जोड़
1: रुकुम पश्चिममा मानव वन्यजन्तु बीचको द्वन्द रोक्न संयुक्त रूपमा सुरक्षा गस्ती गरिने कैलालीको गुराहा नदी आसपासमा बाघ देखिन थालेपछि स्थानीयवासी त्रसित
0: नेपालगंजमा केन्द्रीय कार्यालय रहेको कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले बचतकर्ताको 47,14,00,000 रूपियाँ फिर्ता गर्यो
1: र नेपाल एसियाली खेलकुद शरण प्रतियोगितामा क्रिकेटको उपाधि जित्न सफल डीएलएसमा हङकङ 19 रनले पराजित
0: हिमाल पहाड तराई जोड्छौ सबैलाई साँझको भेरी खबरबाट डिलु रावत र टेकराज केसीको नमस्कार तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा सल्यानको दारमा गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ। स्थानीय स्वामित्व र सहभागिता पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता भन्ने मूल नारासहित गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो। दारमा गाउँपालिकाका स्वास्थ्य तथा सरसफाई शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा पूर्णखोप सुनिश्चितता तथा दिगोपना सम्बन्धी राष्ट्रिय मापदण्ड र सूचकहरू पूरा भएपछि पालिका घोषणा गरिएको स्वास्थ्य शाखाले जनाएको छ। कार्यक्रमका सहभागीले घोषणासँगै यसको प्रभावकारी कार्यान्वयनमा जोड़ दिएका छन्। जिल्ला समन्वय समिति सल्यानका उपप्रमुख असवीर बुढा थोकीले खोप कार्यक्रम बालबालिकाको जीवन रक्षा तथा स्वस्थ भविष्यसँग जोड़िएको महत्वपूर्ण अभियान भएकाले यसको दिगोपनाका लागि स्थानीय तह स्वास्थ्य कर्मी र समुदाय बीचको सहकार्य निरन्तर हुनुपर्ने बताउनुभयो। दारमा गाउँपालिकाका अध्यक्ष निमबहादुर केसी, उपाध्यक्ष जुना मल्ल, जिल्ला खोप समन्वय समिति सल्यानका संयोजक तारा प्रसाद रिजाल तथा सामाजिक विकास संयोजक पुष्पाञ्जली मगर लगायतले पूर्ण खोप सुनिश्चितता अभियानलाई प्रभावकारी बनाउन सबै सरोकारवालाहरूको भूमिका महत्वपूर्ण रहेको धारणा व्यक्त गर्नुभयो। गाउँपालिका अन्तर्गत रहेका 3 स्वास्थ्य चौकी, 4 आधारभूत स्वास्थ्य सेवा केन्द्र, 5 प्रसूति केन्द्र र 1 सामुदायिक स्वास्थ्य इकाई मार्फत संचालित 15 खोप केन्द्रबाट 0 देखि 15 महिनासम्मका 365 जना बालबालिकाले नियमित खोप सेवा प्राप्त गर्दै आएका छन्। गाउँपालिकाका 9 ओडामा यसअघि नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना ओडा घोषणा सम्पन्न भइसकेको छ। पालिकाभर खोप कार्यक्रम संचालन तथा व्यवस्थापनमा 54 जना स्वास्थ्य कर्मी र 27 जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाले सक्रिय भूमिका निर्वाह गरेका छन्।
0: नेपालगंजमा केन्द्रीय कार्यालय रहेको कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले हालसम्म बचतकर्ताको 47,14,00,000 रूपियाँ निक्षेप फिर्ता भुक्तानी गरिसकेको जनाएको छ। नेपाल राष्ट्र बैंकबाट गठित कर्णाली डेभलपमेन्ट बैंक व्यवस्थापन समूहले प्रेस विज्ञप्ति जारी गर्दै हालसम्म 47,14,00,000 रूपियाँ फिर्ता गरिसकिएको जानकारी दिएको हो। विज्ञप्तिमा कर्जा असुलीका आधारमा निक्षेप भुक्तानी तथा संस्थाको सुदृढीकरण प्रक्रिया अघि बढ़िरहेको उल्लेख छ। व्यवस्थापन समूहले निक्षेप अपचलनमा संलग्न व्यक्तिहरू विरूद्ध कानूनी कार्यवाही प्रक्रिया अघि बढ़ाइएको जनाउँदै संस्थाबाट प्रभावित ऋण असुलीबाट प्राप्त रकमका आधारमा निक्षेपकर्तालाई रकम फिर्ता गर्ने कार्य जारी रहेको जनाएको छ। यसैबीच पछिल्लो केही दिन यता बैंक तथा व्यवस्थापन समूहलाई लक्षित गरी भइरहेको अवांछित गतिविधिप्रति व्यवस्थापन समूहले गम्भीर ध्यान आकर्षण भएको जनाएको छ। यस्ता गतिविधिले बैंकको सुधार प्रक्रियामा थप अवरोध सिर्जना गर्न सक्ने भएकाले नकारात्मक गतिविधिमा संलग्न नहुन बचतकर्ता, शेयरधनी तथा अन्य सरकारवालाहरूसँग अनुरोध गरिएको छ। कर्णाली डेभलपमेन्ट बैंक व्यवस्थापन समूहका संयोजक टीकाराम खतिवड़ाले व्यवस्थापन समूह सम्पूर्ण निक्षेपकर्ताको हकहित र निक्षेप सुरक्षाका लागि प्रतिबद्ध रहेको बताउँदै यसमा सहयोग गर्न सबै बचतकर्ता तथा शेयर धनीसँग आग्रह गर्नुभयो। नेपाल राष्ट्र बैंक संचालक समितिको 2081 पुस 10 गतेको निर्णय अनुसार बैंकलाई समस्याग्रस्त संस्था घोषणा गरी व्यवस्थापन नियन्त्रणमा लिइएको थियो। राष्ट्र बैंकद्वारा गठित बैंक तथा वित्तीय संस्था नियमन विभागका उपनिर्देशक खतिवड़ाको नेतृत्वमा रहेको व्यवस्थापन समूहले बैंकको संचालन तथा व्यवस्थापन गर्दै आएको छ। बेला बेलामा बचतकर्ताले आफ्नो रकम फिर्ताको माग गर्दै बैंकको केन्द्रीय कार्यालयदेखि शाखा कार्यालयसम्म घेराउ, नाराबाजी, तालाबन्दी तथा विरोध प्रदर्शन गर्दै आएका छन्।
1: लुम्बिनी प्रदेश सरकारको मन्त्री परिषद पुनर्गठनसँगै नवनियुक्त पाँचजना मन्त्रीले पदथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख कृष्ण बहादुर घरती मगरले प्रदेश प्रमुखको कार्यालय बुटोलमा नवनियुक्त मन्त्रीहरूलाई पदथा गोपनीयताको शपथ ग्रहण भएको हो। पुनर्गठित मन्त्री परिषदमा एमालेबाट चारजना र जनता समाजवादी पार्टीबाट एकजना गरी पाँचजना नयाँ मन्त्री नियुक्त हुनुभएको छ। नवनियुक्त मन्त्रीहरूमा तुलसी प्रसाद चौधरी, दिल्लीराज भूषाल, रामजी प्रसाद घिमिरे, रत्नबहादुर खत्री र भण्डारी लाल अहिर रहनु भएको छ। तुलसी प्रसाद चौधरीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, दिल्लीराज भूषाललाई ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, रामजी प्रसाद घिमिरेलाई स्वास्थ्य मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा भण्डारी लाल अहिरलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिएको छ। शपथ ग्रहण कार्यक्रममा मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्व मुख्यमन्त्री जोखबहादुर महरा, सभामुख तुलाराम घरती मगर, उपसभामुख मेनुका खाँड केसे लगायतको उपस्थिति रहेको थियो।
0: रूकुम पश्चिममा मानव वन्य जन्तु बीचको द्वन्द रोक्न संयुक्त रूपमा सुरक्षा गस्ती गरिने भएको छ। डिभिजन वन कार्यालयका प्रमुख वसन्त बाबु श्रेष्ठले मानव वन्य जन्तु द्वन्दका कारण हुन सक्ने सम्भावित क्षति रोक्न जिल्ला स्थित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागबीच संयुक्त गस्ती र सूचना आदान प्रदान गर्ने सहमति भएको बताउनुभयो। डिभिजन वन कार्यालयमा भएको जिल्ला वन्यजन्तु अपराध नियन्त्रण एकाईको बैठकमा यस विषयमा सहमति भएको डिभिजनल वन अधिकृत श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार मानव वन्य जन्तु बीचमा द्वन्दका कारण प्रतिशोध लिई पासो, विद्युतीय धरा, विष लगायतका विधिबाट वन्यजन्तु मार्ने र तिनको आँखे टोप हारको अवैध व्यापार हुने कार्यलाई नियन्त्रण र निरुत्साहित गर्न यस्तो निर्णय गरिएको हो। डिभिजन कार्यालय र सुरक्षा निकायबीच संयुक्त गस्ती परिचालन एवं सूचना आदान प्रदान कार्यले थप क्षति हुनबाट जोगाउन उहाँको भनाइ छ। यसका साथै वन्यजन्तु चोरी शिकारी नियन्त्रण र वन्यजन्तुको अवैध व्यापार नियन्त्रणलाई प्रभावकारी बनाउन सिमाना जोडिएका जिल्लाहरूबीच पनि सहकार्य गरिने जनाइएको छ। रूकुम पश्चिम, जाजरकोट, डोल्पा, रूकुम पूर्व र सल्यान जिल्लाबीच समन्वयात्मक बैठक आयोजना गरेर थप योजना निर्माण गरिने उहाँको भनाइरहेको छ।
1: फेरि खबरमा खबरको सिलसिला जारी नै छ। अल्ला भने यो छोटो विश्राम।
2: नाक कान घाँटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचसीआरसीमा अत्याधुनिक उपकरण, दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
3: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
2: नाक बन्द हुने समस्या,
3: नाकबाट रगत बग्ने,
2: नाकभित्र मासुको गिर्खा पलाएको,
3: घ्राण शक्ति गुम्ने,
2: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
3: कानको संक्रमण,
2: कान सुन्न गाह्रो हुने,
3: कान बज्ने समस्या,
2: चक्कर लाग्ने,
3: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
2: घाँटी दुख्ने,
3: आवाज बन्द हुने,
2: निल्न गाह्रो हुने,
3: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
2: चार वाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081-538-150, 081-535-151।
4: एसई र कक्षा 12 परीक्षामा कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा निकाल्न सफल एस श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर 7 इत्राममा नयाँ शैक्षिक सत्र 83-84 लागि कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
5: अध्यापन हुने विषयहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी।
4: गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था पनि रहेको छ। साथै कक्षा सञ्चालन आउँदो साल 1 गतेदेखि हुनेछ।
5: प्रधानाध्यापक श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर 7 इत्राम सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98-483-3309, 98-551-560 र 98-481-5499।
6: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्ने सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र, प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
7: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522553 र मोबाइल नम्बर 9855546455।
8: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
5: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
8: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
5: भोक लागेको बेला मिठाई खाने कुरा खानु पर्यो नि।
8: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
7: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
5: ल ल, त्यसो भए आज त्यहीँ जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
8: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर 6 वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 9760-71284 र 9749-60840।
5: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
9: एसई सकियो, अब रमाइलो सुरु भयो।
10: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
9: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
10: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
9: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
11: नेपाल टेलिकम, राष्ट्रको संचार।
12: सबैको मन सुने
11: रेडियो भेरी एफएम।
0: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले सल्यानको दार्मा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा, प्रभावकारी कार्यान्वयनमा सरोकारवालाहरूको जोड, रूकुम पश्चिममा मानव वन्यजन्तु बीचको द्वन्द रोक्न संयुक्त रूपमा सुरक्षा गस्ती गरिने, कैलालीको गुरुवा नदी आसपासमा बाघ देखिन थालेपछि स्थानीय त्रसित लगायतका खबरहरू प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर। कैलालीको कैलाली गाउँपालिका स्थित घुराहा नदी आसपासमा सामुदायिक वन क्षेत्रमा बाघ देखिन थालेपछि स्थानीयवासी त्रसित बनेका छन्। डमरू सहितको पोथी बाघले घरपालुवा जनावर समेत मार्न थालेपछि स्थानीयमा त्रास बढ़ेको छ। वन क्षेत्रको आसपास विद्यालय समेत रहेकाले विद्यार्थीहरूको सुरक्षाप्रति चिन्ता बढ़ेको कैलाली गाउँपालिका 4K गाउँका तीर्थराज नेपालीले बताउनुभयो। बाघ देखिएपछि विद्यालय वरपरका झाड़ी सफा गरेको स्थानीयले बताएका छन्। कैलाली गाउँपालिका 4 स्थित हरियाली महिला सामुदायिक वन, मिलन सामुदायिक वन तथा वडा नम्बर 6 भगतपुर स्थित सयपत्री सामुदायिक वन क्षेत्रमा डमरू सहितको बाघ ओहोर दोहोर गरिरहेको स्थानीयले बताएका छन्। यी वन क्षेत्र घुराहा नदी वारपारी एकै क्षेत्रमा रहेका छन्। हरियाली महिला सामुदायिक वन उपभोक्ता समितिका सचिव सुनिता कुमारी चौधरीले बाघले दुईवटा गोरु र एउटा बाँदल मारिसकेको बताउनुभयो। स्थानीयले बाघलाई डमरूसहित नदिया वारपार गरिरहेको अवस्थामा देखेको भन्दै यसबाट जोखिम बढ़ेको बताएका छन्। यसै गरी हराएको गाई खोज्न वनमा गएका के गाउँका चन्द्रकला नेपाली र उहाँका छोरा निरज नेपालीले बाघसँग केही मिटरको दूरीमा जम्का भेट भएको बताउनुभयो। भारतको दुधुवा राष्ट्रिय वन क्षेत्र नजिकै पर्ने र यस क्षेत्रमा विगतमा पनि पाटे बाघ ओहोर दोहोर गर्ने गरेको अभिलेख छ। दुधुवामा रहेको संख्या पाको बाघको संख्या बढ़ी भएकाले पोथी बाघले आफ्ना डमरू जोगाउन तथा हुर्काउन बसन्ता जैविक मार्ग कोरिडोर हुँदै विभिन्न सामुदायिक वन क्षेत्रमा ल्याउने गरेको स्थानीयको भनाइ छ। हरियाली महिला सामुदायिक वन क्षेत्र लगायतका क्षेत्रमा मुहना र घुरहा नदी किनार हुँदै बाघ दुदुवाबाट आउने गरेको जनाएको सामुदायिक वन क्षेत्र वरिपरी विद्यालय समेत रहेकाले बाघको गतिविधि निगरानी गर्न क्यामेरा ट्र्याप जडान गर्न स्थानीय डिभिजन वन कार्यालयसँग माग गरेका छन्।
0: मुगुको सोरु गाउँपालिकामा आर्थिक अनुशासन कमजोर रहेको र बेरुजु रकम निरन्तर बढ्दै गएको पाइएको छ। महालेखा परीक्षकको प्रतिवेदन अनुसार आर्थिक वर्ष 2081-82 सोरु गाउँपालिकाको कुल बेरुजु रकम 61,22,00,000 रूपियाँ पुगेको हो। यसमध्ये 1,84,69,784 रूपियाँ असुल उपुर गर्नुपर्ने र 3,57,30,198 रूपियाँ अनियमित खर्च भएको उल्लेख छ। सोरु गाउँपालिकाले राष्ट्रिय परिचय पत्र तथा पंजीकरण कार्यक्रम शीर्षक अन्तर्गत इलाका प्रशासन कार्यालय सोरुकोटबाट सोरुकोटलाई 909,378 रूपियाँ भुक्तानी गरेको पाइएको छ। त्यसै गरी गाउँपालिकाका 11 जना वडाध्यक्षका लागि स्वकीय सचिव नियुक्त गरी तलब शीर्षकमा 11,00,000 रूपियाँ भुक्तानी गरिएको प्रतिवेदनमा उल्लेख छ। अनुगमन दैनिक भ्रमण भत्ता तथा अन्य सुविधामा समेत नियम विपरीत खर्च गरेको महालेखाको निष्कर्ष छ। प्रतिवेदनले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाङ्गीले वैधानिक भ्रमण आदेश बिना नै भ्रमण भत्ता बुझेको औल्याइएको छ। अन्य कर्मचारीहरूले समेत कानून विपरीत भ्रमण भत्ता लिएको विवरण पनि समावेश गरिएको छ। पालिकामा दुईवटा चार पाङ्रे सवारी साधन हुँदाहुँदै ती सवारी सम्पत्ति अभिलेखमा समावेश नगरिएको तथा आवश्यक कागजात बिना नै मर्मत सम्भार शीर्षकमा रकम भुक्तानी गरिएको तथ्य पनि सार्वजनिक गरिएको छ।
1: किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा कैलाली प्रहरीले 3 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनगढ़ी उपमहानगरपालिका 16 बेहडा बाबा निवासी 21 वर्षीय प्रदीप चन्दसहित 3 जना रहेका छन्। उनीहरूले गत 21 गते राति स्थानीय खेतबारीमा किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोप प्रहरीले लगाएको छ। पीड़ितका आफन्तले दिएको उजुरीका आधारमा अस्थायी प्रहरी पोस्ट बेहडा बाबाबाट प्रखटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। आरोपीहरू विरूद्ध जबरजस्ती सम्बन्धी कसुरमा आवश्यक प्रक्रिया कानूनी प्रक्रिया अघि बढ़ाइएको छ।
0: भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई यो विश्राम।
12: पारस्परिक साथ सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो।
13: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
14: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या पुरानो भाँचिएको जोडिने हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
13: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।
14: भर्ना खुल्यो
15: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स
16: म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटेल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
16: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-59960 र 97-678-84-566।

0: नागरिक बडा पत्रको उपयोग गरौं।
1: नागरिक बडा पत्रमा सम्बन्धित कार्यालयले दिने सेवा र त्यसको प्रकृति, सेवाग्राहीले सेवा प्राप्त गर्न पूरा गर्नुपर्ने कार्यविधि, सेवा प्राप्त गर्न लाग्ने शुल्क र समय अवधि, सेवा प्रदान गर्ने जिम्मेवार पदाधिकारी र निजको कार्यकक्षको विवरण, तोकिए बमोजिम अन्य कुरा उल्लेख गरिएका हुन्छन्। सेवाग्राहीले समयमा सेवा प्राप्त नभए तत्काल कार्यालय प्रमुख वा तोकिएको अधिकारी समक्ष उजुरी गरौं।
2: कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, वीरनगर, सुर्खेत।
3: सबैको मन सुने
4: रेडियो भेरी एफएम।
1: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरोससँगै अन्य खबरहरू प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। जिल्ला अस्पताल सल्यानले सोमबारदेखि स्वास्थ्य बीमा अन्तर्गत औषधि उपचारमा दिँदै आएको सय असुविधा रोकिएको छ। स्वास्थ्य बीमा बोर्डले जेठ 16 परिमार्जन गरेको सुविधा थैलीमा न्यून दर निर्धारण गरेकाले धान्न नसकिने भन्दै जिल्ला अस्पतालले स्वास्थ्य बीमा अन्तर्गतको सेवा सुविधा रोकेको हो। स्वास्थ्य सेवा कार्यालय सल्यानले सूचना प्रकाशन गरेर स्वास्थ्य बीमा बोर्डको परिपत्र अनुसार सेवा दिन नसक्ने जनाएको हो। अस्पतालले सुविधा रोक्दा बीमाबाट न्यून शुल्कमा उपचार गराइरहेका बिरामी प्रभावित भएका छन्। आर्थिक अवस्था कमजोर भएका विपन्न र ज्येष्ठ नागरिकलाई बीमाले धेरै सहज भएको थियो। स्वास्थ्य बीमा अन्तर्गत जिल्ला अस्पताल सल्यानबाट वर्षमा करिब 20,000 जनाले सेवा पाउँदै आएका थिए। मुटु सम्बन्धी रोगको नियमित औषधि सेवन गरिरहेका शारदा नगरपालिका 8 75 वर्षीय निर्मल नेपालीले बीमाबाट न्यून शुल्कमा पाइरहेको उपचार र औषधि किन्न अब आर्थिक भार बेहोर्नु पर्ने सुनेर चिन्ता लागेको बताउनुभयो। स्वास्थ्य बीमामा आबद्ध हुन वार्षिक 3,500 शुल्कमा एक घरका 5 वर्षमा 1,00,000 रूपियाँ बराबरको उपचार पाउने प्रावधान छ। बीमा अन्तर्गत उपचार गराउँदा बिरामीले 10% मात्र शुल्क तिर्नुपर्छ। बीमा अनुसारको सेवा शुल्कमा पाइने छूट नपाउने भएपछि जिल्ला अस्पतालबाट उपचार गराउन आएका बिरामीहरूले अस्पतालको दर रेट अनुसारको शुल्क तिर्नुपर्ने बाध्यता भएको छ।
0: बाँकेको कोहलपुर नगरपालिकाका विद्यालयहरूमा आजदेखि 3 विद्यालय विदा दिएको छ। पछिल्ला केही दिन यता बाँके सहित तराईका जिल्लामा अत्यधिक गर्मी बढ़दै गएपछि कोहलपुर नगरपालिकाले विद्यालयमा 3 विदा दिने निर्णय गरेको हो। उच्च तापक्रम तथा तातो हावाका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै नगरपालिकाले यो निर्णय गरेको जनाएको छ। कोहलपुर नगरपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख रविलाल मिजारका अनुसार जेठ 25 27 गतेसम्म 3 नगरभित्र सञ्चालित सामुदायिक वन तथा सामुदायिक तथा संस्थागत विद्यालयहरूमा नियमित पठन पाठन स्थगन गरिएको छ। मौसमको अवस्था तत्काल सुधार हुने सम्भावनामा देखिएको र तापक्रम लगातार बढ़दो क्रममा रहेकाले विद्यार्थीको सुरक्षालाई प्राथमिकतामा राखेर विदा दिएको उहाँको भनाइ छ। हालका लागि 3 विद्यालय बन्द रहने भए पनि मौसमको अवस्था अनुसार आगामी दिनमा विदा थप गर्न सकिने उहाँले बताउनुभयो।
1: भेरी खबरमा अब एउटा विदेशको खबर। दक्षिणी फिलिपिन्समा बिहान 7.8 रेक्टर स्केलको शक्तिशाली समुद्री भूकम्प आएपछि सुनामीको खतरा उत्पन्न भएको छ। भूकम्पले प्रमुख तटीय क्षेत्रहरूलाई हल्लाउनुका साथै भवनहरूमा क्षति पुर्याएको, विद्युत सेवा अवरूद्ध भएको र केही स्थानमा 1 मिटर उचाइसम्मका सुनामीका छालहरू मापन गरिएको अधिकारीहरूले बताएका छन्। फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले जोखिमयुक्त तटीय क्षेत्रका वासिन्दालाई तत्काल सुरक्षित उच्च स्थानतर्फ जान आग्रह गर्नुभएको छ। उहाँले सुनामी चेतावनीलाई गम्भीरतापूर्वक लिन आग्रह गर्दै मानिसको जीवनभन्दा महत्वपूर्ण अरू केही नभएको उल्लेख गर्नुभएको छ। राष्ट्रिय सरकार र विपद व्यवस्थापन निकायहरू पूर्ण रूपमा परिचालित अवस्थामा रहेको उहाँको भनाइ छ। फिलिपिन्स ज्वालामुखी तथा भूकम्प विज्ञान संस्थानले जनरल सान्टोस शहरको दक्षिण पश्चिमी समुद्री क्षेत्रमा केन्द्रित भएर भूकम्प आएको बताएको छ। करिब 7,00,000 जनसंख्या रहेको यो शहर दक्षिणी फिलिपिन्सको प्रमुख व्यापारिक तथा टुना प्रशोधन केन्द्र मानिन्छ।
0: भेरी खबरको अन्तिममा अब खेल खबर। नेपालले हङकङलाई हराउँदै एसियाली खेलकुद छनौट क्रिकेटको उपाधि जितेको छ। सिंगापुरमा भएको फाइनल खेलमा नेपालले हङकङलाई डकवर्थ लुइस डीएलएस नियमका आधारमा 19 हराएको हो। हङकङले दिएको 199 रनको लक्ष्य पछ्याएको नेपालले 11 ओभर 3 बलमा 2 गुमाएर 114 रन बनाएको अवस्थामा खेल वर्षाले रोकिएपछि डीएलएस नियमका आधारमा लागू गरिएको हो। नेपालका कुशल भुर्तेले 40 बलमा 65 रनको अर्धशतक पारी खेल्दा रोहित पौडेलले अभिजित 35 तथा कप्तान दिपेन्द्र सिंह अधिकारीले पनि अभिजित नौरन जोड्नुभयो। अङ्कका आयुष शुक्ला र यहसान खानले एक एक विकेट लिनुभयो। यसअघि टस हारेर ब्याटिङ गरेको हङकङले 20 ओभरमा 7 विकेट गुमाएर 188 रन बनाएको थियो। हङकङका अंशुमन रथले 80, शाहिद वासिफले 55 रन बनाउनु भयो भने नेपालका शेर मल्लले 4 विकेट लिनुभयो। यस्तै उमालाई हराउँदै मलेसिया एसियाली खेलकुदको तेस्रो भएको छ। तेस्रो स्थानका लागि आज भएको खेलमा मलेसियाले ओमानलाई 8 विकेटले हराएको हो।
1: 19 वर्ष मुनिको राष्ट्रिय महिला क्रिकेटमा घरेलु टोली कर्णाली प्रदेशले लगातार दोस्रो हार बेहोर्दा मधेसले लगातार दोस्रो जित हात पारेको छ। सुदूरपश्चिम प्रदेशले अहिलेसम्म खेलेका 3 खेल जितेर उपाधि दावेदारलाई बलियो बनाएको छ। कालोनचोक मैदानमा कर्णाली विरूद्धको खेलमा मधेसले 9 विकेटको फराकिलो अन्तरले जित्दै विजय यात्रा जारी राखेको हो। आफ्नो पहिलो खेलमा कोशीमाथि र फराकिलो जित निकालेको मधेस लगातार दोस्रो जितसँगै महत्वपूर्ण 4 अंक प्राप्त गर्न सकेको छ। यस्तै जारी प्रतियोगितामा लगातार 2 खेल हारेको बागमतीले पहिलो जित हात पार्दै हालसम्मकै सर्वाधिक स्कोर बनाएको छ। प्रतियोगिताको आफ्नो तेस्रो खेल कोशी विरूद्ध खेलेको बागमती 23 रनले जित हात पारेको हो। यसअघि बागमती 2 अंकका साथ तालिकाको 5 स्थानमा उक्लिएको छ। कालोनचोक मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको बागमतीले 20 ओभरमा 5 विकेट गुमाउँदै 169 रनको एक फल खड़ा गरेको थियो। बागमतीका लागि ओपनर सेविका कुमारी यादव र प्रथा श्रेष्ठ उत्कृष्ट साझेदारी गर्नुभयो।
0: खेल खबरसँगै साँझको भेरी खबर सकियो। विदा हुन गएसम्मका मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
1: सल्यानको दारमा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता दिगोपना पालिका घोषणा, प्रभावकारी कार्यान्वयनमा सरकारवालाहरूको जोड।
0: रूकुम पश्चिममा मानव वन्यजन्तु बीचको द्वन्द्वले रोक्न संयुक्त रूपमा सुरक्षा गस्ती गरिने। कैलालीको गुराहा नदी आसपासमा बाघ देखिन थालेपछि स्थानीय वासी त्रसित।
1: नेपालगंजमा केन्द्रीय कार्यालय रहेको कर्णाली डेभलपमेन्ट बैंकले बचतकर्ताको 47 करोड़ भन्दा धेरै रकम फिर्ता गर्यो।
0: र नेपाल एसियाली खेलकुद छनौट प्रतियोगितामा उपाधि जित्न सफल, डीएलएस हङमा हङकङ 19 रनले पराजित।
1: हवस् त तपाईँ हाम्रो भेट भोलि बिहानको भेरी खबरमा हुनेछ। त्यतिन्जेलसम्मको लागि साँझको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित डिलु रावत र टेकराज केसी विदा हुन्छौ। नमस्कार।
3: Extreme energy drink. Taste the difference. Feel the energy.
5: In the heart of the city where dreams take shape and futures begin, stands a place of excellence, Chanakya Pathshala, previously known as BSC College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.
0: So सूचना
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
0: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
1: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
0: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत।
6: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु। हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
0: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कस्तो।
1: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई अर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
0: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वाशिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वाशिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
1: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858404719 र 9858551715।
0: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर 6 बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई
0: सम्झौताबन्दीमा पनि उपलब्ध छन्।
1: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858404719

0: किसिमका फोटो फ्रेम, ज्वाइनिङ फोटो फ्रेम रु 100 देखि 15,000 सम्म फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
0: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ, बुद्ध पथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
2: यो जिन्दगीले पनि केही लक्षर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, गर्ने भइसक्यो।
3: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
2: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्या हौ दाजु? मैले
3: अब इन्डिया नै जाने सुर कस्या भए, रोका म्यान पावर सप्लायर्स अमृतसर पन्जाबमा जा।
2: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
3: हौ। हो त नि, अमृतसर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
2: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
3: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका म्यान पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
2: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो।
3: लटिपिराग फोन नम्बर 98-20-29-93-48, 98-20-29-93-48।
4: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट वायरनेटको साम्बा प्याक सँग, जसमा पाइन्छ अल्ट्रा 300 Mbps सम्मको स्पिड र वार्षिक सब्सक्रिप्सनमा 1 महिना फ्री। आज नै सब्सक्राइब गर्नुहोस् वायरनेट साम्बा प्याक, स्पिडको अल्टिमेट गोल। वायरनेट साम्बा प्याक, अल्ट्रा फास्ट, अल्ट्रा फन।
5: रेडियो भेरी एफएम।

0: खुसीको खबर।
1: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
0: हाम्रा विशेष सेवाहरू आईबीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
1: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा, भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान: चारवाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क मोबाइल नम्बर 98455369484।

0: Sonia.
1: Extreme energy drink.
2: भर्ना खुल्यो
3: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जिहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
3: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-59-960 र 97-678-84-566।
2: सूचना
3: तपाईहरुकै चिर परिचित न्यू सुर्खेत मेडिकल स्टोर्समा यही जेठ 30 गते वरिष्ठ टाउको नसा तथा मानसिक रोग विशेषज्ञ प्रोफेसर डाक्टर मोहन बेलबासेद्वारा सशुल्क चेक जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू टाउको दुख्ने निन्द्रा नलाग्ने नसा तथा लागु पदार्थ सेवन गर्ने मन आसिने मनमा धेरै कुरा खेल्ने आत्महत्याको सोच या प्रयास गर्ने धेरै भीडभाडमा बस्न मन नलाग्ने धेरै रिस उठ्ने छटपटी हुने र बरबराउने
3: साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्ने बात रोग तथा नसा रोग विशेषज्ञ डाक्टर गणेश तिवारीद्वारा सशुल्क बिरामी चेक जाँच गरिन्छ।
2: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर तथा सुर्खेत स्वास्थ्य पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकबाट 300 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 083-521-599 र मोबाइल नम्बर 98-484-39-117।
4: रेडियो भेरी एफएम।

0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण उपचार पुनस्थापना
1: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एचआरडीसी बनेपा काभ्रे पलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान उपचार शल्यक्रिया पुनस्थापन सहायक सामग्री उपलब्ध परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच पहिचान तथा उपचार गरिने अवस्थाहरू जन्मजात खुट्टाको पैतला भित्र फर्केको आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको ढाड बाङ्गो वा कुप्रो भएको जोर्नीहरू र घुँडाको पाङ्ग्रो खुस्किएको जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू
1: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 1 चनाबारी सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56606।
2: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
3: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
4: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: 6.9 इंच को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: सबैको मन सुने
2: रेडियो भेरी FM।
3: अडान र अवरोध बीच संसद ठप्प, सहमतिको सूत्र अझै भेटिएन, सर्वदलीय बैठक समेत निष्कर्ष विहीन।
4: एजिटिज गर्ने या त्यसलाई चेन्सन गर्ने या कर्गतहरू परिवर्तन गर्ने सबै जनताका प्रतिनिधिले गर्ने हो अथवा सांसदले गर्ने हो या संसदले गर्ने हो, त्योभन्दा बाहिर त कसरी चेन्सन गर्ने सक्छ।
3: कम्बोडियामा अल्पत्र 66 नेपालीलाई तत्काल फर्किन दूतावासको आग्रह। कार्यवाहीको जोखिम बढ्दै करका दर हेरफेरमा अर्थमन्त्रीले संसदमा परेको दर्ता गरेको पत्र अस्वीकार्य रहेको विपक्षी दलको भनाई। सूचना चुहाउनेलाई कार्यवाही गर्न माग।
5: दर कति हुन्छन् भन्ने कुरा नितान्त अर्थमन्त्री बाहेक कसैलाई थाहा हुँदैन। यदि त्यस्तो अपराध गरेको ठहरेमा राजद्रोहको मुद्दा चल्ने नेपालमा कानूनी व्यवस्था छ सम्माननीय सभा।
3: पूर्व गृहमन्त्री सुदन गुरूङको सम्पत्ति अस्वाभाविक नरहेको र स्रोत खुलेको निष्कर्ष। पशुमाथि हुने क्रूर व्यवहार नियन्त्रण गर्न आवश्यक, पशु कल्याणको छुट्टै विधेयकको आवश्यकता रहेको दावी।
4: पशु कल्याण विधेयक आवश्यक पर्छ किनभने विश्व पशु स्वास्थ्य संगठनले पनि पशु कल्याणलाई एउटा विशेष क्षेत्रको रूपमा परिभाषित गरेको छ।
3: र फिलिपिन्समा गएको शक्तिशाली भूकम्पका कारण हालसम्म
2: 32।
3: आधुनिक समाजमा पर्यावरणप्रतिको शिष्टाचार अत्यन्त बढ़दै गएको छ। जलवायु परिवर्तन, प्रदूषण र प्राकृतिक स्रोतको दुरूपयोगले विश्वव्यापी संकट निम्ताएको छ। फिनल्याण्ड, डेनमार्क र नर्वे जस्ता देशले वातावरण संरक्षणमा एकदमै राम्रो उदाहरण प्रस्तुत गरेका छन्। त्यहाँबाट नेपालले फोहोर व्यवस्थापन, रिसाइकल र हरियाली संरक्षणका पाठ सिक्न सक्दछ। त्यसैले शिष्टाचार मानिसबीचको व्यवहार मात्र
6: को निरन्तर अवरोधपछि प्रतिनिधि सभाको बैठक पुनः प्रभावित भएको छ। आज बस्ने तय भएको बैठक शुरू भए लगत्तै विपक्षी दलहरूले विरोध जनाएपछि सभामुख डोल प्रसाद अर्यालले बैठक 15 मिनटका लागि स्थगित गर्नुभएको थियो। तर दलहरूबीच सहमति जुट्न नसकेपछि बैठक सूचना टाँसेर भोलि दिउँसो 1 बजेका लागि सारिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको नेपाल भारतको सीमाको विषयमा दिनुभएको अभिव्यक्तिलाई लिएर उत्पन्न राजनैतिक विवादले संसदको नियमित काम कार्यवाही प्रभावित बनाएको हो। विपक्षी दलहरूले उक्त अभिव्यक्ति संसदको अभिलेखबाट हटाउनुपर्ने र प्रधानमन्त्री स्वयं सदनमा उपस्थित भएर माफी माग्नुपर्ने अडान कायम राखेका छन्। यही माग पूरा नभएसम्म सदन सञ्चालन हुन नदिने विपक्षी दलका सांसदहरूले बताएका छन्।
7: सम्माननीय प्रधानमन्त्रीज्यूलाई यो संसदमा उपस्थित गराएर छाजा याचन सहित तो रेकर्ड हटाउने काम गरौं, तो नहुँदासम्म हामीले यो विरोधलाई जारी राख्नेछौ। तसर्थ म आग्रह गर्न चाहन्छु आजको यो सदन स्थगित गरियो।
8: उहाँले आफ्नो भनाइ सच्चाउनुपर्छ। हामी यो माग राख्न चाहन्छौ, त्यो कुरा नसच्चिन्जेलसम्म हामी अन्य विषयमा प्रवेश गर्नु भनेको मिथ्या रहन्छ, किनभने देश रहनको लागि भूगोल चाहिन्छ।
6: सत्तापक्ष र विपक्षी दलहरूबीचको आफ्नो अडानका कारण संसद सम्वाद अवरूद्ध भइरहेको छ। संसद अवरूद्ध हुँदा विधेयकहरू, नीति तथा कार्यक्रमसँग सम्बन्धित छलफल र जनसरकारका विषयहरू समेत प्रभावित भइरहेका छन्। राजनीतिक दलहरू सार्वजनिक रूपमा सम्वादको पक्षमा देखिए पनि व्यवहारमा आफ्नो अडानबाट पछि हट्न तयार नदेखिँदा निकास अझै अनिश्चित बनेको छ। विवाद समाधानका लागि दिनभर विभिन्न तहमा प्रयास भए पनि निष्कर्ष निस्कन नसकेको हो। राजसभा सभापति रवि लामिछानेले सर्वदलीय बैठक मार्फत सम्वादको पहल गर्नुभएको थियो, तर बैठकबाट साझा समझदारी बन्न नसक्दा संसद पुनः स्थगित हुन पुगेको हो। विपक्षी दलहरूले आर्थिक विधेयकमा रहेका करका दर हेरफेर गरेर अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संसदीय संसद सचिवालयमा दर्ता गरेको पत्र अस्वीकार्य रहेको बताएका छन्। आज प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसदहरूले संसदलाई छलेर आर्थिक विधेयकमा कुनै हेरफेर गर्ने अधिकार अर्थमन्त्रीलाई नरहेको बताएका छन्। नेपाली कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले संसदमा टेबल भएको आर्थिक विधेयक र अर्थ मन्त्रालयले आफ्नो वेबसाइटमा राखेको आर्थिक विधेयकमा भिन्नता देखिएको बताउनुभयो। राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले करका दर हेरफेर र करका दर बारेको सूचना चुहाउने कार्यलाई राजद्रोहको संज्ञा दिनुभयो।
5: बजेट बन्दाखेरि बजेटका करका दरको हेरफेर गर्ने र दर कति हुन्छन् भन्ने कुरा नितान्त अर्थमन्त्री बाहेक कसैलाई थाहा हुँदैन। यदि त्यस्तो अपराध गरेको ठहरेमा राजद्रोहको मुद्दा चल्ने नेपालमा कानूनी व्यवस्था छ सम्माननीय सभापति।
6: संसदमा टेबल भइसकेको कुनै पनि विधेयकमा संसदको पूर्ण बैठक वा समितिले मात्रै संशोधन गर्न सक्ने संसदीय नियम र अभ्यास छ। तर अर्थमन्त्री डाक्टर वाग्लेले आर्थिक विधेयकमा गरेको संशोधनलाई मान्यता दिलाउन संसद सचिवालयमा त्रुटि सुधार सम्बन्धी पत्र पठाउनु भएको थियो। तर संसदमा टेबल भइसकेको विधेयकमा संसद सचिवालयले संशोधन प्रस्ताव दर्ता गर्नै नमिल्ने भन्दै फिर्ता पठाएको थियो। तर गत बुधबार संसदका महासचिव पद्म प्रसाद पाण्डेले तोक लगाएर दर्ता गर्न पठाएपछि आर्थिक विधेयककै अन्तिममा थपेर पुनः अपलोड गरिएको सचिवालयका प्रवक्ता एकराम गिरीले सीआईएनलाई जानकारी दिनुभयो।
9: सरकारले विधेयकहरू लिइसके पछाडि दर्ता संसद सचिवालयमा नै हुने हो। आर्थिक विधेयक पनि संसद सचिवालयमा दर्ता भएको हो। आर्थिक विधेयक संविधान बमोजिम नै कानून बमोजिम नै जेठ 15 गते दर्ता हुने हो। जेठ 15 गते बजेट वक्तव्य आइसके पछाडि अर्थमन्त्रीज्यूले त्यसपछि बस्ने बैठकमा अर्थविधेयक टेबल गर्नु भएको थियो। त्यसपछि गएर जस 15 गते त टेबल भयो, तर 17 गतेतिर चाहिँ केही त्रुटिहरू छन् भनेर चाहिँ अर्थमन्त्रीले नै त्यसलाई सच्याएर विधेयक पठाछु भनेर पत्र प्राप्त भयो सचिवालयलाई। त्यसपछि सचिवालयले अब त्रुटि हटेर प्राप्त गरेको विधेयक चाहिँ हाम्रो वेबसाइटमा उपलब्ध गराएको हो।
6: यसरी संसदमा टेबल भइसकेको विधेयकलाई सरकारले आफू खुशी संशोधन गर्ने अधिकार रहन्छ? कानूनविद चन्द्रकान्त गेवालीले सीआईएनसँग भन्नुभयो,
4: संसद सचिवालय मतलब भएन के, यो त संसदमा पेश गरेको जुन बजेट छ नि त्यो त एक्जिक्युटिभबाट आयो। एक्जिक्युटिभबाट आइसकेपछि त्यो त प्रस्ताव हो, प्रस्तावलाई चाहिँ एडिटेड गर्ने या त्यसलाई चाहिँ चेन्सन गर्ने या प्रगतहरू परिवर्तन गर्ने सबै जनताका प्रति
10: सम्बन्धित समाधान गर्न बित्तिकै त्यहाँबाट सबै कुराहरू
6: छानबिन समितिले तत्कालीन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा पूर्व गृहमन्त्री सुदन गुरूङको सम्पत्ति अस्वाभाविक नरहेको र स्रोत खुलेको निष्कर्ष निकालेको छ। समितिले प्रधानमन्त्री समक्ष बुझाएको प्रतिवेदनमा गुरूङको नाममा रहेको 89 तोला सुन र 6 किलो चाँदी पैतृक सम्पत्ति भएको उल्लेख गरिएको छ। समितिका अनुसार सम्पत्ति विवरणमा देखाइएका सबै जग्गा गुरूङको नाममा नभई अधिकांश बुवा र हजुरबुवाको नाममा रहेको पाइएको छ। धनकुटामा 19 रोपनी 15 आना जग्गा मात्रै उहाँको नाममा भेटिएको छ भने चितवन र गोर्खाका जग्गा परिवारको नाममा रहेको उल्लेख छ। शेयर खरिदका क्रममा ऋण लिएको देखिएको तथा सम्पत्ति शुद्धिकरण तथा अस्वाभाविक सम्पत्ति भेटिएको प्रमाण नदेखिएको समेत समितिको निष्कर्ष छ। साथै जग्गा कारोबारमा वास्तविक मूल्यभन्दा कम मूल्य देखाउने प्रणालीगत कमजोरी रहेको भन्दै सुधारको सुझाव पनि दिइएको छ। राष्ट्रिय सभा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले हुम्ला र बाजुराको सीमा विवादका कारण उब्जिएको समस्या समाधान दीर्घकालीन उपाय निकाल्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ। समितिले आज बसेको बैठकमा सभापति जयन्ती देवी राईले सीमा विवादको दीर्घकालीन समाधान गर्न स्थानीय जनता प्रशासन र सम्बन्धित निकायबीच वृहत छलफल गरेर दीर्घकालीन समाधान निकाल्न निर्देशन दिनुभयो।
10: सीमा सम्बन्धित समाधान गर्न बित्तिकै त्यहाँ चाहिँ सबै कुराहरू समस्या निर्भर हुन्छ भन्ने कुरा पनि होइन। त्यही कारणले हामी यो समितिको बैठकबाट होइन आजको बैठकले चाहिँ हामी यही चाहन्छौँ कि यो समितिको बैठकले यो दुवै जिल्लामा जुन पहिलो कुरा दुवै जिल्लाहरूको चाहिँ जुन यो समस्या बढ्दै गइरहेको छ यसलाई निराकरण गर्नको लागि अथवा न्यूनीकरण गर्नको लागि मान्यहरू उठाउनुभयो जस्तै उहाँहरूको पहिलो उहाँहरूको बीचमा चाहिँ समन्वय काम गर्नु पर्यो परे र त्यसको समाधान निरन्तर हामी जारी रहनु पर्यो।
6: जेठ 3 गते बाजुराको हिमाली गाउँपालिका 3 लामपाटा क्षेत्रमा अस्थायी प्रहरी चौकी बनाउने विषयलाई लिएर हुम्लाको खार्पुनाथ गाउँपालिका 2 थालीका स्थानीयबीच विवाद शुरू भएको थियो। विवादमा कुटपिट र झडप हुँदा स्थानीय घाइते समेत भएका थिए। पशु अधिकारको संरक्षण र पशुमाथि हुने क्रूर र व्यवहार नियन्त्रण गर्न आवश्यक मानिएको पशु कल्याण ऐन अझै जारी हुन सकेको छैन। पशु कल्याण सम्बन्धी छुट्टै कानून आवश्यक रहेको निष्कर्षमा सरकार पुगेको 5 वर्षभन्दा बढ़ी भइसकेको छ, तर पनि विधेयकले हालसम्म पूर्णता पाउन सकेको छैन। सरकारले 2078 सालमा नै पशु कल्याण विधेयक तयार गर्न सैद्धान्तिक सहमति दिएको थियो। सोही अनुसार पशु सेवा विभागले मस्यौदा तयार गरी तत्कालीन कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पेश गरेको थियो। मन्त्रालयले मस्यौदा संशोधन गर्न दिएको सुझावका आधारमा विभागले तीन पटकसम्म मस्यौदा संशोधन गरेर मन्त्रालयमा पेश गरेको छ। पछिल्लो पटक करिब डेढ वर्ष अघि विभागले मस्यौदा संशोधन गरेर मन्त्रालयमा पेश गरेको जनाएको छ। तर मन्त्रालयमा छुट्टै ऐन भन्दा पनि हाल कायम रहेको पशु स्वास्थ्य तथा पशु सेवा ऐन 2055 नै पशु कल्याणको विषय समेट्ने भन्ने विषयमा छलफल भएपछि ऐन रोकिएको हो। लामो समयदेखि प्रक्रियामा रहेको यस ऐनमा अबको प्रक्रिया के हुँदैछ? सीआईएनसँग कुरा गर्दै कृषि मन्त्रालयका उपसचिव रामनन्दन तिवारीले भन्नुभयो,
11: त्यो मसौदा बन्ने क्रममा छ होइन, भएको ऐनमा राखेर पछिल्लो पशु स्वास्थ्य पशु सेवा ऐन छ, त्यो ऐनमा पशु कल्याणका विषय पनि राख्नुपर्छ भन्ने किसिमले एकचोटि ऐन बनाउने भन्ने किसिमको कुराहरू भएन। त्यसका मसौदा चाहिँ के अरे बनाउने क्रममा छ। मसौदा बनिसकेपछि हामीले सार्वजनिक पनि गर्छौँ, कोषमा राख्छौँ, सुझाव माग्छौँ, सरकारलाई पनि पठाउँछौँ होइन, त्यही क्रममा रहेको अवस्था छ।
6: तर पशु अधिकार कर्मीहरूले भने पशु कल्याण ऐन छुट्टै जारी गर्न सरकारसँग माग गरेका छन्। ऐन अन्य ऐनहरूसँग मिसाएर एकीकृत रूपमा जारी गरे कार्यान्वयनमा समस्या हुने भन्दै छुट्टै ऐन जारी गर्नुपर्ने पशु अधिकार कर्मी स्नेहा श्रेष्ठले सीआईएनसँग बताउनुभयो। साझा खबरमा अब विदेशको खबर। फिलिपिन्समा गएको शक्तिशाली भूकम्पका कारण हालसम्म 32 जनाको मृत्यु भएको छ। दक्षिणी फिलिपिन्समा आज बिहान गएको 7.8 म्याग्निच्यूडको भूकम्पमा परि 24 जना बेपत्ता रहेका छन् भने 134 जना भन्दा बढ़ी घाइते भएको बीबीसीले जनाएको छ। यस्तै 10,000 भन्दा बढ़ी घरमा क्षति पुगेको प्रारम्भिक अध्ययनले देखाएको छ। भूकम्पले फिलिपिन्सको प्रमुख दक्षिणी टापु मिन्डानाओको जेनरल सान्तोस शहरको समुद्री तट क्षेत्रमा केन्द्रबिन्दु बनाएको थियो। यो टापु माछाका लागि प्रख्यात छ। र खेल खबरमा, नेपालले एसियन गेम्स छनौट जितेको छ। आज सम्पन्न खेलमा नेपालले डीएलएस मेथड मार्फत हङकङलाई 19 रनले पराजित गरेको हो। हङकङले दिएको 189 रनको लक्ष्य पछ्याएको नेपालले 11.3 ओभरमा 2 विकेट गुमाउँदै 114 रन बनाएको थियो। तर वर्षा नरोकिएपछि नेपाल विजेता बनेको हो।
3: डडेलधुराको अमरगढ़ीमा जंगली जनावरको आतंकले किसानहरूलाई हैरानी।
12: बानर लाग्छन्, यहाँ छोड पनि आउँछ, कहिले काहीँ बनिएल पनि लाग्छन्। ठ्याक्क यो तरकारी फल्ने बेला खन्ने बेला लाग्छन् बढी जसो। एकजनाले पोरी बस्नु पर्छ, त्यसको लागि समस्या छ।
3: क्षति न्यूनीकरणका लागि विशेष कार्यक्रम सञ्चालन गर्न किसानको माग। रिपोर्टसँगै वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिमेडिसिन सेवा प्रभावकारी तर प्रभावकारिता खस्कदो लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: रामे, यो के चलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
14: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
15: रामे दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
13: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन प्याकेट बनाउन सकिन्छ।
16: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
14: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
16: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
14: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
15: बाली अवशेष चलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
17: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। भिसा अवधि सकिएपछि पनि नवीकरण नगरी कम्बोडियामा बसिरहेका 66 जना नेपाली नागरिकलाई तत्काल स्वदेश फर्किन थाइल्याण्ड स्थित नेपाली दूतावासले आग्रह गरेको छ। पटक पटक सम्पर्क र सहजीकरणका लागि प्रयास भए पनि उनीहरू स्वदेश फिर्ता प्रक्रियामा सहभागी नभएपछि दूतावास आतंक बढ़ते जाना किसान हैरान भैया आलू लगायत का तरकारी बाली में बादर बदेल दुमसी छाड़ा चौपायली क्षति पुर्याउन थाले पछि खेतबारीम कठपुतली टांगे बाली जोगाउने प्रयास में किसान जुटे हुन्।
18: जंगली जनावर तथा छाड़ा पशु चौपाया को आतंक बढ़ते जाना डड़ेलधुरा को अमरगढ़ी नगरपालिका क्षेत्र का किसान पुराना कपड़ा टोपी प्रयोग गरेर मानिस जस्तै देखिने कठपुतली बनाएर खेतका बीच भागमा राख्ने गरेका छन्। टिनका टुक्रा तथा आवाज निकाल्ने सामग्री समेत प्रयोग गर्न थालेका छन्। अमरगढ़ी नगरपालिका एकी चन्द्रिका एरले छाडा पशु चौपाया बाँदर र बदेलका कारण बाली नाली जोगाउनै कठिन भएको बताउनुभयो।
19: हाम्रो समस्या बढ्या बाँदरको छ। जंगली बाँदरले धेरै सताउँछन्। बाँदरलाई त रोकथाम गर्न सकिँदैन। एउटा यो छडुवा गाईले सताइहाल्छ कि दुन्छन् खान्छन्। आज वन जंगल छाडिदिन्छन् घरतिर आउँछन्। समस्या धेरै छ गाईले।
18: जंगली जनावरलाई डर देखाएर बाली जोगाउने उद्देश्यले यस्तो उपाय अप्नाएको किसान बताउँछन्। उनीहरूका अनुसार बाँदर दुम्सी र बदेलले विशेष गरी तरकारी फल्ने बेला बढ़ी क्षति पुर्याउने गरेका छन्। भातकाणाकी अर्की किसान देवकी भट्ट।
12: जंगल जनावरको समस्या बानर लाग्छ नि यहाँ अनि सौड पनि आउँछ। कहिले काहीँ बनिल पनि लाग्छन्। ठ्याक्क यो तरकारी फल्ने बेला खन्ने बेला लाग्छन् बढी जसो। त्यही भएर जोगाउनु पर्छ। एकजनाले पोरी बस्नु पर्छ। त्यसको लागि समस्या छ।
18: रातिको समयमा दुम्सी र बदेलले खेत खनेर बाली नष्ट गर्ने तथा दिउँसो बाँदरको समूहले तरकारी सखा पार्ने गरेका छन्। छाडा चौपायले पनि खेतबारीमा पस्दै आलू लगायत अन्य तरकारी बालीमा क्षति पुर्याइरहेका छन्। स्थानीय सरकारले भने जंगली जनावरबाट हुने क्षति न्यूनीकरणका लागि हालसम्म कुनै विशेष कार्यक्रम सञ्चालन गरेको छैन। अमरगढ़ी नगरपालिकाका कृषि शाखा प्रमुख रमेश भण्डारी।
20: जंगली जनावरको क्षति न्यूनीकरणका लागि कार्यक्रमको लागि बजेट विनियोजन गरेको छैन। पालिकाको न्यून बजेट विनियोजन हुन्छ कृषि क्षेत्रमा। हाम्रो यो वर्षको चालु आरोको वार्षिक बजेट पनि 10 लाख मात्रै छ पालिका कृषिले गरेको। त्यो कार्यक्रममा त हामीले त्यस्तो घेरबार कार्यक्रम गर्न सकेका छैन।
18: किसानहरूले जंगली जनावर नियन्त्रण घेरबार कार्यक्रम तथा छाडा चौपाया व्यवस्थापनमा स्थानीय सरकारले तत्काल पहल नगरे खेतीपाती नै संकटमा पर्ने भन्दै चिन्ता व्यक्त गर्दै आएका छन्। कतिपय किसानले जंगली जनावरबाट बाली जोगाउन खेतबारी वरिपरि तारबार गरेर विद्युत बत्ती समेत जडान गरेका छन्। तर्कराज भट्ट, सीआईएन रेडियो अमरगढ़ी, डडेलधुरा।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। विदेशमा रहेका श्रमिकका लागि टेलिमेडिसिन सेवा विस्तारमा ढिलाइ, श्रमिक अझै समस्यामै।
21: पहिलो कुरो हाम्रो अहिले चाहिँ त्यो 10 to 5 अफिस टाइममा मात्रै भएको हुनाले चाहिँ अब उहाँ चाहिँ टाइम मिल्दैन नि त तपाईँको। यो टाइम अनुसार त धेरैको त मिल्दैन। त्यो कारणले पनि कठिनाई आइरहेको छ नि तपाईँको।
3: टेलिमेडिसिनको 5 वर्ष अपेक्षा ठूलो तर उपलब्धि कम, विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
22: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सब अस्त्र को शक्ति बोक 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9800100477 शर्तहरू लागू हुने छन्। क्लासिक टेक छोयो कि चल्यो।
23: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बालेश्वर, जमल र ओम अस्पतालमा।
24: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
25: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
26: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट, टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सरकारको तथ्याङ्क अनुसार करिब 40 लाख भन्दा बढ़ी नेपाली विदेशमा कार्य गरिरहेका छन्। विशेष गरी खाड़ी मुलुक मलेसिया दक्षिण कोरिया तथा अन्य देशहरूमा कार्यरत श्रमिकहरूले स्वास्थ्य समस्याको समयमा उपचार र परामर्श पाउन गाह्रो छ। यही समस्यालाई सम्बोधन गर्न नेपाल सरकारले टेलिमेडिसिन सेवा मार्फत स्वास्थ्य परामर्श उपलब्ध गराउने प्रयास शुरू गरेको 5 वर्ष बित्न लाग्दा समेत श्रमिकले लाभ लिन सकेका छैनन्। टेलिमेडिसिन सेवा र यसको प्रभावकारिताको बारेमा हामीले वैदेशिक रोजगार व्यवस्थापन महाशाखाका प्रमुख गुरूदत्त सुवेदीसँग कुराकानी गरेका छौं।
1: टेलिमेडिसिन सेवालाई हामीले सञ्चालन गरिरहेछौँ, जस्तो वीर हस्पिटलसँग सम्झौता गरेर हामी त्यहाँ चलिरहेछौँ। हाम्रो डाक्टर लगायतको हाम्रो चाहिँ स्टाफहरू पनि हुनुहुन्छ। यसमा विशेष गरेर फोनभन्दा वाट्सएप, इमो लगायतका भाइबर, म्यासेन्जर, सबै सामाजिक सञ्जाल सबै युज गरेर पनि फोनमा भन्दा बढी
2: पैसा पनि
1: वाट्सएपहरूमा बढी आउँछ। किन भन्दा फोनमा पैसा पनि लाग्ने भयो, ऊ पनि भयो होइन, त्यही हिसाबले
2: गर्दाखेरि
1: हेरेर भिडियो कल गर्न सकियो। त्यो अनुसार हामीले चाहिँ परामर्श सेवाहरू पनि दिइरहेका छौँ र विशेषज्ञ सेवा पनि हामी चाहिँ त्यो उहाँको केस हेरेर त्यसले सम्बोधन गर्न सक्नुभएन भने अर्को डाक्टरलाई चाहिँ ऊ गरेर टाइम लिएर त्यसरी पनि गरिरहेछौँ भने अहिले चाहिँ हाम्रो यहाँ अफिस टाइममा 10 to 5 नै छ होइन। त्यसपछि चाहिँ त्यति ऊ छैन। अब आगामी दिनमा हामीले यो पनि 24/7 उयो गर्ने र यसमा चाहिँ साइको सोसल काउन्सिललाई पनि अलिक बढी जोड्ने मनोसामाजिक भनेर, किन भन्दा अघि हामीले भनिसक्यो नि त सुसाइड लगायतका चाहिँ घटनाहरू धेरै घटे। मान्छे कसैलाई त्यस्तो घटना घटाउँ भन्ने आफूलाई लाग्छ भने पनि पख भनेर काउन्सिलिङ गरेर फकाएर यसो चाहिँ हामफाल नै लागेकोलाई पनि फर्काउने त्यो खालको लाइभ गर्नुपर्छ भनेर 24 आवर नै चाहिँ साइको सोसियल काउन्सिलहरू पनि थपेर हामीले त्यसलाई अगाडि प्रभावकारी बनाएर लाग्न लागिरहेछौँ। यसले गर्दाखेरि आगामी दिन अझ फलदायी होला र त्यसलाई अझ हामी परिष्कृत बनाएर लाँदैछौँ।
2: अहिले अब वीर अस्पतालसँग मात्रै यहाँहरूको सम्झौता छ, वीर अस्पताल मार्फत मात्रै यो सेवा सुविधा चाहिँ दिइरहेको छ। विशेष गरी कुन कुन देशमा चाहिँ तपाईँहरूले यो सेवा दिइरहनु भएको छ?
1: होइन, देश भन्ने त छैन, तपाईँको सबै जुन देशबाट आए पनि हाम्रो चाहिँ सेवा जुनसुकै देशबाट फोन आउन सक्छ, जुनसुकै देशबाट उहाँहरूले मेसेज लेख्न सक्नुहुन्छ, ऊ गर्नुहुन्छ।
2: श्रमिकहरू मात्रै भन्ने पनि हो अथवा अरूले पनि गर्न सक्छन्?
1: अरूले पनि जसले गर्न सक्नुहुन्छ। अब तपाईँ श्रमिक हो कि होइन, तपाईँको पासपोर्ट के हो, श्रम स्वीकृति के हो भनेर हामी भेरिफाई गर्दैनौँ, जसले पनि गर्न सक्नुहुन्छ। अब यसलाई अझ हामी थप प्रायोरिटी बनाउन लागिरहेको छ।
2: भनेपछि जुनसुकै देशबाट जसले पनि विदेशमा रहेका नेपालीले फोन गरेर यो सुविधा
1: लिन सक्नुहुन्छ।
2: अहिले फोनहरू कतिको आउँछन्?
1: होइन, फोनहरू चाहिँ आइरहेको छ नि, फोनहरूमा भन्दा नि मैले भने नि त्यही वाट्सएप लगायत मेसेन्जर लगायत
2: फोन, मतलब वाट्सएपमा पनि फोनै गर्ने कलै गर्ने त्यही मेसेन्जरमा सबैमा
1: ती खालका कुराहरू चाहिँ छन्।
2: तथ्याङ्क हेर्दाखेरि गत वर्ष 1300 जना जतिले चाहिँ टेलिमेडिसिन सेवा लिएका थिए, यो वर्षको केही तथ्याङ्क आइसकेको छ?
1: आइसकेको छ। अहिले टेलिमेडिसिन सेवा लिने चाहिँ झन्डै 5000 भन्दा बढीले सेवा अहिलेसम्म 5000 भन्दा बढीले सेवा लिनु भएको छ।
2: त्यो संख्या साह्रै न्यून भयो। वैदेशिक रोजगारीमा जाने त अब श्रम स्वीकृति लिने नै यो वर्ष गत वर्ष 8 लाख पुगे भनेपछि 8 लाखमा 4000-5000 फोन गरेर सेवा लिनु भनेको त एकदमै धेरै न्यून भयो। यसलाई त विस्तार गर्नुपर्ने रहेछ, किनभने सरकारको सोच राम्रो छ, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको स्वास्थ्य सेवा पहुँच सरल होस् भन्ने हिसाबले शुरू गरियो नि त। किन यसलाई आज यो स्थापना भएको त 5 वर्ष पूरा भइसक्यो, विस्तार गर्न किन
1: सकिएको? एउटा चाहिँ अलिक यहाँले भने जस्तै यो एकदम सत्य कुरा हो कि त्यत्रो संख्यामा गइराख्नु भएको छ किन थोरै भयो त भन्ने विषय चाहिँ एउटा चाहिँ एकदम जायज विषय हो। अब एउटा कुरा चाहिँ के छ भन्नुहुन्छ भने पहिलो कुरो हो हाम्रो अहिले चाहिँ त्यो 10 to 5 अफिस टाइममा मात्रै भएको हुनाले चाहिँ अब उहाँ चाहिँ टाइम मिल्दैन नि त तपाईँको, यो टाइम अनुसार त धेरैको त मिल्दैन, त्यो कारणले पनि कठिनाई आइरहेछ नि तपाईँको। अब
2: विशेष गरी अमेरिकी अनि अस्ट्रेलिया युरोपियन
1: लगायतको टाइम मिल्दैन, यता राति हुन्छ उता ऊ हुन्छ, त्यो हिसाबले पनि एउटा बाधा भइरहेछ भन्ने हामीले महसुस भएको छ। त्यही भएर यसलाई हामी 24/7 24 आवरै बनाउँदैछौँ। त्यो भयो भने चाहिँ यो अभियसली यो धेरै बढिहाल्छ होइन तपाईँको। अनि अर्को कुरो चाहिँ तपाईँको चाहिँ यहाँ एउटा अर्को पनि कठिनाई छ, हामी त्यसलाई पनि कसरी सल्भ गर्ने भनेर लागिरहेछौँ। जस्तो यहाँ काउन्सिलिङ त गर्यो होइन, काउन्सिलिङ गरिसकेपछि काउन्सिलिङको पाटो त यसले काम गर्ने भयो, त बिरामी भयो, त औषध उपचारको मेडिकलका कुराहरू भए, अब ठ्याक्कै यहाँको बाटो
21: त्यो सिफारिस गरेर डक्टरले यो फलानु औषधि खानु भनेर त्यो औषधि नि पाइँदैन,
2: पाइएन.
21: अब यहाँको प्रेस्क्रिप्सन त्यहाँ काम पनि गर्दैन, कि त्यहाँकै त्यो मेडिकल उसमा चाहिँ रजिस्टर नभइकन चाहिँ त्यहाँ गर्न पनि पाइएन भनिसकेपछि अब हामीले चाहिँ के पनि सोचिरहेछौँ भने यो महत्वपूर्ण जुन हुन्छ नि ठूल्ठूला चाहिँ सहरहरू धेरै चाहिँ हाम्रो वैदेशिक रोजगारमा गएका धेरै साउदी अरेबिया युए खाडी मुलुकहरूमा त्यहाँको कुनै त्यहाँको प्रपर डक्टरहरूलाई हाम्रो कन्ट्याक्टमा राख्ने हामी दूतावास मार्फत तिनीहरूलाई त्यो ठूल्ठूलो सहरमा हामी चाहिँ कन्ट्याक्टमा राख्छौँ अनि त्यो गरिसकेपछि चाहिँ यहाँबाट चाहिँ हाम्रो टेलिमेडिसिनवाला डक्टरले रिफर गरे अनुसार उहाँले सहजीकरण गरेर प्रेस्क्रिप्सन दिनुभयो भने त त्यो पनि समाधान भयो भने त्यो खालको पनि मेकानिजममा जोड्न सकिन्छ कि भन्ने त्यो कारणले पनि एउटा घट्नुको कारण त हो कि तपाईँको
2: अब कुरा मात्रै चलेको हो तर तपाईँहरू प्रक्रियामै गइसक्नु भएको छ डक्टरको विषयमा
21: पनि अब त्यहाँ सम्पर्क गरेर को हुन्छ त्यसमा पनि गर्नुपर्छ भनेर हामी लागिरहेको अवस्था त्यसकारण कम्युनिटीको जस्तो सल्लाह सुझावको हिसाबले चाहिँ यसो गर उसो गर यसो गर डक्टर देखाऊ भन्ने त भयो डक्टरै देखाउने भाषामा समस्या छ त्यहाँ जान सक्ने पनि समस्या छैन नि त त्यसकारण त्यो विषयमा पनि हामी लागिरहेछौँ तपाईँको त्यो भयो भने यो संख्या पनि बढ्छ अझ थप प्रभावकारी पनि हुन्छ भन्ने छ.
2: टेलिमेडिसिनको बारेमा चाहिँ विदेशमा रहेका नेपालीहरूलाई थाहा नभएर यस्तो सुविधा चाहिँ नेपाल सरकारले उपलब्ध गराइरहेको छ भन्ने कुरा थाहा नभएर पनि जोडिन नसकेको हो कि भन्ने एउटा प्रश्न त छँदैछ नि त
21: कतिपय त्यो पनि हुन सक्छ तपाईँको जुन लेभलमा हाम्रो चाहिँ प्रचार प्रसार
2: धेरै भरभरै आयो भने हामीले हान्न सक्दैनौँ कि भन्ने पनि होला तपाईँहरूलाई
21: हुनपर्ने हो त्यो हिसाबले चाहिँ नभएको हुनसक्छ. अब हामी आगामी दिनमा चाहिँ 24/7 गर्छौँ र त्यसपछि यो प्रचार प्रसारलाई व्यापक रूपमा गरेपछि यो प्रभावकारी हुन्छ.
3: प्रमुख विपक्षी दलहरूको निरन्तर अवरोधपछि प्रतिनिधि सभाको बैठक पुनः प्रभावित भएको छ. विपक्षी दलहरूले आर्थिक विधेयकमा रहेका करका दर हेरफेर गरेर अर्थमन्त्री डाक्टर सोनी मोहले संघीय संसद सचिवालयमा दर्ता गरेको पत्र अस्वीकार्य रहेको बताएका छन्. छानबिन समितिले तत्कालीन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुदन गुरूङको सम्पत्ति अस्वाभाविक नरहेको र स्रोत खुलेको निष्कर्ष निकालेको छ. राष्ट्रिय सभा संहिता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले हुम्ला र बाजुराको सीमा विवादमा उब्जिएको समस्या समाधान गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ. फिलिपिन्समा गएको शक्तिशाली भूकम्पका कारण 32 भन्दा बढ़ीको मृत्यु भएको छ र नेपालले एसियन गेम्स छनौट जितेको छ. हवस्त आजलाई साझा खबरको समय सकियो. प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद. भोलि जेठ 26 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला. अहिलेलाई म दीपक आचार्य बिदा हुन्छु. नमस्कार, शुभरात्री.

0: वन हाम्रो जीवन हो, तर प्रत्येक वर्ष डढेलोका कारण हजारौं रुख, वन्य जन्तु र वनस्पति नष्ट हुन्छन्। बढ्दै गएको वन डढेलो र आगलागीको प्रमुख कारण भनेकै मानवीय लापरवाही हो। जंगलमा आगो नबालौं, कतै डढेलो देख्दा तुरन्तै स्थानीय निकाय, वन कार्यालय वा सुरक्षा निकायलाई खबर गरौं। वन बचाऊ, जीवन जोगाऊ। लुथरन वर्ल्ड रिलिफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: you.
1: Extreme energy drink.
2: Radio Vinny FM. Radio Vinny FM.
3: Radio Vinny FM. 98.6 Rexy 2.7 MHz.
4: Extreme energy drink.
5: Time check. अहिले ठीक 8 बजेको छ.
6: Extreme energy drink. Taste the difference. Feel the energy.
7: अब सुन्नुहोस् श्री स्टीव्स रेडियो कथा भाग 2.
8: सर्वजीको परिवार सबैले डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन. यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550 ले बनाएको शर्माजीको घरलाई झन् धेरै हल्लाउँछ. रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा. श्री एफई 550 सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील.
9: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा. विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ.
10: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू: छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी. हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू: हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू. सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू: शरीरमा भएका गाँठागुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस. साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ.
9: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा.
10: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ. त्यति मात्र कहाँ हो र, प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ.
11: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत. फोन नम्बर 083-522-148 र 520-702.

0: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन। के गर्ने गर्ने मलाई बिस्तार भइसक्यो।
1: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
0: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्या हौ दाजु? मैले
1: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
2: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
1: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
2: हो र दाजु,
0: कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
1: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि। हो, त्यही गएर सूर्जन रोकाईलाई भेट।
2: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि। फेरि उहाँ गरे के हो कसो?
1: लटिपिराग फोन नम्बर 9820293948 9820293948।
3: सार्वजनिक सेवा लिँदा ध्यान दिउँ, आफूले लिने सेवाका सम्बन्धमा जानकारी राखौं, आवश्यक कागजात प्रक्रिया पूरा गरौं, नागरिक बडा पत्रका बारेमा जानकारी राखौं, आधिकारिक सेवा प्रदायकबाट मात्र सेवा लिऊ, सेवा प्राप्त गर्दा बिचौलियाको प्रयोग नगरौं, सकेसम्म अनलाइनबाटै सेवा लिने र दिने गरौं, ज्येष्ठ नागरिक अपाङ्गता भएका तथा अशक्त व्यक्तिलाई प्राथमिकता दिऊं, सेवा प्रवाहमा समस्या देखिए सम्बन्धित निकायमा सम्पर्क गरौं, अनियमितता र भ्रष्टाचार विरुद्ध उजुरी गरौं।
1: सार्वजनिक सेवालाई सरल, सहज र पारदर्शी बनाऊ। कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, वीरेन्द्रनगर, सुर्खेत।
4: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
5: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ।
4: हाम्रा सेवाहरू
5: ग्यास्ट्रिक, अल्सर, गानोबोला, जन्डिस, हर्सा, बात, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पथरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
4: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहुलपुर बसपार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 9840044631।
6: रेडियो भेरी एफएम।

0: सेन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 98484461।
1: रेडियो भेरी एफएम

0: पारस्परिक साथ, सहयोग र दृढ़ विश्वास को तीन दशक भन्दा लामो हाम्रो सहयात्रा। तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै, तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।
1: खुशीको खबर।
2: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालकै एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
1: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
2: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चार वाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क मोबाइल नम्बर 98455369984।
3: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
4: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
3: के रे, नानी त भर्खर 17 की लागि होइन र?
4: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
3: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
4: ए हो र?
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: के तपाईँ एसएई पछि स्वास्थ्य क्षेत्रमा भविष्य बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो कैलपाल हस्पिटल एन्ड कलेज नेपालगंज बाँकेमा 2083 सालका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
2: सिटीभिटी अन्तर्गत सञ्चालन हुने स्वास्थ्य शिक्षा कार्यक्रमहरूमा अध्ययन गरी दक्ष र सफल स्वास्थ्यकर्मी बन्ने अवसर अहिले नै प्राप्त गर्नुहोस्।
1: हाम्रा कार्यक्रमहरू सर्टिफिकेट इन जेनरल मेडिसिन एचए, डिप्लोमा इन डायग्नोस्टिक रेडियोग्राफी डीआरटी, सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, डिप्लोमा इन फार्मेसी, सर्टिफिकेट इन अफ्थाल्मिक साइन्स।
2: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशाला, सुविधा सम्पन्न आफ्नै भवन भएको हस्पिटल, बेस्ट प्राक्टिकल ट्रेनिङ, 100% प्राक्टिकल ओरिएन्टेड लर्निङ, सहज तथा किफायती शुल्क संरचना, मैत्रीपूर्ण तथा सहयोगी शैक्षिक वातावरण।
1: स्वास्थ्य क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहने विद्यार्थीका लागि कैलपाल हस्पिटल एन्ड कलेज भरपर्दो गन्तव्य बनेको छ।
2: सम्पर्क कैलपाल हस्पिटल एन्ड कलेज, सुर्खेत रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081-534-0017, 081-536-275। स्वास्थ्य क्षेत्रमा सफल भविष्य निर्माणको सही आधार।
6: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रिएर।
1: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
2: हामी कहाँ एलजी, सामसङ, औरा, स्काई ओर्थ कम्पनीका टीभी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
1: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टिभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टिभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
2: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6, बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858517115।
7: रेडियो भेरी एफएम

0: एसई र कक्षा बाह्रको परीक्षामा कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा निकाल्न सफल एस श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर सात इत्रामा नयाँ शैक्षिक सत्र 83-84 लागि कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: अध्यापन हुने विषयहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी।
0: गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था पनि रहेको छ। साथै कक्षा सञ्चालन आउँदो साल 1 गतेदेखि हुनेछ।
1: प्रधानाध्यापक श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर सात इत्राम सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98-4-30-3-9, 98-5-51-5-60 र 98-4-81-56-499।

0: me a...
1: extreme energy drink.
2: भर्ना खुल्यो
3: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जिहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
3: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-59-960 र 97-678-84-566।

0: hello.
1: Let's go.
2: 6.9 inch को standard display, AI powered camera, 2 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार.
3: सबैको मन छुने.
4: Radio Bheri FM.

0: यही जेठ 30 गते शनिबार को दिन
1: सुपर पोलिक्लिनिक एंड डायग्नोस्टिक सेंटर प्रणाली सुर्खेत में ब्रिनोस कान उपचार केन्द्र फुलटेकरा नेपालगंज में कार्यरत नाक कान घाटी रोग विशेषज्ञ डाक्टर आनंद कुमार झा द्वारा सशुल्क बिरामी जांच हुने जानकारी गराउँदछौ।
2: विशेषज्ञ डाक्टर द्वारा जांच हुने समस्याहरू नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइराइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
1: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ।
2: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन नम्बर 083-521-987, मोबाइल नम्बर 98-580-50-696।
3: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक सर्वेक्षक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने, साथै हामी कहाँ सर्ट टर्म ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा फार्मेसी, हेल्थ असिस्टेन्ट, एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टीमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय, कन्सल्टेन्सी, सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने, अपरेटरका लागि लाइसेन्स सम्मको सहजीकरणको व्यवस्था, गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भए, डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने। नोट, शुरूमा भर्ना हुने 20 जना विद्यार्थीलाई विशेष छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँके सिद्धार्थ होटल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98-484-44-935, 98-582-39-99, 98-584-7-92 र 98-448-61-175। सिप सिकौ, आत्मनिर्भर बनाऊ, प्राविधिक शिक्षा सफल भविष्यको आधार।
4: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश। डिभिजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना।
5: वन वन्यजन्तु, जल र जमिन प्रकृतिको अमूल्य उपहार, यिनको संरक्षण सम्वर्धन र सदुपयोग हाम्रो जीवनको आधार। वनले दिन्छ स्वच्छ वायु, स्वस्थ जीवन र दीर्घ आयु। वनमा आगो लगाउनु हुन्न ध्वस्त हुन्छ वन, लाखौं जीव जन्तु मर्दा कति रोला हाम्रो मन।
4: त्यसैले वनभित्र सलाई, लाइटर, पेट्रोल, मट्टीतेल जस्ता आगो जन्ने वस्तु नलगाउ। चुरोटको ठुट्टा, सलाईको काँटी जस्ता आगो लाग्ने वस्तु वन क्षेत्रभित्र नफालौं। त्यसको प्रयोग पश्चात राम्रोसँग निभाएर मात्र फालौं। वनभोज जस्ता कार्य वन क्षेत्रभित्र नगरौं। गरेको ठाउँमा प्रयोग गरिएको आगो राम्रोसँग निभाऊ। केही कारणले वनमा आगो लागिसकेपछि तुरन्त वन उपभोक्ता समूह, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, जिल्ला प्रशासन कार्यालयलाई खबर गरौं र प्रत्येक उपभोक्ता आगो निभाउने सामग्री बोकी आगो निभाउन जाउँ। वनमा आगो लगाउनु कानूनी अपराध हो। कसैले लगाएमा बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ।
5: डिभिजन वन कार्यालय सुर्खेत। सूचना
0: तपाईहरुकै चिर परिचित न्यू सुर्खेत मेडिकल स्टोर्समा यही जेठ 30 गते वरिष्ठ टाउको नसा तथा मानसिक रोग विशेषज्ञ प्रोफेसर डाक्टर मोहन बेलवासेद्वारा सशुल्क चेक जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
5: डाक्टरद्वारा दिइने सेवाहरू टाउको दुख्ने, निन्द्रा नलाग्ने, नसा तथा लागु पदार्थ सेवन गर्ने, मन आसिने, मनमा धेरै कुरा खेल्ने, आत्महत्याको सोच या प्रयास गर्ने, धेरै भीडभाडमा बस्न मन नलाग्ने, धेरै रिस उठ्ने, छटपटी हुने र बरबराउने,
0: साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्ने, बात रोग तथा नसा रोग विशेषज्ञ डाक्टर गणेश तिवारीद्वारा सशुल्क बिरामी चेक जाँच गरिन्छ।
5: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर तथा सुर्खेत स्वास्थ्य पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकबाट 300 मिटर उत्तर तर्फ। सम्पर्क फोन नम्बर 083-521-5099 र मोबाइल नम्बर 98-84-39-117।
6: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
5: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
0: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454-33975 र 98-145-84-031।
5: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
7: रेडियो भेरी FM।
8: प्रष्टीकरण प्रति विपक्षीहरू किन अझै असन्तुष्ट?
9: प्रधानमन्त्रीले गल्ती गरेपछि प्रधानमन्त्रीले सच्याउनु पर्छ, अरूले सच्याएर त भएन र त्यही कुरामा मिलेन।
8: र अन्तर्राष्ट्रिय प्रसंगमा इजरायल माथिको हमला रोक्ने इरानको घोषणा। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार
10: फडिन र दाहालबाट सुन्नुहोस्। दुई पक्ष बीच दुई महिना यता पहिलो पटक भएको प्रत्यक्ष लडाईपछि इरानको सेनाले आफूले इजरायल विरूद्धको सैनिक कार्यवाही स्थगित गरेको बताएको छ। उसले इजरायलमाथि पीड़ादायी प्रकृतिको जवाब दिएको भन्दै दक्षिण लेबनन सहितमा थप आक्रमण नगर्न चेतावनी दिएको छ। सामाजिक सञ्जालमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानले तत्कालै युद्ध विराम गर्न लागेको बताएका थिए। बीबीसीकी प्रमुख अन्तर्राष्ट्रिय संवाददाता लिज डुसेट भन्छन्,
11: President Trump in his first reaction
10: सामाजिक सञ्जालमा आफ्नो पहिलो प्रतिक्रियामा राष्ट्रपति ट्रम्पले दुवै पक्षलाई आक्रमण रोक्न आह्वान गरेका थिए। उनले शान्तिका लागि अन्तिम चरणका वार्ताहरू भइरहेको र बीचमा देखा पर्ने अज्ञानता र मूर्खताले त्यसलाई प्रभावित पार्न सक्ने बताएका थिए। बीबीसीकी अन्तर्राष्ट्रिय संवाददाता लिज डुसेट, इरानले आफूले इजरायलको हाइफा स्थित एउटा पेट्रोकेमिकल प्लान्ट सहितका स्थानलाई निशाना बनाएको बताएको छ। इजरायलले मध्य र पश्चिम इरानमा आक्रमण गरेको जनाएको थियो। यमनका हुथीहरूले पनि इजरायलमा क्षेप्यास्त्र हमला गरेका छन्। युरोपेली नेताहरूले आइतबारको संसदीय निर्वाचनमा स्पष्ट विजय हासिल गरेकोमा आर्मेनियाका प्रधानमन्त्री निकोल पासिनियानलाई बधाई दिएका छन्। उनको EU पक्षधर सिभिल कन्ट्राक्ट पार्टीले 50% भन्दा थोरै कम मत ल्याएको थियो। युरोपियन काउन्सिलका प्रमुख एन्टोनियो कोस्टाले आर्मेनियाका नागरिकहरूले शान्ति, स्थिरता र छिमेकीहरूसँग बलियो सहकार्यको पक्षमा मत हालेको बताए। युक्रेनका राष्ट्रपतिले पासिनियानको विजयलाई आर्मेनियाको सार्वभौम अमेरिकाको जीत भनेका छन्। रूसले चुनावमा उसकै शब्दमा पश्चिमा हस्तक्षेप भएको भन्दै आलोचना गरेको छ। ब्रिटेनको सरकारले एप्पल र गुगल सहितका प्रविधि कम्पनीहरूलाई स्मार्टफोन र अन्य उपकरणहरू मार्फत नग्न तस्विरहरूमा बालबालिकाको पहुँचलाई प्रतिबन्ध लगाउन 3 महिनाको समय दिएको छ। प्रधानमन्त्री कियर स्टारमरले कम्पनीहरूले या त ती उपकरणहरू बनाउँदै नयाँ फिचरहरू ल्याउनुपर्ने या अपरेटिङ सिस्टमलाई अपडेट गरेर 18 वर्षभन्दा मुनिका बालबालिकालाई नग्न सामग्री खिच्न पठाउन र हेर्न रोक लगाउनुपर्ने बताए। यदि कम्पनीहरूले त्यस्तो नगरेको खण्डमा नयाँ कानून ल्याएर उनीहरूलाई बाध्य बनाइने जनाइएको छ। सामाजिक सञ्जालमा बालबालिकाको पहुँच नियमन बारे ब्रिटेन सरकारले केही दिनमै घोषणा गर्ने ठानिएको छ। दक्षिणी फिलिपिन्सका अधिकारीहरूले मिन्डाओ टापुमा गएको एउटा भूकम्पमा कम्तीमा 32 जनाले ज्यान गुमाएको पुष्टि भएको जनाएका छन्। गैर सैनिक रक्षा अधिकारीहरूले 100 भन्दा बढी घाइते भएको उल्लेख गरेका छन्। 7.8 म्याग्निच्युडको उक्त भूकम्पपछि सो क्षेत्रका कैयौं देशहरूले सुनामीको चेतावनी जारी गरेका थिए। र चिनिया राष्ट्रपति शी जिनपिङले आफ्ना उत्तर कोरियाली समकक्षीलाई आफूले दुई देश बीचको सम्बन्धलाई उनकै शब्दमा नयाँ उचाइमा पुर्याउन चाहेको बताएका छन्। 7 वर्षपछि उनी 2 दिने भ्रमणका लागि उत्तर कोरिया पुगेका हुन्। यो बीबीसी नेपाली सेवा हो।
12: सदनको गतिरोध सहितका विषयबारे छलफल गर्न सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेद्वारा आज आयोजित सर्वदलीय छलफल कुनै निष्कर्षमा नपुगे पनि त्यसले संवादको वातावरण सिर्जना गरेको भन्दै सत्तापक्ष र प्रतिपक्ष दुवैले त्यसलाई सकारात्मक भनेका छन्। प्रधानमन्त्री वालेन्द्र शाह वालेनको सीमा सम्बन्धी अभिव्यक्तिपछि उत्पन्न विवादका कारण विपक्षीहरूले स्पष्टीकरणको माग गर्दै विगत 1 सातादेखि सदन सञ्चालन हुन दिएका छैनन्। सदनको अवरोध आज पनि जारी रह्यो। एक रिपोर्ट। प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन माग गर्दै विपक्षी दलहरूले केही दिन यता संसदका दुवै सदनमा अवरोध गरेपछि आज रासोपा सभापति लामिछानेले सर्वदलीय छलफलको आह्वान गरेका थिए। उक्त बैठकमा आफूहरूले नेपालले पनि भारतको जग्गा मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिबारे उनले सदनमै आएर जवाफ दिनुपर्ने अडान व्यक्त गरेको नेकपा एमालेका प्रमुख सचेतक ऐन बहादुर महरले बताए।
13: परराष्ट्र मन्त्री दिनुहुन्छ सरकारका तर्फबाट, उहाँले बोल्नुहुन्छ सदनमा, बरू पछि प्रधानमन्त्री पनि पछि आउनुहुन्छ, कहीँ अझै केही नपिएका कुराहरू छन् भने, अब होइन भने म पनि अलिकति केही विषयहरू छन् भने म पनि बोल्न तयार छु भन्दै हुनुहुन्थ्यो। अनि हामीले के भन्यौं भने प्रधानमन्त्री स्वयं उपस्थित भएर रोसमा त्यसरी बोलिसकेका कुरा चाहिँ अरूले सच्याउने कुरा, अरूबाट आउने कुरा त्यो राम्रो हुँदैन, स्वयं प्रधानमन्त्रीले नै त्यसलाई करेक्सन गर्नुपर्छ भन्ने कुरा हामीले राख्यौं।
12: सत्ता पक्षले भने कुनै मन्त्रीले सरकारका तर्फबाट भनाइराख्दा त्यसले सिङ्गो सरकारकै प्रतिनिधित्व हुने बताउँदै आएको छ। सांसद समेत रहेका रासोपा नेता विपिन आचार्य आजको बैठकले संवादहीनता तोडेको बताउँछन्।
14: आज छलफलमा उठेका कुराहरू अथवा हाम्रो तर्फबाट चाहिँ गतिरोध अन्त्य गर्नका लागि हामीले राखेका कुराहरूलाई चाहिँ आफ्नो पार्टीमा पनि छलफल गरेर हामी फेरि विल गेट ब्याक टु यु भन्ने खालको कुराहरू गर्दै गर्दाखेरि त्यसले कहीँ न कहीँ संवादहीनताको यात्रालाई त टुङ्गाएको छ नि त। जति पनि इस्युजहरू छन् त्यो रिजल्भ गर्ने भनेको त अल्टिमेटली फेरि छलफलै गरेर निकाल्ने हो नि त निचोड त।
12: विपक्षीहरूले भने प्रधानमन्त्रीले जवाफ दिनु नै सबैभन्दा उचित हुने तर्क गर्दै आएका छन्। राष्ट्रपति नेता आचार्यले सदनको गतिरोध हटाउने उपाय खोज्न विपक्षीहरूसँग निरन्तर संवाद गरिने बताए।
14: सबैजनालाई चाहिँ सहज हुने र संसदको गतिरोधको अन्त्य हुने समाधान के हो भन्ने पाठ पनि सत्तापक्ष र प्रतिपक्षका साथीहरू बसेर नै फिगर आउट गर्ने हो, थप छलफलले नै त्यो सोल्युसन के हो भन्ने कुरा निकाल्छ।
12: हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टीले भने आजको सर्वदलीय बैठकमा भाग लिएको थिएन। उक्त बैठक लगत्तै बसेको प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राख्दा नियमित कार्यसूचीमा प्रवेश गर्न सकेन। यसै सन्दर्भमा हामीले आजको सर्वदलीय बैठकमा सहभागी नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनलाई टेलिफोन सम्पर्क गरी शुरूमा सत्ता पक्षको प्रस्तीकरणप्रति तपाईँहरू किन अझै असन्तुष्ट भनेर सोधेका छौं।
15: कमसेकम संवाद शुरू भयो, खुसीको कुरा हो, तर चाहिँ जो राष्ट्रिय स्वाधीनता त्यसै गरी सीमाका विषय जो विवादित विषय उहाँले राख्नुभयो यो गलत हो। गलत विषयलाई सच्याउनु पर्छ, संसदको रेकर्डबाट हटाउनु पर्छ, स्वयं प्रधानमन्त्रीले यसलाई स्पष्ट गर्नुपर्छ भन्ने हाम्रो भनाइ हो र त्यो अहिले पनि जारी छ र त्यसको लागि चाहिँ प्रधानमन्त्रीजीको जिम्मेवारी हो यसलाई स्पष्ट गर्ने, किनभने एकजनाले बोल्ने अर्कोले स्पष्ट भन्ने त हुँदैन। आज यद्यपि छलफल राम्रो भयो, केही डेडलक खुल्दै गएको जस्तो देख्थ्यो। संवाद सुरु भयो, परराष्ट्र मन्त्री या यस्तै प्रधानमन्त्रीले कुनै मन्त्रीलाई खटाएर प्रष्टीकरण गर्ने भन्ने कुराहरू पनि आए। हाम्रो भनाइ के रह्यो भने, प्रधानमन्त्रीले गल्ती गरेपछि प्रधानमन्त्रीले सच्याउनु पर्छ, अघि सच्याएर त भएन। उहाँले बोलिसकेपछि उहाँकै मुखबाट चाहिँ के भन्न खोज्यो भन्ने सुन्न चाहन्छौ भन्ने कुरा भयो र त्यही कुरामा मिलेन। यद्यपि छलफल संवाद शुरू भएको छ, सकारात्मक मान्नुपर्छ यसलाई।
16: तर उहाँहरूको कुरा चाहिँ के छ भने, सम्बन्धित मन्त्रीले नै सिङ्गो सरकारको प्रतिनिधित्व गरेर बोल्ने भनेको प्रधानमन्त्री सरकार वा सरकारको नेतृत्व गर्ने राजनैतिक दलकै जवाफ हो नि त त्यो भन्ने कुरा छ नि त।
15: अहिलेसम्म हामीले त्यसरी बुझेका छैनौ, किनभने संसदमा प्रत्यक्ष प्रश्न उत्तर गर्ने प्रधानमन्त्रीले हो, त्यो प्रश्न उत्तरको क्रममा उहाँले व्यक्त गर्नुभएको हो र त्यो कुरा प्रधानमन्त्रीको प्रश्न उत्तरमा आएका कुरालाई विदेश मन्त्री अथवा परराष्ट्र मन्त्री वा अरू कसैले करेक्सन गर्ने स्पष्ट गर्ने भन्ने कुरा त्यति सान्दर्भिक विषय होइन।
16: अब यो आर्थिक विधेयकमाथिको छलफलको कुरा छ, अरू छलफलका कतिपय विषयवस्तुहरू पनि छन्, कहिलेसम्म तपाईँहरू सदन अवरोध गरिरहनुहुन्छ त त्यसो भए?
15: हामी प्रतिपक्षी दलहरूको तर्फबाट एक दिन पनि एक घण्टा पनि अवरोध गर्न चाहँदैन, नियमित चलोस्। नीति कार्यक्रम छलफल भयो, पास भयो, बजेटका सिद्धान्त प्राथमिकताहरू छलफल भयो, पास भयो, त्यसै गरी विनियोजन विधेयक र मन्त्रालयगत विनियोजनहरू समयमै छलफल होस्, पास होस्, हाम्रो अपेक्षा यो सदन नियमित चलोस् हाम्रो अपेक्षा हो, किनभने हामीले बन्द गरेका त होइन। प्रधानमन्त्रीजी जवाफ दिन आउनुभयो, आफै समय मागेर आकस्मिक बोल्नुभयो, अनि त्यसमा राष्ट्रियता विषय यति कमजोर कुरा जिम्मेवार मान्छेले राखिसकेपछि, सीमा सम्बन्धी हुँदै नभएका विवादको राखिसकेपछि त्यो बारे त संसद स्वतः जवाफ दिए बन्नुपर्छ प्रधानमन्त्री भन्ने कुरा हो। त्यसैले हामी कुनै रहरले चाहनाले नियोजित यो बन्द या अवरोध गरेको विषय नै होइन नि त।
16: भनेपछि जहिलेसम्म प्रधानमन्त्रीजी आउनुहुन्न तपाईँहरू संसद चल्न दिनुहुन्न?
15: निश्चय पनि, निश्चय पनि।
12: उनी थिए नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुन। अब अर्को प्रसंग, सगरमाथाको कठोर वातावरणमा हराएका दावा शेर्पा हालै झण्डै एक सातापछि जीवित भेटिन धेरैले त्यसलाई चमत्कार जस्तै माने। ओखलढुङ्गा घर भएका पथ प्रदर्शक शेर्पा यतिखेर काठमाडौँमा उपचाररत छन्। परिवारले समेत आशा मारिसकेको अवस्थामा उनी जीवितै भेटिएका थिए। बीबीसीसँग कुरा गर्दै शेर्पाले हिउँ र चकलेटको भरमा आफूले ज्यान जोगाएको बताएका छन्। सगरमाथामा बिताएका ती चुनौतीपूर्ण क्षणबारे हाम्रा साथी कमल परियारले अस्पतालमै पुगेर उनीसँग कुराकानी गरेका छन्।
17: हाराको होइन, म अक्सिजन सिधेर पछि भएको, अक्सिजन सिध्यो, अब अक्सिजन सिध हिँड्नु सकेन, रन पर्यो, अब खाने खाने के खाली खाने पेटमा खाना हुँदैन, त्यसमा त्यो खाने मात्र हो अक्सिजन भन्ने। दुई दिनसम्म केही पनि खाएन अनि त्यो म त्यो आइस भन्ने चाहिँ बरफ बरफ चपाउँदै बसेँ। अब यता बरफ चपाउँदाखेरि दाँत पनि दुख्यो, चपाउनु त्यो बरफ त्यो अनि त्यो ऊ हुन्छ बरफ चाहिँ पुरा चपाएँ। खानेकुरा त्यति त्यो चकलेटहरू थियो अब गुजी गुजीमा आफ्नो, अनि त्यही त्यो अलिकति भिजाउँदै अनि पानी भिजाउँदै खायो। त्यहाँबाट उता पछाडि हेरेको अनि यस्तो यस्तो अब यस्तो यस्तो खाप खाप खप त्यो राति दुम त गर्दै थियो अनि खाप खप रहेछ त्यसमा खाप खपमा त्यहाँबाट चाहिँ अब हाम्रो त्यो हिउँमा टेक्ने त्यो यस्तो हुन्छ, हातमा त केही पनि छैन अनि अब हिउँमा टेक्ने त्यो त्यसले गरेर खरपत्र कुरो चढेर अलिक माथि चढेर निस्केर हेरेको त आउनलाई माथि बाहिर निस्किन सक्ला सक्ला जस्तो लाग्यो कि। अनि त्यहाँबाट चाहिँ फेरि ल सक्दो रहेछ भने त त्यति त्यतै नि डोरी खोजेर गएँ, डोरी त्यो डोरी हुन्छ खाल्टो खोलेर डाँडा र काटेर कता कता डाँडा र काटेर अनि त्यहाँबाट तल आएँ। त्यो उनीहरू बाहिर निस्केपछि रातभरि हिँड्यो, त्यो दिन बोडी पनि हिँड्यो, रातभरि पनि हिँड्यो अनि ठ्याक्कै रातभरि हिँडेपछि त्यहाँ बिसिएम भन्ने ठाउँमा आइपुग्यो। यो एसबिसी चाहिँ भन्ने एउटा कम्पनी हुन्छ, उनीहरूको केटाहरू माथि सामान फोहोर ऊ गर्नलाई जाँदोरहेछ, त्यहाँबाट भेट्यो अनि उनीहरूले जसलाई गरेर बोकेर ल्यायो। बाँचेले भने लाग्दैन थियो, अब म यतिकै सिधिनेहरूको
12: दावा शेर्पा बीबीसी नेपालीसँग कुरा गर्दै। तपाईँ नेपालका विभिन्न एफएम स्टेशनबाट बीबीसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ। हामी पौने 9 बजेदेखि 9 बजेसम्म प्रसारणमा रहन्छौं। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, अप्रेल यता पहिलो पटक दुई पक्षबीच भएको लड़ाईपछि इरानले इजरायलमाथि हमला रोक्ने बताएको छ। तर देशको सैनिक कमाण्डको मुख्यालयले इजरायलले दक्षिणी लेबननमा हमला गरेको खण्डमा थप चरम प्रतिक्रिया जनाउने उल्लेख गरेको छ। यसअघि राष्ट्रपति ट्रम्पले दुई देशले युद्ध विराम गर्न लागेको बताएका थिए। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ फणीन्द्र दाहालबाट।
10: इरानको प्रमुख सैन्य कमाण्डको मुख्यालयले इजरायलमाथिको पछिल्लो आक्रमण अन्त्य भएको घोषणा गरेको हो। उसले इजरायलले दक्षिण लेबनानमा हमला गरेको खण्डमा इरानले पहिला भन्दा चरम र शक्तिशाली प्रतिकार गर्ने बताएको छ। इरानी राष्ट्रपति मेसुद पेजिस्क्यानले आफ्नो मुलुकले युद्धको मैदान वा वार्ताको टेबल दुवै नछाडेको बताएका छन्। एक्समा राखिएको एउटा पोस्टमा उनले आफ्नो देशको प्राथमिकता राष्ट्रिय सुरक्षा र नागरिकको शान्ति रहेको बताए। उनले कुनै पनि धम्कीबाट पछि नहट्ने पनि उल्लेख गरेका छन्। त्यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायललाई गोलाबारी रोक्न भनेका थिए। उनले दुई देशले तत्कालै युद्ध विराम गर्न खोजेको पनि उल्लेख गरेका थिए। यसैबीच इजरायलको च्यानल 12ले राष्ट्रपति ट्रम्पको अनुरोधमा इजरायलले इरानमाथि हमला रोकेको जनाएको छ। उक्त रिपोर्टमा हिजबुल्लाले आक्रमण गरेको खण्डमा दक्षिण लेबनानमा इजरायली आक्रमण जारी रहने भनिएको छ। इजरायली र अमेरिकी संचार माध्यमहरूले राष्ट्रपति ट्रम्प र इजरायलका प्रधानमन्त्री नेतान्याहू बीच टेलिफोनमा कुराकानी भएको जनाएका छन्। तर उनीहरू बीच के छलफल भयो त्यो प्रष्ट छैन। यसअघि बेरूतमा इजरायलले गरेको हमलाको जवाफमा इरानले सैन्य कार्यवाही गरेको बताएको थियो। इरानले इजरायलमा क्षेप्यास्त्र प्रहार गरेपछि इजरायलले पश्चिम र मध्य इरानमा हवाई हमला गरेको थियो।
12: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीँ सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ट्ज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ
4: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ
3: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
4: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ
5: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढी चोक सुर्खेत फोन नम्बर 083-522-148 र 520-702
6: सूचना
7: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ
6: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225 अरुवा सोना मनसोली चामल प्रति बोरा 1350 स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925 अरुवा मध्यम चामल प्रति बोरा 1350 चिनी प्रति किलो 95 कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860
7: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है
6: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय विजयनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत
5: सूचना
7: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ
5: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा दैनिक बिरामी जाँच सेवा हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा प्रयोगशाला रगत दिशा पिसाब खकार वीर्य तथा गर्भ परीक्षण सेवा औषधि बिक्री वितरण तथा परामर्श सेवा महिलाहरूको यौन रोग आङ खस्ने सेतो पानी बग्ने गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा मधुमेह उच्च रक्तचाप ढाड दुख्ने हात खुट्टा सिल्का हान्ने पैतला पोल्ने लगातार टाउको दुख्ने चक्कर आउने रिङ्गटा लाग्ने मन आत्तिने छाती छिटो छिटो भड्किने निन्द्रा नलाग्ने भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा परिवार नियोजन सम्बन्धी सेवाहरू पायस जन्डिस ग्यास्ट्रिक वायुगोला बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा रंगीन भिडियो एक्सरे सेवा ईसीजी सेवा इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ
4: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-85-56-455
5: मलाई त कस्तो भोक लाग्छ टेकराज कहीँ जाम न खाजा खान
8: भोक त लाग्यो दिदी के खाने भोक लाग्यो के दिदी
5: भोक लागेको बेला त मिठै खानेकुरा खानु पर्यो नि
8: त्यसो भए दिदी आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ मजाले भोक मेटिन्छ
4: त्यहाँ त स्पेसल बफ मोमो चिकन मोमो मटन मोमो भेज मोमो बफ चाउमिन चिकन चाउमिन
9: मटन चाउमिन, भेज चाउमिन, अण्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बब खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बब सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बब ससेज चिकन, ससेज फ्राइड राइस का साथ ही अर्डर अनुसार का खाजा उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
5: ल ल त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नरमा।
7: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97490-60840।
5: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
10: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
7: हाम्रो सुर्खेत वीरेन्द्र नगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
10: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब, म्याक लिब, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्र नगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टि, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-480-50-227।
11: रेडियो भेरी एफएम
10: सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब, म्याक लिब, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्र नगर 10 खजुरा।

0: सूचना
1: तपाईहरुकै चिर परिचित न्यू सुर्खेत मेडिकल स्टोर्समा यही जेठ 30 गते वरिष्ठ टाउको नसा तथा मानसिक रोग विशेषज्ञ प्रोफेसर डाक्टर मोहन बेलवासेद्वारा सशुल्क चेक जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
0: डाक्टरद्वारा दिइने सेवाहरू टाउको दुख्ने, निन्द्रा नलाग्ने, नसा तथा लागु पदार्थ सेवन गर्ने, मन आत्तिने, मनमा धेरै कुरा खेल्ने, आत्महत्याको सोच या प्रयास गर्ने, धेरै भीडभाडमा बस्न मन नलाग्ने, धेरै रिस उठ्ने, छटपटी हुने र बरबराउने,
1: साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्ने, बाथ रोग तथा नसा रोग विशेषज्ञ डाक्टर गणेश तिवारीद्वारा सशुल्क बिरामी चेक जाँच गरिन्छ।
0: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर तथा सुर्खेत स्वास्थ्य पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकबाट 300 मिटर उत्तर तर्फ। सम्पर्क फोन नम्बर 083-521-599 र मोबाइल नम्बर 98-84-39-117।
2: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत सम्पर्क फोन नम्बर 083-520-045।
3: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
0: बजारबाट सामग्री खरिद गर्दा ध्यान दिनुपर्ने कुरा, क्रेता वा सामग्री खरिदकर्ताले बिल वा रसिदको विवरण ठिक छ वा ठिक छैन भनी जाँच गरौ। सामानको नाम, मात्रा, मूल्य अभिवृद्धि कर लगायतका विवरण हेर्ने गरौ। बिलमा मिति, बीजक नम्बर र किनमेल गरिएको स्थान सही छ वा छैन भनी जाँच गरौ। प्राप्त बिल वा रसिदलाई सुरक्षित राखौ। बिलमा व्यवसायको नाम, ठेगाना, फोन नम्बर र प्यान नम्बर उल्लेखित भए नभएको हेरौं। कुनै पनि वस्तु तथा सामान खरिद गरेपछि बिल बीजक माग्ने गरौं। विक्रेताले ग्राहकलाई सामग्री खरिद गरेको बिल अनिवार्य रूपमा दिऊ। बिल बमोजिमको सामान उपलब्ध गराऊ। सामान खरिद बिक्री गर्दा बिल अनिवार्य लिने र दिने गरौं।
3: कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, वीरेन्द्रनगर, सुर्खेत।
4: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ, के गर्ने गर्ने भइसक्यो।
5: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
4: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
5: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
6: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
5: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
4: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
5: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका म्यान पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
6: हो, त्यही गएर सुर्जन रोकाईलाई भेट।
4: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरे के हो कसो?
5: लटिपिराग फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।
7: रेडियो भेरी एफएम।

0: एसई सकियो, अब रमाइलो सुरु भयो।
1: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
0: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
1: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
0: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: सूचना
4: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
3: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
4: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत।
5: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्याहरू र कसोहरू भएको छ मेरा दिन यस्तै बाइजना भया
6: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
5: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्याहरू त आफै भन्दिन क्या
6: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
7: तपाईँलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हाखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दाँत दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
8: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
9: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486175 र 98489576576
3: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ
4: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस् हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम जोइनिङ फोटो फ्रेम रु 100 देखि 15,000 सम्म फोटो फ्रेमहरू साथै होटल बैंकिङ सरकारी कार्यालय योजना बोर्ड पुस्तक पसल एग्रो भेट फेन्सी पसल खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स रेडियम फ्लेक्स लाइट बोर्ड नर्मल बोर्ड फ्रेमिङ प्रिन्टिङ समेत गर्ने गरिन्छ
3: हजुर हामी कहाँ फोटो प्रिन्ट फ्लेक्स ब्यानर प्रिन्ट फ्लेक्स बोर्ड टोकन अफ लभ स्टिकर प्रिन्ट भिजिटिङ कार्ड बिल लेटर प्याड सेल्फ इङ्क स्ट्याम्प सर्टिफिकेट प्रिन्ट ब्याज प्रिन्ट आईडी कार्ड इन्भिटेसन कार्ड क्यानभास प्रिन्ट म्याट फोटो प्रिन्ट प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट
4: यति मात्र कहाँ हो र युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ
3: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्र नगर छ बुद्धपथ लाइन गरिमा विकास मैक मुनि सुर्खेत फोन नम्बर 083-521-179 मोबाइल नम्बर 98584-54-899 र 97-679-044-43
10: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्र नगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्
3: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँत रंगको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
8: क्लिनिक रहेको स्थान वीरनगर छ, बीच बजार सुर्खेत, एसबीआई बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454 33975 र 98145 84 0130।
3: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
11: रेडियो भेरी एफएम

0: In the heart of the city, where dreams take shape and futures begin, stands a place of excellence, Chanakya Pathshala, previously known as BST College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.
1: सिटी भिटीबाट सम्बन्धन प्राप्त कलेज अफ अलाइड नेपालगंज बाँकेमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
2: यदि तपाईँ स्वास्थ्य तथा प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य बनाउन चाहनुहुन्छ भने अब ढिला नगर्नुहोस्। अनुभवी शिक्षक, आधुनिक प्रयोगशाला, व्यावहारिक सिकाइ र उत्कृष्ट शैक्षिक वातावरण सहित कलेज अफ अलाइड तपाईँको सफल भविष्यको भरोसा योग्य गन्तव्य बनेको छ।
1: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन, एचए डिप्लोमा इन फार्मेसी, पीसीएल इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, पीसीएल इन अप्थाल्मिक असिस्टेन्ट ओए, डिप्लोमा इन फिजियोथेरापी, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, प्री डिप्लोमा इन सर्वे इन्जिनियरिङ अमिन, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ।
2: हाम्रा विशेषताहरू शान्त, स्वच्छ तथा अध्ययन मैत्री वातावरण, सुविधा सम्पन्न आफ्नै भवन भएको, अनुभवी तथा दक्ष शिक्षकद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशालाहरू, व्यवस्थित लाइब्रेरी सुविधा, सफा तथा हाइजेनिक क्यान्टिन, खेलकुदका लागि पर्याप्त स्पोर्ट ग्राउण्ड, अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास, प्र्याक्टिकल अर्थात् प्रयोगत्मक शिक्षामा विशेष जोड,
1: गुणस्तरीय शिक्षा, व्यावहारिक सिकाइ र विद्यार्थीको उज्जवल भविष्य निर्माण,
2: एचए र फार्मेसी कार्यक्रमको फारम भर्ने अन्तिम मिति यही जेठ 10 गते सम्म, अन्य कार्यक्रमहरूमा भने सिधै भर्ना हुन सकिनेछ।
1: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके, सम्पर्क नम्बर 081537546, 081538260, 98580303005, 98480107, वेबसाइट www.collegeofallied.com, गुणस्तरीय शिक्षा, व्यावहारिक सिकाई र उज्जवल भविष्यको भरपर्दो आधार।

0: झरना खुल्यो।
1: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 मा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटेल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
1: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-59-960 र 97-688-84-566।
2: रेडियो भेरी FM।

0: डिभिजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना।
1: वन वन्य जन्तु जल र जमिन प्रकृतिको अमूल्य उपहार, यिनको संरक्षण संवर्धन र सदुपयोग हाम्रो जीवनको आधार। वनले दिन्छ स्वच्छ वायु, स्वस्थ जीवन र दीर्घ आयु। वनमा आगो लगाउनु हुन्न ध्वस्त हुन्छ वन। लाखौं जीव जन्तु मर्दा कति रोला हाम्रो मन।
0: त्यसैले वन भित्र सलाई, लाइटर, पेट्रोल, मट्टी तेल जस्ता आगो जन्ने वस्तु नलगाऊ। चुरोटको ठुट्टा, सलाईको काँटी जस्ता आगो लाग्ने वस्तु वन क्षेत्र भित्र नफालौं। त्यसको प्रयोग पश्चात राम्रोसँग निभाएर मात्र फालौं। वन भोज जस्ता कार्य वन क्षेत्र भित्र नगरौं। गरेको ठाउँमा प्रयोग गरिएको आगो राम्रोसँग निभाऊ। केही कारणले वनमा आगो लागिसकेपछि तुरन्त वन उपभोक्ता समूह, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, जिल्ला प्रशासन कार्यालयलाई खबर गरौं र प्रत्येक उपभोक्ता आगो निभाउने सामग्री बोकी आगो निभाउन जाउँ। वनमा आगो लगाउनु कानूनी अपराध हो। कसैले लगाएमा बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ।
1: डिभिजन वन कार्यालय सुर्खेत।

0: California. Extreme energy drink.
1: के तपाईँ एसई पछि स्वास्थ्य क्षेत्रमा भविष्य बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो कैलपाल हस्पिटल एन्ड कलेज नेपालगंज बाँकेमा 2083 सालका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
2: सिटी भिटी अन्तर्गत सञ्चालन हुने स्वास्थ्य शिक्षा कार्यक्रमहरूमा अध्ययन गरी दक्ष र सफल स्वास्थ्य कर्मी बन्ने अवसर अहिले नै प्राप्त गर्नुहोस्।
1: हाम्रा कार्यक्रमहरू सर्टिफिकेट इन जेनरल मेडिसिन एचए, डिप्लोमा इन डायग्नोस्टिक रेडियोग्राफी डीआरटी, सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, डिप्लोमा इन फार्मेसी, सर्टिफिकेट इन अफ्थाल्मिक साइन्स।
2: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशाला, सुविधा सम्पन्न आफ्नै भवन भएको हस्पिटल, बेस्ट प्राक्टिकल ट्रेनिङ, 100% प्राक्टिकल ओरिएन्टेड लर्निङ, सहज तथा किफायती शुल्क संरचना, मैत्रीपूर्ण तथा सहयोगी शैक्षिक वातावरण।
1: स्वास्थ्य क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहने विद्यार्थीका लागि कैलपाल हस्पिटल एन्ड कलेज भरपर्दो गन्तव्य बनेको छ।
2: सम्पर्क कैलपाल हस्पिटल एन्ड कलेज, सुर्खेत रोड, नेपालगंज बाँके। सम्पर्क नम्बर 0185-34-017, 0185-36-275। स्वास्थ्य क्षेत्रमा सफल भविष्य निर्माणको सही आधार।
3: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ, अनि डिस्ट्री वाटर पनि आफै हाल्नुहुन्छ।
4: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफाउनुहुन्छ।
5: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा 100 वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
4: यो सोलर बलियो र भरपर्दो छ।
6: हाम्रो बाबाले मानिकेल सुरक्षितबाट जानुभएको।
7: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जनचेतना अभियान, सहयोगी मानिकेज ऊर्जा सुर्खेत, फोन नम्बर 0383-522-360।
8: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
9: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
10: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
11: रेडियो भेरी एफएम 98.6 MHz
12: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 10 बजेको छ।
13: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
14: हवस् त, आजका लागि रेडियो भेरी एफएम 98.6 र 107 MHz सम्पूर्ण कार्यक्रम यही सकिन्छ। भोलि बिहान 5 बजे विविध सूचनामूलक, समाचारमूलक अनि मनोरञ्जनात्मक कार्यक्रमहरूको साथमा उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मको लागि तपाईँको मीठो निन्द्राको कामना गर्दै बिदा हुन्छौ। शुभरात्री।

नमस्कार। रेडियो भेरी एफएम 98.7 MHz को प्रसारणमा तपाईलाई हार्दिक स्वागत छ। हाम्रो यो प्रसारण तपाई राति 11 बजेसम्म सुन्न सक्नुहुन्छ। ताजा खबर, मनोरञ्जन अनि सूचनाको लागि सुन्दै गर्नुहोस् रेडियो भेरी एफएम।

0: रेडियो भेरी एफएम 98.6 मेगाहर्ज
1: अनि जन्मदा गदा कराए जे कराएर जन्मिएको त्यवाला छिन आज मर्यो अनि त्यसपछिबाट अघिल्लो जन्मको हिरण्यकश्यप दोस्रो जन्मको रावण अहिलेको शिशुपाल तीन जन्मको प्रभावले जय विजयको श्रापले मुक्ति भएर गयो हरे दमघोष राजाको शिशुपाल छोरो दमघोष राजाको शिशुपाल छोरो प्रभुजीको हातबाट किन

महाराज परीक्षितलाई सुखदेवले आज्ञा गर्नुभयो अब त्यहाँ देख्नु प्रान्त राजन परीक्षित तपाईँ के सुन्न चाहि बस्नुहुन्छ भनिकन सोद्धाखेरिमा लौ त मेरो महाराज परीक्षित अब तपाईँलाई मैले जुन कथाले उपाख्यान बताइरहेको छु बाँकी अंशको लागि अब केही सुन्न चाहनुहुन्छ भन्दा भगवान हजुरका मुखारविन्दबाट सब भयो। अब सारा सम्पूर्ण राजा महाराजाहरू जम्मा भए यज्ञ सम्पन्न भयो सरकार सम्पन्न भयो यज्ञ सम्पन्न यज्ञ भइसकेपछि समाप्तिको दिनमा भोज खान पर्छ भने छ क्या यज्ञमा अब हाम्रो पनि भोलि दिए खाने भने हो अब खै तर आज के खुवाउने भनेको छ नि हेरौँलाई नि हेर्न त लेखेर बस त्यसै हो होला हुन त केही सुखा रोटी र तरकारी भए बन्द बस त त्यहाँ भन्दा के भन्थे त्यति भइसकेपछि आखिरका बिचमा ल यही प्रकारले दमगोस नाम गरिएको राजाका घरमा शिशुपाल मर्यो शिशुपालको तेज भगवानमा प्रवेश भयो शिशुपाल परमधाम गयो। अब आयो महाराज अब भोज खाने कुरामा आयो सारा एक सम्पन्न भयो राशुए सम्पन्न भयो पञ्च पाण्डवको हर्ष विभोर महाराज पाण्डव स्वर्गारोहण एक कुरा आनन्द भइराखेको थियो अचानक पूर्वक त्यो सभा कस्तो रहेछ भन्नुहोला भने जलमा थल देखिने थलमा जल ढोका लागेको ठाउँमा उगारो उगारेको ठाउँमा लागेको त्यस्तो देखिँदछ चिप्लो ठाउँमा ओभानो ओभानो ठाउँमा चिप्लो के आश्चर्य है तर त्यो सभाको परिणाम कसैलाई थाहा थिएन दुर्योधनलाई त झन् थाहै रहन्छ दुर्योधन राजा आए त्यही बाटो चुप्प लाग्यो बढी होइन र त्यहाँ देख्नु प्रान्तका लागि दुर्योधन नाम गरिएको राजाको त्यसदेखि पछाडिबाट बडो प्रेम साथसँग आज्ञा गरे दुर्योधन राजालाई त्यो परिणाम थाहा रहन्छ दुर्योधन नाम गरेको राजालाई थाहा रहन्छ जलमा थल थलमा जल देखियो अब यसकारणबाट जल भनेर राजा दुर्योधनले जामा स्याहार्दै आएको एउटा थोपै पानी रहन्छ यहाँ त पानी रहेछ भनेर सुरु सुरु पानी रहन्छ भनेर सुरु सुरु गएको चुरलुम्मै डुबे यहाँ त ढोका ला रहन्छ भनेर सुरु सुरु गएको मथाप्ला बजेर यतापट्टि पङ्लाङ यहाँ त ला रहेछ भनेर उगारेको उतापट्टि पङ्लाङै लागै रहन्छ यहाँ त चिप्लो रहेछ भएर होसियारी गएको केही न केही चिप्लो रहन्छ भएर सुरु सुरु गएको पेलित्तै अनि त्यसो भएपछि त्यहाँ भन्दा हाँसो लाग्ने के हुन्छ त नि अनि त्यसदेखि पछाडिबाट सारा समस्या पर्यो समस्या भइसकेपछि अब के गर्ने भनेर सारा जनहरू आँचिए दुर्योधन नामगिरीको राजाको मानहानी भयो अरू कोही बोलिया थिएन लरक्क चुल्ठो लड्का र सोह्र श्रृङ्गारको चुल्ठो लड्का र द्रौपदी रानी खित्का छोएर हाँसिन् बाउ चाहिँ अन्धो भनेको त छोरो पनि अन्धै रहेछ ल भन्दिन् अनि त्यसदेखि पछाडिबाट अन्धाको पुत्र अन्धै हुँदो रहेछ भनेको उनीहरूले दुर्योधन राजा जुरुको उठेर आज्ञा गर्यो तँलाई पाँचवटा कि एउटी बेसिया तैँले आज मेरो अपमान गर्ने तैँले त्यत्रो अपमान मलाई त्यो चुल्ठोमा समातेर यो सहरबाट तँलाई निकालेर यो सहरको कब्जा गर्न सकिन भने मेरो नाम नलिलिस भएर पड्कियो त्यही नै उसले महाभारतको बीजारोपण भयो भगवान प्रभुले चित्त बुझाउनु भयो महाभारत रोपियो अब महाराज यति हो छोरी मान्छेले कपाल देखाएर हाँसेको कारणलेखेरि महाभारत भयो त्यस्तो हो छोरी मान्छेको कपाल अलसिना कपाल त्यसो भएर जेठाजुलाई र ससुरालाई अब मितहरूलाई गुरुहरूलाई छोप्ने भन्थ्यो अहिले अहिले त ए जेठाजुलाई त दाई भने होइन किन छोपिरहन्थ्यो नि दाईलाई किन कपाल छ भने त्यसै हात आटेको लाएर बसिरहोस् दाई चाहिँ तिहार होइन त नि दक्षिणा दियोस् गोडा ढोइदियोस् बसोस् र त्यति भएपछि लौ त महाराज परीक्षित अनि दुर्योधन नाम गरिएको राजाले मानहानी भएको कारणले सारा सम्पूर्ण जनहरू हाँस्दै भन्न लागे हरे जलमा टेक्छु भन्दा फेरि भैमा पल्टिरहेको जलमा टेक्छु भन्दा फेरि भैमा पल्टिरहेको दुर्योधन महाराजको ठुलो बेइज्जत भएको जलमा टेक्छु भन्दा फेरि पल्टिरहेको दुर्योधन

जल पनि हिँडछु राजा जल पनि होइन जल पनि हिँडछु राजा जल पनि होइन थल भने टेक्छु राजा थल पनि छैन जलमा टेक्छु भन्दा फेरि भैमा पल्टिरहेको दुर्योधनमा राजा।

0: महाराज परीक्षित को परमा सुखदेव स्वामी ले बताउनु भो लौत सवन कादि ऋषिश्वरहरु भनेर सवन कादिलाई श्रीमद भागवत महापुराण को यथार्थ प्रकार को प्रकरण ले ध्यान मनन कीर्तन को प्रक्रिया बताएर अहिले दुर्योधन राजा को मानहानि भो त्यही निउले शकुनी सँग गएर जुवा को प्रबन्ध मिस्त मिलाएर सारा सम्पूर्ण नष्ट भ्रष्ट गर्यो महाराज परीक्षित। यसै कारणबाट नारी का कारण दुईटा काण्ड घट्यो भारतमा, कई कई को कारणले रामायण, द्रौपदी का कारणले महाभारत, यही हो है त। त्यसै कारण होशियारी हुनु, बरबर नबोल्नु, अलि अड्गलेर बोल्नु, नछड्कनु दिएले होइन त नि, बहन खप नै छैन नि हिजोआजका त झन् राजा परीक्षित। यसै कारणले जब होश पुर्याएर राजा परीक्षितका हजुरमा सुखदेवले यिनै प्रकारको नीतिगत कार्यक्रम प्रस्तुत गरिबक्से र महाभारत सम्पन्न भएको लक्षण प्रस्तुत गरिबक्से भन्ने सम्बन्धको कथा यस अध्यायबाट
1: जय पलो श्रीमान भावन महापुराणको।
0: हस महाराज परीक्षित, यसरी राष्ट्रिय यज्ञ सम्पन्न, राजाको परम गतिको प्रधान। तर अब प्रश्न आयो, भगवान कृष्णचन्द्र परमात्माले आफ्ना छोरा नातिहरू सारा सम्पूर्ण लडाईँमा स्तब्ध भएर समाप्ति भएर आफू यता आएको बेलामा भन्ने कुरा थाहा पाएपछि अनि परमात्मा दौडेर सवारी हुनुभयो। लौ त राजा यो दृष्टिले राम्रोसँग राष्ट्रिय यज्ञ सम्पन्न भएको छ, तपाईँहरूको कार्य सम्पन्न भएको छ, अब यहाँ म बसिरहेर के प्रयोजन छ र, हस्म विदा हुन्छु भनेर प्रभु विदा भइबस्छु। फेरि काम सकिसकेपछि बसिरहने नै हुँदैन कि, भोलिपल्टबाट कसले वास्ता गर्छ, काम सकियो, त्यसै कारणले हिँड्न काम छ। ल लौ त्यसो भनेदेखि ठिकै छ मेरो परमात्मा, अब यसदेखि पछाडिबाट आफ्नो काम कर्तव्य पूरा गर्नका लागि स्वयं भगवान परमात्मा आफ्ना छोरा नातिका साथमा लडाईँ गर्नेवाला धुमन नाम गरेको मन्त्रीका साथमा लडाईँ गरिबक्छु र त्यसका सैनिक सारा ध्वस्त, प्रभुले आफ्नो छोरा प्रद्युम्न रणस्थलबाट घायल भएको थाहा पाएर पनि लडाईँ गरिएकोमा धन्य होस् तिम्रो जय होस् भन्दै आफ्ना छोरा नातिलाई शल्यक्रियाको साथमा सम्पूर्णलाई छोएर उपचारार्थ प्रभुले कार्य पूर्ण गर्नुभयो र त्यस लडाईँमा दन्तपक्र विदुरथहरू पनि ढले। अनि त्यसपछिबाट भगवान कृष्ण आफ्ना दाजु बलरामसँग विचार गर्नुहुन्छ, पक्कै अब दाईको र मेरो कृति घम संग्राम पर्ने भयो, महाभारत हुने नै भयो। महाभारतमा दाजुले पक्कै नै मलाई जब यस किसिमबाट दुर्योधनलाई सहयोग, मैले कृष्णलाई माने अर्जुनलाई सहयोग गर्दा यो दाई भाइको जब लडाई कसो गरेर समस्याको समाधान गर्ने होला भनिकन भगवान कृष्णले उल्टो बोल्नुभयो, दाई बलराम म त तीर्थ जान्छु भन्न थाल्नुभयो भगवान, हामी जान्छौँ भने दाजु चाहिँ केही भन्लान् भनेर भनेको, भुलालाई उल्टो बोल्नु पर्छ, तपाईँ जानुहोस् भने जाँदैनन्, त्यसै कारणले म जान्छु दाई भने, किन मैले धेरै मान्छे मारे त्यसै कारणले अपराध लाग्यो म जान्छु भन्नुभयो। अनि त्यसदेखि पछाडिबाट लौ त्यसो भनेदेखि मै जान्छु भन्नुहुन्छ भने पाल्नुहोस् त दाई, यहाँ केही काम बिग्रदैन, हजुर पछि पाल्नुहोस् भन्नुभयो र हुन्छ भनेर बलराम गएका। जाँदा जाँदा जाँदा जाँदा सारा तीर्थ गर्दै जाँदा नैमिषारण्यमा पुगेका थिए, स्त्री नै सौनका ऋषिहरू कथा श्रवण गर्न बस्नुभएको, सूतनामा पौराणिक कथा भनिरहनु भएको, व्यासमा बस्दा कसैलाई ढोगिदिन नमिल्ने हुनाको कारणले बलरामजी आउँदामा उहाँले पण्डितजीले ढोगिदिनु भएन, अरू सबैले ढोगे उठे, ए म जतिको आउँदा नढोग्ने तँलाई पण्डित भाइ भन्न भएर कुशको चार अमलको कुशको टुक्राले झटारो छोडिदिएका थिए, पण्डित भुचुक्कै हुई त्यहाँसम्मका बलिए, हाम्रो फलक चार अमलको कुशको टुक्राले लाग्दाखेरि पोरलोके हुई त्यतिसम्म रच, यस्तै हुँदो सुसुपाल मारिदिए मर्यो। मरिसकेपछि अनि त्यहाँभन्दा ठूलो घटना के भयो, पण्डितको मृत्यु भयो, यज्ञ त समाप्ति नै भइहाल्यो, अब के गर्ने, हाकार पर्यो, अनि साराले धिक्कार गर्न लागे, धिक्कार यस्तो तपाईँको काम, महानुभाव तपाईँले गर्नुपर्ने नीति यही हो, यस्ता प्रभावबाट त आफूलाई अर्काले ढोगिदिएन भनेर मार्ने त्यो पनि धर्म हो, आफ्नो मान आफैले खोज्ने अरूले पो आएर दिने, धिक्कार तपाईँलाई बलरामजी। अब इलबल नाम गरेको दानवको छोरो बलबललाई मारिदिनुहोस् नम्बर एक, दोस्रो नम्बरमा के छ, भयभरको सारा तीर्थ भ्रमण गर्नुहोस् एक वर्षभित्रमा, अनि एउटा पण्डित चाहियो भनेको हुनाले कौशिकलाई रोमार्षण स्थापन गरिदिइहाल्नुभयो, पण्डित चाहिँ इलवल नाम गरेको दानवको छोरो बलबललाई मार्नुभयो र अनि तीर्थाटन गर्नका लागि बलराम जानुभयो। त्यही बेलामा कृष्ण भगवानले महाभारत युद्ध गरेर एकलौटी अर्जुनको विजय गराइबक्सियो। यस्तो थियो सारा सम्पूर्णकन बलराम तीर्थाटन गर्दै गर्दै जानुभयो। सम्पूर्ण तीर्थ गरिसक्नुभयो। दण्ड कारणले नैमिषारण्य स्त्री शैल बेकण्ठ काम कोष्ठी पुरी शरीरद्वारा सेतु बन्धव गंगा सागर कपिलदेव आश्रम अनि सप्त गोदावरी पम्पा नदी सिन्धु नदी अन्धसलो महानदी ऋषिकुल्य त्रिशामा मन्दाकिनी जमुना आदि गरिएका सारा तीर्थ गइसक्नुभयो। एउटा तीर्थ जानु भएन महाराज, सारा तीर्थ बलराम जानुभयो। तर काशी जानु भएन। काशी किन नजानु भएको भन्दा काशीमा चाहिँ श्रीमती नभए जान नहुने, पत्नी भए लिएर जाने, पत्नी नभई एक्लै जान, पत्नी घरमा छोडेर चाहिँ नहुने, फेरि छँदै छैन भने के गर्ने त भन्दा छँदै हुँदै नभएका चाहिँ एक्लै जाने। अब काशीसम्म पुगेर आउन चार दिनलाई कसरी चाहिँ माग्ने त नि, फेरि लिएर बुझाउँदा बुझ्छ र नि, फेरि त्यो हरो किन लिएर गइरहे भइगयो। र अनि त्यहाँदेखि उपरान्तका लागि अब के गर्ने, नभएकाको रित्तै जाने, भएकाको पत्नी लिएर जाने, दुईटी रहेछन् भने के गर्ने भनेर सोद्धा जेठी लैजाने कान्छीलाई चाहिँ म यहाँ यसपालि यस्तै भयो घर बस भन्ने, बरु उता काशीबाट साडी ल्याइदिउँ भनेर भन्थ्यो, दङ पर्थ्यो बस्थ्यो। हा जेठी जति फुर्केर अब काशी जान पाइँ भनेर भैमा भाँडा भा होला नि अनि लौ त महाराज। यसरी जब सारा तीर्थका निमित्त जानुभयो, तर महाभारतको लडाईँ 18 दिनको कुरुक्षेत्रमा भइरहेको रहेछ भीमसेनको र जब दुर्योधनको लडाईँ, त्यो लडाईँलाई स्तम्भन गरिदिनु भयो र एकछिन गएर छेडछाडका कुरा गर्नुभएको थियो, केही लागेन र भागा भाग। अनि भगवान कृष्णको त्यहाँ ठूलो सम्मान भयो। आखिरमा सारा तीर्थ भयो, काशी बाँकी रह्यो, सारा तीर्थ भइसक्यो, बाँकी रह्यो काशी, सारा तीर्थ भइसक्यो, बाँकी रह्यो काशी, पत्नी साथमा नौदामा हुन गयो बासी।
1: सारा तीर्थ भइसक्यो, बाँकी रह्यो काशी, पत्नी साथमा नहुँ।

0: श्री बलरामजी सारा तीर्थ सम्पूर्ण परिपूर्ण गरिसकेपछि आज जब भगवान कृष्णले महाभारत सम्पन्न गरिबसेको वर्णन हजुरलाई मैले प्रस्तुत गरे, अब बाँकी तपाई के सुन्न चाहिए बस्नुहुन्छ भनिकन राजा परीक्षितलाई श्रीमद् भागवतको महत्वको बारेमा यथार्थ प्रमाण गराउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट
1: बोलो श्रीमद् भागवत महापुराणको।
0: नभो महाराज परीक्षित, अब यो श्रीमद् भागवत महापुराणको दशम स्कन्दको 80 अध्यायको बीच हिजोको कथा, कृष्ण बलराम श्रीरामा भन्ने ब्राह्मण सँगै पढ्नेवाला थिए। अब तिनको नाम सुधामा रहेको थियो। अब सुधामा नाम गरेको ब्राह्मणको चरित्र सुन्नुहोस्। कृष्ण भगवान बलराम तीनजना पढ्न जान्नुभएको श्रीरामाका साथ। एक दिन गुरुआमाले खाजा दिनुभयो रहेछ, खाजा खान भनेर जब दाउरा पनि खाने खोज्ने खाजा पनि खाने भएर गएको, बाहुनले पोको झुन्ना रहेछ, पानी आयो, कोही नभए बेला फुकाएर हेरेको असाध्यै मिठो जस्तो लाग्यो, एक आफ्नो भाग खाइदिएछ बाहुनले, रोकिनै सकेन। बलरामको भाग खाइदिएका थिए, दुई गुणा बढी भोग लाग्यो, कृष्णको भाग खाइदिए, चार गुणा भोगी लाग्यो, पोकै हरायो भनिदिन्छु भनेर खाइदिएछ। अनि कृष्ण बलराम आइपुग्नु भयो, होइन मिजु, अब पानी आयो, जाडो पनि भयो, खानेकुरा पनि चाहियो, अब के गर्नु पर्यो, ल्याउनुहोस् न भन्दाखेरि वहाँ मेरो भगवान् बोल्दै बोल्दै न बाहुन दाहिने घोडाको बुढी औँठो भैँमा खोटिया छ, पटपट अम्लो पड्का छ, बसिया छ, धुरु धुरु हुन लागे। अनि के छ भन्दा बोल्दैन, यो पक्कै पनि यो बाहुनले खाएछ भन्ने बुझेर आजबाट अर्काको भाग अर्काले खाइदिएको हुनाले तिम्रो नाम आजबाट श्रीदामा होइन, आजबाट सुधामा भयो है त भनेर श्राप दिनुभयो। अब सुधामा भए, सुधामा भएपछि बडो दुःख थियो के घरमा, कृष्ण दरबार सवारी सुधामा ब्राह्मण दयाका खानी एउटी कुचैला बाहुनीसँग बिहा गरेको, सम्पत्ति नभएपछि श्रीमती रिसाउन थालिहाल्छन् झस्कन, त्यही हो लैदिउन्जेलसम्म हाम्रा उहाँ भन्छन् झस्कनी रित्ते गादिन जान्छ भन्दा हौ ओके ठाडी आउँछ भोटेको गुरु झै, अब के गर्ने होला, लौ न मेरो भगवान भनेर बडा चिन्ता लाग्यो। सधैँ शास्त्र पल्टाएका छन् बुढा, कामकाज छैन, अरू काका उद्योगी छन्, आफ्नो केही छैन, शास्त्रमा यो लेखिया छ बुढी भनिएको छ, अब त्यो सुनेर मात्रै अगाइँदैन, घरमा बसाउने कुरा छैन, यस्ता पनि सधैँ पर्न पर्दो रहेछ भगवान, मर्न पाएन हुन्थ्यो भने चाहिँ बुढी। आखिरमा बुढीले ठुङ्गेको ठुङ्गे गर्दा साह्रै रिस उठेछ र हैँ तपो कत्रा छोरी हो र के नचिनिएको छ र जान मलाई छोडेर अन्तै जा, कसैले पत्याउँछ भने मलाई कहीँ नभए, हामी त भगवान कृष्ण जस्तासँग मित लगाएको, 64 दिनमा 64 कला विद्यासँगै बसेर पढेको अध्ययन मण्डलमा, तैँले भन्दा हुन्छ भन्न थाले, ओहो भगवान कृष्णैसँग मित लगा कोष त नि, त्यसो भएदेखि केही दिन्छन् कि राजाका दरबारमा गुरुका पासमा मितका पासमा जाँदा रितुवाज जान हुँदैन भनेको छ, ले खानेकुरा भन्नुभयो, हस्त भनेर खानेकुरा जब जम्मा तयारी गराउन गएको, यस प्रभावबाट सारा सम्पूर्ण गाना खानेकुराका लागि तयारी भइसकेपछि बन्दोबस्त मिल्यो। कृष्ण भगवान प्रभुको प्रार्थना भयो अनि तत्कालमै गएर उनले बन्दोबस्त मिलाइन्, खानेकुरा खोजिन्, के गएर जब ल्याउने त भनेर भन्दाखेरि पृथुको तण्डुल, महाराज पृथुको तण्डुलको अर्थ हुन्छ चिउरा र भुस मिसिएको कनिका, त्यही चारमुठी कनिका दिन्छ र त्यही पोको पाएर अहिले ब्राह्मण आए, यस कारणबाट ब्राह्मण आइसकेपछि र सरासर आफ्नो जब भगवान कृष्ण परमात्मा परमेश्वरको दर्शन गर्न भनेर जानुभयो अनि त्यसदेखि पछाडिबाट भगवान कृष्ण परमात्माका पासमा सुधामा नामको ब्राह्मण लट्ठी टेकेर आउनु भएको छ अत्यन्त समस्याको प्रभावबाट, र त्यसै कारणले आखिरका बीचमा ओ कम्मर दुख्यो भन्दै आइरहेछ, र त्यस अवस्थाका बीचमा सुधामा नामगिरेका ब्राह्मण आए भगवान कृष्णको दर्शन भेट गर्नका लागि, झिलिमिली संसार अत्यन्त सुन्दरताले पूर्ण भएको, महाराज यही होला दरबार, गएर ढोकामा सोधे, जहाँ पनि भला वस्त्र कपडा राम्रो राम्रो लुगा लाएर आउनेलाई छाँटकाँटकालाई जानी खुला हुन्छ, मान पद प्राप्तिका लागि थाङ्ना मगनेलाई कोले गन्छ र यहाँ गर्नुहुन्न उहाँ गर्नु हजुर भनेर यस किसिमबाट भन्न लागेको थियो, तर कृष्ण भगवान परमात्माले आफ्नो मितलाई आएको प्रमाण पुजी बग्छु र ओ मित्रु पाल्नुहोस् भनेर यस किसिमबाट झ्याप्प समातेर ल्याएर सिंहासनमा ल्याएर राखी बग्छु।
2: डिभिजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना।
3: वन वन्य जन्तु जल र जमिन प्रकृतिको अमूल्य उपहार, यिनको संरक्षण संवर्धन र सदुपयोग हाम्रो जीवनको आधार। वनले दिन्छ स्वच्छ वायु, स्वस्थ जीवन र दीर्घ आयु। वनमा आगो लगाउनु हुन्न ध्वस्त हुन्छ वन। लाखौं जीव जन्तु मर्दा कति रोला हाम्रो मन।
2: त्यसैले वन भित्र सलाई, लाइटर, पेट्रोल, मट्टीतेल जस्ता आगो जन्य वस्तु नलगाऊ। चुरोटको ठुट्टा, सलाईको काँटी जस्ता आगो लाग्ने वस्तु वन क्षेत्र भित्र नफालौं। त्यसको प्रयोग पश्चात राम्रोसँग निभाएर मात्र फालौं। वन भोज जस्ता कार्य वन क्षेत्र भित्र नगरौं। गरेको ठाउँमा प्रयोग गरिएको आगो राम्रोसँग निभाऊं। केही कारणले वनमा आगो लागिसकेपछि तुरन्त वन उपभोक्ता समूह, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, जिल्ला प्रशासन कार्यालयलाई खबर गरौं र प्रत्येक उपभोक्ता आगो निभाउने सामग्री बोकी आगो निभाउन जाउँ। वनमा आगो लगाउनु कानूनी अपराध हो। कसैले लगाएमा बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ।
3: डिभिजन वन कार्यालय सुर्खेत।
4: इन द हार्ट अफ द सिटी वेयर ड्रीम्स टेक शेप एन्ड फ्युचर्स बिगिन स्ट्यान्ड्स अ प्लेस अफ एक्सलेन्स चाणक्य पाठशाला, previously known as BST College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.
3: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
5: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू: छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी। हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू: हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू। सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू: शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस। साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
5: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
6: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
3: सुनौलो अवसर
2: सिटी भिटीबाट सम्बन्धन प्राप्त कलेज अफ अलाइड नेपालगंज बाँकेमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
3: यदि तपाईँ स्वास्थ्य तथा प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य बनाउन चाहनुहुन्छ भने अब ढिला नगर्नुहोस्। अनुभवी शिक्षक, आधुनिक प्रयोगशाला, व्यावहारिक सिकाइ र उत्कृष्ट शैक्षिक वातावरण सहित कलेज अफ अलाइड तपाईँको सफल भविष्यको भरोसा योग्य गन्तव्य बनेको छ।
2: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन, एचए, डिप्लोमा इन फार्मेसी, पीसीएल इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, पीसीएल इन अप्थाल्मिक असिस्टेन्ट ओए, डिप्लोमा इन फिजियोथेरापी, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, प्री डिप्लोमा इन सर्वे इन्जिनियरिङ, अमिन प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ।
3: हाम्रा विशेषताहरू शान्त, स्वच्छ तथा अध्ययन मैत्री वातावरण, सुविधा सम्पन्न आफ्नै भवन भएको, अनुभवी तथा दक्ष शिक्षकद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशालाहरू, व्यवस्थित लाइब्रेरी सुविधा, सफा तथा हाइजेनिक क्यान्टिन, खेलकुदका लागि पर्याप्त स्पोर्ट ग्राउन्ड, अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास, प्र्याक्टिकल अर्थात् प्रयोगत्मक शिक्षामा विशेष जोड,
2: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र विद्यार्थीको उज्जवल भविष्य निर्माण,
3: एचए र फार्मेसी कार्यक्रमको फारम भर्ने अन्तिम मिति यही जेठ 10 गते सम्म, अन्य कार्यक्रमहरूमा भने सिधै भर्ना हुन सकिनेछ।
2: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके, सम्पर्क नम्बर 081537546, 081538260, 98580303005, 98480 91037। वेबसाइट www.collegeofallied.com, गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाई र उज्जवल भविष्यको भरपर्दो आधार।
7: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा, तपाईँका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ, वृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै, तपाईँको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।
3: शारीरिक अपाङ्गता भएका बाल बालिकाको परीक्षण, उपचार, पुनस्थापना,
8: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रे पलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बाल बालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
3: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू, जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडिएको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोड्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोड्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोडीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोडी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
8: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, चनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56606।
9: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्रिब्युटर पनि आफै हाल्नुहुन्छ।
10: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफाउनुहुन्छ।
11: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा 100 वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
10: यो सोलर बलियो र भरपर्दछ।
12: हाम्रो बाबाले मानिकेल सुर्खेतबाट जानुभएको।
13: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जन चेतना अभियान, सहयोगी मानिकेज ऊर्जा सुर्खेत, फोन नम्बर 083-522-360।
3: खुसीको खबर,
2: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
3: हाम्रा विशेष सेवाहरू आईभीएफ आईयूआई हिस्टोस्कोपी दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
2: एचसीआरसी अस्पताल नेपालगंज तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारबाहिनी रोड नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455936984।
6: विगत 30 वर्षदेखि वीरेन्द्रनगर छ नेता चोकबाट सेवा दिँदै आइरहेको महानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। महानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
3: के तपाईँ एसईई पछि स्वास्थ्य क्षेत्रमा भविष्य बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो कैलपाल हस्पिटल एन्ड कलेज नेपालगंज बाँकेमा 2083 सालका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
2: सिटी भिटी अन्तर्गत सञ्चालन हुने स्वास्थ्य शिक्षा कार्यक्रमहरूमा अध्ययन गरी दक्ष र सफल स्वास्थ्य कर्मी बन्ने अवसर अहिले नै प्राप्त गर्नुहोस्।
3: हाम्रा कार्यक्रमहरू सर्टिफिकेट इन जेनरल मेडिसिन एचए, डिप्लोमा इन डायग्नोस्टिक रेडियोग्राफी डीआरटी, सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, डिप्लोमा इन फार्मेसी, सर्टिफिकेट इन अफ्थाल्मिक साइन्स।
2: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशाला, सुविधा सम्पन्न आफ्नै भवन भएको हस्पिटल, बेस्ट प्राक्टिकल ट्रेनिङ, 100% प्राक्टिकल ओरिएन्टेड लर्निङ, सहज तथा किफायती शुल्क संरचना, मैत्रीपूर्ण तथा सहयोगी शैक्षिक वातावरण।
3: स्वास्थ्य क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहने विद्यार्थीका लागि कैलपाल हस्पिटल एन्ड कलेज भरपर्दो गन्तव्य बनेको छ।
2: सम्पर्क कैलपाल हस्पिटल एन्ड कलेज, सुर्खेत रोड नेपालगंज बाँके। सम्पर्क नम्बर 081-534-017, 081-536-275। स्वास्थ्य क्षेत्रमा सफल भविष्य निर्माणको सही आधार।
6: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
2: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
6: भोक लागे बेला त मिठै खाने कुरा खानु पर्यो नि।
2: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
14: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
6: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
2: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-498-40।
6: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ। सूचना।
2: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
6: आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वृद्ध तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक।